0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्भको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दहाल सधैँझैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ तपाईँ सुरक्षित। भजन संग्रहको पुस्तक 91 अध्यायमा विश्वासीहरूको सुरक्षा भनेर त्यसको शीर्षक छ र त्यहाँ मुनि चाहिँ जो परम प्रधानको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ भनेर चाहिँ बताइएको छ। जो परम प्रधानको शरणमा बास गर्दछ भनेर चाहिँ भनिएकोमा चाहिँ हामीले यो बुझ्न सक्नु पर्यो, विश्वासमा ढुक्क भएर जो उहाँको शरणमा रहन्छ भनेर चाहिँ त्यही कुराहरूलाई बुझ्न पर्दछ। कोही मानिस यात्रा गर्दै गर्नु भएको रहेछ अरे, अब अहिले त धेरै ठाउँमा होटेलहरू छ, पहिलाको समयमा त होटेलहरूको उहरू हुन्थेन, गाउँमा कसैको घरमा बास बस्नु पर्थ्यो। ए घरपेटी दाई दिदी, म फलानु परदेशी यसरी बास माग्न चाहन्छु, आज एक रातको लागि बास दिनुहुन्छ कि भनेर चाहिँ त्यसरी भन्ने चलन थियो। अनि बास दिन भएछ अरे, दिन भएपछि सिकुवामा बाहिरपट्टि बास दिनुभएछ, ओछ्यान दिनुभएछ, ओढ्ने दिनुभएछ, सिरानी दिनुभएछ, आफ्नो सामान त्यहाँ राखेर अनि त्यो परदेशी सुत्नु भएछ, शरण लिएर, त्यो घरको शरण लिएर, त्यो परिवारको शरण लिएर उहाँ त्यहाँ सुत्नुभयो। त त्यो घर परिवारलाई उहाँले विश्वास गर्न सक्नु भएन भने एकछिनमा खसिक्क बिरालले गर्दा पनि त्यो व्यक्ति उठ्नुभयो, कुकुरले खस्रक गर्दाखेरि पनि फेरि त्यो व्यक्ति उठ्नुभयो। मेरो सामान पो यो घरको मानिसहरूले चोर्लान् कि, मलाई पो यो घरको मानिसहरूले हातपात गर्लान् कि भन्ने त्यो प्रकारले विश्वास नगरिकन कुनै ठाउँमा शरण लिएको खण्डमा त्यो व्यक्तिमा शान्ति हुँदैन, त्यो व्यक्तिले विश्राम पाउन सक्दैन। प्रिय दाजुभाइ दिदीबहिनीहरू, र भजन संग्रहको पुस्तक 91 अध्यायको एक पदको क खण्डले भनेको कुरा यो हो, जो परम प्रधानको शरणमा बास गर्दछ ढुक्कसँग रहन सक्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। जब एक व्यक्तिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुहुन्छ, विश्वास गरिसक्नु भएपछि उहाँमा पूर्ण विश्वास गर्नु भएर, पूर्ण भरोसा राख्नु भएर, मेरो सर्वे सर्वा सबै कुराहरूमा उहाँले मलाई सुरक्षा दिनुहुन्छ भनेर उहाँमा ढुक्क हुनु भनेर पवित्र बाइबलले हामीलाई त्यो सिकाएको छ। तर प्रभु येशूमा त्यो व्यक्ति ढुक्क हुन सक्नुहुन्न, एउटा धर्म माने जस्तो मात्रै गर्नुभयो, यानि एउटा त्यत्तिकै त्यो घरमा त्यो परदेशीले बास बिसाएको जस्तो मात्रै गर्नुभयो, विश्वासी छैन त्यो घरमा। त्यो प्रकारले त्यो व्यक्तिले कुनै पनि ठाउँमा शरण लिएको खण्डमा त्यो व्यक्ति शान्तिमा रहन सक्दैन। र त्यो प्रकारको कुराहरू यहाँ भनिएको होइन, तर सर्वशक्तिमान परमेश्वर, सृष्टिकर्ता परमेश्वर, मेरो आमाको गर्भमा सृष्टि गर्नुहुने परमेश्वर, धरतीमा मेरो पाप क्षमा गर्नको लागि आउनुभयो, मुक्ति र उद्धार दिनको लागि आउनुभयो, जीवन पछिको जीवन बनाइदिनको लागि उहाँ आउनुभयो, र म उहाँको प्रेममा ढुक्क छु। उहाँमा म पूर्ण रूपमा एकदम अथाह शरण लिएर म बसेको छु। यो अय्युब भनेर चाहिँ बाइबलमा पुस्तक छ, अय्युबको पुस्तकमा, उहाँले त मलाई मार्नै भयो भने पनि म उहाँमा ढुक्क छु भनेर चाहिँ बताउनु भए जस्तै, त्यो प्रकारको ढुक्कतामा एउटा व्यक्ति जब प्रवेश गर्नुहुन्छ त्यो अवस्थामा त्यो व्यक्ति सर्वशक्तिमानको छत्र छाया मुनि रहनु भएको हुन्छ भनेर चाहिँ पवित्र बाइबलले यो बताएको। तर त्यो परदेशी मानिसले एक एकछिनमा उठेर बाहिरभित्र गरिरहन्छ, एक एकछिनमा आँखा खोलिरहन्छ, एक एकछिनमा खिचडी गर्दा उता हेर्छ, खिचडी गर्दा यता हेर्छ, खिचडी गर्दा उता हेर्छ, त्यो प्रकारको अशान्तिमा रातभरि बसेको खण्डमा त्यो व्यक्तिले त्यो घरमा शरण लिनु भएको हुँदैन, विश्वास गर्नुभएको हुँदैन। त्यो घरमा शरण लिनको लिएर ऊ जुन प्रकारले विश्राम गर्नु पर्थ्यो त्यो रात, भोलि बिहान फेरि भारी बोकेर जानुपर्नेछ, त्यो अवस्थामा त्यो व्यक्तिले आफ्नो शरीरमा त्यो विश्राम उहाँले पाउनुहुने छैन। प्रियहरू, भने जस्तै हामीले जब सृष्टिकर्ता परमेश्वरमा, परमेश्वरलाई मसीहा येशू भनेर हामीले विश्वास गरिसकेपछि, जस्तो जस्तो परिस्थिति आए तापनि मलाई उहाँले खप्नु नसक्ने परीक्षा आउन दिनुहुने छैन भनेर त्यो ढुक्कतामा एक शरण लिने व्यक्ति भन्नाले विश्वास गर्ने व्यक्ति, एक भरोसा गर्ने व्यक्ति प्रभुमा रहन सक्नुपर्छ। त्यो भएको खण्डमा त्यो व्यक्ति सर्वशक्तिमानको छत्र छायामुनि रहेको हुन्छ भनेर चाहिँ यस खण्डमा बताएको छ। प्रभु येशूले एकपटक भन्नुभयो, शरीर मार्नेदेखि न डराओ तर शरीर मरे पछाडि प्राणलाई नरकको आगोमा फ्याँक्न सक्नेदेखि चाहिँ डराओ भनेर चाहिँ प्रभु येशूले त्यो भन्नुभयो। त्यसले गर्दाखेरि यहाँ हामीले भरोसा लिनु पर्ने कुराहरू चाहिँ उहाँ सर्वशक्तिमान परमेश्वरमा नै हामीले भरोसा राख्न सक्नुपर्छ भनेर भजन संग्रह 91 सिकाएको हो। दुई पदमा परमप्रभुको बारेमा म भन्नेछु, उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ। मेरो परमेश्वर जसमाथि म भरोसा राख्दछु, तीन पद, निश्चय नै उहाँले तिमीहरूलाई सिकारीको पासोबाट र घातक रोडीबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्नो प्वाखरले छोप्नुहुनेछ, उहाँका पखेटा मुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ठूलो ढाल र पर्खाल हुनेछ। तिमी रातको ठूलो त्रासदेखि र दिनमा उडेर आउने बाढदेखि डराउने छैनौ, न त अन्धकारमा फैलिने रूढीदेखि, न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। 1,000 जना तिम्रो नजिक लड्नेछन् र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिक त्यो आउनु सक्ने छैन। तिमीले आफ्नो आँखाले मात्र त्यो अवलोकन गर्नेछौ भन्नाले देख्नेछौ, दुष्टहरूको प्रतिफल देख्नेछौ भनिकन यस खण्डमा उहाँले भन्नुभयो। र 9 पदमा, यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायो भने परम प्रभुलाई जो मेरो शरण स्थान हुनुहुन्छ भनिकन 9 पदले भन्छ। र उहाँ सर्वशक्तिमान परमेश्वरलाई तपाईँ र मैले वासस्थान बनाएको खण्डमा पूर्ण भरोसा मेरो चाहिँ प्रभु हुनुहुन्छ भनेर पूर्ण भरोसा लिएर हामी खडा भएको खण्डमा उहाँको तर्फबाट चाहिँ धोका हुने छैन। तपाईँ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ। धरतीको कुनै पनि शक्ति उहाँको शक्तिसँग दाँच्न सकिँदैन। धरतीका सारा शक्तिहरू उहाँको विरुद्धमा गयो भने पनि यो एउटा आकाशको विरुद्धमा एउटा कण, एउटा कोदोको दाना विरुद्धमा गए जस्तो नै मात्रै हो, किनकि उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। प्रिय, उहाँले मलाई बचाउन सक्नुहुन्छ कि हुन्न भन्ने सवाल छैन, तर मैले उहाँले बचाउन सक्नुहुन्छ भनेर भरोसा गर्न सक्छु कि सक्दिनँ, त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। र एकपटकको कुरा हो, मेरो जेठा छोरा अभिषेक सानै थियो, हामी कोटेश्वरको एउटा घरमा डेरा गरेर बस्थ्यौँ। त्यो घरको माथिल्लो तलामा डेरा गरेर बसेका थियौँ। र एक बिहान मैले छोरालाई चियासहित छोरालाई लिएर माथि टुप्पामा गएँ, जहाँ चाहिँ पानीको ऊ थियो, ट्याङ्की थियो। अनि चिया खाइसकेपछि साइडमा ऊ राखेर छोरालाई माथि ट्याङ्कमा, पानी ट्याङ्कको साइडमा पुऱ्याएँ र त्यहाँ खुल्ला ठाउँ थियो। अनि म तल झरेँ र अभिषेकलाई मैले भने, बाबु हामफाल भनेको त त्यो त यति खुसी भयो, त्यो हावामा डाइभ गरेर गर्दै तल हावामा डाइभ गर्यो र मैले उसलाई समाते पछाडि। अनि एकछिन उसको खुसियाली मैले चेक गरेँ, ती प्रकारको कुराहरू भयो। भने जस्तै यहाँ यो छोराले मेरो बाउको हातहरू त्यतिको सामर्थ्य छ कि छैन होला मलाई समात्नुको लागि भनेर चाहिँ उसले सम्झिएन। मेरो बुवाले धोका त दिँदैन, हाम फाल्नु त भन्नुभयो, मैले हाम फालेपछि उहाँ निक्लेर उता गएर म मात्रै त्यहाँ भ्याकुरा पछाडि, त्यो सिमेन्टमा त पछाडि नै होइन भन्ने पनि उसले त्यो शङ्का पनि गरेन। त्यही कारणले गर्दाखेरि प्रभु येशूले भन्नुभयो, हामीलाई तिमीहरू बालकहरू जस्तै भएन भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनौ भनेर चाहिँ भन्नुभएको कुराहरूको अर्थ चाहिँ त्यो पनि हो। एउटा बच्चामा असल खराबको ज्ञान छिप्पिएको हुँदैन, उनीहरू प्राय निर्दोष नै हुन्छ। निर्दोष भएकोले गर्दाखेरि उनीहरूले भरोसा, एउटा बाउ कति बलियो छ छैन, बा के रोग लागेको छ, बा के भएको छ, त्यो कुराहरू केही थाहा नगरिकन मेरो बुवामा सामर्थ्य छ भने चाहिँ यो प्रकारले हावामा डाइभ एउटा बच्चाले गर्न सक्छ। प्रियहरू, तर हाम्रो सर्वशक्तिमान परमेश्वर, जो परमेश्वरको शक्ति कुनै पनि कुराहरूसँग दाँच्नै सकिँदैन, उहाँ स्वर्गीय पिताले ममा शङ्का नगरी भरोसा गर म तिमीहरूलाई पूर्ण सुरक्षा दिन्छु भनेर चाहिँ भजन सङ्ग्रहको पुस्तक 91 अध्यायमा उहाँले आह्वान गरिराख्नु भएको छ कि तपाईँ र मैले त्यो प्रकारको भरोसा गर्न सकिरहेको छौ। यही प्रश्न गर्दै आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, आजको वचनबाट म बिदा हुँदछु र तपाईँको भरोसामा तपाईँको सुरक्षा छ भन्दै म टेक दाहाल आजको वचनलाई यहीँ टुङ्ग्याउँदछु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसी यहाँहरू सबैजनालाई। अनि मेरो नाम चाहिँ मनु बस्नेत हो। अनि म चाहिँ यहाँ नरेखाटमा बस्छु। अनि घर चाहिँ मेरो सिन्धुपाल्चोक हो। अनि केशव मण्डली एयरपोर्ट मण्डली जान्छु म। अनि मेरो गवाई चाहिँ यस्तो छ, अब म पहिला एकदम बिमारी थिएँ। मेरो बाउ बाजेदेखिकै मलाई एकदम ऐठन हुने बिमारी थियो। अनि एकदम छोप थियो, बेलुका पनि दिउँसो पनि छोप थियो। अनि म सुत्न सक्दैन थिएँ, डर लाग्थ्यो। अनि रातभरि म ननिदाइ नै बस्थेँ। अनि त्यसपछि मैले एउटा कमला दिदी हुनुहुन्थ्यो, हाम्रो केशव मण्डलीको दिदी, उहाँले मलाई सुसमाचार सुनाउनु भयो। प्रभु येशू ख्रिस्टको सुसमाचार सुनेर मैले विश्वास गरेँ। अनि त्यसपछि मैले प्रभु पाएपछि मलाई एकदम दुःख भएको थियो, एकदम दुःखमा थिएँ म। अनि विश्वास गरेँ प्रभुमा, विश्वास गरेपछि अनि मलाई अलिकति थोरै दुःख आइलाग्यो। अनि जब मैले प्रभुमा विश्वास गरेँ त्यसपछि मलाई के लाग्यो भने, म त संसारपट्टि नै फर्किम क्यार, अब संसारमा भए मागेर खाना पाउने भने चाहिँ मैले यस्तो सोचाइ बनाएर अनि मैले त्यस्तो भन्ने गरेँ। अनि त्यसपछिबाट प्रभुले मलाई एकासी प्रभु आउनु भयो, मलाई प्रभु हुनु न कि जस्तो पनि लाग्यो। त्यसपछि मलाई अनि एकदम विश्वास गरेपछि चाहिँ मलाई प्रभुले मलाई प्रार्थना गर्न आउँदैन थियो पहिला। अनि धन्यवाद धन्यवाद धन्यवाद भनेर सुत्थेँ। अनि एक दिन चाहिँ मलाई प्रभुले एक्कासी आकाशबाट यस्तो उडेर आउनुभयो। अनि त्यसपछि ढक्का ढोकामा बस्नुभयो। अनि मलाई चाहिँ प्रभुले भन्नुभयो, तैँले ममा विश्वास गर, मलाई हेर, तँलाई म कहिले पनि तँलाई दुःख आउन दिन्न भने। मलाई झन् त्यहाँबाट विश्वास भयो। अनि त्यसपछि मेरो छोरा थियो, मेरो दानियल छोरा। अनि त्यो छोरालाई पनि एकदम के बुटीहरू बाँध्ने, एकदम आँखा पल्टाउने, एकदम छोप्ने थियो उसलाई पनि। अनि आँखा पल्टाउँथ्यो, अनि कति बिमारी भइरहन्थ्यो। अनि कति धामीको बुटी लगाइदिन्थे, कति कति त्यो के को बुटी लगाइदिन्थे, गरी धामीको बुटी भन्यो, कहिले बाघको बुटी भन्ने, कहिले के को बुटी लगाएर उसको सबै गलाभरि बुटी नै बुटी पुरिएको थियो। अनि त्यसपछि मैले प्रभुको सुसमाचार सुनेपछि त्यहाँबाट मलाई पनि त्यो छोप्ने बिमारले छुटकारा भए। त्यहाँबाट मलाई अहिले प्रभु पाएपछि मलाई केही पनि भएको छैन, त्यो बिमारबाट छुटकारा भए। अनि प्रभुले सबै कुरामा छुटकारा दिनुभयो। अनि मेरो छोरालाई पनि त्यसरी एकदम आँखा पटाउँथ्यो। अनि त्यो बाबुलाई नि मैले विश्वास गरेपछि त्यो बाबुको बुटीहरू पनि सबै मैले काटेर फाँकिदिएँ। अनि मेरो छोरालाई पनि त्यस्तो बिमारबाट छुटकारा भयो। अनि त्यसपछि त्यो अब बुटीहरू कहिले धामीकोमा लान्थे, कहिले कता लान्थे, कहिले पनि निको भएन। जब मैले प्रभुमा विश्वास गरेँ त्यहाँबाट मेरो छोरा पनि निको भयो, म पनि निको भएँ। अनि प्रभुले मलाई छुटकारा दिनुभयो, अहिले धेरै राम्रो छ। अनि त्यसपछि मलाई धेरै समस्या थियो, अनि मेरो रुममा धेरै दुःख थियो। अनि मलाई प्रभुले चाहिँ यस्तो खानेकुराहरूमा नि कति दुःख थियो। त्यसपछि प्रभुले मलाई त्यसबाट कति प्रार्थना गरिरहेको थिएँ। त्यसपछि मैले त्यति बेला मुठीदान चामल उठाइराखेको थिएँ। अनि मुठीदान चामल चाहिँ मैले नथापाएर नबुझेर मैले मुठीदान चामल उठाएको पनि मैले खाएर अनि मलाई सराप परेको रहेछ। मैले पछि अनि प्रभुले नै मलाई अनि अगुवाजनहरूलाई सोध भन्नुभयो। अनि अगुवाजनलाई सोद्धाखेरि अनि पवित्र दिदीलाई मैले सोधेँ, दिदी खानुहुन्छ कि खानुहुन्न भनेर। अनि दिदीले भन्नुभयो, प्रभु त हामी जस्तो मान्छे जस्तो होइन, प्रभुलाई छुटाएको कुरा त्यसरी खानु हुँदैन, माख्नु हुँदैन भन्नुभयो। त्यहाँदेखि मैले कहिले पनि त्यो मुठीदान चामल कहिले मैले चलाइन। त्यहाँबाट मलाई प्रभुले कहिले पनि खाना खाँचो बनाउनु भएन। अनि मलाई त्यति बेला अब सराबित परेको रहेछ, काम गर्ने ठाउँमा नि पैसा नदिने, अनि त्यसपछि मैले जब मुठी धानको चामल मैले खान छोडेपछि चाहिँ अनि हृदयमा सम्मान पनि प्रभुले मलाई बोलेर खुवाउनु भयो, अनि प्रभुलाई धेरै धन्यवाद। अनि अहिले चाहिँ मलाई राम्रो छ, प्रभुले सुन्नु भएको छ सबै कुरा, प्रभुमा कुनै कुराको असम्भव छैन, विश्वास गर्नु प्रभुमा, प्रभुमाथि विश्वास गरेपछि कुनै पनि असम्भव रहेनछ। अहिले चाहिँ प्रभुमा विश्वास गरिकन मलाई सबै कुरामा राम्रो भएको छ, प्रभुलाई धेरै धन्यवाद होस्। अनि उद्धार र मुक्ति चाहिँ यीशु ख्रीष्ट बाहेक अरू कुनैमा छैन, जसरी मैले यीशु प्रभु मुक्तिदाता भनेर विश्वास गरे यीशु ख्रीष्टलाई, अनि तपाईँहरू पनि त्यसरी नै यीशु प्रभुमा विश्वास गर्नुहोला अनि उद्धार र मुक्ति पाउनुहोला भनेर आशा राख्दछु। अनि धन्यवाद प्रभुलाई, मेरो गवाही यति नै छ, अनि हजुरहरू सबैजनाले आशिष पाउनु होला, अनि यीशु ख्रीष्टलाई विश्वास गर्नुहोला। धन्यवाद, जय मसीह सबैजनालाई।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 98032484 98032484 र 98031726786 98031726786
1: र 98131447 98131447
3: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि
4: हो र
3: होइन होला त्यस्तो त
4: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: केही भएन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए याकुब दाजु कता हो हतार हतार गर्दै
9: कहाँ हुनुहुने नानी आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेन
8: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि
9: ए हो र ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर
8: हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ताबन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
9: थप जानकारीका लागि
8: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
9: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन, यो झोला भित्र के छ?
13: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
12: यो झोलाको पोकाहरूमा के छ?
13: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
14: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
15: प्रस्तुता कुमार अब्राहमको साथमा।
13: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
0: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org नै छ। आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-41

0: ज्ञान बाढौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वरको वचनको स्वाद लिन सिक्नुहोस्। जयमसी आज बिहिबार जुलाई 16 तारीक असार 32 गते। आजको बाइबल खण्ड भजन संग्रह 119 103 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ। तपाईँका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ट छन्, मह भन्दा पनि मेरो मुखमा ती बढ़ी मिठा छन्। प्राचीन यहुदी संस्कृतिमा औपचारिक शिक्षा 6 वर्षको उमेरमा शुरू हुन्थ्यो। यहुदी केटाहरूले बेटसेफर भनिने स्थानीय सभाघर विद्यालयमा भर्ना हुन्थे, जसको अर्थ पुस्तकको घर भन्ने हुन्छ। 4 वर्षपछि अध्ययन सकिदासम्म तिनीहरूले सम्पूर्ण तोरा कण्ठ गरिसकेका हुन्थे। उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थाका पुस्तकका प्रत्येक मात्रा र बिन्दु कण्ठस्थ गरेर तिनीहरूको मस्तिष्कमा खुदिएको हुन्थ्यो। याद गर्न नसक्ने बारे हाम्रो बहाना कमजोर छ, होइन त? परम्परा अनुसार कक्षाको पहिलो दिन शिक्षकले विद्यार्थीहरूको लेख्ने पाटीहरूमा मह दलिदिन्थे। त्यसपछि ती शिक्षकले आफ्नो कक्षालाई भजन संग्रह 119:103 पद पढ्दै गर्दा तिनीहरूको पाटीबाट मह चाट्न निर्देशन दिन्थे। तपाईँका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ट छन्, मह भन्दा पनि मेरो मुखमा ती बढ़ी मिठा छन्। त्यो तिनीहरूको सम्पूर्ण शिक्षामा पहिलो र सायद सबैभन्दा महत्वपूर्ण पाठ थियो। आफ्ना विद्यार्थीहरू परमेश्वरको वचनसँग प्रेममा परून् भन्ने ती शिक्षक चाहन्थे। उनी चाहन्थे कि तिनीहरूले स्वाद लिउन् र वचन असल छ भन्ने देखुन्। यो कुरा तपाईँले भजन संग्रह 34:8 पदमा हेर्न सक्नुहुन्छ। यर्मियाले त्यस्तै सोचेका थिए, जब तपाईँका वचनहरू आए ती मैले खाए, ती मलाई रमहाट र मेरो हृदयलाई आनन्द दिने कुरा भए। यो कुरा तपाईँले यर्मियाको पुस्तक 15:16 पदमा हेर्न सक्नुहुन्छ। दाउदले यसो भने, तपाईँका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सिधा साधा मानिसहरूलाई समशक्ति दिन्छ। यो कुरा तपाईँले भजन संग्रह 119:130 पदमा हेर्न सक्नुहुन्छ। सलोमनले भनेका छन्, किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समशक्तिका कुराहरू निस्कन्छन्। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 2:6 पदमा हेर्न सक्नुहुन्छ। जब तपाईँले परमेश्वरको वचनको लागि स्वाद प्राप्त गर्नुहुन्छ, तब वचनका लेखक पवित्र आत्माले तपाईँको लागि 2 काम गर्नुहुनेछ। पहिलो, उहाँले तपाईँलाई यो प्रकट गर्नुहुनेछ। दोस्रो, उहाँले तपाईँलाई यसको सम्झना गराउनुहुनेछ। यसर्थ परमेश्वरको वचनको स्वाद लिन सिक्नु हाम्रो लागि हर प्रकारले लाभदायक छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजन्ने हिंसामा पनि जोडिएको हुन्छ।

0: कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय मसी, म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
5: यो समय हो धन्यवाद बिहानी।

श्रीमती साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता प्रेरित 11:26 भन्छ, चेलाहरू पहिलो पटक एन्टियोकियामा नै क्रिश्चियन भनिए। यीशुको चेला बन्नुहोस् भन्ने विषयमा केही कुरा राख्न चाहन्छु। के तपाईँलाई थाहा छ कि नयाँ करारमा चेला शब्द 269 पटक आउँछ, जबकि क्रिश्चियन भन्ने शब्द 3 पटक मात्र आउँछ। यीशु ख्रिष्टका चेलाहरूको हुन् भनेर वर्णन गर्नको लागि क्रिश्चियन शब्द पहिलो पटक प्रयोग गरियो। ब्रिटिस चिन्तक डलास विलार्डले कारको दृष्टान्त प्रयोग गर्छन्। यीशुको चेला क्रिश्चियनको डिलक्स वा ठूलो रूप होइन, विशेष गरी सिधा र साँगुरो बाटोको द्रुत मार्गको लागि सुव्यवस्थित र सशक्त बनाइएको। नयाँ करारका पानाहरूमा उपरमेश्वरको राज्यमा आधारभूत यात्राको माध्यमको रूपमा खड़ा हुन्छ। क्रिश्चियन बन्नु एक क्षणको काम हो। यो तब हुन्छ जब तपाई ख्रिस्टमा भरोसा गर्नुहुन्छ, तर चेला बन्नु जीवनभरको काम हो। यसले आफैलाई इन्कार गर्न र तपाईँको जीवनको हरेक दिन परमेश्वरको इच्छा हो भन्नको लागि बोलावट दिन्छ। यीशुको चेला हुनुको अर्थ के हो? यीशुको चेला हुनुको अर्थ पहिलो, उहाँको कुरा सुन्नु र सिक्नु। यसमा हरेक दिन धर्मशास्त्रमा सिकाएका सत्यताहरू पढ्ने, अध्ययन गर्ने, कण्ठ गर्ने, घोषणा गर्ने र आफ्नो जीवनमा लागू गर्ने काम पर्छ। दोस्रोमा, उहाँले जता लानु भए तापनि उहाँलाई पछ्याउनु। यसको लागि तपाईँका योजनाहरू परिवर्तन गर्ने, तपाईँका कतिपय सम्बन्धहरू अन्त्य गर्ने र तपाईँले पक्रिराख्न चाहनुभएका कतिपय थोकमा उहाँलाई पहुँच दिनुपर्ने हुन सक्छ। तेस्रो, उहाँप्रति समर्पित हुनु। एक दिन यीशुले पत्रुसलाई भन्नुभयो, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? बढी भन्ने शब्दमा ध्यान दिनुहोस्। चेला हुनु भनेको यीशुलाई अरू कुनै पनि कुरा भन्दा बढी प्रेम गर्नु हो, अनि यो तपाईँले जिउन सक्नुहुने सबैभन्दा अर्थपूर्ण र इनामदायी जीवन हो। यसकारण आज क्रिश्चियन कहलिने मात्रै होइन, तर वास्तवमै यीशुको चेला बन्नुहोस् भन्ने उत्साह कार्यक्रम धन्यवाद बिहानी मार्फत सम्पूर्ण श्रोतालाई दिन चाहन्छु। र यो समय म पुनम कार्यक्रमबाट विदा हुन्छु। जय मसीह, नमस्कार।

गुडनिच एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन गिमरेजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईसँग बातचित गर्ने गर्दछौं। प्रेसरता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहकार्य गर्नु र साथै प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। तादनी श्रोता, आज पनि सोही उद्देश्य अनुरूप आजको यो बिहानलाई तपाईसँग एक साथ भई तपाईँको बिहानलाई प्रार्थनामय बनाउनको लागि तपाईँको रेडियो सेट मार्फत आज पनि तपाईँको बीचमा उपस्थित भइसकेका छौं। तादनी श्रोता, आउनुहोस् अब भने हामी फेरि पनि सदा झैं आजको यो बिहानलाई करिब आधी घण्टासम्मको लागि प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै त्यस्तो विषयहरू छ वा प्रार्थनाको अनुरोधहरू छ भने र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जहाँ तपाईँले फोन मार्फत अथवा वाट्सएप वा भोइस म्यासेज टेक्स्ट म्यासेज मार्फत तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग राख्नुपर्ने हुन्छ। श्रोता, जसको लागि हाम्रो फोन नम्बरहरू यस प्रकार रहेको छ, 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ र तपाईँले यसमा फोन गर्न सक्नुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 997-98-023-44-646। हजुर, 997-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग साझा गरेर बाँड्दै हुनुहुन्छ भने तपाईँले टेक्स्ट म्यासेज अथवा भोइस म्यासेज गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुन्छ। तादनी श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र सदाझैं हामीलाई तपाईँको प्रार्थनाका अनुरोधहरू बाँड्नुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको बारेमा कुराकानी गर्दै जाने क्रममा हामी प्रार्थनालाई कसरी र कुन कुन अवस्थामा गरियो भन्ने कुराहरू बाइबल धर्मशास्त्रभरि देख्न सक्दछौ। हुन त कति मानिसहरूले यहाँ बाइबल धर्मशास्त्रभरि प्रार्थनाहरू नभएको जस्तो पनि देख्न सक्नुहुन्छ, तर हामीले बाइबलमा उल्लेखित घटनाहरूलाई परमेश्वरसँगको दोहोरो बातचितको रूपमा हेर्छौं भने अथवा प्रार्थनाको दृष्टिकोणले हेर्छौं भने निसन्देह हामी बाइबल धर्मशास्त्रभरि प्रार्थना नै प्रार्थना भेट्टाउन सक्छौं। हजुर श्रोता, अब हामीले बाइबलमा प्रार्थनाहरू कहाँ कहाँ छ र केलाई प्रार्थना मान्ने केलाई प्रार्थना होइन भनेर नमान्ने र प्रार्थना नमान्ने भन्ने कुरा चाहिँ तपाईँले प्रार्थनालाई कसरी बुझ्नुभएको छ भन्ने कुरामा भर पर्छ।
तपाईँको विचारमा प्रार्थना भनेको के हो भन्ने कुराको जो परिभाषा छ त्यो अनुसार तपाईँले बाइबलमा प्रार्थनाहरू र प्रार्थनाका प्रकारहरू देख्न सक्नुहुन्छ। प्रिय श्रोता, हामीले विभिन्न विगतका दिनहरूमा कुराकानी गर्दै आइरहेका थियौं कि प्रार्थना भनेको चाहिँ परमेश्वरसँगको दोहोरो बातचित हो र कतिपय अवस्थामा पहिला परमेश्वर बोल्नु भएको छ अनि फेरि मानिस बोलेको छ अनि कतिपय अवस्थामा चाहिँ पहिला मानिस बोलेको छ फेरि त्यसपछि परमेश्वर बोल्नु भएको छ। त जे होस्, सृष्टिकर्ता परमेश्वर र मानिस बीचको दोहोरो संवादलाई प्रार्थना भनेर भन्न सकिन्छ। र अझै हामी अर्को एउटा परिस्थिति पनि देख्न सक्छौ, कतिपय अवस्थामा मानिस चाहिँ बोलेको छ तर परमेश्वर मौन रहेर काम गर्नुभएको पनि हामी देख्छौ। उदाहरणको लागि दाउदले प्रार्थना गरे र प्रार्थना गर्दा सधैँ परमेश्वर दाउदसँग बोलिराख्नु भएको छ भनेर हामी भन्न सक्दैनौ। हो श्रोता, उदाहरणको लागि दाउदले आफ्नो व्यभिचारबाट जन्मिएको छोरा जो बत्सेबाले जन्माएकी थिइन् उसको प्राणदानको लागि परमेश्वरसँग दाउदले प्रार्थना गरे तर परमेश्वरले अब दाउदलाई पहिले भनिसक्नु भएको थियो नातान अगमवक्ता मार्फत, तर त्यसपछि दाउदले यत्नपूर्वक प्रार्थना गर्दाखेरि परमेश्वर नबोल्नु भएको र उहाँले मौन रहेरै आफ्नो अभिप्रायलाई पूरा गर्नुभएको हामी देख्न सक्छौ। त्यसै गरी हामी अर्को उदाहरण हेर्छौ भने पनि जब दाउद आफ्नै छोरा अफसलोमसँग डराएर भागेका थिए अनि त्यस बेलामा उनी जंगलमा बसेर आफ्नो शत्रुहरूको विरूद्धमा प्रार्थना गर्दा हामी देख्छौ परमेश्वर दाउदसँग त्यतिखेर बोल्नु भएन, कुनै प्रतिक्रिया दिनु भएन, तर उहाँले सिधै त्यो दुष्ट छोरा अफसलोमलाई मृत्युदण्ड दिएर आफ्नो प्रतिक्रिया जनाउनु भएको हामी देख्न सक्छौ। त्यसकारणले गर्दाखेरि परमेश्वर आफ्ना जनहरूसँग कहिले शब्दहरूमा पनि बोल्नुहुन्छ भने कहिले चाहिँ शब्दहरूमा नबोलेर कामहरूद्वारा चाहिँ उहाँ बोलिराख्नु भएको हुन्छ। र यहाँ पनि हामी देख्छौ सृष्टिकर्ता परमेश्वर र मानिस बीचको दोहोरो संवाद। श्रोता, त्यस्तै घटना यहाँ हाम्रो 17 अध्यायमा प्रस्थानको पुस्तक 17 अध्यायमा घटेको छ, जहाँ इसरायलहरू भर्खर भर्खर लाल समुद्र पारी तरेर सिनैको उजाड स्थानबाट परमेश्वरले आज्ञा गभर बमोजिम यात्रा गर्दै रबिदिममा आइपुगेका छन्। त्यहाँ उनीहरूले डेरा त बनाए, पालटाङे, भीड़हरू परमेश्वरले तोकिदिनु भएको सबै त्यो एउटा तह अनुसार र एउटा तरिका अनुसार शैली अनुसार आफ्नो आफ्नो स्थानमा बसे, तर त्यहाँ एउटा समस्या थियो। त्यो के भन्दा त्यहाँ पानी थिएन, पानी नभएको चर्को मरूभूमि जहाँ अब तिर्खाले मानिसको र पशु पंक्षीहरूको ओठ मुख सुक्न थालेको छ। प्रेसोता, अब इसरायलीहरू सिधै परमेश्वरसँग पुकारा गर्नुको सट्टा
अब मोसासँग गनगन गर्न लागेका छन्। उनीहरू भन्दैछन्, यी सबै समस्याको जड यही मोसा हो। यदि मोसाले हामीलाई मिश्र छोड्नको लागि प्रोत्साहित नगरेको भए आज हामी नील नदीको पानी पिएर जीवित रहन थियौं। तर मोसाले हामीलाई सबै कुराहरू गरेर मिश्रबाट निकालेर ल्यायो, यसकारणले गर्दा यो सबैको जड मोसा हो भनेर मानिसहरूले त्यसरी ठानिसकेपछि सबैजना मिलेर मोसाको अगाडि आएर भन्दैछन्। ती मानिसहरूले यसरी भन्नु, तपाईँले हामी र हाम्रा बच्चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्याउनु भयो? तब अब मोसाको पालो आयो। मोसाले त्यहाँ भीड़लाई कुनै स्पष्टीकरण दिएनन् र भीड़सँग उनले जवाफ पनि फर्काएनन्। अब यो मुद्दा हुन त मोसा आफै पनि यही समस्यामा ग्रसित थिए। उनलाई पनि लाग्दै थियो सायद यहाँ तिर्खाले मलाई र यो समुदायलाई समस्या पार्नेवाला छ। आदरणीय श्रोता, इसरायलीहरूले जो कष्ट भोग्दै थिए मोसाले पनि त्यही कष्ट भोग्दै थिए। तर इसरायलीहरूको मनमा चाहिँ मोसाको विरूद्धमा एउटा क्रोध र असन्तुष्टि थियो भने मोसाले चाहिँ विचार गर्दै थिए सायद परमप्रभु परमेश्वरले हामीलाई हाम्रो तिर्खा मेट्नको लागि केही चाहिँ गर्नुहुनेछ। आदरणीय श्रोता, जब मानिसहरूको गनगनको तीखा शब्दहरूको प्रहार मोसाको कानमा ठोकियो, त्यसपछि उनलाई अब एउटा महसुस भयो कि यतातिर भीड क्रुद्ध छ, अर्कोतिर पानी नभएर आफै पनि अब समस्यामा छ। दुईटा समस्याको एकसाथ सामना गर्न परिरहेको थियो मोसालाई। तर उनले अब परमप्रभु परमेश्वरलाई पुकारा गरे। उनले भने, म यी मानिसहरूलाई के गरौं? यिनीहरूले त मलाई ढुङ्गाले हान्न आँटेका छन्। आदरणीय श्रोता, तब पाँच पदमा परमेश्वरले मोसालाई एउटा समाधान बताउनुभयो। परमेश्वरले भन्नुहुन्छ, इसरायलीहरूका धर्मगुरूहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूको अगाडि जा र तैले नील नदीलाई हिर्काएको तेरो लौरोले पनि आफ्नो साथमा लैजा। म होरेबमा भएको चट्टानमा तेरो अघि खड़ा हुनेछु र तैले चट्टानलाई हिर्काउनु र मानिसहरूलाई पिउनलाई त्यहाँबाट पानी निस्कनेछ। आदरणीय श्रोता, परमेश्वरबाट जसै उनले यो समाधानको उपाय थाहा पाए त्यसपछि उनले ढिला गरेनन्। तत्काल परमेश्वरलाई धन्यवाद दिएर उनी इसरायलका धर्मगुरूहरूलाई लिएर परमेश्वरले आज्ञा गर्नुभएको त्यो चट्टानको अगाडि पुगे र परमेश्वरले भन्नुभए बमोजिम गरे। परिणाम के भयो? परिणाम त्यही भयो जो उनले अपेक्षा राखेका थिए र परमेश्वरले भन्नुभएको थियो। चट्टानबाट पानी फुट्यो र मानिसहरूले त्यस चट्टानबाट निस्केको पानी तिनीहरूले र तिनीहरूका

तिनीहरूका पशु पंक्षीहरूले पनि पिए। श्रोता, यो समस्या र समाधान यो थियो। र हामी देख्छौ मूसा बोले, फेरि त्यसपछि परमेश्वर बोल्नुभयो र उपाय दिनुभयो। अब फेरि हामीले आठ पददेखि तल हेर्ने भने फेरि अर्को त्यसको लगत्तै समस्या त्यहाँ खड़ा भएको हामी देख्छौ। समस्या के हो भन्दा, भर्खरै उनीहरूले तिर्खाबाट राहत पाएका थिए, तर अमालिकीहरू त्यही रपिदिममा आएर इसरायलीहरूमाथि आक्रमण गरेको हामी पाउँछौ। ती दिनहरूमा इसरायलीहरू लड़ाईको लागि तालिम प्राप्त पनि थिएनन् र उनीहरूसँग भर्खर भर्खर मिश्रको दासत्वबाट निस्किएको कारण उनीहरूले उनीहरूसँग पर्याप्त मात्रामा हात हतियार पनि थिएनन्। प्रेसवता, अब फेरि पनि यहाँ यो समस्याको कारण मूसाले परमप्रभुसँग प्रार्थना गरे, तर यो पटक परमेश्वर बोल्नु भएन। मूसा बोले, परमेश्वर बोल्नु भएन। सिधा परमेश्वरले मूसालाई एउटा दर्शन दिनुभयो कि उनले चाहिँ मूसा, हारून र हुर तीनजना पहाड़को टुप्पामा जानुपर्ने र आफ्नो हात स्वर्गतिर उठाउनु पर्ने। अर्थात यो पटक अब रपिदिमहरूसँग, अर्थात भनौँ रपिदिमको युद्धमा अमालिकीहरूसँग लड़ाई गर्नको लागि मैदानमा बसेर होइन, डाँडाको टाकुरामा बसेर प्रार्थना र आराधना गर्नुपर्ने भयो। परिणाम, मूसाले यहोशूलाई आज्ञा दिन्छन्, तिमी सेनापति बन र मोर्चा सम्हाल, बाँकी हामी चाहिँ माथि पहाड़मा जानेछौ र परमप्रभुलाई निरन्तर पुकार्नेछौ। यहोशू आफ्नो मोर्चा सम्हाल्न गए र मूसा, हारून र हुर चाहिँ डाँडाको टाकुरामा गए परमेश्वरसँग प्रार्थना गर्न र आराधना गर्न। श्रोता, त्यहाँ एउटा कुनै आवाज सुनिँदैन थियो प्रार्थनाको, न मूसा बोले न परमेश्वर बोल्नुभयो। त्यहाँ सिधै काम भयो, हात उचालेर परमेश्वरलाई आराधना गर्ने। अब त्यहाँ एउटा त्यसको प्रत्यक्ष एउटा अनुभव भन प्रभाव त्यहाँ देखियो। प्रभाव के थियो? जब जब मूसाले आफ्नो हात उचालिराख्थे इसरायलीहरूको विजय हुन्थ्यो, र जब जब थाकेर आफ्नो हात मूसाले तल झार्थे अमालिकीहरू विजयी हुन्थे। र यो कुराको रहस्य तुरुन्तै हारून र हुरले थाहा गरे, र तत्पश्चात उनीहरूको कार्य के भयो? मूसा जो चाहिँ परमेश्वरको उपस्थितिमा उहाँलाई आराधना गरिराख्नको लागि एउटा सहजीकरण गर्नुपर्ने समस्या त्यहाँ समाधान सुझाए। परिणामस्वरूप एउटा ढुङ्गा ल्याएर मूसाको लागि आसन तयार गरे र मूसा त्यहाँ बसे, अनि हारून र हुरले मूसाको हातलाई थामेर राखे। अनि त्यहाँ हामी देख्छौ निरन्तर सृष्टिकर्ता परमेश्वरको आराधना हात उचाल्नु उहाँको आराधना गर्नु हो, अनि उहाँको महिमा र प्रशंसा गर्ने एउटा प्रतीक चिन्ह हो। जब मूसा निरन्तर हारून र हुरको सहयोगमा परमेश्वरको आराधनामा रहे, अन्तमा इसरायलीहरू विजयी भए। यहोशूले अमालिकीहरूको फौजलाई तरवारले जितेका थिए। तब परमप्रभु परमेश्वरको आवाज सम्पूर्ण विजयपछि यसरी गुन्जियो, यो कुरो सम्झनाको निम्ति लेख, किनकि अब म अमालिकीहरूको स्मृति आकाश मुनिदेखि बिल्कुलै मेटिदिनेछु। प्रेसवता, आजको यो खण्डबाट हामीले बुझ्नुपर्ने कुरा, जब जब संकट र समस्याहरूले घेर्छ, हामीले
परमेश्वरको आवाजलाई नसुनौला, फेरि पनि हामीले विश्वासको साथ गर्नुपर्ने एउटै काम छ, जुन मूसा र हारून हुर लगायतका अगुवाहरूले गरे। त्यो हो उहाँसँग प्रार्थना गर्नु। धेरैभन्दा धेरै समय परमेश्वरसँग प्रार्थना गर्दै उहाँसँगको एउटा सामिप्यतामा जीवन बिताउनु, समय बिताउनु। तब तपाईँको ठूलोभन्दा ठूलो समस्याको निम्ति परमेश्वरले समाधानका बाटोहरू देखाइदिनुहुन्छ, अनि तपाईँको विरूद्धमा उठेर आएका दुष्ट शक्तिहरूलाई उहाँले तपाईँको स्मृतिबाटै मेटिने गरी सदाको लागि मेटाइदिनुहुन्छ। यहाँ परमेश्वरको प्रतिज्ञा छ, अब म तिमीहरूलाई यसरी दुःखको बेलामा आक्रमण गर्ने यस अमालेकी जातिलाई यिनीहरूको सम्झना आकाशमुनिदेखि सधैँको लागि बिल्कुलै मेटिदिनेछु। यो उहाँको प्रतिज्ञा थियो र त्यही प्रतिज्ञा अनुरूप आज अमालेकीहरूको जाति संसारमा छैन भनी हामी विश्वास गर्न सक्छौं। प्रेसोता, त्यसकारणले गर्दा आज म तपाईँलाई प्रश्न सुन्न चाहन्छु। तपाईँको अगाडि कतिवटा समस्याहरू छन्? तपाईँका परिस्थितिहरू कतिको जटिल छन् आजको दिनमा, अथवा तपाईँले कतिवटा समस्याहरूको तपाईँले समाधान देखिराख्नु भएको छैन र तपाईँ एक प्रकारले अन्यल हुनुहुन्छ कि तपाईँलाई सहायता गर्छु भनेर प्रतिज्ञा गर्ने मान्छेले आफ्नो प्रतिज्ञा तोडेर तपाईँलाई निराश तुल्याएको छ, अथवा तपाईँको परिस्थितिलाई मानिसहरूले ठट्टा उडाएर तपाईँलाई निराश बनाएका छन्। त्यसो भनेदेखि तपाईँको लागि एउटै समाधान छ, घोडा टेक्नुहोस् र परमेश्वरको उपस्थितिमा आफ्नो समय बिताउनुहोस् र परमेश्वरलाई तपाईँका सबै समस्याहरू बताउनुहोस्। बाहिरतिर मानिसहरूको बीचमा सहायताको हात फैलाउँदै कुनै याचना नगर्नुहोस्, तपाईँ परमेश्वरको उपस्थितिमा आउनुहोस्। तपाईँ यस्तो देखाउनुहोस् कि तपाईँलाई समस्याको भुमरीमा हुनुहुन्छ र पनि मसँग कुनै समस्या छैन जस्तो गरी तपाईँ मानिसहरूको अगाडि प्रस्तुत हुनुहोस्। श्रोता, म तपाईँलाई एउटा छोटो घटना बताउन चाहन्छु। जब एलिसाले एउटा सुनामी स्त्रीको छोरालाई प्रतिज्ञा गरेर प्रभुको आशिषले त्यो छोरा जन्मियो र केही समयपछि त्यो छोराको मृत्यु भयो, सुनामी स्त्रीले के गरी? त्यो मृत छोराको शरीरलाई परमेश्वरको दासको कोठामा राखिदिन् र आफू चाहिँ यसरी हिँडिन् कि मानव उनलाई केही पनि भएको छैन। उनी गइन् र परमेश्वरको दासको अगाडि गएर आफ्नो वेदना पोखिन् र उनले समस्याको समाधान पाइन्। श्रोता, तपाईँले पनि आज त्यसरी नै तपाईँ र मैले आफ्नो जीवनलाई चलाउनु पर्ने हुन्छ। श्रोता, यतिभन्दै अब भनी कार्यक्रममा एउटा मिठो गीतको साथ दिन बेला भइसकेको छ र गीतपछि तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाको अनुरोधलाई लिएर म आउने नै छु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा। र यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी, भने हाम्रो प्रविधिमा हुनुहुन्छ सुजन घिमिरेज्यू। तादनी श्रोता, भने कार्यक्रमको अर्को अन्तिम भागमा हामी आइसकेका छौं र आजको बसाईमा अब भने तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने बेला भइसकेको छ। र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ र उहाँ हुनुहुन्छ सारा तामाङज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो शरीरमा एलर्जी भइरहेको छ र चंगाई भएको होस्, र मैले जतिजनालाई सुसमाचार सुनाएको छु उहाँहरूले प्रभुलाई चिन्न सक्नु भएको होस् र मण्डलीमा आत्मिकपन बढेर जान सकेको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। तादनी श्रोता, आउनुहोस् हामी सबैजना मिलेर सारा तामाङज्यूले राख्नुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र हामी प्रार्थना गरौं। सर्वशक्तिमान, जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। परम धन्य परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ एक मात्र बाटो, सत्य र जीवन हुनुहुन्छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौ जसले हाम्रा सबै प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाब दिइराख्नु भएको छ, र आज पनि हामी सोही आशा लिएर तपाईँ परमेश्वरको हजुरीमा उपस्थित भएका छौ। पिता, हामी प्रार्थना गर्छौं सारा तामाङज्यूले राख्नुभएका प्रार्थनाको अनुरोधहरू, उहाँको शरीरमा जुन प्रकारका एलर्जीहरू भइरहेको छ तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको होस्। पिता, तपाईँको शक्तिशाली हातले उहाँलाई छुनुभएको होस् र तपाईँले निको पार्नु सहायता गर्नुभएको छ। धन्यवाद पिता परमेश्वर, तपाईँ महिमाको राजा हुनुहुन्छ, परम धन्यका परमेश्वर हुनुहुन्छ। प्रभु, तपाईँले भजन संग्रह 107 20 पद अनुसार आफ्नो छोरीमाथि चंगाई छुटकारा पठाउनु भएको छ, हामी प्रार्थना गर्छौं। र साथै उहाँले जतिजनालाई सुसमाचार सुनाउनु भएको छ प्रभु, उहाँहरूको हृदयलाई तपाईँले खोलिदिनुहोस् र उहाँले तपाईँको वचनलाई बिउको रूपमा छर्नु भएको छ, त्यो अब सुन्ने उहाँहरूको हृदयमा तपाईँले त्यसलाई अंकुरित गर्नुभएको होस् पिता, हामी प्रार्थना गर्छौं। र उहाँहरूले तपाईँलाई चिन्न जान्न सक्नुभएको होस्, हामी तपाईँ यीशु ख्रीष्टको चरणमा आउँदछौ र हामी माग्दछौ। साथै सम्पूर्ण मण्डलीहरूमा प्रभु अनि एउटा आत्मिक जागृति बढ्न सकेको होस्, तपाईँसँगको आत्मीयता र विश्वासी विश्वासी बीचको आत्मीयता बढ्न सकेको होस् पिता, हामी प्रार्थना गर्छौं। र प्रभु, त्यो आत्मीयताको प्रमाण चाहिँ एकता र मेलमिलापमा देखिनुपर्छ प्रभु, यी सब कुराहरू हुन सकेको होस् र हामी प्रार्थना गर्छौं मण्डलीहरूमा प्रभु अनि विभिन्न आत्मिक दान वरदानहरू लगायतका कुराहरू त्यहाँ हुन सकेको होस् हामी प्रार्थना गर्छौं। धन्यवाद पवित्र परमेश्वर, धन्यवाद छ महिमाको राजा, तपाईँ परमेश्वरले आफ्नो छोरी सारा तामाङज्यूले राख्नुभएका प्रार्थनाका अनुरोधहरूलाई तपाईँले सुनिकन ग्रहण गरेर जवाफ दिनुभएको छ, हामी विश्वास गर्छौं र तपाईँलाई हामी धन्यवाद चढाउँछौ। सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ र माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुनुहुने पवित्र अनि पवित्र परमेश्वर येशु ख्रीष्टको नाउँमा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्नुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। हवस्त, जय मसीह।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खोलिसक्छ।

0: को जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
0: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
0: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
0: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
0: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
0: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्छ।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम स्वयं बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा। आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौ। श्रोता कार्यक्रम हजुरबालाई चिठी तपाईँ र मेरो आफ्नै कार्यक्रम र विशेष गरिकन कार्यक्रम हजुरबालाई चिठीमा हजुरबा र नातिको गन्थन हामी सुन्ने गर्छौं किनभने अहिलेका नातिहरूलाई अति उपदेश पढ्दै पढ्दैन के भन्छन् भनेदेखि उहिलेको कुरा खुइलेर गयो भन्छन् तर हामी के भन्छौ भने ओल्ड इज गोल्ड होइन र पुरानो कुरा नै के हो सुन भन्दा पनि बहुमूल्य छ। त्यो भएर हामीले कहिले पनि हाम्रो प्यारेन्ट्सलाई हाम्रो अभिभावकलाई हामीले इग्नोर गर्नु हुँदैन तिरस्कार गर्नु हुँदैन। उनीहरू यति समर्पित छन् कि तपाईँ र ममा त्यो दुःख त्यो सङ्घर्ष केवल छोराछोरीको लागि त हुने होइन र आमा बुवाले दिन रात नभनिकन खटिरहेको तर कतिचोटि तपाईँ र म धन्यवादी हुने कुरामा चाहिँ एकदमै झुकेका छौँ। मान्छेले के भन्छन् बुवाको मुख हेर्ने दिन अरे मान्छेले के भन्छन् आमाको मुख हेर्ने दिन अरे अह यो होइन दिनदिनै आमाको मुख हेर्न सक्नुपर्छ दिनदिनै बुवाको मुख हेर्न सक्नुपर्छ दिनदिनै आमा र बुवाको लागि स्पेसल डे बनाउन सक्नुपर्छ। तपाईँ र मेरो लागि नि आमा बुवा कति महत्वपूर्ण हुनुहुन्छ भन्ने कुरा त तपाईँ र मैले आमा बुवा जब तपाईँ र म भन्छौँ नि अनि मात्रै थाहा पाउने रहेछौँ। एउटा जिम्मेवारी कहिले पनि घरमा पाहुना आयो भने आमालाई के हुन्छ यो पाहुनालाई कसरी अतिथि सत्कार गरौं होइन के बनाएर खाऊ भन्ने आमालाई चिन्ता हुन्छ भने एउटा पाहुना आउने बित्तिकै बुवालाई के चिन्ता हुन्छ यो मान्छेलाई मासु खुवाउनै पर्छ मिठो मिठो कुरा खुवाउनै पर्छ मैले पैसा कहाँबाट जुटाउने। हेर्नुहोस् त हामी अहिले जुन ठाउँमा तपाईँ हुनुहुन्छ नि म छु नि त्यतिकै थपक्क तपाईँ र म यहाँ भएको होइन क्या यहाँसम्म आइपुग्नको लागि नि आमा बुवाले तपाईँ र मेरो जीवनमा एकदमै ठुलो भूमिका खेल्नु भएको छ। विशेष गरिकन मेरो जीवनमा चाहिँ मेरो हजुरबाले एकदमै मलाई साथ सपोर्ट गर्नुभएको छ र हजुरबाले दिएको अति उपदेशलाई म शिरोपर गर्दछु मानिलिँदछु किनभने परमेश्वरको वचनले पनि भन्छ बुढापाकाको अति उपदेशलाई मान र मान्नु पनि पर्छ र कतिजना चाहिँ आमा बुवाको आवाजलाई नसुन्ने आमा बुवालाई बिल्लाको पात्र बनाउने आमा बुवालाई सताउने आमा बुवालाई दुःख दिने त्यस्ता कयौं छोराहरू छोरीहरू देखेका छन् र आमा बुवाको महत्व चाहिँ जब तपाईँहरूलाई थाहा पाउनुहुन्छ जब तपाईँ आमा बन्नुहुन्छ अनि बुवा बन्नुहुन्छ आमा बुवाको शब्दलाई व्याख्या गरेर नसकिनेछ। र कार्यक्रम हजुरबालाई चिठीमा यतिकै ढिला नगरिकन हजुरबालाई स्वागत गर्न चाहन्छु म। हजुरबा स्वागत छ है हजुरलाई।
1: ओ हो नाति ल धेरै धेरै धन्यवाद बाबु धेरै राम्रो स्वागत गरी हजुरबालाई चाहिँ होस् अतिथि सत्कार भन्ने कुरा चाहिँ तँबाट सिक्नु पर्छ ए बाबा अतिथि सत्कार गर्दा मिठो मिठो कुरै दिनुपर्छ भन्ने छैन नि त मिठो बोलीले पनि सत्कार गर्न सकिन्छ नि जुन कुरा तँमा छ है नाति
0: हो नि हजुरबा अब हजुरको नाति तपाईँ जस्तै त हो नि हजुरबाको पनि त बोली मिठो छ हजुरबा हजुरको आवाज सुनिराख्न मन लाग्छ अर्थी दिनुहुन्छ उपदेश दिनुहुन्छ छोराछोरी कहिले पनि समस्यामा नपरून् भनेर यति धेरै माया गर्ने हजुरबालाई त म धन्यवाद नदिरहन सक्दै सक्दिनँ नि हजुरबा
1: हो नि बा म पनि धेरै धेरै धन्यवादी छु अब त एउटा आज्ञाकारी छोरा भएर जिरहेछस् बा आमा बुवाले भनेको कुरा मान्छस् टिचरले भनेको कुरा मान्छस् अभिभावकहरूले भनेको कुरा मान्छस् हो जुन छोराछोरी आमा बुवाले भनेको कुरा मान्छ त्यो छोराछोरीबाट आमा बुवा हामी हजुरबा हजुरआमा धेरै आशिषित हुन्छौँ बा कतिले त सुन्दै सुन्दैनन् अस्ति के भएछ भने साइला बाको त्यो कान्छो छोरोले के गरेछ भने बा अब बाउले दुःख गरेर पढायो हुर्कायो बा विदेश जान्छु भनेर काम विदेश जानु केटी लिएर पो भागेछ क्या बा अब हेर्न त्यत्रो पैसा 10 लाख रुपियाँ पैसा यो देश जान्छु भनेर बाउले चाहिँ सकी नसकी मान्छेसँग ब्याजमा मागेर पैसा दियो ल अन्त छोराले गरी खाओस् उन्नति प्रगति होस् भनेर गरे बाले भरे काँकको केटी लिएर भागेर पोहरामा घर भए। अब हेर त भाइ, यस्तो दुःख खबर सुन्दा त्यो पाउलाई कस्तो गाह्रो भयो होला। हेर अब त्यो ऋणमा लिएको पैसाले केटी लिएर भाग्ने हो कि विदेश जाने हो, यस्तो गरो भने चाहिँ बा आमा बुवाको मन कटक्कै भाँचिन्छ बा। जुन छोरा छोरीको लागि आमा बुवाले खाइ नखाई कत्रो ठुलो सपना देखेर हुन्छ, अनि छोरा छोरी अर्कै बाटोमा हिँडेपछि आमा बुवाको मन त टुक्रा टुक्रा हुन्छ नाति। त्यो घटना सुनेर साइला धेरै मसँग रुको थियो, म पनि सँगै रुए नाति। तैँले चाहिँ त्यसो नगरिस् है बा।
0: हजुर बा, म त्यसो गर्दिन नि, म त सधैँ तपाईँको अर्थ उपदेश सुन्ने मान्छे। अब हजुरबा हजुरआमाले भनेको कुरा मानेन, आफ्नो बुवा र आमाले भनेको कुरा मानेन भने त यति धेरै दुःख पाइन्छ भन्ने कुरा त मैले देखेकै छु नि। हजुरबालाई त थाहा नै रहेन रहेछ नि, त्यो साइला बाको छोरा मेरै साथी हो। त्यो त पोखराबाट के भएछ भने तपाईँलाई त यो कुरा थाहा नै छैन होला, थाहा छ त?
1: मलाई के थाहा हुनु, त्यही अब विदेश जान्छु भनेर बाउसँग 10 लाख रुपियाँ पैसा लिएर गएको कुरा चाहिँ मलाई थाहा भयो, अनि विदेश जान्छु भनेर केटी लिएर टाप ठोकेर पोखरा गएर बस्या छ अरे, मौज मस्ती गरेर बस्या छ अरे, खै कहाँको केटी घुमाएर हिँड्या छ अरे भन्ने कुरा सुन्या, अरू कुरा चाहिँ मैले सुनेको छैन नाति।
0: हेर्नु हजुरबा, मैले हिजो भर्खरै सुनेको त्यो साइला बाको छोरा जान्छु त्यो केटीसँग लागेर गए, तर के गरेछ केटीले थाहा छ बुवा? उनीहरू बसेको होटेलमा अपरिचित मान्छेहरू आएर उनलाई कुटेर पैसा खोसेर त्यो केटीलाई पनि लिएर गएछन् नि हजुरबा।
1: ओहो, कस्तो घटना पो सुनाइस् त बा, यो भएकै हो त बा?
0: ल बा, मैले सुनेको गाउँभरि हल्ला छ, तपाईँ त बाहिर निस्किनु हुन र थाहा हुँदैन हजुरबा। हेर्नुहोस् त, त्यो त अचेत अवस्थामा छ अरे नि, केटाहरूले कुटेर पैसा खोसेर लुटेर केटीलाई पनि लिएर भागेछन्।
1: ओहो, कस्तो नराम्रो खबर सुन्नु पर्यो बा यो बिहान बिहानै। हेर त बा, आमा बुवाको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुङ्गा मुढा माथि भनेको यही रहेछ बा। के भन्नु अब त्यो साइलालाई कति चोट पुग्ला, एउटा भएको छोरो अचेत अवस्थामा अब के हुन्छ, म त टेन्सनै भयो नाति।
0: केही छैन हजुरबा, अब अचेत अवस्थामा छ, हस्पिटलमा छ, उसको बुवा जान्छन्, अब कति के लाग्छ उपचार गर्छन् ल्याउँछन्, अनि सायद त्यो केटा अब त्यस्तो समस्यामा कहिले फस्दैन मलाई लाग्छ। कुनै पनि घटना त पाठ सिकाउने हो नि त, अब दोस्रो घटना चाहिँ घट्नु हुँदैन मान्छेको जीवनमा क्या हजुरबा। एकचोटि लडिन्छ, लडेपछि त्यहाँ फेरि लड्नु भएन क्या। त्यो साइला दाईको छोरोले पनि पक्कै पनि अब त्यसको चेत चाहिँ खुल्छ जस्तो लागिरहेछ मलाई बा। त्यहरी कुनै पनि घटनाबाट पाठ सिक्नु त राम्रो कुरा हो, तर अब त्यो बुढोबालाई कति गाह्रो हुन्छ हेर। 10 लाख रुपियाँ ऋण गराएछ, ब्याज तिर्नुपर्छ महिनै पिछे खित्री त खित्री, महिना मर्न आएको हुँदैन, मान्छेले फोन गरेर दिक्क लगाउँछन् खोइ पैसा खोइ ब्याज भनेर। त्यो बाउलाई कति टेन्सन होला, एउटै भएको छोरा पनि अब अचेत अवस्थामा। ठिक छ, निको भयो भने त ठिकै छ, अपाङ्ग भयो भने अथवा केही समस्या भइदियो भने कति गाह्रो हुन्छ त्यो बालाई, त्यो कुरा त बुझ्नु पर्यो नि नाति नातिनाले। त्यो भएर सबैभन्दा ठुलो कुरो हेर नाति, उमेर नपुगिकन यो विवाहको चक्करमा लभको चक्करमा लागेर जिन्दगी बिगार्नु हुँदैन, आफ्नो खुट्टामा उभिनु भयो, पढाइ सिद्धाउनु पर्यो, पढाइ सिद्धेपछि जागिर खानु पर्यो, जागिर खाएपछि खुट्टामा उभिने कुरा हो, अनि के गर्ने, जागिर खाएपछि त बुढी पाल्न सकिहालिन्छ, बुढी पाल्ने छोराछोरी हुन्छन्, आमा बुवा हेर्ने, त्यो हो नि त बा। अब ए बा, अब एसी दिन पास छैन, प्लस टू पास गर्न पास छैन, वहाँ बुढी चाहिने, गर्लफ्रेन्ड चाहिने, हिँड्नु पर्ने, डुल्नु पर्ने, ए बा यो त अति भएन र। परमेश्वरको वचनले के भन्छ भने सबै कुराको समय छ, हेर बा, अब लभ गर्ने पनि समय छ, विवाह गर्ने पनि समय छ, छोरा छोरी जन्माउने पनि समय छ,
1: सबै कुरा हतार गरे हुँदैन नि। त्यो भएर सबैभन्दा ठुलो कुरो भए आमा बुवाको मन दुखाउने काम कहिले गर्नु हुँदैन। त्यो भएर सबैभन्दा ठुलो कुरो परमेश्वरमा समर्पित जीवन जिउनु पर्छ। परमेश्वरको समर्पित जीवन जिउनु पर्यो, परमेश्वरको आवाज सुन्नु पर्यो। त्यो साइलाको हालखबर कस्तो भयो होला, मलाई त साह्रै बुझ्न मन पो लाग्यो, त्यसलाई गएर भेट्न मन लाग्यो। के गर्नु, बिचराले खाइ नखाई विदेश गयो, विदेश गएर छोराछोरी पढाउन आफ्नो सम्पूर्ण जीवन त्यही त मरुभूमिमा लगानी गर्यो। अब अहिले छोराले केही गर्छ होला अब भन्ने बेलामा हेर, 10 लाख रुपियाँ पैसा लिएर भागो, केटी लिएर भागो, त्यति मात्रै होइन अक्षत अवस्थामा छ अरे। त्यो हाइलालाई कति गाह्रो होला, हे प्रभु, यो छोराछोरीले किन नबुझ्या होला नि आमा बुवाको समस्या। कहिले चाहिँ यस्तो गर्न पाउँदैन है नाति? हजुर बा, मबाट त्यस्तो कहिले हुँदैन। मलाई तपाईँको डर छ, परमेश्वरको डर छ, मबाट त्यस्तो दुर्घटना कहिले पनि हुँदैन बुवा। हजुरबा, मैले तपाईँलाई भने किनभने नि हजुरबा, तपाईँले कति राम्रो कुरा गर्नुभयो। त्यो साइलाको जीवन अब कस्तो हुन्छ होला, बिचरा 10 लाखको टेन्सन छ, छोरा अचेत अवस्थामा छ, केटीले छोडेर गई, हेर्नुहोस् त कसो मारेनछन्। त्यो भएर यस्तो लभको चक्करमा म चाहिँ अहिले लाग्दिनँ हजुरबा, आफ्नो खुट्टामा उभिन्छु, कमाउन थाल्छु, अब चाहिँ मैले बुढी पाल्छु जस्तो लागेपछि चाहिँ अनि बिहे गरौँला। कस्तो राम्रो कुरा गरौँ नातिले, हो यस्तै हुनु पर्यो नाति नातिनाहरू, पढाइ सिद्धाउनु पर्यो, जागिर खानु पर्यो, त्यसपछि आफ्नो खुट्टामा उभिनु पर्यो, अब चाहिँ बुढी पाल्छु ऊ भनेपछि चाहिँ अनि बिहे गर्नु पर्यो। कस्तो राम्रो कुरा, ओहो नाति, तेरो चाहिँ दिमागको बत्तीमा ज्योति बले जस्तो लाग्यो है मलाई अहिले चाहिँ ठ्याक्क पारेर। हो नि हजुरबा, सही कुरा भन्नुभयो, म पनि हिजोसम्म त त्यस्तै थिएँ नि, तर हजुरहरूको अर्ती उपदेशलाई मैले माने, हजुरबा हजुरआमाले भनेको कुरा मानेपछि, बुवा आमाले भनेको कुरा मानेपछि त हामी कहिले पनि समस्यामा पर्दैन रहेछौँ होइन। मलाई पनि स्कुलमा कलेजमा कति केटीहरूले प्रपोज गर्थे नि हजुरबा, तर मैले नो भने, मैले के भने, अलरेडी मसँग जिएफ छ भने, जिएफ भनेको गर्लफ्रेन्ड हो, गर्लफ्रेन्ड छ भनेपछि त केटीहरू चुइक्क नबोल्दा रहेन हजुरबा, तर मेरो थिएन किनभने आफू बाँच्यो नि त हजुरबा, नत्र त हो मरी हत्ते गर्ने नि। त्यो भएर हजुरबा म चाहिँ आफ्नो खुट्टामा उभिने हो होइन, कमाउन थाल्छु, जमाउन थाल्छु, अनि त्यसपछि बिहे गर्ने हो क्या हजुरबा। ल 100% हजुरले रोजेको केटी बिहे गर्ने हो। ल, मेरो नातिको कुरा सुन्दा पनि आनन्द लागेर आयो, हो यस्तै नाति नातिनाको खोजीमा कयौं हजुरबा हजुरआमा छन्, कयौं आमा बुवा छन्। त्यसैले आमा बुवालाई रुवाउनु भनेको भविष्यमा आफू पनि रुनु हो, आमा बुवालाई खुसी राख्नु भनेको भविष्यमा आफू पनि खुसी रहनु हो। जस्तो रोपिन्छ त्यस्तै फल कटनी गर्ने हो जसले पनि, होइन आमा बुवालाई अहिले सुख दियो भने पछि आफूले पनि सुखै पाउने हो। आमा बुवालाई अब माया गरेन, आमा बुवालाई घृणा गर्यो, आमा बुवालाई रुवायो भने आफू रुनै पर्छ, पछि आफ्नो छोराछोरीले आफूलाई रुवाउँछन्, तिरस्कार गर्छन्। त्यो भएर जस्तो रोपो त्यस्तै फल्ने भनेको त्यही हो बा। मैले एउटा घटना सुनेको थिएँ क्या नाति, बताऊ। बताउनु न हजुरबा, अब हजुरले भनेको कुरा त सुन्नै पर्यो नि। के भएछ भने बा, एकचोटि बुढी आमा रहेछन्, खोक्या खोक्या गर्ने छोरोले चाहिँ आ यो बुढी कति खोक्दिरहेछन् भने टिक्क भएछन्, कहिले मर्सेर डोकोमा लगाएर फालौँ ऊ भनेर बस्या रहेछ छोरो। के भने बा, एक दिन चाहिँ अब आमा मरिन्, अब बाउले डोकोमा हालेर लग्यो, अनि छोराले भनेछ बाउलाई, ए बाउ त्यो डोको चाहिँ लिएर आउनु है भनेछ। हन छोरा, किन डोको ल्याउनु भने, पछि तपाईँलाई पनि हालेर लानुपर्छ नि भनेर भनेछ। हेर बा, जस्तो रोपो त्यस्तै फल्ने हो। त्यो भएर आमा बुवालाई खुसी दिन सक्ने छोराछोरी परमेश्वरले धेरै आशिष दिनुहुन्छ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ बा। हजुरबा धेरै धेरै धन्यवाद, आज कस्तो राम्रो कुरा हजुरले मलाई बताउनु भयो, एकदमै खुसी लाएर आएको छ हजुरबा। म पनि मेरो आमा बुवा हजुरलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। मलाई हुर्काउन बढाउन हजुरले कति दुःख भोग्नु भएको छ है। ल किन नहुनु त यति रुन्तिस यति रुन्तिस तेरो आमा कयौं महिना नसुती बसेको थिए रातभरि, अब के भयो के भयो, अब त्यो हस्पिटल पनि लगेकै हो जहाँ पनि लगेकै हो, तेरो बानी चाहिँ तीन चार महिनासम्म रुखकै रुखो गर्ने कहिले नरोकिने, जब राति हो ज अनि बुढी ताती भने जस्तो रुखकै रुखो गर्ने त रातभरि तीन महिनासम्म रुस तेरो आमाले तीन महिनासम्म आँखा किमी नगरी बिताइन्। हेर त बा, अब त्यो आमालाई अहिले दुःख दिँदा त्यो अतीतलाई सम्झिँदा आमाको मन दुख्दैन त? त्यो हो र, रुवाउने काम नगर आमालाई बुवालाई, बुझिस? एकदमै हजुर बा, म मेरो आमा बुवालाई हरिसके खुसी राख्न चाहन्छु, रुवाउने कुरा त परे राखिदिनुहोस् हजुर बा। म कोसिस गर्छु हजुर बा, कोसिस गर्दैछु, पढ्दैछु, परमेश्वरमा अघि बढ्दैछु, अब समयमा मण्डली जान्छु, बाइबल अध्ययन गर्छु, सङ्गति छोड्दिन, यो कुराबाट पनि त आमा बुवा एकदम खुसी हुनुहुन्छ नि। हो, कस्तो राम्रो कुरा, तेरो आमाले भन्थे मेरो बाबु त बिहान उठेर बाइबल अध्ययन गर्छ, प्रार्थना गर्छ, सङ्गतिमा छ, सबैभन्दा पहिले पुग्छ, कस्तो आनन्द लाग्छ भनेर भन्छे तेरी आमाले, खुसी लागेर आउँछ बा। त्यो भएर छोरा छोरी परमेश्वरमा अघि बढेको देख्दा आमा बुवालाई गर्व लागेर आउँछ। त्यो भएर बाबु आमा बुवाको शिर कहिले नझुकाएस है बाबु। हुन्छ हजुर बा, हुन्छ, 100% ममा विश्वास गर्नुहोस् हजुर बा, म आमा बुवालाई हजुरलाई खुसी नै राख्नेछु। ल बा, त्यो साइलालाई साह्रै गाह्रो भएको जस्तो लाग्या छ, म त्यहाँ गएर त्यसलाई यसो उत्साह दिएर आउनु पर्यो, के भएछ त्यसको छोरालाई पनि बुझेर आउनु पर्यो, प्रार्थना गरेर आउनु पर्यो, म अहिले लागे ल नाति। हुन्छ हजुर बा, हुन्छ, बिस्तारै जानु है, बाटो चिप्लो छ। ये मेरो चिन्ता नगर्न बा, अझै पनि तिन चार बल्ड्याङ लड्यो भने त झुरुक्क उठेर हिँड्ने सामर्थ्य छ ममा। हो नि हजुरबा, हो हजुरबालाई कसले सक्ने। ल बा ल, म लागे। हुन्छ हजुरबा, हुन्छ।

0: श्रोता हजुरबा र नातिको गन्थन कस्तो लाग्यो? सान्दर्भिक कुरा, समाजमा यस्ता घटनाहरू कयौं घटिरहेका छन्। जब हामी आमा बुवाको आवाजलाई सुन्दैनौ, आमा बुवाले भनेका मान्दैनौ, तब नसोचेका दुर्घटनाहरू हुन्छन्। जब आमा बुवाले भनेको कुरालाई हामी सिरोपर गर्छौ, मानिलिन्छौ भने जीवनमा दुर्घटनाहरू आउँछन् तर हटेर जानेछ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप रे,
1: अब चाहिँ के हुने हो?
3: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरमा विश्वास नगर्नेहरू, नास्तिकहरू, व्यर्थका प्रश्न गर्नेहरू, उनीहरू हामी परमेश्वरमा विश्वास गर्नेहरूलाई लौ परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर भन्दै चुनौती दिन्छन्। मानिसको नियम वा विचार यस्तै हुन्छ, उनीहरू नदेखिने, छुन नसकिने, सहजै अनुभव गर्न नसकिने कुरामा विश्वास गर्न सक्दैनन्। परमेश्वरको वचनले यसो भनेको छ, जो मानिस आत्मिक छैन त्यसले परमेश्वरका आत्मिक कुराहरू ग्रहण गर्दैन, किनकि ती त्यसका निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ। पहिलो कोरन्थीको पुस्तक 2:14 यसरी लेखिएको छ। यस रेडियो मार्फत मेरो स्वर सुनिरहनुभएका आदरणीय श्रोता मित्रहरूलाई म भन्न चाहन्छु कि बाइबल विज्ञानको पुस्तक होइन। विज्ञान भन्ने विषय अध्ययन र प्रमाणमा आधारित हुन्छ। बाइबलले परमेश्वरको अस्तित्वको प्रमाण दिने कोशिश गरेको पनि छैन। परमेश्वरको अस्तित्वलाई स्वीकार नगर्ने मानिस मूर्ख हो भनेर बाइबलले भन्दछ। भजन संग्रहको पुस्तकको 14 यसरी लेखिएको छ, मूर्खले आफ्नो मनमा भनेको छ ईश्वर छैन। ज्ञान र बुद्धि भएको मानिसले जीवित परमेश्वरको अस्तित्वलाई सधैँ स्वीकार गर्छ। श्रोता मित्र, मानिसले यो संसारमा जिउँदा आफ्नो सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध राखेर जिउनु पर्दछ। परमेश्वरको अस्तित्व बारे बाइबलले यसो भनेको छ, आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ र आकाश मण्डलले उहाँको हातको सिपको प्रकट गर्दछ। भजन संग्रह 18:1 हामीले पढ्न सक्छौ। आकाशले कसरी परमेश्वरको महिमा गर्छ, यो एउटा ठूलो प्रश्न हुन सक्छ तपाईँको निम्ति या कुनै मानव जातिको निम्ति। हामी जब आँखा उठाएर आकाशलाई हेर्छौ तब आकाशको विशालतालाई हामीले देख्न सक्छौ। आकाश कति ठूलो छ त्यो हामी अनुमान लगाउन सक्दैनौ। आकाशका सृष्टिकर्ता अझ महान हुनुहुन्छ। श्रोता मित्र, रातको समयमा जब आकाशमा हेर्छौ आकाशमा अनगिन्ती तारा नक्षत्रहरू देख्छौ। सुन्दर सुन्दर तारा नक्षत्रहरू कसले बनाएका हुन्? के मानिसले यति सुन्दर कुराहरू बनाउन सक्छ? के विज्ञानले यति सुन्दर कुराहरू आविष्कार गर्न सक्छ? कोही पनि यस्तो सामर्थ्य भएको छैन। कसैले पनि आकाशका तारा बनाउन सक्दैन। परमेश्वरको झलक वा प्रतिबिम्ब आकाशमा, धरतीमा, प्रकृतिमा प्रस्तै देख्न सकिन्छ। मानिसको विवेकले पनि परमेश्वरको अस्तित्वको प्रमाण दिन्छ। श्रोता मित्र, मानिसले आफ्नो मनमा विवेकमा परमेश्वरको बारेमा सम्झना गर्दछ। जब मानिसले कुनै दोष वा गल्ती गर्छ तब उसले पछुतो गर्छ। मानिसले आफ्नो मनमा सही र गलत छुट्याउने कुरा थाहा पाउँछ। सही कुरालाई समर्थन गर्छ र गलत कुरालाई उसले खारिज गर्छ, अर्थात् इन्कार गर्छ। मानिसले कसरी यसो गर्न सक्छ? किनकि परमेश्वरले मानिसलाई यस्तो विवेक दिनुभएको छ। कुनै कुनै नास्तिकहरू तिनीहरूका विवेकले तिनीहरूलाई परमेश्वरको बारेमा केही पनि बताउँदैन भन्ने गर्दछन्, तर तिनीहरूले जबरजस्ती आफ्नो विवेकलाई दबाएर राखेका हुन्छन्, हृदयलाई कठोर पारिरहेका हुन्छन्। दृष्टिविहीन मानिसहरूले आकाशको तारा, सूर्य, चन्द्रमा देख्न सक्दैनन्, तर उनीहरूले ती नदेख्दैमा सूर्य, चन्द्र, ताराहरू छैनन् भन्न मिल्दैन। नास्तिकहरूले पनि यस्तै कार्यहरू गरिरहेका हुन्छन्, देखेर पनि नदेखेको जस्तो गर्दछन्। हो श्रोता मित्र, आज संसारमा धेरै मानिसहरूले धेरै कुराहरूको निम्ति बोझ पछ्याउने काम गर्दछन्, थाहा पाएर पनि नपाएको जस्तो अनुभव गर्दछन्। एक इमानदार मानिसले परमेश्वरको अस्तित्वलाई स्वीकार गर्दछ। यस्तो व्यक्तिले आफ्नो अन्तस्करणमा परमेश्वरको मधुर आवाजलाई सुन्दछ। कुनै कुनै मानिसहरू किन परमेश्वरको अस्तित्वलाई अस्वीकार गर्ने साहस गर्छन्? खास कारण के हो भने मृत्युपछि परमेश्वरलाई आफ्नो लेखा बुझाउनु पर्छ भनी जानेर तिनीहरू त्यसबाट पन्छिने कोशिश गर्दछन्। तर के कोही यस्तो बहाना बनाएर जिउँदो परमेश्वरको न्यायबाट उम्कन सक्छ र? परमेश्वरको अस्तित्वलाई इन्कार गरी मानिस स्वतन्त्र भएर जिउन चाहन्छ, तर पनि मानिसलाई उसको विवेकले क्षण क्षणमा परमेश्वरको स्मरण गराउँछ, क्षण क्षणमा परमेश्वरलाई याद दिलाउँछ। धेरैजना मानिस आफ्नो विवेकलाई इन्कार गरी जिइरहेका छन्, जुन एउटा दुःख लाग्दो कुरा हो। परमेश्वरले यो संसारलाई, सारा ब्रह्माण्डलाई, सारा विश्वलाई सञ्चालन गर्नुहुन्छ। श्रोता मित्र, कहिलेकाहीँ हामी आकाशमा
हवाई जहाज उडेको देख्छौ। हामी हवाई जहाज त देख्छौ तर त्यो चलाउने पाइलटलाई भने देख्दैनौ। पाइलटलाई देख्दैनौ भनेर के त्यो जहाज आफै उडिरहेको छ भन्ने हो त? त्यसो भन्नु एउटा ठूलो मूर्खता हुनेछ। हामीले सृष्टिलाई हेरेर परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्वीकार गर्नुपर्छ। हामीले विशाल ब्रह्माण्डलाई हेरेर पनि परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्नुपर्छ। हामी जुन संसारमा बस्छौ श्रोता मित्र, त्यो आफै बनेको वा हुन आएको होइन। बाइबलले भन्छ कि परमेश्वरले नै सबै थोक बनाउनु भयो। तपाईँको घरमा कुनै एउटा पुस्तक होला, त्यो पुस्तक आफै बनेको होइन, त्यो कसैले लेखेर तयार गरेको पुस्तक हो। हामी जुन घरमा बस्छौ त्यो घर आफै आफ बनेको होइन, त्यो हामी आफैले वा अरू कसैले बनाएको घर हो। वनका रुख पातहरू परमेश्वरले बनाउनु भएको हो श्रोता मित्र। हामी हातमा घडी बाँध्छौ, त्यो कसैले बनाएको हो, आफै आफ बनेको होइन। यस्ता कुराहरू त कसैले बनाउनु पर्छ भने झन यो संसार आफै आफ कसरी बन्न सक्छ? पृथ्वी र यसमा भएका सबै थोक सर्वशक्तिमान परमेश्वरले बनाउनु भएको हो। बाइबलले यति महान परमेश्वरको बारेमा स्पष्ट धारणा राखेको छ श्रोता मित्र। मानिसमा नैतिक र बौद्धिक स्वभाव पनि छ। त्यो स्वभावले पनि परमेश्वर एक निर्जीव शक्ति होइन तर एक व्यक्ति हुनुहुन्छ भन्ने प्रमाण दिएको छ। मानिसको सृष्टिको बारेमा परमेश्वरको वचन बाइबलले भन्छ कि परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा सृष्टि गर्नुभयो। उत्पत्ति एक अध्यायको 26 र 27 पदमा भनिएको छ, मानिससँग बुद्धि छ, त्यो बुद्धि दिने पनि परमेश्वर नै हुनुहुन्छ। बाइबलले हामीलाई प्रश्न पनि गरेको छ, त्यो प्रश्न यस्तो छ, के कान दिनुहुनेले सुन्नु हुन्न र के आँखा दिनुहुनेले देख्नु हुन्न र? भजन संग्रह 94:9 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। जीवन जीवनबाटै शुरू हुन्छ श्रोता मित्र। कुनै मरेको थोकबाट जीवन शुरू हुन सक्दैन। हाम्रा जीवनदाता परमेश्वरले हामीलाई जीवन दिनुभएको छ। मानिस अरू प्राणीबाट विकास हुँदै यो अवस्थामा आएको भन्ने सिद्धान्तलाई आधुनिक विज्ञानले खारिज गरिसकेको छ। नास्तिकता वास्तवमा शंकाको एउटा ठूलो पहाड र अविश्वास मात्रै हो। यसको पछि लागेर कतिजना मानिसहरू निराशा र अन्धकारले भरेको जीवन जिइरहेका छन्। तपाईँ चाहिँ त्यस्तो बाटोमा नलाग्नुहोला। परमेश्वर प्रभु येशूको रूपमा संसारमा आइसक्नु भएको छ। पवित्र ग्रन्थ बाइबलमा उहाँको बारेमा धेरै कुराहरू लेखिएको छ। उहाँमा विश्वास गरेर जिउनुहोस्। उहाँको विषयमा लेखिएका कुराहरूमा विश्वास गर्नुहोस्, किनभने परमेश्वरको अस्तित्व छ भन्ने कुरा पवित्र शास्त्र बाइबलले मात्रै व्याख्या गर्दछ। त्यसैले बाइबल पढ्नुहोस् र बाइबलमा लेखिएका कुरा जुन जीवित परमेश्वरको बारेमा छन् त्यसमा विश्वास गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्न पाएकोमा मलाई धेरै खुशी लागेको छ। म तपाईँलाई धन्यवाद दिन्छु तपाईँको समयको निम्ति। तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएकोमा म तपाईँप्रति धन्यवादी छु। समस्याले जीवनलाई नाश पार्छ भन्नु गलत हो, समस्याले कहिले त ठूलो फाइदा पनि गराउँछ। हो र बा, हो आमा, हो पक्कै पनि। समस्या बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको पिँड। कस्तो लाग्छ तपाईँलाई? आज पनि समस्याको बारेमा हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईले देखाउनु भएको प्रेम मायाको निम्ति म धन्यवाद दिन चाहन्छु। मेरो अगाडि भएका यी सैकडौं पत्रहरू यस कुराको प्रमाण हुन् कि तपाईले यस कार्यक्रममा आफ्नो हृदय चासो राख्नु भएको छ। म विश्वस्त छु कि परमेश्वरले निरन्तर तपाईलाई आशिषको विजयी जीवनमा अगाडि बढाउनुहुनेछ। आउनु सदैव झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयारी गरौं।

परमेश्वरको पवित्र शास्त्र बाइबलको मत्तीको सुसमाचार 14 अध्यायको 23 33 श्लोकमा यस प्रकार वर्णन गरिएको छ, भीड़लाई विदा गरिसक्नु भएपछि उहाँ एक्लै प्रार्थना गर्न डाँडामा उक्लनुभयो। साँझ पर्दा उहाँ एक्लै त्यहाँ हुनुहुन्थ्यो, तर डुंगा त्यति बेलादेखि किनारदेखि समुद्रमा धेरै टाढा पुगिसकेको थियो अनि हावा उल्टो बगेको हुनाले डुंगा छालको चपेटामा परेको थियो। बिहान 3 बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे तब डराएर तिनीहरूले भने, यो त भूत हो, र तिनीहरू डरले चिच्चाए। तर यीशुले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, साहस गर, म नै हुँ, न डराओ। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। उहाँले भन्नुभयो, आऊ। पत्रुस डुङ्गाबाट ओर्लेर यीशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे, तर बतास जोडले चलेको देखेर तिनी डराए र जब डुब्नै लागे तब तिनले चिच्चाएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। तब यीशुले झट्टै हात पसारेर तिनलाई समाति हाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यौ? जब उहाँहरू डुंगामा पस्नुभयो तब बतास थामियो। डुंगामा हुनेहरूले उहाँलाई दण्डवत गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। यीशु सधैँ आफ्ना चेलाहरू साथमा लिएर हिँड्नुहुन्थ्यो अनि वास्तविक घटनाहरूद्वारा मानिसलाई परमेश्वरको राज्यको बारेमा उहाँले शिक्षा दिनुहुन्थ्यो। यसरी उहाँले तिनीहरूलाई परमेश्वरको उद्देश्यको बारेमा बुझाउनुहुन्थ्यो। जब उहाँहरू डुंगामा पस्नुभयो तब बतास थामियो। डुंगामा हुनेहरूले उहाँलाई दण्डवत गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ।

सेवामा अति व्यस्त रहनुहुन्थ्यो। त्यो दिन पनि उहाँको निम्ति व्यस्तता थियो। दिन ढल्यो, उहाँ प्रार्थना गर्न चाहनुहुन्थ्यो, पिता परमेश्वरसँग समय बिताउन चाहनुहुन्थ्यो। उहाँ एक्लै एकान्तमा जानुभयो। त्योभन्दा अघि उहाँले आफ्ना चेलाहरूलाई डुंगामा चढ़ेर पारीपट्टि जानु भन्ने आज्ञा दिनुभयो। चेलाहरूले त्यसै गरे। समुद्रको माझमा पुग्दा आधी भेरी चल्यो, डुंगामा पानी भरिन थाल्यो। चेलाहरू अत्तालिए। बतास चलेको कारण डुंगा अघि बढ़न सकिरहेको थिएन। चेलाहरूले डुंगामा पसेको पानी हातले उठाउँदै फ्याँक्न थाले। 9 घण्टासम्म तिनीहरूले समुद्री आँधीको सामना गर्नु पर्यो। झिसमिसे उज्यालोमा त्यहाँ समुद्रमा एउटा आकृति देखा पर्यो, जो पानीमाथि हिँड्दै आइरहेको थियो। निद्रा, थकान र डरले गर्दा तिनीहरू झन भुतुक्कै भने तिनीहरू चिच्याए। त्यो आकृति वास्तवमा प्रभु येशु ख्रिष्ट स्वयंको थियो। उहाँ आफै हुनुहुन्थ्यो। चेलाहरूको अघि त्यस्तो समस्या आउनेछ भन्ने कुरा येशूले जान्नुहुन्थ्यो। त्यो घटनाद्वारा उहाँ तिनीहरूको विश्वासलाई बढ़ाउन चाहनुहुन्थ्यो, तिनीहरूको शंका हटाउन चाहनुहुन्थ्यो, तिनीहरूको अविश्वास हटाउन चाहनुहुन्थ्यो। तपाईंलाई पनि येशूले प्रेम गर्नुहुन्छ। तपाईँको जीवनमा आएका समस्याबारे येशूलाई थाहा छ। त्यो समस्या तपाईंलाई नाश पार्न आएको होइन, त्यसद्वारा प्रभुले तपाईँको विश्वास बढ़ाउन चाहनुहुन्छ, तपाईंलाई विश्वासमा दरिलो पार्न चाहनुहुन्छ। यदि यो कुरा हामीलाई स्मरण छ भने जीवनमा समस्या आउँदा हामी कहिल्यै निराश हुनु पर्दैन। समस्याले हामीलाई आत्मिक सत्यताको गहिराईमा लैजान्छ। प्रभुलाई हाम्रो जीवनमा आउने हरेक परिस्थितिको बारेमा थाहा हुन्छ। जीवनमा केही क्षणको दुःख कष्टद्वारा परमेश्वरले हामीलाई चिर शान्ति दिनुहुन्छ। यसै समस्या र कठिनाईलाई धैर्यता साथ सहयौं भने हाम्रो जीवनमा भलाई उत्पन्न हुन सक्छ। समस्याको आधी बेरी जीवनमा आउँछ। नसोचेका कुराहरू हुन्छन्, रोग लाग्छ, बिमारी भइन्छ, जसको हामीले कल्पना पनि गरेका हुँदैनौं। अचानक हानी नोक्सानी खप्नुपर्छ, अन्न बाली बिग्रन्छ, व्यापारमा हानि हुन्छ, व्यर्थै बदनाम हुनुपर्छ, प्रेम गर्ने कोही हुँदैन, एक्लै हुनुपर्छ। यस्ता अनेकौं समस्याहरू जीवनमा आउँछन्। यस्तो आँधी बेरीको सामना कसरी गर्न पर्छ? यस्तो बेला कसरी स्थिर भई बस्न सकिन्छ? यीशुका चेलाहरूको अघि अचानक विपत्ति आइपर्यो। हाम्रो जीवनमा पनि त्यस्तै हुन सक्छ। यस्तो बेला हामीले एउटा कुरा जान्नुपर्छ कि हाम्रो अवस्था परमेश्वरलाई थाहा छ। उहाँले हामीलाई एक्लो पार्नुहुन्न। हामीले जीवनमा आशिष पाउन सकौं भनेर नै परमेश्वरले हाम्रो जीवनमा यस्ता कुराहरू आउन दिनुहुन्छ। बाइबल धर्मशास्त्रको एक पात्र अय्युबको जीवनमा पनि यस्तै भएको थियो। अचानक दुःख कष्ट समस्या आयो, धन जन माल मत्ता सबै नाश भयो। खास मैले मेरो जीवनमा पहिलोपल्ट जब बाइबलमा अय्युबको बारेमा पढे म साह्रै दुखी भएँ। मैले कुनै मान्छेको जीवनमा यस किसिमको आपत्ति आइपरेको त्यति बेलासम्म बुझेकै थिइन, थाहा नै थिएन। साह्रै दुखित भएको थिएँ। आफ्नो शरीरभरि अय्युबको खटिएर आएको थियो, रोगी भयो, तर परमेश्वरले तिनलाई त्याग्नु भएको थिएन। तिनले पनि परमेश्वरमाथि पूरा भरोसा राखे। समस्याले तिनलाई नाश पार्न सकेन। अन्तमा समस्या हटेर गयो। परमेश्वरले तिनलाई पहिलेको भन्दा पनि धेरै धेरै आशिष दिनुभयो। आहा, क्या मजा लाग्छ त्यो वचनको खण्ड पढ्नलाई, जहाँ हामी देख्छौ कि परमेश्वरले अय्युबलाई पहिलाको भन्दा पनि अझै धेरै गुणा आशिष दिनुभयो। तपाईँको जीवनको अवस्था कस्तो छ? निराशा र हारमा एकातिर थन्किएर बस्नु भएको छ कि तपाईँ भन्नुहुन्छ मेरो जीवन खत्तम खत्तम खत्तम? प्रियजन, सायद आजको सन्देश सुनेर तपाईँ भन्नुहुन्छ होला, अब मेरो जीवन सुरु सुरु सुरु हो। प्रियजन, येशु प्रभु तपाईँलाई एउटा नयाँ जीवन दिन चाहनुहुन्छ, एउटा नयाँ भविष्य। तपाईँ यो लखतरान भएको जीवन, यो हारेको जीवनदेखि माथि उठ्नुहोस्, उहाँले तपाईँलाई उठाउँदै हुनुहुन्छ।
प्रभु येशूले यसो भन्नुभयो,

म कहाँ आउनेलाई म कुनै पनि रीतिले त्याग्ने छैन। प्रियजन, यस्तो प्रतिज्ञा यो संसारमा तपाई र मलाई कसले दिन सक्छ? प्रभु येशूले यसो पनि भन्नुभएको छ, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। यस्तो निम्तो कहाँ पाइन्छ? प्रियजन, हामी थाकेका, हरेस भएका, लखतरान भएका मानिसलाई येशू ख्रिस्टले निम्तो दिनुहुन्छ उहाँको चरणमा आउनलाई। प्रियजन, आज तपाईँ निराशा होइन, आशामा अगाडि बढ्नुहोस्। तपाईँको निम्ति ख्रिस्ट येशूमा एउटा सुन्दर भविष्य पर्खिरहेको छ। याद गर्नुहोस्, यो जीवन, यो सुन्दर जीवन तपाईँको निम्ति परमेश्वरले दिनुभएको छ। यो जीवन तपाईँकै हो र आज तपाईँले यस जीवनको निम्ति एउटा अर्थपूर्ण निर्णय गर्न सक्नुहुन्छ। बिस्तारै समयले मलाई बिदाई दिइसकेको छ। यदि आजको कुराकानी सुनेर कतै तपाईँको मन दुख्यो वा तपाईँलाई लाग्यो कि मैले तपाईँकै बारेमा बोलेको हो, प्रियजन, मैले यस्तो चाहेको होइन, म तपाईँबाट क्षमा चाहन्छु। तर याद गर्नुहोस्, परमेश्वरले तपाईँलाई माया गर्नुहुन्छ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। तपाईँलाई यस कार्यक्रममा प्रत्येक दिन ठिक यही समय हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई, तपाईँको परिवारलाई प्रशस्त आशिष दिउन्।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: टाइम चेक, यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: प्रत्येक व्यक्ति परमेश्वरको लागि धेरै महत्वपूर्ण छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 6 यहाँहरूलाई स्वागत छ। आज म तपाईहरूसँग एउटा सत्य कथा साझा गर्न चाहन्छु। मलाई पक्का छ कि तपाई यो बुझ्न सक्नुहुन्छ। यो एकजना मानिसको बारेमा हो जसले आफ्नो बुढी औलामा धेरै पीड़ा महसुस गरिरहेको थियो। शुरूमा यो केवल थोरै मात्र पीड़ा थियो, त्यसैले उसले यस घाउलाई व्यवस्था गर्यो, यो आशा गर्दै कि यो आफै हराएर जानेछ। तर त्यसो भएन, बरु त्यो दुखाइ झनझन बढ्दै गयो। जब उसले त्यो खुट्टामा एक पाइला अगाडि बढाउँथ्यो, उसलाई पीड़ा महसुस हुन्थ्यो। उसले कसैलाई उसको लागि प्रार्थना गर्न भन्यो, तर पीड़ा अझै जारी नै रह्यो। उसले आफ्नो पारिवारिक डाक्टरलाई भेट्ने निर्णय गर्यो, तर डाक्टर त्यो दिन कार्यालयमा थिएनन्। त्यसैले उसले घरमै समस्या समाधान गर्न सक्छ कि भनेर अनलाइनमा समस्याहरूको अनुसन्धान गर्न थाल्यो। उनले पत्ता लगाए कि खुट्टाको औंला संक्रमित भएको थियो। अनलाइनमा प्राप्त निर्देशन अनुसार उसले दुईवटा काम गर्ने निर्णय गर्यो। पहिलो, दिनमा धेरै पटक 15 मिनटसम्म औंला भिजाउने। उनले यो काम नुन र ब्याक्टेरिया विरोधी साबुन मिसाएको तातो पानी प्रयोग गरेर गरे। दोस्रो, संक्रमित क्षेत्रमा दिनमा धेरै पटक चियाको रूखको तेल लगाउनुहोस्। रूखको तेललाई मेलालुका तेल पनि भनिन्छ। यो चियाको रूखको पातबाट प्राप्त हुने एक आवश्यक तेल थियो, जुन अस्ट्रेलियाको मूल निवासी थियो। यदि तपाईसँग चियाको रूखको तेल छैन भने तपाई नियोस्फोरिन र पोलिस्फोरिन जस्ता अर्को एन्टी ब्याक्टेरिया मलम प्रयोग गर्न सक्नुहुन्छ भने उनले पत्ता लगाए। उनले यी दुई काम इमानदारी पूर्वक गरे र उनको खुट्टाको औंला पूर्ण रूपमा निको भयो। म तपाईँलाई आवश्यक पर्दा डाक्टरहरूलाई भेट्नबाट बस्न वकालत गरिरहेको छैन, तर त्यहाँ परिस्थितिहरू छन् जहाँ घरेलु उपचारहरू तपाईँलाई सताइरहेका स्वास्थ्य समस्याहरू हटाउन धेरै प्रभावकारी हुन सक्छन्। यद्यपि त्यहाँ अन्य परिस्थितिहरू छन् जहाँ घरेलु उपचारले तपाईँलाई निको पार्दैन र राम्रो डाक्टरलाई भेट्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। प्रिय श्रोता, आज म तपाईँसँग यो कुरा किन साझा गर्दैछु? तपाईँको सम्पूर्ण शरीरको आकारसँग तुलना गर्दा औंला एकदमै सानो अंग हो, तरै पनि तपाईँको खुट्टाको त्यो सानो औंलामा के भइरहेको छ भन्ने कुराले तपाईँको सम्पूर्ण शरीरलाई धेरै असर गर्न सक्छ। क्रिश्चियन विश्वासीहरूको शरीर पनि त्यस्तै हो। पहिलो कुरन्तीको पुस्तक 12:21-22 आँखाले हातलाई मलाई तेरो दकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अंगहरू नै नभई नहुने हुन्छन्। हामीले कहिले पनि प्रत्येक व्यक्तिको महत्वलाई कम आकलन गर्नु हुँदैन। हामी कसैलाई हेर्छौं र हाम्रो आँखाले तिनीहरू कति महत्वपूर्ण छन् भनेर नदेख्न सक्छौ, तर म तपाईँलाई ग्यारेन्टी दिन्छु, तिनीहरू धेरै महत्वपूर्ण छन्। संसारको लागि कोही मानिसहरू तुच्छ लाग्न सक्छन्, तर परमेश्वरको लागि प्रत्येक व्यक्ति अत्यन्तै मूल्यवान छ र परमेश्वरले प्रत्येक व्यक्तिलाई विशेष प्रतिभा र क्षमताले सुसज्जित गर्नुभएको छ, जसले तिनीहरूलाई वरपरका मानिसहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्ने क्षमता दिन्छ। पहिलो कुरन्थीको पुस्तक 12:23 शरीरका ती अंगहरू जुनहरूलाई हामी कम महत्वका ठान्छौ, तिनलाई हामी बढ्ता आदर दिन्छौ। प्रत्यक्ष रूपले देखाउन नसक्ने अंगहरूलाई हामी बढी भद्रता साथ राख्छौ। प्रिय श्रोता, जब तपाईँ कसैलाई कमजोर देख्नुहुन्छ र उसमा क्षमताको कमी देख्नुहुन्छ, परमेश्वरले तपाईँलाई त्यो व्यक्तिलाई विशेष हेरचाह र उपचार दिन भनिराख्नु भएको छ, किनभने परमेश्वरसँग उनीहरूको जीवनको लागि धेरै अद्भुत योजना छ। पहिलो कुरन्थीको पुस्तक 12:26 यदि एउटा अंगलाई कष्ट भयो भने सबै अंगहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अंगको आदर भयो भने सबै अंगहरूले सँगै आनन्द मनाउँछन्। प्रिय श्रोता, जब त्यो मानिसको खुट्टाको औंला दुख्थ्यो, उसको सम्पूर्ण शरीरले त्यसबाट पीड़ा भोग्दथ्यो र उसको खुट्टाको औंला निको भएपछि उसको सम्पूर्ण शरीरले धेरै राम्रोसँग काम गर्न थाल्यो। त्यसैले जब तपाईँ कसैलाई दुखी रहेको देख्नुहुन्छ, तिनीहरूलाई व्यवस्था नगर्नुहोस्, बरु परमेश्वरको निस्वार्थ प्रेमले उनीहरूलाई प्रेम गर्नुहोस्। उनीहरूले सामना गरिरहेका चुनौतीहरू पार गर्न मदत गर्नुहोस्। यसरी सम्पूर्ण क्रिस्चियन विश्वासीहरूलाई नै फाइदा हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
3: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
6: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं कार्यक्रम मधुर संगीतको साथमा। बिहिबार हामी 9:05 देखि 9:30 समय कार्यक्रममा आउने गर्छौं। निकै मीठा मीठा गीत संगीतहरू तपाईँमा आज प्रस्तुत गर्दछौ। प्राविधिक मित्र सुनजीलाई धन्यवाद दिँदै आज पनि सलोमीज्यूको आवाजमा निकै मीठो गीतबाट शुरू गर्छौं।

निकै अर्थपूर्ण भजन हामीले एक बिहानको साँझ सुन्यौं। साँच्चै नै बिहानको समयमा परमेश्वरको महिमा गरिरहन पाऊ भन्ने भजन नै निकै मिठो लाग्दो छ। यतिखेर अर्को भजन सुन्दछौ, हे येशू मेरो जीवनको बोलको मिठो भजन सुनाउँछु।

संगीतमा निकै मिठा मिठा मधुर संगीतहरू सुनिरहेका छौं। परमेश्वरकै निम्ति गाएका मधुर भजनहरू हामी हजुरहरूलाई सुनाउँछौ, आश्रित र आनन्दित बनाउँछौ। यतिखेर सुन्दरी ईश्वरको सृष्टिमा भन्ने भजन सुन्दैछौं।

मिठो गीत सुन्दैथ्यो। कार्यक्रमको लगभग अन्ततिर हामी आइसकेका रहेछौ। सुनेर साथ दिने सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र सुनजीलाई पनि धन्यवाद दिँदै यसै गीतलाई निरन्तरता दिँदै म भने छुट्टिन्छु। धन्यवाद।

0: जय मसीह। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: सृष्टिले वहाँको महिमा घोषणा गर्दछ। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। आज म वेल र डल्फिन माछाबाट सिक्न सकिने एउटा सुन्दर पाठ लिएर आएकी छु। विगत धेरै वर्षदेखि म प्रशान्त महासागरबाट केही माइल मात्र टाढा बसिरहेकी छु। तैपनि मैले अहिलेसम्म आफ्नै आँखाले एउटा पनि व्हेल माछा देखेकी छैन, तर यो मेरो जीवनमा एकपटक अवश्य गर्नै पर्ने इच्छाहरू मध्ये एक हो। विशेष गरी म व्हेल माछाहरू पानीबाट माथि उफ्रिएको हेर्न एकदमै उत्सुक छु। तपाईँले पनि पक्कै फोटो वा भिडियोहरूमा देख्नु भएको होला कसरी ती विशाल व्हेलहरू अचानक पानीको सतहभन्दा माथि निस्कन्छन्, हावामै शरीरलाई स्वाट पल्टाउँछन् अनि फेरि जोडले पानीमा बजारिन्छन्, जसले गर्दा जताततै ठूला ठूला छालहरू उठ्छन्। भिडियोमा हेर्दा मात्र पनि त्यो दृश्य साँच्चैकै मनमोहक लाग्छ अनि तपाईँलाई यो कुरा थाहा पाउँदा रोचक लाग्न सक्छ कि व्हेल माछाहरूको यस्तो व्यवहारलाई पवित्र धर्मशास्त्र बाइबलमा एकदमै अनौठो र सुन्दर तरिकाले वर्णन गरिएको छ। यो वर्णन भजन संग्रह 104:25-26 पदमा भेटिन्छ। त्यहाँ यस्तो लेखिएको छ, यहाँ विशाल र फराकिलो समुद्र छ जसमा अनगिन्ती जलचरहरू छन्। ठूला साना दुवै थरीका जीवित प्राणीहरू त्यहाँ छन्। त्यहाँ जहाजहरू यताउता जान्छन्। त्यहाँ लिव्यातन जन्तु पनि छ जसलाई तपाईँले त्यहाँ खेल्नलाई रच्नुभयो। यहाँ लिव्यातन भन्ने शब्दलाई व्हेलको रूपमा बुझिएको छ अनि कति रोचक कुरा छ है। परमेश्वर आफैले भन्नुहुन्छ कि उहाँले व्हेल माछालाई समुद्रमा खेल्नको लागि बनाउनुभयो। अब यो खेल्नु भन्ने शब्द सुन्दा तपाईँलाई त्यस्तो नौलो नलाग्न सक्छ, तर पुरानो नियमको मूल हिब्रू भाषामा यो शब्द 36 पटक प्रयोग गरिएको छ। अक्सर यसको अनुवाद रमाउनु, हाँस्नु वा उत्सव मनाउनु भनेर गरिएको छ। बाइबलमा यो शब्द जहाँ जहाँ प्रयोग भएको छ त्यहाँ यसले केवल रमाइलो गर्नु मात्र होइन, सचेत रूपमा आनन्द व्यक्त गर्नु, उत्सव मनाउनु र हर्षोल्लास प्रकट गर्नु भन्ने भाव बोकेको छ। त्यसैले लिव्यातन अर्थात व्हेललाई परमेश्वरले आफ्नो महिमा देखाउन सृष्टि गर्नुभयो। जब व्हेलले परमेश्वरले दिनुभएको सुन्दर सृष्टिमा भरपूरसँग रमाउँछ र आनन्द मनाउँछ, त्यसैले नै परमेश्वरको महिमा प्रकट हुन्छ। जसरी भजन संग्रहमा भनिएको छ, त्यहाँ विशाल र फराकिलो समुद्र छ र त्यहाँ लिव्यातन छ जसलाई तपाईँले त्यहाँ खेल्नका लागि बनाउनुभयो। दोस्रो शब्दमा भन्दा परमेश्वरले व्हेल माछालाई समुद्रमा मजा लिन र आनन्द मनाउनका लागि नै सृष्टि गर्नुभयो। मेरा श्रीमान केन जब समुद्रमा माछा मार्न जानुहुन्छ उहाँलाई यसको बारेमा राम्रो अनुभव छ। उहाँ समुद्रबाट घर फर्केपछि मलाई जहिले पनि एउटा कुरा सुनाउन मन पराउनुहुन्छ। जब उनीहरूको डुंगा पानीमा तीव्र गतिमा गुड्छ तब डल्फिनहरू डुंगाको अगाडि उठ्ने छालहरूमाथि तैनादै रमाइरहेका हुन्छन्। केन भन्नुहुन्छ कि उहाँले कतिपय अवस्थामा 5 वा 6 वटा जंगली डल्फिनहरू डुंगाको अगाडिको भागमा एकअर्कालाई काट्दै मानव कुनै दौड़ प्रतियोगितामा भाग लिए जस्तै गरी निकै मजा लिइरहेको देख्नु भएको छ। केन भन्नुहुन्छ, साँच्चै भन्दा जनी तिनीहरूले वास्तवमै ठूलो मजा लिइरहेका हुन्छन् अनि मेरो लागि यो कुरा एकदमै अद्भुत छ, किनभने अक्सर हामी प्रकृतिका जनावरहरूको व्यवहारलाई एउटा निर्जीव मेसिनको दृष्टिकोणबाट मात्र हेर्ने गल्ती गर्छौं। उदाहरणका लागि वैज्ञानिकहरू भन्न सक्छन् कि खैरो व्हेल पानीमा उफ्रिनुको कारण आफ्नो शरीरमा टाँसिएको परजीवी किराहरू झार्न वा अन्य व्हेलहरूको समूहमा आफ्नो प्रभुत्व जमाउनका लागि मात्र हो, अथवा डल्फिनहरू डुंगाको छेउछेउमा त्यसरी तीव्र गतिमा कुद्नु केवल समुद्री जीवहरूको प्रतिस्पर्धामा अगाडि बढ्नका लागि मात्र हो। मानौ व्हेल र डल्फिनहरू केवल आफ्नो क्रमिक विकासको फाइदा उठाइरहेका छन् र तिनीहरू अन्तत केवल जैविक यन्त्र मात्र हुन्। तर भजन संग्रह 104 हामीलाई पूर्ण रूपमा एउटा फरक र सुन्दर चित्र देखाउँछ। त्यस भजन संग्रहमा हामी देख्छौ कि परमेश्वरले व्हेललाई उहाँको मात्र आनन्द लिन होइन, तर परमेश्वरले उसलाई राखिदिनु भएको यो सुन्दर सृष्टिको पनि भरपूर आनन्द उठाउन, त्यहाँ खेल्न र मजा लिनका लागि नै सृष्टि गर्नुभएको हो। मेरा मित्र, हामीले यो कुराको कदर गर्नुपर्छ कि सारा सृष्टि व्हेल र डल्फिनहरू समेत सबैले परमेश्वरको महिमाको उत्सव मनाउँछन्। अनि भजन संग्रह 19 भनिएझै उहाँको सम्पूर्ण सृष्टिले उहाँको महिमा घोषणा गरोस् भन्ने नै परमेश्वरको चाहना हो। यहाँसम्म कि भजन संग्रह 148 अनुसार समुद्रका ठूला ठूला जीवहरू र महासागरका सबै गहिराईहरूले पनि प्रभुको प्रशंसा गर्छन् र तिनीहरूले ठूलो आनन्द र उत्सवका साथ उहाँको महिमा गर्छन्। तिनीहरू समुद्रमा उफ्रन्दै रमाउँदै हाँस्दै र परमेश्वरले उनीहरूलाई जस्तो बनाउनुभयो त्यसमै खुशी हुँदै प्रभुको प्रशंसा गर्छन्। त्यसैले आउनुहोस् आज हामी यी वेल र डल्फिनहरूबाट एउटा पाठ सिकौं। परमेश्वरले हामीलाई जस्तो र जुन रूपमा बनाउनु भएको छ त्यसैमा रमाउँदै र आफ्नो जीवनको भरपूर आनन्द उठाउँदै उहाँको प्रशंसा गरौं अनि यो काम साँचो हृदयको खुशी र उमङ्गका साथ गरौं। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: किन आँखा मिचेको मिचेको गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
10: बाइट सानो सापकोटा 01-52-02-54, 01-52-02-54 र 98-511-25-638, 98-511-25-638।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
1: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
15: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
14: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
15: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
14: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
15: थप जानकारीका लागि
14: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-96625, 98510-96625 र 98624-82-10, 98624-82-10।
15: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: हामी छौ तपाईँको साथ, तपाईँ हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
22: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्युज।
23: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं, र प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं, र कार्यक्रम मार्फत विशेष गरिकन हामी धन्यवादका कुराहरू राख्ने गर्दछौं, धन्यवाद दिन्छौं, र विभिन्न व्यक्तिहरूलाई हामी एक मुष्टमा सम्झिएर उहाँहरूको प्रेम प्रार्थना, उहाँहरूले गर्नुभएको प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहायता वास्ता सबै कुराहरूलाई सम्झिएर हामी धन्यवाद दिन्छौं। र आज पनि कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा म उपस्थित भइसकेको छु तपाईँसँग कुराकानी गर्न, र तपाईँले राख्नुभएका धन्यवादहरू कार्यक्रम मार्फत प्रस्तुत गर्न हामी एकदमै उत्साहित छौं, र फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ, र तपाईँले आफ्ना धन्यवादका कुरा राख्न सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
24: हेलो, जय मसीह।
23: जय मसीह नैनाजी, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
24: म आरामै छु हजुरलाई।
23: एकदमै हाम्रो खानपिन भइसक्यो, तपाईँको खानपिन भयो?
24: मेरो भयो। आज धन्यवादको प्रोग्राममा यसो सहभागी हुनु पाउँदा अनि हजुरलाई सँग बोल्नु पाउँदा एकदमै धन्यवाद। परमेश्वरलाई महिमा भएको, हजुरलाई पनि हृदयदेखि धन्यवाद।
23: हजुर, एकदमै तपाईँलाई पनि धन्यवाद छ, र हुन्छ तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
24: परमेश्वरलाई सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्, अनि यो सुन्दर बिहानी, यो सुन्दर जीवन, फेरि पनि नयाँ आयु उहाँले दिनुभएको छ, अनि विशेष परमेश्वरलाई धन्यवाद। कति मानिसहरूले आजको दिन दिनु देख्न पाएका छैनन्, कति पीडामा छन्, कति दुःखमा छन् है, तर पनि मैले चाहिँ अनि तपाईँहरूले परमेश्वरले यति सुन्दर बिहानी, सुन्दर दिनमा असल जीवन हामीलाई दिनुभएको छ, अनि विशेष परमेश्वरलाई धन्यवाद, अनि हजुरलाई धन्यवाद। हाम्रो टेक्निसियन सन्ध्याजी हुनुहुन्छ होला, सन्ध्याजीलाई, सबैजनालाई, हजुर
23: हजुर, हाम्रो प्राविधिक सुजनजी हुनुहुन्छ आज,
24: भनिदिनुहोस् उहाँलाई पनि हृदयदेखि नै धन्यवाद, अनि विशेष गुरु श्रीमतीलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छौँ, अनि एकदमै आशिषमय भइरहेको छ हजुरहरूको कार्यक्रमहरूबाट, अनि एकदमै म चाहिँ एकदमै आनन्दित छु, धन्यवादी छु, अझ पनि एकदमै जोसमा होइन, एउटा उत्साह पाइरहेर एकदमै अगाडि बढ्दैछु अनि हजुरको प्रार्थनाको निम्ति पनि धन्यवाद अनि वचनबाट ल्याएको छु कतिवटा कुराहरू धन्यवाद साथ उहाँको मूल ढोकाभित्र पर्छ र प्रशंसा गर्दै उहाँको धन्यवाद चढाऊ र उहाँको नाउँलाई धन्यको भन भनेको छ नि त अनि उहाँकै प्रशंसा गर्दै उहाँकै ढोकाहरूभित्र पस्दै हामी चाहिँ उहाँलाई धन्यवाद चढाउँदै अनि यो दिनहरू पनि उहाँले दिनुभएको छ विशेष परमेश्वरलाई धन्यवाद हजुरहरू सबैजनालाई धन्यवाद अनि जतिजना सुनिराख्नु भएको छ विशेष सारा हाम्रो सारा अरे पम्पा गोपाली हाम्रो चितलाङबाट उहाँले मलाई धेरै सम्झिराख्नुहुन्छ है उहाँले मलाई एकदमै सम्झिराख्नुहुन्छ प्रार्थनामा पनि सम्झिराख्नु छ त्यस्तो परिस्थितिमा हुँदै गर्दा पनि उहाँको सास उहाँको जोस देख्दै गर्दाखेरि चाहिँ म एकदमै ब्लेसिङ छु अनि उहाँलाई ती गाह्रो छ नि त अहिले आमा बिमारी हुनुहुन्छ हरेक परिस्थितिमा एक्लै गर्नुपर्ने छ यता जानु उता जानु होइन तर पनि परमेश्वरमा चाहिँ उहाँ एकदमै धन्यवादी एउटा छोरी हुनुहुन्छ अनि म एकदमै आभारी छु उहाँ जस्तो व्यक्ति पाउँदा अनि उहाँलाई दिदी भन्नु पाउँदा अनि उहाँले मलाई धेरै पटक सम्झिराख्नुहुन्छ अनि उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु हाम्रो चन्द्रमाया दिदीलाई विशेष मलाई सम्झिराख्नुहुन्छ उहाँलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु अनि पम्पा रोका जसरी उहाँले अहिले एल्बमहरू एकदमै गीतहरू राम्रो बनाउनु भएको छ अनि मैले सुनिरहेको थिएँ आशिषमय छ अनि एकदमै परमेश्वरलाई धन्यवाद भएको छ असल असल दिदीहरू दाईहरू होइन प्रभुले मलाई दिनुभएको छ अनि म एकदमै धन्यवादी छु अनि अहिले धन्यवादीकै कार्यक्रम भएको भएर म एकमुष्ट सबैजनालाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु धन्यवाद यो पुनम दिदीलाई एकदम हृदयदेखि नै हजुर एकदम राम्रो हुनुहुन्छ अनि जस्तो व्यस्त भए तापनि यति राम्रो आशिषमय प्रोग्रामहरू ल्याउनुहुन्छ एकदमै आशिषित छु अनि भइरहेको छु एकदमै धन्यवाद भन्न चाहन्छु अनि अरू अब क्षमा लिने दिनेमा चाहिँ कस्तो भन्दा परमेश्वरलाई क्षमा माग्छु संसारमा छु शरीरमा छु होइन हरेक कुराहरूबाट परमेश्वरमा चुकेको हुन्छौँ अनि परमेश्वरको मनहरू दुखाइरहेको छौँ हामी इच्छा आफ्नो इच्छा खोजेर हामी कति टाढा भइरहेको हुन्छौँ तर उहाँले कहिले पनि हामीलाई टाढा राख्नु भएन राख्नुहुन्न उहाँले चाहिँ जहिले पनि हामीलाई आफ्नो छोराछोरी भनेर अँगाल्नुहुन्छ जस्तो परिस्थितिमा पनि खडा भएर ढाकछोप गरेर उहाँको अङ्गालोमा बाहुलीमा हामीलाई राख्नुहुन्छ अनि म परमेश्वरलाई धन्यवाद दिन्छु क्षमा पनि माग्छु अनि विशेष हजुरहरूलाई पनि म क्षमा माग्दछु मेरो कतिवटा हृदय अब मेरो वचनहरूबाट बोल्दै गर्दा कतिवटा अहिले म फोन गर्दै गर्दा पनि कतिवटा कुराहरूले ठेस पुऱ्याएछु भने चाहिँ मलाई क्षमा गर्नुभएको होस् अनि मेरो व्यवहारहरूबाट अनि हजुरहरूसँग बोल्दै गर्दा कति मानिसहरूलाई पनि मैले मन दुखाएको छु होला सुन्दै गर्नुभएको छ जतिजनाले उहाँहरूलाई पनि म क्षमा माग्छु अनि जतिजनाले मलाई सरी भन्नुहुन्छ उहाँहरूलाई पनि परमेश्वरको हृदयमा रहेर अनि म उहाँहरूलाई पनि क्षमा दिन चाहन्छु अनि यति नै हो विशेष धन्यवाद साह्रै नै आशिषमय समयहरू भइरहेको छ धन्यवाद दिदी
0: धन्यवाद जय मसी हाम्रो नैनाजी हुनुहुन्थ्यो र उहाँले धन्यवादका कुराहरू राखेर जानुभएको छ र कार्यक्रम मार्फत विशेष गरिकन हामी धन्यवाद दिन्छौं धन्यवादका कुराहरू राख्छौं ती व्यक्तिहरूलाई सम्झेर धन्यवाद दिन्छौं जसले हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता पुर्याउनु भएको छ र कोही श्रोता आइसक्नु भएको छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो कोही श्रोता हुनुहुन्थ्यो फोनलाई बाहिरिसक्नु भएको छ र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ धन्यवाद दिन सक्नुहुनेछ ती व्यक्तिहरूलाई सम्झिनु भएर एक मुष्टमा जुन व्यक्तिहरूबाट तपाईँ प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट आशिषित हुनुभएको छ यही कार्यलाई निरन्तर हामी अगाडि बढ़ाइरहेको छौं र एउटा गीतको साथ हामी समय तपाईँलाई दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर फोन लाइन बाहिरिसक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754, 01-4470-754 र कोही श्रोता आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौं। हेलो,
1: जयमसी
0: सुमनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै एकदमै ठिक ठाक छु, प्रभुलाई धेरै धेरै धन्यवाद। बाँचेको छु, आजको दिनसम्म देख्न पाएको छु, प्रभुलाई धेरै धेरै धन्यवाद। हाम्रो पुनम बहिनीको के छ, खानापिना गर्नुभयो?
0: हजुर, खानपिन भइसक्यो सुमनजी, हामी एकदमै ठिक छौँ। यहाँलाई धेरै धेरै धन्यवाद र आज कार्यक्रम मार्फत तपाईँ कुकुरलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
1: किन भनेदेखि म हारेको बेला, लडेको बेला, सहारा खोज्दै हिँडेको बेला प्रभुले मलाई सहारा दिनुभयो। हरेक परिस्थितिमा, हरेक स्थितिमा मलाई प्रभुले, हरेक पल पलमा प्रभुले मलाई बचाउनु भयो। किनभनेदेखि प्रभुले मलाई आमाको गर्भधारणमा रच्नुभयो र संसार हेर्ने मौका दिनुभयो र संसारमा रमाउनु पाएको छु, हाँस्नु पाएको छु। त्यति मात्र होइन, एकदमै एकदमै आज गुन्नी एफएममा मैले हजुरहरू जस्तो व्यक्ति प्रभुको दासहरू, प्रभुको दासहरू यसरी मैले पाउनुको लागि यो प्रभुको योजना हो। प्रभुको मेरो सारा जीवनमा प्रभुको योजना नभए यतिखेर म यो पृथ्वीमा रहने पनि थिएन होला। अनि यसै कारण म परमेश्वरलाई धन्यवाद दिने कारणहरू धेरै धेरै कुरा छ। अनि मैले धन्यवाद दिनुपर्दछ। त्यसै गरी हामीलाई एकदमै एकदमै हाम्रो आवाजहरू, हाम्रो एकदमै एकदमै बोलेको शब्द शब्द हाम्रो संसारमा माध्यमद्वारा विभिन्न ठाउँमा हामीलाई पुर्याउनुको लागि हजुरहरूको एकदमै एकदमै आभार छेक्दा छ। हजुरले हाम्रो हरेक हाम्रो हरेक दिनको पुकारहरूलाई तपाईँले संसार माध्यममा यसरी देश विदेशमा हाम्रो छरिदिनु भएको छ, पुर्याइदिनु भएको छ। अनि यहाँहरूलाई एकदमै एकदमै धन्यवाद। मेहनतको साथमा, परिश्रमको साथमा, झरी बादल नभनिकन, साँझ ज्ञान नभनिकन हामीलाई एकदमै व्यायाममा एकदम अटल रहेर यसरी परमेश्वरको शीर्ष मन्त्रको लागेर हाम्रो आवाज पुर्याउनुको लागि विभिन्न ठाउँमा यसरी हामीलाई सल्लाह दिनुभएको लागि गुन्नी एफएमलाई जति पनि हामीले जति पनि धन्यवाद जे पनि कमी नै होला जस्तो मलाई लाग्दछ। यसै कारण हाम्रो विशेष गरी हाम्रो पुनम बहिनीलाई धेरै धेरै धन्यवाद, हाम्रो सुजन सरलाई धेरै धेरै धन्यवाद, हाम्रो सन्ध्या बहिनीलाई धेरै धेरै धन्यवाद, हाम्रो ज्ञानु बहिनीलाई धेरै धेरै धन्यवाद, हाम्रो सन्जीमा भाइलाई धेरै धेरै धन्यवाद, सुनिन्दा सरलाई धेरै धेरै धन्यवाद, अनि यसै गरी हाम्रो जोनस तारगिरीलाई धन्यवाद, अनि विजय सरलाई धन्यवाद, हाम्रो हिरो सर अपराम सरलाई धेरै धेरै धन्यवाद। म उहाँलाई कहिले पनि यहाँहरू गुल्मी एसममा हुनुभएका सम्पूर्ण दासाजी छोरा म कहिले पनि भुल्नु सक्दिनँ। धेरै धेरै यहाँहरूलाई धन्यवाद, मिनिमा बहिनीलाई धन्यवाद, राज सरलाई धन्यवाद, सिमन पाण्डेजीलाई धन्यवाद, अनि साँच्चै नै यसै गरी हाम्रो दाजन गुरुङ सरलाई धन्यवाद, कुमार विश्व सरलाई धन्यवाद, अनि यसै गरी धन्यवाद दिनुपर्छ हाम्रो आइजित राईलाई धेरै धेरै धन्यवाद, हाम्रो यान्दु खटोडालाई धेरै धन्यवाद, हाम्रो केजुरो कजीलाई धेरै धन्यवाद, अनि यसै गरी हाम्रो हरिजित कजीलाई धेरै धेरै धन्यवाद, हामीलाई जीवनको रोटी खुवाउनु हुने हाम्रो टेक सरलाई धेरै धेरै धन्यवाद, मङ्गलमान महर्जनजीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो नारायण शर्माजीलाई धेरै धेरै धन्यवाद, हामीलाई आत्मिक यात्रामा डोर्याउनुहुन्छ। यसै गरी हाम्रो सफलता उन्नतिको मार्गमा डोर्याउनु हुने हाम्रो मिन कुमार राई सरलाई धेरै धेरै धेरै धन्यवाद, उहाँको परिवारलाई सम्झनाको साथमा म धेरै धेरै सम्बन्धको तर्फबाट, अनि विशेष गरी अहिले भर्खरै जति पनि प्रकाशित भएर उहाँले जति पनि परमेश्वरलाई धन्यवाद दिनुभयो, आफ्नो साथी साथी सङ्गीलाई सङ्गीलाई धन्यवाद दिएर जानुभयो, हाम्रो महिमा बहिनीलाई म धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद धन्यवाद भन्न चाहन्छु, अनि धन्यवाद हाम्रो परमेश्वरको दासहरू, हाम्रो चन्द्रमा बहिनीलाई धन्यवाद, उहाँको साथीलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, हरिदो कजीलाई धन्यवाद, सावित्री रोकाजीलाई धन्यवाद, अनि धन्यवादमा हामीले कहिले पनि छुटाउनु हुँदैन। हाम्रो अमिताभ बहिनी परमेश्वरको दासहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, हाम्रो लक्ष्मी मगर बहिनीलाई धन्यवाद, माया बहिनीलाई धन्यवाद, अनि यसै गरी सुन्तली तामाङलाई धन्यवाद, यसै गरी हाम्रो सुनिता बहिनीलाई धन्यवाद हाम्रो तारा बहिनीलाई धन्यवाद हाम्रो यसै गरी मिश्र बहिनीलाई धन्यवाद शोभा मिश्र बहिनीलाई धन्यवाद अनि यसै गरी हाम्रो सम्पूर्ण मित्रहरू हुनुहुन्छ रूपा बहिनीलाई म धन्यवाद दिन चाहन्छु अनि धन्यवाद दिन चाहन्छु हाम्रो शर्मिला बहिनीलाई धन्यवाद हाम्रो रूपा राणालाई धन्यवाद अनि यसै गरी हाम्रो जति रेखा थापा कोर बहिनीलाई पनि म धन्यवाद दिन चाहन्छु अनि धन्यवाद हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई धन्यवाद जमुना राणालाई धन्यवाद अनि विशेष गरी हाम्रो एलिसिदाजीलाई धन्यवाद हाम्रो एलिसा बहिनी हराउनु भएको छ उहाँलाई धन्यवाद हाम्रो हन्दा बहिनीलाई म कहिले पनि बिर्सिन्छैन किनभने उहाँले हामीलाई पल पलमा ओखलढुङ्गा पुर्याउनु भएको छ उहाँलाई म कहिले पनि भुल्दिनँ उहाँलाई धन्यवाद उहाँको दाई भाउजूलाई धन्यवाद अनि विशेष गरी धन्यवाद दिन चाहन्छु म हाम्रो अर्जुन प्रधानजीलाई धन्यवाद हाम्रो शेख बहादुर दाजुलाई धन्यवाद डिम्पुम्बा राईलाई धन्यवाद रुदेन राईलाई धन्यवाद आशिष राईलाई धन्यवाद सन्तोष राईलाई धन्यवाद राम कुम्बार राईलाई धन्यवाद अजय राईलाई धन्यवाद अनि धन्यवाद हाम्रो शान्ति राईलाई धन्यवाद पतिन्द्र राईलाई धन्यवाद अनि सम्पूर्ण मित्रहरूलाई उत्तम सिम्बरपुरीजीलाई धन्यवाद रामरी कचेलजीलाई धन्यवाद रामरी सिपाहीलाई धन्यवाद हाम्रो यसै गरी सुशील मगैयाजीलाई धन्यवाद चित्र मगरलाई धन्यवाद अनि धन्यवाद हाम्रो माधवजीलाई म सम्झनाको साथमा धन्यवाद हाम्रो राजकुमार तामालाई धन्यवाद दिन चाहन्छु लालमन तामाङजीलाई धन्यवाद अनि यसै गरी हाम्रो जति पनि भारतबाट हामीलाई पञ्चायत गर्नुहुन्छ हामीलाई भारत पुर्याउनु हुन्छ उहाँको आभारले उहाँ हाम्रो जुन कुमार हाम्रो राई दाईलाई म धन्यवाद धन्यवाद भन्न चाहन्छु हाम्रो यसै गरी धर्म विनोद बरालजीलाई धन्यवाद जन सेराकेजीलाई धन्यवाद राजु काब्रालाई धन्यवाद विनोद काब्राजीलाई धन्यवाद हरिबल बुढाथोकी मित्रलाई उहाँको एकदमै एकदमै आभार र उहाँको नृत्यले चाहिँ मलाई एकदमै छुँदा छ त्यहाँलाई म धन्यवाद दिनु चाहन्छु हाम्रो यस्तु भक्तजीलाई धन्यवाद सम्पूर्ण सम्पूर्ण मित्रहरूलाई अब नामै लिएर त धेरै धेरै धेरै नै काम लाग्छ अनि सम्पूर्णलाई म सुमन्तको मेरो सुमन्तको तर्फबाट हृदयको सम्झनाद्वारा पम्पा रोकालाई पनि म धन्यवाद दिन चाहन्छु हाम्रो यसै गरी हाम्रो पम्पा बुबाजीलाई धन्यवाद तारा बहिनीलाई धन्यवाद पुना दिदीलाई धन्यवाद सम्पूर्ण सम्पूर्ण मित्रहरूलाई म धन्यवाद दिन चाहन्छु बहिनी अनि धन्यवाद हामीले दिनुपर्दछ हामीले छुट्याउनु हुँदैन किनभने हाम्रो कलाकार सङ्गीतकार गायककार मित्रहरूलाई अनि धेरै धेरै धेरै धेरै धन्यवाद उहाँको सङ्गीतहरूले हामीलाई एकदमै एकदमै शिखरमा पुर्याएको छ हामीलाई अशान्तिमा शान्ति पनि दिनुभएको छ सर्केको घाउलाई मलमपट्टि गर्नुहुन्छ यहाँहरूले अनि यहाँहरू सम्पूर्ण सङ्गीतकार गायककारलाई म धेरै धेरै धन्यवाद मेरो करार मण्डलीको सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीले मण्डली विशेष मण्डली अग्रजन प्रियजन अनि दसैँ एलर्ट डिकन पास्टर प्रचारक सम्पूर्णलाई म धन्यवाद अहिले सुनिराख्नु हुने देश देशमा रहेर नेपाल देशमा अहिले सुनिराख्नु हुने म सुमन्दाको तर्फबाट सम्पूर्ण सम्पूर्णलाई म धेरै धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु बहिनी
0: हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रभु धेरै आशिष दिनुभएको सुमनजी र एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि र यसलाई चाहिँ हामी छुट्याउँ जय मसी
1: जय मसी बहिनी एकदमै एकदमै सफलता उन्नति मिलेको होस् हाम्रो पुनम बहिनीलाई सुगन्धलाई धन्यवाद दिँदै म उजेल पर्न चाहन्छु
0: जय मसी र हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम मार्फत उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ पालो तपाईँको फोन गर्न सक्नुहुनेछ र आफ्नो धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ ती व्यक्तित्वहरूलाई सम्झिन सक्नुहुनेछ तपाईँले जसलाई एकदम हृदयदेखि नै धन्यवाद दिन चाहिरहनु भएको छ फोन गर्नुहोला फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो बहिनी जय मसी बहिनी
0: जय मसी पुनाजी कस्तो हुनुहुन्छ तपाईँ
2: एकदम आरामै छु बहिनी म सन्चै छु
0: हजुर प्रभुलाई धन्यवाद भएको होस् र आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ
2: अनि त्यही त परमेश्वरलाई धन्यवाद छ धेरै धेरै धेरै है अनि ए सरु नानी एकछिन पछि म गर्छु ल यहाँ
0: पुनाजी हुनुहुन्थ्यो र केही छैन फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँसँग नै हामी कुराकानी गरिरहेको छौँ कार्यक्रम मार्फत श्रोता फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो धन्यवादका कुरा राख्न सक्नुहुनेछ धन्यवाद दिन सक्नुहुनेछ एकमुष्टमा तपाईँले र फोन लाइन एकदमै खुला रहेको छ भने फोन लाइनमा कोही श्रोता आउनु भएको छ र तपाईँले पनि फोन गर्नुहोला 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो जयमसी हजुर।
0: जयमसी चन्द्रमायाजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै आरामै छौ र चन्द्रमायाजी आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
3: धन्यवाद हजुरलाई यो परमेश्वरलाई नै धन्यवाद दिन चाहन्छु। सुरक्षा शान्तिमा राख्नु भएको छ उहाँलाई परमेश्वरलाई धन्यवाद। म मेरो हिजो जन्मदिन थियो यहाँ
0: अनि
3: आजको दिनसम्म परमेश्वर कति कस्तो कस्तो परिस्थिति के हुँदै जाँदा पनि परमेश्वरले सुरक्षा राख्नुभयो। प्रभु धन्यवाद भनेर प्रार्थना गरे।
0: लु चन्द्रमायाजीले यसो हामीलाई यसो जानकारी गराउनु पर्थ्यो।
3: गर्नु लागेको म कस्तो नभ्याएको भने मेरो मङ्गलबार पनि मेरो घरेलु सङ्गति थियो अनि हिजो पनि अनि मैले भन्नु लागेँ फोन गर्नु लागेँ कि म्याम मैले दुईजनाले विनर गरिदिनु है म्याम भन्नु को भयो त म थाहा छैन को विनर हुनु पनि थाहा भएन कस्तो नभ्याएको क्या म्याम दिउँसो पनि भएन अनि परमेश्वरलाई धन्यवाद परमेश्वरले आजको दिनसम्म सुरक्षा शान्तिमा कस्तो कस्तो परिस्थितिहरू हुँदै गए पनि परमेश्वरले सुरक्षा दिनुभयो परमेश्वरलाई धन्यवाद लाई धन्यवाद अनि हाम्रो गुरु एकदम सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने गुरु एकदमबाट चाहिँ हामी धेरै आशीर्वाद खुसी भएको छ सबैजना किनभने हाम्रो दुःख सुखको कुराहरू एक अर्कालाई सुनाउनु पाएको छ आशीषको कुराहरू खुसीको कुराहरू पनि एक अर्कालाई सम्झिने प्रार्थना गरिदिने कति धेरै दिदी बहिनीहरू पाएको छु कि गुरुबाट दाजुभाइहरू सब सबै अनि गुड इभिनिङलाई नै धन्यवाद दिन चाहन्छु किनभने हामीलाई अनि परमेश्वरमा नजिक हुनलाई बाइबलको कुराहरू सिक्नलाई जान्नलाई पनि कति धेरै सहायता पुगेको छ हामीलाई अनि गुड इभिनिङलाई धेरै माया गर्छु धेरै धन्यवाद दिन चाहन्छु किनभने गुड इभिनिङले चाहिँ हामीलाई धेरै परमेश्वरको नजिक हुनलाई सहायता पुर्याएको छ परिवार सम्पूर्णलाई धेरै धेरै धन्यवाद हजुरलाई धन्यवाद हाम्रो सुजन सरलाई हाम्रो सन्ध्या म्यामलाई अनि हाम्रो विजय सरलाई धन्यवाद हाम्रो अभ्राम सरलाई धन्यवाद ज्ञानी म्यामलाई टाजन गुरु सरलाई सुनिरा सरलाई धन्यवाद अनि जति पनि गुरुहरू चलाउनु हुने हाम्रो निम्ति प्रार्थना गरिदिनु हुने वचन बोल्नु हुने आदरणीय गुरुजनालाई धेरै धेरै धन्यवाद धेरै धन्यवाद दिनुपर्दा मेरो मण्डल परिवारलाई धन्यवाद दिन चाहन्छु। मण्डल परिवार धेरै मलाई माया गर्ने परिवार है सबैलाई धन्यवाद अनि मेरो मण्डलीको मेरो दिदी बहिनीहरू अनि मेरो जवान भाइ बहिनीहरू मलाई धेरै माया गर्नुहुन्छ है अनि मेरो बाबुहरू नहुँदा पनि मेरो छोरा छोरी बनेर मलाई केक लिएर प्रार्थना गरिदिनु आउनु भएको रहेछ आइरहनु हुन्छ क्या जहिले पनि कति धेरै माया गर्नुहुन्छ मलाई अनि म कति खुसी लाग्छ कस्तो आँसु पनि आउँछ कस्तो प्रेम होला जस्तो लाग्छ अनि घरेलु सङ्गतिमा पनि के बनाउनु भयो आन्टी के बनाउने सबै बनाउने सघाउने बाँड्ने सबै उहाँहरूले नै गरिदिनुहुन्छ क्या कस्तो खुसी लाग्छ परमेश्वरलाई धेरै धन्यवाद परमेश्वरले नै सिकाउनु भएको प्रेम है मामा मलाई चाहिँ धेरै माया गर्नुहुन्छ मेरो जवान भाइ बहिनी छोराछोरीहरूले धेरै धन्यवाद दिनुहुन्छ परिवारलाई सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु बुझ्ने थिएमा फोन गर्नु नि सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु हाम्रो सुमन दाईलाई धन्यवाद दिन चाहन्छु कति धेरै माया आवाज गर्नुहुन्छ है अनि हाम्रो माधव कर्मचारीलाई धन्यवाद दिन चाहन्छु हाम्रो उत्तम सिपाकोटी गुरुबालाई हाम्रो हरि रोका दाईलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो अर्जुन प्रधानलाई धन्यवाद दिन चाहन्छु जुदेन राईलाई धन्यवाद दिन चाहन्छु चित्र मगर अनि हाम्रो कुमार दाईलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो हरि बोलबुढा तोकी दाईलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो पम्फा रोका दिदीलाई पम्फा गोपाली दिदीलाई धेरै धन्यवाद
0: कति
3: माया वास्ता गर्नुहुन्छ कस्तो सबैलाई कति माया गरेर बोल्नुहुन्छ क्या उहाँलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो अमिता महाजन दिजुलाई धन्यवाद भन्न चाहन्छु उहाँ र म त धेरै भयो कुरा भएको छैन उहाँ बिरामी हुनुहुन्छ भन्थ्यो अनि मैले फोन गर्न पाएन म क्षमा माग्न चाहन्छु फेरि म व्यस्त भएर अनि हाम्रो विद्या श्रेष्ठ दिजुलाई धन्यवाद हाम्रो मेचा महाजन दिजुलाई धन्यवाद दिन चाहन्छु अनि दुर्गा बस्ने दिजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि हाम्रो लक्ष्मी सुन्दर दिजुलाई पनि धन्यवाद दिन चाहन्छु लक्ष्मी मगर बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु माया मगर आमालाई पनि धन्यवाद धेरै धेरै सम्झना चाहन्छु अनि हाम्रो पुना थापा दिजुलाई धेरै धेरै धन्यवाद एकछिनपछि गर्छु है भनेर धन्यवाद उहाँलाई पनि सम्झिन चाहन्छु धन्यवाद भन्न चाहन्छु हाम्रो नैना थापा बहिनीलाई धन्यवाद भन्न चाहन्छु अनि हाम्रो रश्मिला बोहरालाई पनि धन्यवाद दिन चाहन्छु अन्ना रोका बहिनीलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो शान्ता सुनार बहिनीलाई सम्झिन चाहन्छु धन्यवाद दिन चाहन्छु अनि हाम्रो सुनिता राई बहिनीलाई पनि धन्यवाद भन्न चाहन्छु अनि हाम्रो रुथ मगाती साथीलाई पनि धन्यवाद दिन चाहन्छु शोभा मिश्र साथीलाई हाम्रो सारा तामा साथीलाई पनि धन्यवाद दिन चाहन्छु अनि जति पनि गुड एफएममा फोन गर्नुहुन्छ हाम्रो शर्मिला गौतम दिजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि हाम्रो अक्रांशलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु शर्मिला दिदी दिजुले चाहिँ मेरो नम्बर माग्दा रहेछ अनि सरले दिनुभएछ हाम्रो कुराकानी भयो धेरै वर्ष अगाडिदेखि हामी कुराकानी गर्नु खोजिरहेको थियो हाम्रो पाएको है अनि हाम्रो कुराकानी भयो अझै कुरा गर्नु मैले भ्याएको छैन उहाँ दिदीले हामी साथी बनाऊ है भन्नुभएको थियो मैले हेर्नु पाएको छैन क्षमा गर्नुहोस् होला दिदी सुनिरहनु भएको छ भने म फेरि हजुरलाई फोन गर्छु धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले मलाई फोन गर्नुभएको थियो कति धेरै मायाले बोल्नुहुन्छ कस्तो खुसी लाग्छ कि गुनिएकैबाट मैले कति धेरै माया गर्ने दिदीहरू पाएको छु म त एकदमै गुनिएकोलाई धन्यवाद दिन चाहन्छु हजुर सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु जो जति सुनिरहनु भएको छ गुनिएकोलाई माया गर्नुहुन्छ फोन गर्नुहुन्छ मैले नाम नलिए पनि सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु म्याम अनि लक्ष्मी महाजन दिजुलाई पनि धन्यवाद दिन चाहन्छु जति पनि हामी डाँडाको पाटामा भेट हुन्छ अनि सबैको नाम त्यति थाहा हुँदैन अनि सबैजनाले सुन्छु हामी पनि भन्नुहुन्छ फोन चाहिँ गर्दिन सुनिराख्छु भन्नुहुन्छ उहाँ जतिजना दिदी बहिनीहरू सुनिरहनु भएको छ सबैजनालाई धन्यवाद दिन चाहन्छु म्याम
0: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद ढिला भए पनि चन्द्रमायाजीलाई जन्मदिनको धेरै धेरै शुभकामना पनि भन्न चाहन्छौ प्रभुले धेरै आशिष दिनुभएको चन्द्रमायाजी र साँच्चै नै भन्ने हो भने हामी गुड न्यूज एफएम परिवार पनि एकदमै आशिषित छौं तपाईँ जस्तो श्रोता हामीले परिवारको सदस्य पाएको छ आत्मिकी परिवारको सदस्य र तपाईँको जीवनबाट परमेश्वरले गर्नुभएको कामहरूलाई पनि हामीले महसुस गरेको छौं धेरैजना व्यक्तिहरूको जीवनमा तपाईँ एउटा आशिष र उत्साहको विषय बन्नु भएको छ तपाईँ मुठी फुकाउनुहुन्छ प्रार्थना गर्नुहुन्छ सबैलाई वास्ता गर्ने समेट्ने कार्यहरू गर्नुहुन्छ परमेश्वरको राज्यको लागि यी कार्यहरूलाई निरन्तर अगाडि बढ़ाउँदै जानुहोला आगामी दिनहरूमा प्रभुले अझै आशिष दिनुभएको छ हाम्रो प्रार्थना अनि शुभकामना चाहिँ तपाईँको लागि यही नै रहेको छ है त चन्द्रमायाजी र एकदमै खुसी लाग्यो आज हामीलाई पनि र अहिलेलाई चाहिँ हामी छुटौं यो समयमा हस् धन्यवाद जयमसी चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ अनि हामी धन्यवाद एकदमै धन्यवादका कुराहरूलाई प्राथमिकता दिन्छौ हामी धन्यवादी पनि हुन्छौं वचनले भने जस्तै नै सबै परिस्थितिहरूमा सँगसँगै हाम्रो जीवनमा प्रभुले राखिदिनु भएका व्यक्तिहरूबाट जसरी हामी आशिषित भएको छौं उहाँहरूलाई पनि हामी धन्यवाद दिन्छौं र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं
4: हेलो
0: पुनाजी फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा
4: र त्यहाँ दाजुको साथी हुनुहुन्छ कि एउटा बहिनी अनि मलाई फर्काउँदा मनपर्ने म हस्पिटलमा जाँदाखेरि ल्याइदिउँला भन्नुभएको थियो
2: अनि त्यही भएर फेरि दगुरेको है मासु पसलमा आउनुभएको थियो, धादिङको मासु पसल.
0: ए हजुर, हुन्छ, केही छैन पुनाजी. हुन्छ, तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ.
2: हुन्छ बहिनी, धन्यवाद है. विशेष परमेश्वरलाई देखिने मान्छेबाट कति दुःख र धोका के खाइयो भनेर नसक्नु छ है. मैले म यति यति भित्र म गदगद भइरहन्छु अनि नदेखिने परमेश्वरमा विश्वास गरेर मेरो चिन्ता फिक्री मेरो सारा बोझलाई उडाइदिएर धुली पिठो बनाएर कस्तो दयाकारी परमेश्वर है. मैले परमेश्वरलाई धन्यवाद दिएर नसक्नु छ नदेखिने परमेश्वर है. म देखिनेले त के भयो भयो यो अच्छा घोक्रामा यहाँ खुकुरी राख्न मात्रै बाँकी थियो अनि मैले यति आनन्दको जीवन यति खुसीको जीवन मैले आज यो दिन पाउनु मैले मलाई आज बचाएर मलाई यो खुसी र आनन्दसँग बोल्न पाउनु म कति आनन्द छु कति खुसी छु है. अनि आज देखिने चिजबाट त मैले केही पनि पाइनँ प्रभु, नदेखिने चिजमा मैले यस्तो मलाई त म त सम्मान समात्ने ठाउँ भयो नि म त्यहाँ समातेर ए म कस्तो कराउँदा जस्तो भइसु के मेरो प्रभुलाई म करिरहन्छु यही हो मेरो कराउने नै यही हो है. अनि धन्यवाद छ प्रभुलाई जो जतिले म भन्छु एकुन्टा त म भन्न सक्दिनँ अहिले चन्द्रमा बहिनी जानुभयो उहाँलाई धेरै धेरै धन्यवाद यो अनि पम्फा बहिनी अनि यो बिरारको चाहिँ मलाई एकदम झस्काएर मलाई सम्झना दिने अत्यन्तै धेरै प्रेम मेरो बहिनीहरूको मैले पाएको छु है. धन्यवाद छ दिदी बिर्सिनुभएको हुन्छ तपाईँले त्यो भन्नुहुन्छ मेरो बहिनी मेरो प्रभुलाई धन्यवाद. अनि अनि जो जति हुनुहुन्छ सुन्नी छ पहिल्यै म मेरो लागि सारा बहिनी हुनुहुन्छ अनि उहाँलाई धन्यवाद. अनि मेरो लागि जो जतिले प्रार्थना गर्नुहुन्छ मैले नि एउटा प्रार्थना गर्ने जनहरू दिनुभयो नि त मलाई प्रभुले है. अनि जो जतिले मलाई सम्झेर प्रार्थना गरिदिनुहुन्छ सबैलाई नगर्नेलाई नि धेरै धेरै धन्यवाद म भन्दछु. विशेष गरी म यस्तै यस्तै कुराबाट अत्यन्तै भित्र हलचल हुन्छ रमाइलो लाग्छ है मैले भनिसकेँ. अनि पुग नपुग अभावमा प्रसादैमा कस्तो आनन्द दिनुभएको छ प्रभु. मलाई हिजो बेलुका पनि एकदम हाउ हाउ भयो रमाइलो भयो म भित्र आनन्द भयो होइन नि. अनि मलाई अनि अनि दिन छिनछिनमा म अचम्मै रमाइलो हुन्छ मलाई आनन्द हुन्छ मेरो प्रभुलाई धन्यवाद मैले दिएर नसक्नु छ. एकै परमेश्वर हुनुभएको छ मेरो लागि अहिले चाहिँ नानी बेला बेलामा मलाई किनभने म एउटा कुरा भन्छु मलाई साँच्चै नै मैले पहिला पहिला म नारायणथान गोदावरी कोठा खोज्दै हिँडेको हो मलाई गनाउने ठाउँ र यस्तै ढुसी सुसी आउने ठाउँ अनि गनाउने ठाउँ यस्तै टरो सरो मनपर्ने के मलाई है. अनि मलाई अहिले पनि हाम्रो लमजुङमा एउटा दिदी हुनुहुन्छ अनि उहाँलाई चाहिँ हामी फोन गर्नुहुन्छ दिदी म त पुरानो डाँडामा पुरानो घरमा गएर बस्नु मन लाग्छ मलाई त हाम्रो सानिमाको घर हाम्रो राजु परिवारको घरको यतापट्टि छेउतिर उनीहरूको घर छ के अनि त्यो डाँडातिर बस्न पानी पुरानो घर पानि म त बस्थेँ मैले ठाम फेरे नि मण्डली फेरे नि प्रभु मेरो फेरिनु हुन्न मलाई त पाइन्छ भने खोजिदिनुहोस् एउटा कोठा भयो नि पुग्छ मलाई भने मैले त के मलाई किनकि नानी मलाई अझै ढोक पुगे होइन मलाई पुरानो घरमा गएर डाँडामा गएर कसरी बस्छु भन्ने कुराहरू मनमा मात्रै थाहा छ कि प्रभुलाई कराउने प्रार्थना गर्ने त्यति मलाई चाहिन्छ मलाई अरू केही चाहिँदैन म यति हो मलाई त्यस्तै मात्रै खोजे मेरो आत्माले बहिनी मलाई के हो प्रभुको योजना म थाहा पाउन्न है. अनि त्यो कारणले गर्दा अहिले पनि यहीँ छु यी भित्ताभरि पानी चिहिन्छ ए कस्तो रमाइलो छ भित्ता पानीको धारा छन् अनि भुइँमा पानी चाहिँ यहाँ यो कार्पेटलाई उठाएर यता दोपारे राखेको छु अनि खाट उतापट्टि सारे अनि बेलुका आनन्दसँग खाटा उग्लिन्छु अनि प्रभु भन्छु तपाईँ हुनु आज बिहान हजुर एउटा गुरुबाले भनिसकेको थियो त्यो वचन भजन सङ्ग्रहको 91 वचन चाहिँ मेरो मनमा हिजै हौ हौ भएको थियो आज त वचन सुन्न पाएँ फेरि भन्ने लाग्यो मेरो सुरक्षा हुनै रहेछन् मेरो लागि सबै कुरो त्यो वचनमै छ है. मैले त्यो वचन सुन्न नि पाएँ फेरि बिहान म कस्तो खुसी भएछु है बहिनी सबै कुराको लागि धन्यवाद. मलाई त थोत्रो मोत्रोमा गएर बस्न मन लाग्छ छोरा छोरीको घर सबै मारमार ओछाएको छ माइती मामाले भन्ने हो नि जम्मैको उत्तै छन्, म रहछु प्रभुले चुनेको, मलाई त्यसमा दुःख मन छैन, उनीहरूको त शान्ति छैन, त्यहाँ आनन्द छैन, मैले शान्तिको दबाई मलाई खुवाइसक्नु भएछ प्रभुले, आनन्दको दबाई नि खुवाउनु भएछ मेरो प्रभुले, अनि मेरो प्रभुले मलाई कहिले नि छोड्नुहुन्न, हिजो आज सधैँ बरु एक समान छन्, हामी फेर्छौँ उनी कहिले फेर्दैनन् भने नि, म आज पनि मेरो प्रभु भोलि पनि मसँगै हुनुहुन्छ भन्ने म आशा गर्छु है बहिनी। हजुरहरूलाई धन्यवाद धेरै धेरै धेरै नानी, धन्यवाद हुन्छ बहिनी,
0: यो मनको
2: रातहरू मैले पोख्न पाएँ आज, धेरै धन्यवाद हजुरहरूलाई,
0: धेरै धेरै धन्यवाद पुनाजी, हजुर पुनाजीले एकदमै महत्वपूर्ण कुरा राखेर जानुभएको छ र अवश्य पनि हामी प्रभुले चुनिएका व्यक्तिहरू हौ, निश्चय उहाँले त अनन्त शान्ति र आनन्द हाम्रो लागि राख्नु भएको छ र धरतीमा रहँदाखेरि पनि उहाँको आशिष हाम्रो लागि छ र धन्यवादी चाहिँ हामी सबै परिस्थितिहरूमा हुँदै गयौं भने अवश्य पनि हाम्रो जीवनमा प्रभुको कामहरूलाई पनि हामी देख्दै महसुस गर्दै पनि जानेछौ र यही कुराहरूको साक्षी हाम्रो श्रोताहरूले पनि दिइरहनु भएको छ। र कार्यक्रम सँगै गुड न्यूजमा हुनुहुन्छ भने कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ र उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो
5: हेलो मिसा मिसा
0: जय बसी पम्पाजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ, हामी एकदमै आरामै छौँ र आज तपाईँले आफ्नो धन्यवादका कुराहरू यसमा राख्न सक्नुहुनेछ।
5: हजुर धन्यवाद, सर्वप्रथम परमेश्वरलाई धन्यवाद चढाउँछु, उहाँले यो जीवन दिनुभयो, संसार देख्नु दिनु मौका दिनुभयो, आजको दिनसम्म जीवित राख्नुभयो र उठ्ने बित्तिकै परमेश्वरलाई धन्यवाद चढाउने मौका समय शब्दहरू दिनुभयो, प्रभुलाई धन्यवाद हरेक विपत्तिबाट सबै विपत्तिबाट बचाउनु भएको छ आजको दिनसम्म, परमेश्वरलाई नै धन्यवाद चढाउँछु र सर्वप्रथम हजुरलाई जन्मेसी साथै धन्यवाद टक्नदछु। एफएममा कार्यरत सबै सर मिसहरूलाई पुनः मिसलाई धन्यवाद टक्राउँछु, दुवै हात जोडेर जमिसी टक्राउँदै आदरको साथ सम्मानको साथ म धन्यवाद टक्राउँदछु, ज्ञान मिसलाई धन्यवाद टक्राउँदछु, अब्राम सरलाई धन्यवाद टक्राउँछु, सुनिल सरलाई धन्यवाद टक्राउँछु, ताजाङ गुरुङ सरलाई धन्यवाद टक्राउँछु, सबै कार्यक्रम बिहान छ बजीदेखि बेलुका दस बजीसम्म कार्यक्रम चलाउन आउनुहुने पास्टर गुरुजनहरू अब्बाजनहरू एडजेन्टिकनहरू जो जति आएर गुन्ज एफएमबाट हामीलाई वचन सुनाउनुहुन्छ, हामीले त्यो वचन सुनेर नै हामी परमेश्वरबाट यताउति तर्केका छैनौँ, हाम्रो आर्थिक वृद्धिहरू बढ्दै गएका छन्, हाम्रो समर्पणता परमेश्वरप्रतिको समर्पणताहरू बढ्दै गएका छन्, उहाँहरूकै कारण हो, सबैलाई म एकदमै दुवै हात जोडेर एकदम सम्मानको साथ म धन्यवाद चक्राउँछु र पुनः मिस ज्ञान मिस अब्राम सर सुनिल सर ताजन गुरुङ सर हजुरहरू त्यहाँ एफएमबाट प्रसारण गर्नुहुने त्यो कार्यक्रम हरेक कार्यक्रमबाट हामी एकदमै आशिष भएका छौँ, हाम्रो आफ्नै वृद्धिहरू बढिरहेका छन्, हाम्रो समर्पणतामा हाम्रो वृद्धि भइरहेको छ, हाम्रो परमेश्वरदेखि हाम्रो हृदयहरू जस्तो सुक्रा पर्छ पनि हल्लिएको छैन, जस्तो सुक्रा पर्छ पनि परमेश्वरलाई धन्यवाद टक्राउने हामी एकदमै उत्साहित भएका छौँ, परमेश्वरपट्टि हाम्रो हृदयहरू हल्लिएका छैनन् र परमेश्वरपट्टि नै हाम्रो समर्पणता बढ्दै बढ्दै गएको छ, यो हजुरहरूलाई हजुरको यसो कार्यक्रमहरूद्वारा हामी एकदमै आशिष भएका छौँ, यो भूमिका हामी सुन्ने सबै श्रोताहरूको तर्फबाट हजुर सम्पूर्ण यो एफएम इच्छाहरूलाई एफएम परिवारहरूलाई म एकदमै दुवै हात जोडेर एकदमै सम्मानको साथ आदरको साथ हजुरहरूलाई धन्यवाद नटक्राइकन म रहनै सक्दिनँ र हामी श्रोताहरूको लागि प्रार्थना गर्नुहुन्छ, हजुरहरू निरन्तर प्रार्थना गर्नुहुन्छ श्रोताहरूको लागि, आत्मिक वृद्धिको लागि, सुरक्षा सुस्वास्थ्यको लागि हजुरहरूले प्रार्थना गर्नुहुन्छ, त्यसको लागि पनि हजुरहरूलाई एकदमै सम्मानको साथ आदरको साथ म एकदमै धन्यवाद चकाउँदछु र सुनिरहने साथीहरू जहाँबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ साथीहरू सबैलाई एकदमै धन्यवाद चकाउँछु, किनभने गुनिचेसु परिवारको लागि, गुनिचेसु कार्यालयको लागि प्रार्थना गर्नुहुन्छ, नेपाल देशको लागि प्रार्थना गर्नुहुन्छ, नेपाल देशमा बसोबास गर्ने विश्वासीलाई प्रार्थना गर्नुहुन्छ, विश्वासीको लागि परमेश्वर नचिन्नेहरूको लागि पनि चिन्न सकोस् भने प्रार्थना गर्नुहुन्छ, उपवास बसेपछि आफ्नो परिवारको लागि आफ्नो लागि मात्रै गर्नुहुन्न, हामी सबैको लागि प्रार्थना गर्नुहुन्छ साथीहरू, सबैलाई एकदमै सम्मानको साथ आदरको साथ म धन्यवाद टक्राउँछु। सिक्किमबाट गर्नुहुन्छ, भारतबाट गर्नुहुन्छ, इन्डियाबाट गर्नुहुन्छ, कुवेतबाट गर्नुहुन्छ एकजना मिस, अनि सबै हजुरहरू सबै एकदमै धन्यवाद टक्राउँछु। र गीत भजन गाउने लेख्ने लेखकलाई धन्यवाद टक्राउँछु सम्मानको साथ आदरको साथ। गाउने गायक गायिकाहरूलाई एकदमै सम्मानको साथ आदरको साथ धन्यवाद टक्राउँछु। उहाँले गाएको गीत भजनद्वारा हामी एकदमै आशिष भएको छ, परमेश्वरसँग सङ्गति गरिराखेको हामीलाई महसुस हुन्छ। परमेश्वरबाट हाम्रो हृदयहरू बदलिएका छैनन्, त्यो गीत भजनबाट पनि हामी परमेश्वरमा एकदम नजिक नजिक भएको हामी महसुस गर्न पाएका छौँ। हजुरहरू एकदमै सम्मानको साथ आदरको साथ गायक गायिकाहरूलाई म्युजिसियनहरूलाई पनि एकदमै धन्यवाद आदरको साथ सम्मानको साथ म धन्यवाद टक्राउँछु। र भक्तपुर मेरो भक्तपुर कैनोनिया मण्डली सबै कैनोनिया मण्डली परिवारलाई पास्टर गुरुजनहरू अगुवाजनहरू एलजनहरू सबै विश्वासीहरूलाई क्वाइटिनमा क्वाइटिनमा सेवा गर्नेहरू सबै विश्वासीहरूलाई म एकदमै धन्यवाद टक्राउँछु। पाठशाल मण्डली परिवारलाई धन्यवाद टक्राउँछु। र हाम्रो नेपाल देशमा भएका सबै परमेश्वर चुन्नु भएको पवित्र जनहरू परमेश्वर चुन्नु भएको एकदमै महान जनहरूलाई म एकदम सम्मानको साथ आदरको साथ म धन्यवाद टक्राउँछु। धन्यवाद टक्राउँछु हाम्रो नेपाल देशको लागि, जनताको लागि, सरकारको लागि, सबैको लागि, कानुनको लागि, देशको अवस्थाको लागि, बाहिर देशमा भइराखेको छ लडाइँ झगडाको लागि, सबै कुराको लागि प्रार्थना गर्नुहुन्छ। उहाँहरू एकदमै निरन्तर प्रार्थनामा लागिरहनु भएको छ। उहाँहरू सबैलाई देशमा हाम्रो नेपाल देशमा भएका विश्वासी जनहरू सबै कुना कुनामा बसोबास गर्नेहरू सबैजनालाई म एकदमै सम्मानको साथ आदरको साथ धन्यवाद टक्राउँछु हजुर। अनि अनि मलाई परमेश्वरमा लाने मेरो बहिनी जुवालाई धन्यवाद टक्राउँछु। मेरो जन्मदिन मेरो बाबामा धन्यवाद टक्राउँछु। मेरो आफन्तहरूलाई धन्यवाद टक्राउँछु। मलाई परेको बेलामा साथ गर्नुहुने एकदमै सम्मानको साथ आदरको साथ म चन्द्रमाया मगरलाई धन्यवाद टक्राउँछु, एकदमै विशेष धन्यवाद। र अब्राहमसँग धन्यवाद टक्राउँछु। र सन्य भने सरलाई एकदमै सम्मानको साथ आदरको साथ धन्यवाद टक्राउँदछु। सारा तामाङ, पुना थापा दिदी सबैलाई धन्यवाद टक्राउँछु। र यीशु भक्त सर कहाँ जानुभयो, कहाँ विपद हुनुभएको छ हजुरलाई सम्झिरहेको छौँ हामी सबैले। हजुर कन्ट्याक्टमा आउनु होला र एफएममा भाग लिनु होला, हामी तपाईँको स्वर सुन्न एकदमै इच्छुक छौँ भन्दै सबैलाई धन्यवाद टक्राउँदै
6: हुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई पनि पम्पाजी, खुसी लाग्यो र यसलाई चाहिँ हुन्छ हामी छुट्टाउँ। जय मसी। हजुर हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो, समग्रमा सम्पूर्णमा उहाँले आफ्नो हृदयको आभार व्यक्त गरेर जानु भएको छ। र यो समयमा एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु श्रोता, गीतपछि उपस्थित हुने नै छु।

0: एक मिठो गीत तपाईँको निम्ति राख्यौ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर, म्याम जय मसी। हजुर
0: जय मसी। हाम्रो लक्ष्मी मगर्जी बोल्दै हुनुहुन्छ होइन?
1: हजुर म्याम।
0: आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम हजुर आरामै छु, हेर्नुपर्छ म्याम।
0: हजुर खुसी लाग्यो। र आज कार्यक्रम मार्फत तपाईँको धन्यवादका कुराहरू समय राखिदिन सक्नुहुनेछ लक्ष्मीजी।
1: हुन्छ म्याम, हस् हामीलाई एकदमै धन्यवाद यो दिन फेरि पनि दिनुभयो अनि हामीलाई नयाँ दिनमा प्रभुको महिमा गर्ने अवसर मौकाको लागि यो सुन्दर दिनमा देखाउनु भएको लागि मेरो परमेश्वरलाई नै मेरो हृदयदेखि सम्पूर्ण हृदयदेखिका धन्यवाद परमेश्वरलाई चढाउँछु। यो समय फेरि पनि कति फोन ट्राई गरेँ बल्ल लाग्यो, परमेश्वरलाई धन्यवाद। अब आज बिजी बिजी नै भयो अनि अब समय पनि थोरै नै होला है म्याम।
0: हजुर थोरै छ, छोटो मिठो राखिदिनु होला।
1: हजुर अनि परमेश्वरलाई धन्यवाद यो समय म धन्यवाद दिनुपर्दा हजुरलाई धन्यवाद पनि दिनुभयो अनि हामीलाई नयाँ दिनमा प्रभुको महिमा गर्ने अवसर मौकाको लागि यो सुन्दर दिनमा देखाउनु भएको लागि मेरो परमेश्वरलाई नै मेरो हृदयदेखि सम्पूर्ण हृदयदेखिका धन्यवाद परमेश्वरलाई चढाउँछु। यो समय फेरि पनि कति

म धन्यवाद दिनुपर्दा हजुरलाई धन्यवाद भन्न चाहन्छु मेरो हृदयदेखि। धन्यवाद अनि पुनौठाउन हुने सरलाई धन्यवाद, अनि ज्ञानु म्यामलाई धन्यवाद, सन्ध्या म्यामलाई धन्यवाद, कुमार अपराम सरलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि अनि यो समय सम्पूर्ण गुन्ने जाफेम चलाउनु हुने बिहान 6 बजेदेखि लिएर राति 10 बजेसम्म हामीलाई एकदमै गुन्डुज एफएमद्वारा आशिषित तुलाउनु हुने सम्पूर्ण गुन्डुज एफएम सम्पूर्ण फ्यामिलीलाई म नछुटाइकन एक मुस्टामा म धन्यवाद दिन्छु, किनभने समय छोटो भएको कारणले मैले सबैको नाम लिन पनि सकिनँ। अनि मलाई क्षमा गरिदिन्छु भन्न चाहन्छु। अनि भर्खरै फोन गरेर जानुहुने मेरो पम्फा रोक्का दिदीलाई मेरो हृदयदेखि सम्मानको साथ

0: पम्फा गोपाली दिजू सुन्दै आइसिन्छ होला, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु। सुमन राई दाईलाई धन्यवाद, यो समय मेरो हृदयदेखि को धन्यवाद, उहाँको सम्पूर्ण परिवारलाई म धन्यवाद भन्न चाहन्छु। यो समय यो घडी मेरो मण्डली परिवार तालसी खेल मुलपानी गुरुबा गुरुआमा अनि उहाँको सम्पूर्ण मेरो मण्डली दुइटै सम्पूर्ण परिवारलाई म नछुटाइकन म धन्यवाद भन्न चाहन्छु, किनभने आज समय छोटो भएको कारण मैले धेरैजनाको नाम लिन सकिरहेको छैन। अरू सम्पूर्णसँग म क्षमा माग्दै सम्पूर्णलाई धन्यवाद। न्युज एफएममा फोन गर्नुहुने 14 अञ्चल 75 जिल्ला अनि लक्ष्मी मगर भनेर चिन्नुहुने नचिन्नुहुने गुन्यु जसमा सुनेर पनि फोन नगर्नुहुनेलाई पनि धन्यवाद, फोन गर्नुहुनेलाई पनि धन्यवाद। सङ्गीत लेख्नुहुने रचनाकार बोल्नुहुने हरेक कार्यक्रम ल्याएर हामीलाई एकदमै आशिष तुल्याउनुहुने सम्पूर्णलाई म नछुटाइकन यो समय म्याम अनि म एकमुष्टमा म धन्यवाद भन्न चाहन्छु। म्याम यो समय आज समय थोरै छ, त्यो कारणले मैले सबैको नाम लिन म सम्पूर्णलाई नछुटाई एकमुष्टमा म धन्यवाद भन्न चाहन्छु म्याम यो समय।
1: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो लक्ष्मीजी। र अहिलेलाई छुटौँ हामी जयमसी।
0: म्याम धन्यवाद जयमसी।
1: हजुर, हामी लक्ष्मी मगरजी हुनुहुन्थ्यो र श्रोता हामी अझै तपाईँसँग कुराकानी गर्न चाहन्थ्यौँ तर हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ, रविता माग्नु पर्ने बेला भइसकेको छ। र आज फोन गरेर साथ दिनुहुने र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यति नै भन्न चाहन्छु, अवस्था परिस्थिति जस्तो सुकै भए तापनि धन्यवादी हुँदै प्रभुमा भरोसा राखेर अगाडि बढ्नुहोस्, कारण तपाईँ हामीले गर्न सक्ने भन्दा पनि माथिको कार्य चाहिँ परमेश्वरले गर्न सक्नुहुन्छ। यही उत्साह सँगसँगै प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जयमसी, नमस्कार।

0: हेलो,
1: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
0: नमस्कार हजुर,
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरुन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
0: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
3: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लग आउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
4: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
5: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
6: बागमती प्रदेश सरकार, आन्तरिक मामला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
7: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस, बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
3: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
3: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9802384054, 9802384054 र 9801326786, 9801326786
3: र 9813941447, 9813941447।
5: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: जय मसीह, म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनबस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सुजन र म ब्राह्म उपस्थित भइसकेका छौं। अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र हामी कार्यक्रममा एकदमै चर्चा परिचर्चा गर्ने गर्छौं बोलावट र दर्शनकै बारेमा र तपाईँको निम्ति केही महत्वपूर्ण कुरा आज कार्यक्रममा रहने नै छ र कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु म यो अर्थपूर्ण संगीतबाट।

कार्यक्रम बोलावट र दर्शनमा आज केही महत्वपूर्ण कुरा तपाईँको निम्ति रहनेछ र विशेष गरिकन हामी धेरैजना सफल श्रीमान देख्छौ, सफल श्रीमती देख्छौ र श्रीमती सफल हुनुको पछाडि श्रीमानको हात हुन्छ भने श्रीमान सफल हुनुको पछाडि श्रीमतीको हात हुन्छ र बढी मात्रामा त एउटा घर परिवार सम्हाल्ने जिम्मा त श्रीमानकै हुन्छ। त्यो भएर श्रीमतीले श्रीमानलाई कसरी सपोर्ट गर्न सक्छिन् भन्ने के महत्वपूर्ण कुरा छ तपाईँको निम्ति र कतिलाई लाग्ला श्रीमानलाई श्रीमतीले मात्र सपोर्ट गर्ने होइन नि, श्रीमानले पनि श्रीमतीलाई सपोर्ट गर्ने हो नि, यो दुवैको लागि हुन सक्छ तर बढी मात्रामा जिम्मेवारी भनेको छोरा मान्छेकै हुन्छ किनभने बिहे गरेर ल्याइसकेपछि श्रीमतीलाई पाल्ने छोराछोरीलाई पाल्ने मुख्य जिम्मेवारी त श्रीमानकै हुन्छ। कति होला नि त्यस्ता ठाउँहरू श्रीमतीले घर व्यवहार पनि चलाइराख्नु भएको होला तर त्यो दुई चारवटा हुन्छ भने श्रीमानले चलाएको घर चाहिँ 90 भन्दा बढी छ। र पहिलो कुरा श्रीमतीले खेल्ने पहिलो भूमिका भनेको आफ्नो श्रीमानलाई गहिरो माया गर्नुहोस् होइन, यस्तो माया गर्नुहोस् श्रीमान ड्युटीमा हुन्छ कतिखेर घर पुगौँ भन्ने होस् त्यो प्रकारको प्रेम भएको होस् अनि त्यो प्रेमले चाहिँ फाइदा त पुग्छ छोराछोरीलाई पनि एक प्रकारको उत्साह मिल्छ क्या किनकि आमा बुवा मिलेको देखेर उनीहरूलाई एक प्रकारको आनन्द महसुस हुन्छ र मैले भन्दैछु श्रीमतीलाई पनि यस्तो श्रीमान कहिले आउनुहुन्छ भन्ने प्रतीक्षा होस् र श्रीमानलाई पनि कतिखेर घर पुगौँ भन्ने आशा होस् कतिखेर घर पुगौँ र श्रीमतीलाई भेटौँ भन्ने होस्। तर कति देख्न सक्छौँ हामी यो परिवारमा अहिले अहिलेको दिनमा झन् धेरै एक प्रकारको श्रीमान श्रीमती बीच मिसअन्डरस्ट्यान्डिङ होइन, एकअर्कालाई समय नदिने त्यो फोनबाट होस् अथवा भेटेर होस् विभिन्न प्रकारका समस्याहरू दिनदिनै भित्रिरहेको अवस्थाहरू छ। यो अवस्थाले के गर्छ भने परिवार स्वास्थ्य रहँदैन, परिवार स्वास्थ्य रहनको लागि श्रीमान श्रीमती बीच स्वास्थ्य एकदमै निस्वार्थ उनीहरूको माया हुनुपर्छ, त्यो कुराले सम्बन्धलाई टिकाइराख्ने हो। जब एउटा सम्बन्धमा श्रीमान श्रीमतीको बीचको सम्बन्धमा स्वार्थका कुराहरू आउँछ नि त्यसपछि भने सम्बन्धहरू बिस्तारी टुट्न सुरु गर्छ। त्यो भएर श्रीमतीले श्रीमानलाई माया गर्नै पर्छ तर यस्तो माया होस् निस्वार्थ माया होस्। कयौं डरलाग्दा घटनाहरू आजभोलि देखिरहेको छ होइन, बिहे गरेर जान्छ श्रीमानको अथाह सम्पत्ति देख्छन् होइन, उनीहरू विवाह दर्ता गर्छन् त्यसपछि सरी म तिमीसँग बस्न सक्दिनँ मलाई आधी अंश मेरो देव मेरो भागमा पर्ने भनेर हिँडेका पनि कयौं त्यस्ता घटनाहरू छन्। तर स्वार्थको लागि कसैसँग प्रेममा नभइदिनुहोस् त्यसको परिणाम चाहिँ एकदमै नराम्रो हुन्छ। हामीले कयौंचोटि त्यस्ता घटनाहरू देखेका छौँ, त्यो भएर निस्वार्थ साथ प्रेमको खाँचो छ र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
7: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
6: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
7: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
6: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
7: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
6: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
7: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
6: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
7: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
6: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
7: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
6: सम्पर्क नम्बर
7: मोबाइल 98-32-84-054, 98-32-84-054 र 98-31-26-786, 98-31-26-786
6: र 98-13-98-41-47, 98-13-98-41-47।
8: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको भलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444 40225444
5: र 40225742 40225742।

यो छोटो व्यापारिक विश्राम पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र मैले केही महत्वपूर्ण कुरा राखिरहेको छु। एउटा श्रीमतीले श्रीमानलाई कसरी हेल्प गर्न सक्छिन् अथवा एउटा श्रीमानलाई कसरी सफल व्यक्ति बनाउन सक्छिन्, होइन? यदि हामी देख्न सक्छौ कति श्रीमानले निर्धक्क साथ हजारौं मानिसको बीचमा भन्नुहुन्छ कि म यहाँ पुग्नुको पछाडि मेरो श्रीमतीको हात छ, योभन्दा ठूलो कुरो के हुन सक्छ र कति श्रीमान अथवा श्रीमतीले पनि भन्नुहुन्छ म यहाँ पुग्नुको पछाडि मेरो श्रीमानको साथ, सपोर्ट र साथ छ, होइन? सबैको फ्यामिलीमा यो भइदिए कति राम्रो हुन्थ्यो, तर अहिले समयअनुसार धेरै समस्याहरू परिवारमा भित्रिरहेका छन्। र अर्को महत्वपूर्ण कुरा अघि मैले भने, आफ्नो श्रीमानलाई गहिरो माया गर्नुहोस्। दोस्रो, इमान्दारिताको साथ कुराकानी गर्नुहोस् र इमान्दारी पनि हुनुपर्छ। एउटा मिस्टेक थाहा भयो भने गल्ती हुन आउँछ र फेरि पनि त्यो भयो कि भन्ने हुन्छ क्या। त्यो भएर जहिले पनि श्रीमानसँग बोल्दा कुनै पनि नढाँटिकन नछलिकन जे छ त्यही बोल्ने बानी बसाल्नुपर्छ, होइन? कतिजना त अब वैवाहिक जीवनमा बाँधिनु भएको होला, कतिजना बाँधिनु भएको छैन। जस्तो कहिलेकाहीँ हामी ढाँट्छौँ नि त आफ्नो साथी सङ्गीलाई ढाँटिरहेको हुन्छौँ। जस्तो फर एक्जाम्पल मैले नै सुनेको छु, एकजना मान्छे म टेम्पोमा थिएँ अनि म जस म मैतीदेवी आइपुगेको थिएँ, तर उहाँले टेम्पोमा बस्ने मान्छेले भन्नुहुन्थ्यो फोन गरेर, उहाँलाई कसैले फोन गरेर कहाँ हुनुहुन्छ भन्दा म ट्राभलमा छु भनेर भन्दै हुनुहुन्थ्यो, होइन? उहाँले त ठाउँको ठाउँ ढाँट्नु हो नि त, होइन? त्यो मान्छेले सबैले थाहा पाए कि यो एक नम्बरको ढटुवा हो भनेर, होइन? मैत्रीदेवी भएको मान्छेले चाबी नछु भनेर झुट बोलिसकेपछि, होइन? अब त्यो मान्छेले यथार्थ रूपमा त्यो मान्छेलाई थाहा पाएकोमा के हुन्थ्यो होला, होइन? त्यसरी कहिले ढाँट्नु हुँदैन, जस्तो श्रीमानलाई श्रीमतीले कहिले पनि ढाँट्नु हुँदैन, श्रीमानले पनि श्रीमतीलाई ढाँट्नु हुँदैन। तर श्रीमती चाहिँ इमान्दार हुनुपर्छ, किनभने श्रीमान त दिनभरि घर परिवारको लागि, श्रीमतीको लागि, छोराछोरीको लागि नै बाहिर निस्केको हुन्छ नि त। उसले त जसरी पनि खुवाउनुपर्छ नि, होइन? त्यो भएर हामी देख्न सक्छौँ नि, एउटा श्रीमतीले फोन गरे श्रीमानलाई, ल भरे यो लिएर आउनु है भन्न सक्छौँ, तर श्रीमानले त श्रीमतीलाई भन्दैन कतिचोटि, होइन? त्यो भएर तपाईँ र मैले श्रीमानलाई इमान्दारिताको पहिचान दिनुपर्छ, सम्बन्ध त्यसै पनि राम्रो हुन्छ। एउटा गल्ती थाहा पाउने बित्तिकै फेरि हजार गल्तीहरू निस्किन्छ, त्यो एउटा गल्तीलाई ढाक्न फेरि हजार झुट बोल्नुपर्ने हुन्छ, त्यो नहोस्। र अर्को महत्वपूर्ण कुरा, उसले गरेको काममा तपाईँले सम्मान गर्नुहोस्, होइन? सम्मान गर्नुहोस्, उत्साह दिनुहोस्, ए केही न केही हुँदैन, तपाईँले केही गर्न सक्नुहुन्न प्रकारको हुन्छ नि। श्रीमानले गरेको काम सही नै हुन्छ होला सायद, सही हुने सही काममा त उत्साह दिनुपर्छ नि, होइन? तर कतिले त्यो उत्साह भन्ने कुरा देखिँदैन क्या। त्यो भएर जहिले पनि श्रीमानले श्रीमतीबाट चाहने भनेको उत्साह नै हो। ए हजुरले यस्तो गर्दै हुनुहुँदो रहेछ, गर्नुहोस् है, म तपाईँको लागि साथ दिन्छु, होइन? अथवा कसरी हुन्छ लाई मेरो श्रीमतीले मलाई साथ दिएकी छिन् भन्ने महसुस चाहिँ गराउनुपर्छ। मलाई सबैले छोडे पनि मेरो श्रीमतीले मलाई छोडिदिनन् भन्ने कुरा महसुस गराउनुपर्छ। एउटा परिवार सफल हुनको लागि, एउटा श्रीमान श्रीमतीको सम्बन्धलाई अझै गाढा बनाउनको लागि। र अर्को महत्वपूर्ण कुरा, र उसको कयौं सपनाहरू हुन्छन्, श्रीमानको पनि कयौं सपनाहरू हुन्छन्, श्रीमतीको पनि सपनाहरू हुन्छ, र त्यो सपना पूरा गर्नलाई एकअर्काले साथ दिनैपर्छ। श्रीमानको काममा अथवा सपनामा श्रीमानले पक्कै पनि श्रीमतीलाई भन्छ, मेरो यस्तो गर्ने इच्छा छ है, साथ दिनुहोस् त्यो सपना पूरा गर्नको लागि। र जहिले पनि श्रीमती श्रीमान थाकिरहेको हुन्छ नि त, तातो चिसो खेल्यौं भन्ने होस्, होइन? शान्त स्वभाव प्रस्तुत गर्नुहोस् श्रीमानको अगाडि। थाकेर आएको हुन्छ ऊ, अब तपाईँ झनक्क रिसाइदिनु भने ऊ पनि थाकेको हुन्छ, त्यहाँ त ठूलो द्वन्द्व सिर्जना हुन्छ नि त, होइन? त्यो भएर जहिले पनि बोल्दा नम्र भएर, होइन,
हजुर आज कस्तो रह्यो, खाजा कतिखेर खानुभयो, के खानुभयो, यो प्रकारको क्या आउन पाएको छैन, कतिखेर बाँझौ प्रकारको हुन्छ नि त्यो प्रकारको सम्बन्ध चाहिँ राम्रो हुँदैन। राम्रो सम्बन्ध बनाउनु छ भने यो कुराहरू पनि जीवनमा प्रयोग गर्नुपर्दछ र श्रीमानलाई आदर गर्नुहोस्, जहिले पनि आदर गर्नुहोस्, कदर गर्नुहोस्, किनभने परमेश्वरले त भन्नुभएको छ श्रीमान शिर हो भनेर। शिरलाई हामी कसरी आदर गर्छौं, त्यो आदर रहिरहनु पर्छ। हामीले भनेको होइन, परमेश्वरले नै श्रीमान श्रीमतीको शिर हो, परिवारको शिर हो भनेर भनेको छ नि त, त्यो कुनै मान्छेले भने होइन। परमेश्वरले दिनुभएको स्थान हो श्रीमानलाई, आदर गर्नुपर्छ। र कतिले त देखिन्छ त्यो श्रीमानलाई गरेको व्यवहार देखिन्छ क्या, श्रीमान हो कि काम गर्ने नोकर हो, त्यो कहिले पनि गर्नु हुँदैन। तपाईँले त्यस्तो गरेको कुरा नि परमेश्वरले देखिराख्नु भएको छ। परमेश्वरले त तिम्रो श्रीमान तिम्रो लागि शिर हो होइन, र आदर गर्नुपर्छ, र श्रीमानले पनि श्रीमतीलाई चाहिँ प्रेम गर्नुपर्छ है। यो आदर र प्रेम एकदमै महत्वपूर्ण कुरा छ। फेरि मैले श्रीमतीलाई चाहिँ दबाउनु पर्छ भन्ने कुरा मैले भनेको होइन। केही पाउनु छ भने त पहिले आफूले गर्नु पर्यो नि त। आदर, इज्जत, प्रेम पाउनु छ भने त आफूले पनि प्रेम गर्नु पर्यो नि। आफूले चाहिँ प्रेम नगर्ने अनि प्रेम चाहेर त कहाँ हुन्छ, हिसाब त बराबरी हुनुपर्छ नि। अहिले पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा हजुरहरूको लागि

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अर्को महत्वपूर्ण कुरा रहेको छ, सधैँ उनको दुःख सुखमा साथ दिनुहोस्। कहिलेकाहीँ श्रीमानलाई यति धेरै त्यो जिम्मेवारी हुन्छ क्या, जस्तो अफिसको एउटा जिम्मेवारी हुन्छ, घरको जिम्मेवारी हुन्छ, परिवारको जिम्मेवारी हुन्छ, छोराछोरीको जिम्मेवारी हुन्छ, होइन कहिलेकाहीँ ऊ यति हताश यति निराश हुन्छ, सबै कुराले उसलाई थिचेको हुन्छ, त्यतिखेर चाहिँ श्रीमतीले साथ दिनुपर्छ। यस्तो होस् कि यो बेलामा पनि मेरो श्रीमती मेरो साथमा छिन् भन्ने होस्, होइन कति ऋणको चाप हुन्छ, होइन धेरै कुराको उसले सामनाबाट भएर उसले धेरै कुराको बाटो भएर विभिन्न प्रकारको सामना उसले गरिराख्नु पर्ने हुन्छ क्या। त्यही भएर दुःख सुखमा श्रीमती चाहिँ साथ दिने साथी भन्नुपर्छ। र अर्को एउटा आपसी श्रीमान श्रीमतीको जुन प्रेम छ, सम्बन्ध छ, त्यो सम्बन्धलाई जोडिराख्ने बाटोहरू अप्नाइराख्नुपर्छ। होइन कहिलेकाहीँ श्रीमान श्रीमती घुम्न जाने, होइन त्यो कुराले पनि श्रीमान र श्रीमतीको वैवाहिक जीवन स्वास्थ्यकर हुन्छ क्या। कयौं वर्ष भव्य गरेको कहिल्यै घुम्न गएकै छैन, त्यो कुराले सम्बन्ध राम्रो कहिले बनाउँदैन। कहिलेकाहीँ श्रीमान तपाईँको अब यो आउने समयमा छुट्टी छ, जाम बुढाबुढी घुम्न, फ्रेस हुन्छ, प्रकारको कुराहरू गर्दिने होइन। अब कतिचोटि कस्तो हुन्छ भने पैसा न सैसा के घुम्न जानु आ प्रकारको हुन्छ नि, त्यो गर्नु हुँदैन। कहिलेकाहीँ श्रीमान र श्रीमती बीचको सम्बन्धलाई अझै धेरै गाढा बनाउनको लागि टाढा जानुपर्छ, घुम्नुपर्छ, त्यो एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। र अर्को क्षमा दिनुहोस्, होइन कहिलेकाहीँ श्रीमान र श्रीमती बीच कतिले भन्छ हाम्रो त झगडै हुँदैन, त्यो चाहिँ असम्भव कुरा हो, कहिलेकाहीँ डिस्कस होला होइन, तर नबोली नबोली हप्ता दिन, एक हप्ता, दुई हप्ता, तीन दिन, होइन यस्तो हुन्छ नि, त्यो चाहिँ कहिले पनि गर्नु हुँदैन, किनभने तुरुन्तै राति डिस्कस पर्यो, बिहान उठ्दा छैन क्या, गुड मर्निङ होइन अथवा के भन्ने होइन, त्यो माहौललाई बिहानै राम्रो बनाउनुहोस्, त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। र सँगै अघि बढ्नुहोस्, छुट्टिएर होइन, होइन यस्तो होस् श्रीमती मबाट टाढा छिन् भन्ने श्रीमानलाई कहिले त्यो महसुस नहोस् र श्रीमतीलाई पनि मेरो श्रीमान टाढा हुनुहुन्छ भन्ने महसुस नहोस्। के कुराले जोड्न सकिन्छ, होइन हुनसक्छ कहिलेकाहीँ अब विदेश जानुभएको होला, तपाईँ जो भए पनि श्रीमान भयो भने श्रीमती भयो भने जोड्ने कुरा त छ नि त, माध्यम छ नि, होइन फोन छ, होइन हामी फेसबुकबाट जोडिन सक्छौँ, म्यासेन्जरबाट जोडिन सक्छौँ, कुराकानी गर्न सक्छौँ, त्यो चाहिँ भइराख्नुपर्छ। कति मानिसहरू यति स्वार्थी हुन्छन्, जस्तो केही घटना मैले एउटा दुईवटा घटनालाई चाहिँ मैले एकदमै नजिकबाट हेरिरहेको छु, जस्तो एकजना भर्खरै थानकोटमा एकजना व्यक्तिको जुन घटना सबैले हेर्नुभयो के, रश्मि पनेरो भन्नेको घटना, त्यो घटनाले पनि धेरै ठुलो पाठ सिकाएको छ मान्छेलाई। एउटा श्रीमानले लोन गरेर उसलाई पठाउँछ पढ्नको लागि कुनै पनि देश, तीन चार महिना त उनीहरूको सम्बन्ध कुराकानी एकदम राम्रो हुन्छ, तर त्यहाँ गएपछि उसले अर्को कुनै साथीलाई भेट्छ, केटीले अर्कै साथी भेट्छ, अर्कै साथी बनाउँछ, उनीहरू लिभिङ टुगेदरमा बस्न थाल्छन्। हेर्नुहोस् त्यसरी बस्न थालेपछि अब यताको सम्बन्ध त अब टाटा बाई बाई भयो नि त, यता श्रीमानले श्रीमतीले केही गर्छिन् भनेर ऋण गरेर कति कुरालाई कम्प्रोमाइज गरेर श्रीमतीलाई लगानी गर्नु भनेको मलाई नै लगानी गरे जस्तै हो, कति ठुलो सपना बुनेको थिएन उसले, श्रीमती जान्छिन् दुई तिन वर्ष बस्छिन् त्यसपछि उसले मलाई तान्छिन्, त्यो सपना त जसले बुनेको हुन्छ नि, तर सम्पर्कविहीन भइदिने, फोन नगर्ने, अरूसँगै बस्दिने, त्यो कुराले त अबको दिनमा कयौं श्रीमानले श्रीमती विदेश पठाउँछन् त, पठाउँदैनन्, दुई तीनचोटि सोच्नुपर्ने हुन्छ।
1: त्यस ठाउँ नै त्यस्तो छ, मान्छेलाई परिवर्तन गरिदिन्छ भनेपछि लगानी गरेर के गर्ने? त्यो त के भयो, लगानी पनि डुब्यो, आफ्नो सम्बन्ध पनि डुब्यो, आफै समस्यामाथि समस्या थपिने रहेछ भने त मान्छेले विचार गरेर अघि बढ्छन् नि त, होइन? त्यस्तो डरमर्दो घटनाहरू घटिरहेको छ, होइन? मैले न्युज 24 पनि सेम घटना पढिरहेको थिएँ अर्कै व्यक्तिको। उहाँ त यति धेरै डिप्रेसन भएर उहाँको त हातखुट्टै नचल्ने भएको, होइन? अब उसको त छोरी पनि थियो, होइन? अब आफूलाई सिद्धाउनको लागि उहाँले कोसिस गरिराख्नु भएको थियो। हेर्नुहोस् त, त्यतिसम्म पीडा किन क्या, होइन? बिचैमा छुट्नु नै छ भने सम्बन्धै नजोड्ने नि। एउटा कसैको छोरीको जीवन नबिगार्नुहोस्, छोराको जीवन पनि नबिगारिदिनुहोस्, होइन? मान्छे मान्छे नै हुनुपर्छ, किनभने एउटा नभए अर्को, अर्को नभए अर्को, त्यो त पशु जस्तै भएन र। जीवन भनेको एउटासँग बिताउने हो, होइन? त्यो प्रकारको जीवन चाहिँ अर्थपूर्ण हुन्छ जस्तो लाग्छ मलाई। त्यो चाहिँ छोराछोरीको लागि पनि उदाहरणीय जीवन हुन्छ नि, होइन? यदि बिचैमा उसलाई छोड्नु छ भने कसैसँग कसैले सम्बन्ध नराख्नुहोस् अथवा वैवाहिक जीवन नबाँधिनुहोस्। यो मान्छेलाई म बाँचिन्जेल साथ दिन्छु भन्ने हो भने ठिक छ। बच्चा हुन्छ, बच्चा भएपछि कतिले अब डिभोर्सको कुरा गर्नुहुन्छ, बच्चा भएपछि त्यस्तो कुरा नगर्नुहोस्। तपाईँको छोरा, तपाईँ र श्रीमतीलाई त असर नपर्ला, तर त्यो बच्चालाई कति असर पर्छ। मेरो बाबा र आमासँगै छैन, बच्चाले चाहन्छ बाबा र आमासँगै बसेको चाहन्छ नि, तर विभिन्न स्वार्थले गर्दा मान्छेहरू बाढिएको, छुटिएको, कयौं त्यस्ता घटनाहरू देखेको छु, र परमेश्वरले पनि यो कुराहरू मन पराउनुहुन्न। त्यही भएर परमेश्वरलाई मनपर्ने जोडी, मनपर्ने परिवार, मनपर्ने छोराछोरी बन्नु चाहिँ पर्छ हामी जस्तो लाग्छ मलाई। त्यो भएर आज मैले जे जे कुरा तपाईँको लागि बताएको छु, पक्कै पनि एउटा बोलावट भएको मानिसले कहिले पनि कसैलाई धोका दिँदैन, होइन? त्यहाँनिर धोका हुँदैन, जो मान्छे सधैँ परमेश्वरसँग हुन्छ त्यहाँनिर धोका हुँदैन, जसले परमेश्वर चाहिँ सर्वव्यापी हुनुहुन्छ भन्ने कुरालाई स्वीकार्छ। त्यही भएर कतिको सम्बन्ध अहिले चिसो होला, तर अब त्यस्तो गर्नु हुँदैन, सुधार्ने कोसिस गर्नुहोस्। स्वार्थी मान्छे हामी कहिले पनि बन्नु हुँदैन। त्यसले यसो गर भने अनि म यसो गरिदिन्छु भन्ने स्वभावका कुराहरू हामीले कहिले पनि गर्नु हुँदैन, नत्र एक्लो परिन्छ। कयौं मानिसहरू एक्लो छन् आज त्यस्तो स्वभावले गर्दा, स्वार्थी स्वभावले गर्दा। आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
7: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
8: चर्च शोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9514424140 9514424140 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com
9: मरेको के हो
10: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
10: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
10: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
11: तर यसुले भन्नुभयो बालकहरूलाई म कहाँ आउन देऊ तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ साथै यस कार्यक्रम गुड न्यूज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इभ।

जयनसिंह नमस्ते, गुड न्यूज एफएम 105 थोप्लो 1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम आदम इपको साथमा प्राविधिक मित्रसँगै म आइसकेको छु। आज बिहिबार हो, हामी 11 देखि 12 बजीसम्म यो कार्यक्रममा रहनेछौ। मिठा मिठा गीत संगीत त छँदैछन्, त्यसमा वैवाहिक सम्बन्धका कुराहरू, दाम्पत्य जीवनलाई कसरी सुखमय राख्ने भन्ने कुराहरू नै हामी गर्ने गर्छौ। मैले भन्दै गर्दाखेरि म विवाहको विज्ञ त पक्कै पनि होइन, तर बाइबलीय आधारमा हामीले विवाहलाई कस्तो किसिमले व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरूलाई सुनाउने गर्छु। यतिखेर भने निकै नै एउटा मिठो गीतबाट कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु।

निकै नै अर्थपूर्ण भजन सुनिसकेपछि कार्यक्रम आदरमा स्वागत गर्न चाहन्छु फेरि पनि श्रोता मित्र अविवाहित विवाहित दुवै व्यक्तिको लागि यो कार्यक्रम हो। तपाईँ अविवाहित हुनुहुन्छ भने पनि कस्तो किसिमले आफ्नो जीवनलाई विवाहको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू पनि हामी गर्ने गर्छौं र विवाहित हुनुपर्छ भनेदेखि सम्बन्धमा अमिलोपन आउनु हुँदैन, अडचन बाधाहरू आउनु हुँदैन जसले गर्दा बेमेलका कुराहरू उत्पन्न हुन्छन् भन्ने कुराहरू नै हामीले गर्ने गर्छौं। बाइबलले हामीलाई पति पत्नी बीचको सम्बन्ध चाहिँ आदमको बगैँचाबाट नै अदनको बगैँचाबाट नै शुरू गर्नुभएको हामीले थाहा पाउँछौं अनि परमेश्वरले जब आफ्नै प्रतिरूपमा एकजना पुरूष आदमलाई बनाउनुभयो र आदमको करणबाट स्त्रीलाई सृजना गर्नुभयो र त्यो स्त्रीलाई आदमको अगाडि ल्याउँदाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन् र यो तिनलाई स्त्री भनिनेछ भनेर पनि यहाँ भनिएको छ र यो आदमले जे आफ्नो अङ्गलाई चिनेका कुराहरू हामी त्यहाँ पाउँछौ सदा। मानिसको शरीरमा विभिन्न किसिमका अङ्गहरू हुन्छन् अनि विभिन्न किसिमका अङ्गद्वारा नै यो शरीर बनिएको हुन्छ र परमेश्वरले हामीलाई त्यसरी नै बनाउनु भएको छ र एक अर्का अङ्ग चाहिँ कुनै पनि अनादरको छैन, सबै अङ्गको काम आफ्नो आफ्नो किसिमको छ। खुट्टाले भुइँमा टेक्छ भन्दैमा खुट्टा चाहिँ अरू अङ्गभन्दा अलिकति भनौँ न अलिकति आदर नदिनुपर्ने अङ्ग चाहिँ पक्कै पनि होइन, सबै अङ्ग नै बराबर छन्। त्यसैले आज आदमले पनि आफ्नो अङ्गलाई चिनेको छ भन्नाले चाहिँ जब आफ्नो अङ्गलाई चिन्दछ मानिसले अनि उसलाई प्रेम गर्नुपर्छ भन्ने कुरा नै परमेश्वरले सिकाउनुहुन्छ। विवाह कसैको नछुटोस्, विवाह छुट्याउने अनुमति पनि परमेश्वरले दिनुभएको छैन र विवाहमा यो जुन अहिले बढ़िरहेको पार्वाचोकीका कुराहरू छन्, डिभोर्सका कुराहरू छन्, यस्ता कुराहरू चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। वचनले भन्दछ परमेश्वरले धेरै कुराहरूलाई घृणा गर्नुहुन्छ, यसमध्ये पार्वाचोकीलाई पनि परमेश्वरले अवश्य घृणा गर्नुहुन्छ। तर कस्तो किसिमको कन्डिसन र शर्तमा चाहिँ हामीले यस्तो गर्न सक्छौ भन्ने कुरा पनि पावलले हामीलाई प्रश्नसँग लेख्दछन् र यसै कारण मानिसले आफ्ना आफ्नो बुबालाई छोड्दछ, आमा बुबालाई छोड्दछ र पत्नीसँग मिलिरहन्छ, तिनीहरू एउटै शरीर हुन्छन् भनेर भनिएको छ। अघि पनि भनियो करणबाट निकालिएको हुनाले एउटै शरीर हुनेछन् तर आज मानिसहरू यस्तो तरिकाले चाहिँ जीवन जिउन चाहँदैनन्। पवित्र विवाह जब हामी गर्छौं मण्डलीमा अथवा अहिले त पार्टी प्यालेसतिर पनि विवाह गर्ने चलन छ र पवित्र भनेर लेखिन्छ, त्यो विवाह कतिको पवित्र छ भन्ने कुरा चाहिँ त्यो त्यहाँका जुन सम्बन्धित व्यक्ति हुन्छ नि दुल्हा दुलही उहाँहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ र विवाह त्यहाँ कसरी गरियो, कुन स्थानमा लगेर गरियो भन्ने कुरा भन्दा पनि उनीहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र वचनहरू त्यहाँ हामीले जस्तो किसिमका प्रतिज्ञाहरू गरेका हुन्छौ र मानिसले कति चाँडै ती प्रतिज्ञाहरू तोडेर चाहिँ आफूले आफ्नो खुशीमा हिँड्ने गर्दछ जसले गर्दा बिमेलका कुराहरू दाम्पत्य जीवनमा एकदम दुःख अप्ठ्यारा परिस्थितिहरू पक्कै पनि आउँछ। यो आउँदाखेरि चाहिँ हामी दुवैजना मिलेर प्रार्थना साथ बलियो हुनुपर्ने हो त त्यतिखेर नै छुट्यौं भने झनै व्यतिथिमा आउन सक्छ हाम्रो परिवार। त्यसैले तपाईँ विवाह नगरेका अविवाहित पुरूष अथवा स्त्री हुनुहुन्छ भने पनि विशेष गरी यङ्स्टरको लागि पनि म कुनै समय चाहिँ कार्यक्रममा भन्न चाहन्छु। आज यङ्स्टरको कारणले गर्दाखेरि उनीहरूको एउटा उत्तेजनाको कारणले गर्दा उनीहरूमा रहेको एउटा भनौँ न इमोसनल एट्याचमेन्टको कारणले गर्दाखेरि धेरै पापका कुराहरू पनि बढेका छन् जुन कुरा परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसैले विवाह अगावै तपाईँलाई जुन जुन कुराहरूको छुट छ ती कुराहरू मात्रै गर्न सक्नुहुन्छ। आज मानिसहरूले डेटिङको रूपमा एउटा किशोर किशोरीहरू चाहिँ एकान्त स्थानतिर डुल्न जाने यस्ता विभिन्न किसिमका कुराहरूले चाहिँ हामीलाई पापमा फसाउन सक्छ। त्यसैले गर्दा हामीले गर्ने डेटिङ चाहिँ संगति हो भनेर बुझ्नुपर्छ र विवाह अगावै पनि हामी परहेजमा रहने कुराहरू धेरै नै छन् सता, किनभने हामीलाई परमेश्वरले चुन्नु भएको एफिसिएको चार अनुसार चुन्नु भएको व्यक्तिहरू भएको हुनाले हामी संसारको चालमा हिँड्दैनौं। परमेश्वरले भन्नुभएको आवाजद्वारा हिँड्ने मानिसहरूले पक्कै पनि व्यथितिका कुराहरूलाई अँगाल्नु हुँदैन र विवाह गर्नको निम्ति कतिजना हतार गर्नुहुन्छ होला, कतिजनाले चाहिँ मेरो विवाह नै भएन भनेर पीर पनि मान्नुहुन्छ होला। ती सबै कुरा वचनले हामीलाई उत्तर दिएको छ, कसैलाई पनि जोडीको अभाव हुँदैन
फर्कनुपर्छ। यदि परमेश्वरको इच्छा तपाईँलाई विवाहमा नराख्ने इच्छा नै छ भने पनि त हामीले सहनै पर्छ। यो जीवन त एक दिन छोडेर जानुपर्छ। हामी अनन्तको घरमा जानको निम्ति चुनिएका व्यक्तित्वहरू हौ भनेदेखि हामी विवाहलाई नै त्यति साह्रो जोड़ दिएर मैले विवाह नगरी चाहिँ म सक्दै सक्दिनँ भन्नु पनि ठिक होइन। पाउलले भन्दछन्, कामाग्नीले जल्नुभन्दा विवाह गर्न असल हो। आफूलाई मानिसले संयममा राख्न सक्दैनन् भनेदेखि चाहिँ विवाह गर्नुपर्छ भनेर भनिएको छ। तर कतिजना मानिसहरूले चाहिँ परमेश्वरको निम्ति पनि अविवाहित रहन ठिक हुन्छ भनेर चाहिँ भनिएको छ। कार्यक्रम आदमीमा हामी यस्तै कुराहरू गर्दै गर्छौं। यतिखेर फेरि पनि मिठो संगीतको पालो भएको छ। म गीत सुनाउँछु, त्यसपछि आउने नै छु।

निकै नै मिठो गीत हामीले विज्ञान बयालीको आवाजमा सुनाइरहेका थियौँ श्रोता. मलाई एकदम मनपर्ने सिंगर पनि हुनुहुन्छ उहाँ र उहाँले भन्दै हुनुहुन्थ्यो आगकारितामा हिँड्नुपर्छ हामी भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो भजनद्वारा. र वैवाहिक सम्बन्धलाई दाम्पत्य जीवनलाई सफल बनाउनको निम्ति चाहिँ परमेश्वरको आज्ञाकारितामा रहन चाहिँ एकदमै जरूरी छ. जब हामी आज्ञाकारितामा रहन्छौं सबै कुराहरूमा परमेश्वरलाई खुशी तुल्याउन सक्ने नै छौं. परमेश्वरको वचनले हामीलाई भन्दछ पतिले पत्नीलाई प्रेम गर्नुपर्छ र पतिले पत्नीलाई आदर गर्नुपर्छ किनकि पति चाहिँ शिर हुनुहुन्छ भनेर भनिएको छ. अनि पतिको चाहिँ शिर ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ. यसरी शिर के हो भन्ने कुरा पनि हामीले जान्नुपर्ने हुन्छ. भन्नाले एउटालाई मात्रै प्रेम गर्ने अर्कोलाई प्रेम नगर्ने भन्ने परमेश्वरको त्यो एउटा किसिमको पार्सिलिटी भनेर भनिन्छ अङ्ग्रेजीमा. त्यो किसिमको व्यवहार परमेश्वरको छैन. परमेश्वरले चाहिँ बराबर प्रेम गर्नुहुन्छ तर पनि हामी जीवन जिउने क्रममा कसरी हाम्रो जीवनलाई सन्तुलनमा राख्ने भन्ने कुराले चाहिँ आदर र प्रेमका कुराहरू ल्याउँदछन्. श्रीमतीले श्रीमानलाई आदर गर्नुपर्छ पक्कै पनि किनभने श्रीमान पक्कै पहिला सिर्जेका हुन्, आदम नै पहिला सिर्जेका हुन्. यो हेतुले कि आदममा बढ़ी अधिकार छ भन्न मैले खोजेको होइन तर सिर्जिएको व्यक्ति चाहिँ परमेश्वरको स्वरूपमा सिर्जिएको भएर उसलाई आफ्नो पतिलाई शिर मान्नुपर्छ अनि पत्नीलाई त्यतिकै प्रेम पनि गर्नुपर्छ. दुवैजनाको पारस्परिक प्रेम अनि सम्बन्ध आफूले गर्ने कर्तव्य चाहिँ सुधारिएको भयो भने जीवन राम्ररी चल्न सक्दछ. भनिन्छ एउटा रथको दुईटा पाङ्राहरू, एउटा पाङ्रो चाहिँ कमजोर भयो भने रथ चल्न सक्दैन भन्ने कुराहरूको उदाहरण हामी दिन्छौं. त्यो पक्कै पनि हो श्रोता, किनभने एकजना कमजोर हुँदा अर्कोले प्रार्थनाद्वारा उठाउने हो. तर आज के भइरहेको छ भन्दाखेरि दाम्पत्य जीवनमा बेमेलका कुराहरूले गर्दाखेरि त्यो एउटा चक्का चाहिँ कहिले पनि रिकभर हुन सकिरहेको छैन. त्यसैले आज हामीले परमेश्वरको वचनद्वारा चाहिँ कसरी हाम्रो सम्बन्धलाई प्रगाढ बनाइराख्न सक्छौ भन्ने कुरा कहिले पनि बिर्सन हुँदैन. एफिसीको पुस्तक 5:22 पति र पत्नी बीचको कुराहरूलाई म भन्न चाहन्छु. पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस्छ किनभने पति पत्नीको शिर हो जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ. तपाईँले बुझिसक्नु भएको छ श्रोता, साँच्ची नै पत्नीलाई जुन किसिमको कमाण्ड परमेश्वरले दिनुभएको छ अनि त्यस्तै अर्को सल्लाह चाहिँ पतिलाई पनि दिएको छ र पत्नीलाई चाहिँ पति शिर हुन् भनेर भनिएको छ जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ भनेर भनिएको छ. एउटा कुरा, म पहिले जसरी संगतिमा रहँदाखेरि मण्डली चाहिँ दुलाई हौ प्रभुलाई पर्खिनुपर्छ भन्दाखेरि कसरी प्रभु र हाम्रो प्रकाशको पुस्तकमा जसरी 19 थोमाको विवाहका कुराहरू छन्, यसो चाहिँ हामीसँग वैवाहिक सम्बन्ध जोड्नको लागि आउँदै हुनुहुन्छ भन्दा कता कता मलाई अप्ठ्यारो लाग्दथ्यो. तर साँची नै हो श्रोता, जब प्रभुको आगमन हुन्छ हामी दुलै जस्ता मण्डलीहरू पर्खिरहनेछौ र यसले एउटा संज्ञा के दिन्छ भने जसरी हामीले श्रेष्ठ गीतमा पढ्छौ एकजना प्रेमी र प्रेमिकाको त्यो भनौँ एउटा प्रेमको वार्तालापका कुराहरू त्यहाँ पाउँछौ भनेदेखि परमेश्वर र मण्डलीको सम्बन्ध पनि त्यस्तै नै छ. भन्नाले एउटा भौतिकी रूपको विवाहलाई यहाँ भनिएको छैन कि तर हाम्रो आत्मासँग आत्माका कुराहरूलाई भनिएको छ जुन चाहिँ प्रभु चाहिँ हाम्रो मण्डलीको शिर हुनुहुन्छ अथवा पति हुनुहुन्छ भनेर पनि हामी भन्न सक्छौ. र अगाडि लेखेको छ जसरी मण्डली ख्रिष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा रहन् भनेर भनिएको छ. यो कुरा हामीले बुझिसकेका छौं र मण्डली पनि आफ्नो खुशी गर्नुहुँदैन, प्रभु ख्रिष्टको अधीनमा रहनुपर्छ र पत्नीले पनि आफूले खुशी गर्नुहुँदैन, पतिको अधीनमा रहनुपर्छ. यस्तै त हो नि मेलमिलापका कुराहरू जसले गर्दाखेरि राम्रा आशिषहरू हाम्रो जीवनमा आउन सक्छन्. पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो. र हाम्रो आफ्नो आफ्नो ड्युटी छ श्रोता, म जहिले पनि भन्ने गर्छु हामीमा भएको यो औंला पनि 5 औंलाहरू बराबर छैनन्। परमेश्वरले यस्तो अचम्म तरिकाले बनाउनु भएको छ. जब हामीले कुरिन्थीको पुस्तकमा हाम्रा वरदानका कुराहरू हेर्छौं भनेदेखि मलाई छुट्टै किसिमले चलाउनु भएको छ, तपाईँलाई छुट्टै किसिमले चलाउनु भएको छ, पतिलाई छुट्टै किसिमले परमेश्वरले चलाउन चाहनुहुन्छ, पत्नीलाई छुट्टै किसिमले. अनि तपाईँले गर्नु सक्ने काम म गर्न सक्दिनँ, मैले गर्ने काम तपाईँले गर्न सक्नुहुन्न, किनभने एकैजना सबैजनाले एउटै काम गरे भनेदेखि चाहिँ जीवन अगाडि बढ़न सक्दैन. त्यसैले नै परमेश्वरले सबै कुराहरू मिलाएर राख्नु भएको छ ताकि यसमा हामीले कोही अलिकति मैले यो जान्दछु त्यो जान्दिनँ भन्ने कुराहरू नै छैन, किनभने हामीलाई आफ्नो आफ्नो क्षेत्रमा परमेश्वरले सबल बनाउनु भएकै छ पक्कै पनि. र यस हेतुले कि
उहाँले त्यसलाई पानीले चोख्याएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको एउटा यस्तो कुनै एउटा कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस् भनेर यहाँ मण्डलीलाई पनि भनिएको छ। मण्डली पनि ख्रिष्टको अधीनमा रहनुपर्छ अनि त्यो चोखिएको हुनुपर्छ भन्ने कुराहरू हामी थाहा पाउँछौं। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। आदमले त भनेका थिए नि पहिले नै, यो मेरै हाडको हाड मासुको मासु हो। यसरी चिनेर चाहिँ आफ्नो नाम पनि, आफ्नो श्रीमतीको नाम पनि मान्छेले नै दिएको छ। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गरोस् भनेर भनिएको छ। अनि किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ भनेर भनिएको छ। र श्रोतामित्र, हामीले आफ्नो शरीरलाई घृणा कहिले पनि गर्दैनौं, किनभने परमेश्वरको वचनले पनि भन्दछ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, कसैले यो शरीरमाथि ढुङ्गा काठ परालका घरहरू बनाउँछन् भने म पनि उसलाई नष्ट गर्नेछु भनेर एउटा कठोर वचन भन्नुभएको छ। हामीले यस कुराले के थाहा पाउँछौ भन्दाखेरि हाम्रो शरीर चाहिँ परमेश्वरको अगाडि पक्कै पनि पवित्र हुनुपर्छ। यसरी नै हामी सम्बन्धका कुराहरू गर्दै गर्नेछौ। बाइबलमा जे जे कुराहरू छन् ती कुराहरू हामी गर्दै नै गर्नेछौ। अहिले पनि फेरि पनि कार्यक्रम आधारमा मिठो गीतको पालो भएको छ। एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

निकै नै अर्थपूर्ण भजन हामीले एलबी बराइलीज्यूको आवाजमा सुन्यौं। गुड न्यूज एफएमको वर्षा कार्यक्रम आदमी सुन्दै हुन्छ। कार्यक्रम आदमी वैवाहिक सम्बन्धको कुरा गर्ने कार्यक्रम हो श्रोता मित्र, र विवाहलाई कसरी बलियो बनाउन सक्छौ, सम्बन्धलाई कसरी सफा र प्रगाढ़ बनाउन सक्छौ भन्ने कुरा नै हामीले गर्ने गर्छौं। यी सबै कुरा चाहिँ परमेश्वरको सहारा बिना हामी केही पनि गर्न सक्दैनौ श्रोता। मानिसले आफ्नो शक्ति अनि आफ्नो बलबुतोले चाहिँ गर्ने कुरा होइन यो। होला शरीरका कामहरू, हरेक कामहरू मानिसले गर्दछन्, ती कुराहरू सफल हुन सक्लान्, तर जुन वैवाहिक सम्बन्धका कुराहरू, आत्माका कुराहरू चाहिँ बिना परमेश्वर हामीले केही पनि गर्न सक्दैनौ। सम्बन्ध बलियो बनाउने क्रममा चाहिँ कति कुराहरू बेमेल भइदिँदाखेरि अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ र हामी सफल नहुन सक्छौ। त्यसमध्ये चाहिँ जीवनमा आउने संकष्टका कुराहरू हुन्, जस्तै आर्थिक संकष्टहरू हुन सक्छ, अनि रोग बिमारका संकष्टहरू हुन सक्छ, होइन मानसिक तनावहरू हुन सक्छ, अनि पारिवारिक सामाजिक अप्ठ्याराहरू हुन सक्छन्, जसले गर्दाखेरि चाहिँ हाम्रो सम्बन्धलाई चिस्याउने कामहरू हुँदछ। कहिलेकाहीँ घरमा अभाव भइरहेको छ, पति पत्नी मिलेर बस्नलाई गाह्रो हुन्छ, किनभने आजको समयमा तातो पानी मात्रै उमालेर खाउँ भन्ने त्यो किसिमको प्रवृत्तिले जीवन चल्दैन। मानिसले जोसँग प्रशस्त धन सम्पत्ति छ त्यो व्यक्तिसँग मात्रै रहने निर्णय गरिसकेका छन् कति मानिसहरूले, किनभने मानिसले जब शरीरलाई हेर्दछ त्यो किसिमको चाहनाहरू हामीमा आउँदछ, र शरीरका कुराहरू हेर्दाखेरि चाहिँ त्यो व्यक्तिसँग धन सम्पत्ति छैन म किन बस्ने, बिना धन सम्पत्ति म के खाने के बोलाउने, यस्ता किसिमका कुराहरूले पनि हाम्रो जीवनमा बेमेल ल्याउन सक्छ दाम्पत्य जीवनमा। र जो मानिस प्रभुमा जिउने अठोट गरेको हुन्छ त्यो मानिसले चाहिँ दुःखमा सुखमा पनि साहस गर्न सक्छ। जीवनमा विभिन्न किसिमका काँडाहरू आउन सक्छन्, अनि ती काँडाहरूलाई पनि हामीले सहर्ष स्वीकार गर्दै त्यहाँ कसरी ती काँडाहरूको बीचमा पनि चल्ने भन्ने कुराहरू चाहिँ हामीलाई वचनले सिकाएको छ। काँडाहरूले हाम्रो विश्वासलाई जाँच गर्दछ। याकुब 1:2-4 यसरी लेखिएको छ, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। संघर्षहरूबाट भएर जाँदा हाम्रो विश्वासको जाँच हुन्छ र यसरी हामी झन परिपक्व हुन सक्छौ। यद्यपि काँडाहरू पीड़ादायी हुन्छन् तर तिनीहरूबाट हामीलाई वास्तवमा फाइदा नै भएको हुन्छ। काँडाहरूको सामना गर्नुपर्दा हामीले परमेश्वरको अनुग्रह र शक्तिको अनुभव गर्न सक्छौ। यसकारण पाउलले जब म कमजोर छु तब म बलियो छु भनेर दोस्रो कोरिन्थीको पुस्तक 12:7-10 दावी गर्दछन्। बाइबलमा पाउलको काँडाको विषयमा स्पष्ट रूपमा बताइएको छ। परमेश्वरबाट पाइएको प्रकाश दर्शनलाई लिएर घमण्ड नगरौं भनेर उनलाई एउटा शेषको दिइएको थियो, जसले गर्दा उनले उनलाई पूर्ण रूपमा परमेश्वरमा भरोसा गरेर जिउन सिकायो। त्यो काँडोको विषयमा कसैले आँखाको रोग, कसैले औलो रोग, कसैले छारे रोग, कसैले विभिन्न किसिमका डेफिनेसनहरू दिए पावलको रोगको विषयमा, तर पनि गलाती 4:13-14 उल्लेख गरिएको रोग भन्दछ भने कतिले जुन ठाउँमा सुसमाचार प्रचार गर्न जाँदा पनि सैद्धान्तिक बाधाको कुराहरू, सतावटका कुराहरू पनि गर्दछ, अनि पावलले 3 प्रार्थना गर्नुभएका कुराहरू हामी पाउँछौं। धेरै मानिसहरूले परमेश्वरमा प्रार्थना गरेर चाहिँ राहत पाएका छन्, तर पावलले प्रार्थना गरेको काँडो चाहिँ हटेको छैन, होइन? यसको लागि किन यो परमेश्वरले यथावत दिनुभयो भन्दाखेरि चाहिँ परमेश्वरमा बलियो हुनको लागि नै रहेछ, परमेश्वरलाई नबिर्सियोस् भनेर नै रहेछ। तपाईँहरू मेरो जीवनमा पनि, दाम्पत्य जीवनमा पनि कहिलेकाहीँ आर्थिक संकष्टहरू होइन, सामाजिक संकष्टहरू, मानसिक तनावहरू आउन सक्छ। यी सबै कुरालाई हामीले व्यवस्थापन गर्नको निम्ति चाहिँ परमेश्वरको वचन नै काफी छ, र हामीले परमेश्वरलाई पार गरेर हिँड्नुपर्छ। कति चाहिँ प्रेम हामीलाई गर्नु हुन्छ। पावलले आफैले पनि त्यो काँडा के थियो भनेर स्पष्ट रूपमा बताएका त पक्कै पनि हामीलाई छैनन्, तर जे भए पनि त्यसलाई हामी कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलता वा कमजोरी भनेर बुझ्न सक्छौ। वास्तवमा हरेक विश्वासीहरूको जीवनमा कुनै न कुनै प्रकारको काँडो वा शारीरिक तथा मानसिक दुर्बलता अवश्य नै हुन्छ। स्वतः आज हामी मुखले भन्न सक्दैनौ, तर मेरो शरीरमा पनि कुनै अंग दुखिरहेको छ यो समय, तपाईँको शरीरमा पनि कुनै अंग दुखिरहेको छ,
मानिसलाई भनेर के गर्ने? हामीलाई थाहा छ हाम्रो प्रभुमा मात्र यो समाधान छ। यीशुलाई भन्नुपर्छ, यीशुलाई भन्नेछु। पहिले पहिले चाहिँ मलाई मन परेका मानिसहरू होइन मसँग मिल्ने साथीहरूलाई मनका पीड़ाहरू सुनाउँथे। लाग्दथ्यो उनीहरूलाई सुनाउँदा कम हुन्छ, तर होइन रहेछ। यो कुरा चाहिँ ठिक होइन रहेछ र सुनाउनु पर्ने चाहिँ यीशुलाई रहेछ भन्ने कुरा चाहिँ मैले बुझेपछि आज मानिसको अगाडि त्यति गनगन गर्न मन लाग्दैन। मलाई यो समस्या पर्यो, यो भयो, त्यो भयो भन्न मन लाग्दैन, किनभने मानिस चाहिँ के हो भन्दा परमेश्वरले बनाउनु भएको सृष्टि हो। अनि परमेश्वरले भन्नुभएको छ, नाकको पालमा सास हुने मानिसको भरोसा तैले नगर। अरूलाई आदर र प्रेम हामीले गर्नुपर्छ, पक्कै पनि सबैजनासँग सम्बन्धमा बस्नुपर्छ, तर जुन कुरा आवश्यक हो ती कुरा चाहिँ परमेश्वरसँग नै माग्नुपर्छ। जसले दिन सक्नुहुन्छ उसलाई नै माग्नुपर्छ। त्यसैले गर्दा श्रोता, हामी डराउने छैनौ, किनभने विजयी प्रभु हाम्रो साथमा हुनुहुन्छ र हामीलाई हरेक कुराको जवाब चाहिँ वचनद्वारा नै दिनुभएको छ। जे भए पनि त्यसलाई हाम्रो कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलतामा कमजोरी सम्झेर बुझ्छौं। वास्तवमा हरेक विश्वासीको जीवनमा कुनै न कुनै प्रकारको काँडो मानसिक दुर्बलता हुन्छ भनेर मैले अघि पनि भने, र परमेश्वरले हाम्रो जीवनमा राख्नुभएको उहाँको उद्देश्य योजना पूरा हुन सकोस् भनेर म आफ्नो जीवनलाई नै कहिलेकाहीँ चालेर हेर्न मन लाग्छ। श्रोता, आफ्नो जीवनका कालखण्डहरू पढ्दै जाँदाखेरि यो एज फ्याक्टरसम्म आइपुग्दाखेरि परमेश्वरले गर्नुभएका गुण कति धेरै छन्। तर म जब सजिलो अवस्थामा हुन्छु परमेश्वरलाई बिर्सिरहेको हुन्छु, यो चाहिँ एकदमै स्वार्थीपना छ मानिसमा। त्यसैले नै आज परमेश्वरको वचन बारम्बार हामीलाई चाहिएको, प्रार्थनाको खाँचो भएको, संगतिको खाँचो भएको। यदि ख्रिस्ट जस्तै हामी थियौं भने त हामीलाई संगतिको खाँचो पर्दैन थियो, किनभने हामी जहिले पनि हाम्रो सोच पवित्र हुन्थ्यो, हाम्रो जीवनमा कुनै पाप रहने थिएन। तर हामी चाहिँ आदमको ब्लडेड र आदमको घरनाबाट आएको हुनाले स्टिल हामीसँग पाप छँदैछ। हो, हामी उद्धार पाएका मानिसहरू हौ, तर त्यो उद्धारमा मुक्तिको बाटोमा हिँडेका मानिसहरूले आज्ञाकारिता वा उल्लंघन गर्यो भने फेरि त्यो हराएर जान सक्छ। त्यसैले नै श्रोता मित्र, श्रीमान श्रीमती भनेर मात्रै हुँदैन, हामी प्रत्येकले आफ्नो आफ्नो लेखा दिनुपर्ने हुन्छ। परमेश्वर यस्तो तरिकाले आउँदै हुन्छ जो कि प्रत्येक व्यक्तिसँग लेखा लिनुहुन्छ। त्यसैले नै श्रीमान श्रीमती छोराछोरी सबैलाई हामी मण्डलीमा लान्छौं, परमेश्वरको सामु लगेर प्रार्थना गर्छौं, भजन गाउँछौं, उहाँलाई महिमा दिन्छौं। किन श्रीमानले मात्रै गर्दा हुँदैन थियो र हुँदैन। हामीलाई अगमवक्ताहरूको पुस्तकले भन्दछ, अमिलो अंगुर खाने बुबा दाँत कुडिने छोरो हुँदैन, जसले पाप गर्छ त्यही मर्छ। त्यसैले गर्दाखेरि श्रीमानले गरेको पापले धर्मले श्रीमतीलाई हुँदैन। त्यसैले हामी सबैले आफ्नो आफ्नो लेखा दिनुपर्छ। यो मेरो श्रीमान श्रीमती छोराछोरी भनेको त यो महान कुरो होइन, यो चाहिँ संसारमा रहन्जेल हामीलाई दिएको एउटा सम्बन्ध मात्रै हो। तपाईँले विचार गर्नुहोस् त, तपाईँको परिवारमा भएको कोही सदस्य बिरामी भयो भने तपाईँ आफैले निको पार्न सक्नुहुन्न, किनभने परमेश्वरको इच्छा बिना केही पनि हुन सक्दैन। त्यसैले गर्दाखेरि स्वतः हामी प्रत्येकले परमेश्वरमा आफ्नो आफ्नो लेखा दिनुपर्छ र यो सम्बन्धलाई चाहिँ हामीले त्यही तरिकाले हेर्नुपर्छ। त्यति साह्रो संसारको सम्बन्धमा मरिहत्ते पनि गर्नु हुँदैन, किनभने परमेश्वरसँगको सम्बन्ध राख्न चाहिँ हामी मरिहत्ते गर्नुपर्छ, जसले गर्दा हामीले जीवन पाउन सक्छौं। र सबै कुराहरू अदृश्यमा हुने परमेश्वरले हामीलाई देख्नुहुन्छ र हाम्रा कामहरू पारक गर्नुहुन्छ। गुड न्युज एफएमको प्रसारण कार्यक्रम आदमी सुन्दै हुनुहुन्छ। हामी वैवाहिक सम्बन्धका कुरा गरिने रहनेछौ, अहिले पनि एउटा निकै नै मिठो गीत सुन्छौं।

मधुरिला अर्थपूर्ण भजन हामीले सुनेका थियौं। परमेश्वरलाई महिमा दिने भजन सुन्यौं र कार्यक्रम आधारमा छौं। हामीले काँडोको कुरा गरिरहेका छौं, जीवनमा आउने हरेक संकष्टका कुराहरू गरिरहेका छौं र हामीले यो पनि बुझ्नुपर्छ, हाम्रो जीवनमा आउने काँडाहरूले पनि हामीलाई भलाइकै काम गर्दछ, एउटा शिक्षाको निम्ति आउँदछ हाम्रो जीवनमा समस्याहरू भनेर बुझ्नुपर्ने हुन्छ। हामी अहिले दुखित संसारमा छौं, गाह्रो परिस्थिति छ, घरबाट बाहिर निक्लिने बित्तिकै हामीले चाहे जस्तो कुराहरू केही पनि भेट्दैनौं। श्रोता, घरभित्र बस्दाखेरि हामीले परमेश्वरको महिमा गर्छौं, पति पत्नी मिलेर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, छोराछोरीलाई भजन गाउन लाउँछौं, अनि घरभित्र चाहिँ हामीले एउटा आत्मिकी माहौल बनाउँछौं भने जब घरदेखि बाहिर निस्कन्छौं संसार अर्कै छ। जहाँ चाहिँ एउटा पतित संसार, जहाँ पापमय संसार, जहाँ चाहिँ नराम्रा कामहरू भइरहेको हामी देख्छौं, यसकारण जीवन सहज पटक्कै छैन। हाम्रो जीवनमा अनेक किसिमका उतार चढ़ावहरू आइ नै रहन्छन्। सबैले दुःख, अभाव, रोग, शोक, भोक र समस्याको सामना गर्नुपर्ने नै हुन्छ। तर कहिलेकाहीँ यी कुराहरू भयानक आँधीबेरी जै भएर पनि जीवनमा आइदिन्छन्। संघर्षबाट उम्केर चयनको सास फेर्न पनि नपाउँदै कतिपटक अर्को नयाँ चुनौतीहरू अपझट फेरि आइलाग्छ। समस्या एकपछि अर्को एकपछि अर्को गर्दै आउँछ। मैले कतिपल्ट अनुभव गरेको छु हाम्रो यी घरमा पनि दुःख भन्दा सुख चाहिँ एकैछिन मात्रै बस्छ। दुःख चाहिँ आयो भने तीन दिन बस्छु, चार दिन बस्छु, पाँच दिन बस्छु, खानै नपाए पनि बस्छु, लाउनै नपाए पनि बस्छु भनेर दुःखले चाहिँ यति साह्रो जडा गरेर पाहुना भएर आउँदाखेरि पनि बसिदिन्छ। सुख चाहिँ दुई दिन आउँछ गइहाल्छ र हामीलाई लाग्छ सुख चाहिँ लामो समयसम्म रहनुपर्ने हो। तर यही जीवनमा नै एउटा आनन्द छ, यही जीवनमा नै परमेश्वरको महिमा छ। आपद विपदमा गरिएको महिमा परमेश्वरले मन पराउनुहुन्छ। सहज जीवन हुँदाखेरि त जसले पनि प्रभु धन्यवाद भन्न सक्दछ, तर जब आपद विपदमा परमेश्वरलाई महिमा दिन्छौ त्यसले चाहिँ ठूलो आशिष हाम्रो जीवनमा पक्कै पनि ल्याउँछ। कहिलेकाहीँ आँधीबेरी झैं समस्याहरू आउँदाखेरि हामीलाई लाग्छ जब सबै कुराहरू सिद्धियो अब त सबै कुरा ठिक होला भन्ने अपेक्षामा पनि हुन्छ कति अवस्थामा, र सुन्दर भविष्यको कल्पनामा जिइरहँदा अचानक हामीलाई तर्साउने विपत्तिहरू आउँछ। तपाईँ र मैले पक्कै पनि यो अनुभव गरेका छौं। जीवनमा विभिन्न किसिमका अवस्थाहरूमा विपद आउँछन्। रोगको विपद, अभावको विपद, पेसा व्यवसायमा नोक्सानीको विपद आदि। मानिसको चाहना त असीमित छ, कहिले पनि पूरा हुन सक्दैन। स्वतः जस्तै उदाहरणको लागि भर्खरै मेरो छोरीले चाहिँ एसईई एक्जामिनेसन सकिन्, त्योभन्दा अगाडि परमेश्वरलाई धेरै मैले प्रार्थना गरे र उसको एक्जाम पनि सफल भएको छ अनि रिजल्ट आउन बाँकी छ। तर पनि अझै हाम्रा कति आवश्यकताहरू छन्, यो गर्छु त्यो गर्छु भन्ने हाम्रा योजनाहरू छन्। कहिले पनि मानिसको चाहना चाहिँ पूरा हुँदैन, तर सबै कुरा प्रभुमा राखिसकेपछि एक किसिमले ढुक्क पनि हुँदो रहेछ जीवनमा, र हामीले चाहना गरेका कुराहरू सपनाहरू पूरा सबै हुन्छन् भन्ने छैन, पूरा हुनै पर्छ भन्ने पनि छैन। आमा बाबुले पनि हामीलाई हामीले मागेका सबै कुराहरू दिनुहुन्न। पहिले म सानो हुँदाखेरि पैसाको धेरै अभाव हुन्थ्यो, मेरो बुबा आर्मी हुनुहुन्थ्यो, उहाँसँग पैसा भए पनि मलाई दिनुहुन्नथ्यो अनि मलाई रिस पनि उठ्थ्यो कता कता, होइन किनभने बुबालाई घर चलाउनु थियो, मलाई किन दिनुहुन्छ, होइन मेरो आवश्यकता अनुसार उहाँले दिनुहुन्थ्यो नि। मलाई अब त्यतिखेरको समय अनुकूल एक रुपियाँ दिए पनि प्रशस्त हुन्थ्यो, त्यति नै मेरो लागि पर्याप्त थियो। मलाई हजार रुपियाँ दिएर चाहिँ मैले कुनै पनि ठूलो काम गर्न सक्दैन थिएँ, किनभने बुबाले जान्नुहुन्छ यसलाई के गर्नुपर्छ, के दिनुपर्छ, यसको भोको नाङ्गो मैले हेर्नुपर्छ भन्ने कुरा, सञ्चय कसरी गर्नुपर्छ, अलिकति लोभ पनि कसरी गर्नुपर्छ यिनीहरूको निम्ति भन्ने बुबा आमालाई थाहा हुन्थ्यो। त्यस्तै हाम्रो परमेश्वरलाई पनि थाहा हुन्छ र हामीले मागेका कुराहरू सबै पूरा हुनैपर्छ भन्ने चाहिँ पके पनि छैन, तर परमेश्वरले समय अनुसार हामीलाई सबै कुराहरू दिनुभएको हुन्छ। वैवाहिक जीवनकै कुरा गर्नुपर्दा पनि धेरै पटक परमेश्वरको वचनको विपरीत गइरहेको हुन्छौ हामी, र यसले गर्दा पनि भित्रभित्रै एउटा अप्ठ्यारो परिस्थितिहरू आइरहेको हुन्छ। हो श्रोता, जब जब इजरायलीहरूले परमेश्वरसँग गनगन गरे अनि परमेश्वरले चाहिँ विपत्ति पठाउनु भएको छ, म यसरी विश्वास गर्छु हाम्रो परमेश्वरलाई, उहाँ न्यायी परमेश्वर पनि हुन्छ। हामीले नचाहिँदा कुरामा गनगन गर्यौं भने हामीलाई दिनुहुन्न परमेश्वरले। कतिपटक हाम्रो शरीरमा दुष्ट आत्माहरूको आक्रमण पनि हुन सक्छ, कतिपटक हामीले आशा नै नगरेका समस्याहरू हाम्रो जीवनमा, शरीरमा, परिवारमा, मण्डलीमा आउन सक्छ। धेरै पटक हामी आर्थिक चुनौतीहरू भएर जान्छौं र हाम्रो जीवनमा विपद आउँदा आर्थिक अभावको कारण समयमै
हामी ती कष्ट विपदहरूलाई उचित तरिकाले सामना गर्न सक्दैनौं। जस्तै कतिजना मानिसहरूलाई सानो हुँदाखेरि हाम्रो घर अगाडि चाहिँ धेरै भरिया भन्थ्यो, हामी त्यतिखेर भारी बोक्ने व्यक्तिहरू हिँड्नुहुन्थ्यो, सानो बालकलाई पनि उसले सक्ने भन्दा बढी भारी बोकाएको पैसाको निम्ति, र उनीहरू सकि नसकि पसिना चुहाएर त्यतिखेर मोटर गाडी नचलेको कारणले गर्दा हिँडिरहेका हुन्थे मानिसहरू। हामीलाई लाग्दथ्यो किन यस्तो गरेको होला। त्यसैले गर्दाखेरि परमेश्वरले चाहिँ हामीलाई यस्तो कष्ट चाहिँ दिनुहुन्न, हामीले चाहिने भन्दा बढी परीक्षामा पनि पार्नुहुन्न भनेर भनिएको छ। तर हामीलाई चाहिँ कस्तो लाग्छ भनेदेखि हामीले बोकिरहेको भार चाहिँ सबैभन्दा गह्रौं छ जस्तो लाग्दथ्यो। तर परमेश्वर चाहिँ मानिस जस्तो हुनुहुन्न, हामीलाई ठिक्क भार मात्रै परमेश्वरले दिनुहुन्छ, त्यो पनि हाम्रो चेतावनीको निम्ति र हामीलाई ठिक बाटोमा ल्याउनको निम्ति। जब घरायसी सम्बन्धमा, पारिवारिक जीवनमा, वैवाहिक सम्बन्धमा, व्यापार व्यवसायमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारीको क्षेत्रमा, सेवकाईको क्षेत्रमा, अध्ययनको क्षेत्रमा आदि मानव जीवनमा कष्ट आउन स्वाभाविकै हो, तर ती कष्टहरूमध्ये रोग, बिमार, दुर्बलताहरूको शिकार हुनु झन दुःख लाग्दो कुरा हो। कति मानिसहरू हाम्रै वरिपरि देखेका छ श्रोता, आज राम्रै हिँडिरहेको ब्लड प्रेसरको कारणले गर्दाखेरि उहाँ ओछ्यानमा पर्नुभएको छ। कतिजना मानिसहरू भोलिको दिन कस्तो आउँछ हामी थाहा पाउँदैनौ। र हितोपदेशको वचनले पनि भन्दछ, भोलिको घमण्ड नगर, आजको बुराई आजको निम्ति यथेष्ट छ, भोलिको फिक्री परमेश्वरले गर्नुहुन्छ। तर मानिसहरू भोलिका धाकहरू लगाउँछन्, भोलिका ठूल्ठूला तुजुकहरू देखाउँछन्। त्यसैले गर्दा परमेश्वरले हामीलाई हरेक पाइला पाइलामा सतर्कता दिनुभएको छ। पश्चिमी संस्कृतिहरूमा प्राय जीवनमा आउने रोग, बिमार र कष्टलाई धेरै नराम्रो रूपमा हेरिन्छ। अधिकांश पश्चिमी इसाईहरूले पनि मानव जीवनमा रोग बिमार आउनु असल कुरा होइन भन्ने धारणा पनि राख्छन्। कतिजना मानिसहरूले चाहिँ पापको कारणले पनि रोग आउँछ। जस्तै हाम्रो मण्डलीमा कोही परिवार चाहिँ रोग बिमारमा रहिरहेको छ भने हामी तिनीहरूले पाप गरे होला नि, अनि रोग लाग्यो होला भन्ने एउटा भनाइ पनि छ। तर त्यो होइन, रोग बिमार भनेको चाहिँ एउटा श्राप हो, म चाहिँ त्यो भन्छु। किनभने हामीलाई परमेश्वरले अदनको बगैँचामा उनीहरूले आदम र हवाले गरेको अनज्ञाकारिता तोडेको, आज्ञाकारितालाई तोडेको समयमा परमेश्वरले चाहिँ श्राप पठाउनु भयो, जुन मृत्यु थियो। मृत्युमा के पर्दछन्? विराम रोग पनि पर्दछन्। प्राय प्राय मानिसहरू मर्ने बेलामा कुनै न कुनै रोग लागेर नै मर्दछन् होइन। अनि हामीलाई त्यो रोग कहाँबाट आयो त भन्दाखेरि हामी श्रापित छौं र त्यो रोग लाग्छ नि, हामी पापी भएर होइन कि। परमेश्वरले हामीलाई यदि धर्मी बनाइसक्नु भएको छ भने चाहिँ हामीलाई साँच्चै नै त्यो परमेश्वरको ले चाहिँ हामी पापी भएर त्यो रोग दिनुभएको होइन। कहिलेकाहीँ शरीरमा आफ्नै कारणले पनि बिमार ल्याउँछौ हामी। याकुबको पुस्तकले भन्दछ, धेरै जसो परीक्षाहरू तिमीहरूले आफ्नै तरिकाले ल्याउँछ, रोग पनि पर्दछन्। प्राय प्राय मानिसहरू मर्ने बेलामा कुनै न कुनै रोग लागेर नै मर्दछन् होइन। अनि हामीलाई त्यो रोग कहाँबाट आयो त भन्दाखेरि हामी श्रापित छौं र त्यो रोग लाग्छ नि हामी।

मानिस आफै परीक्षामा पर्दछ र परीक्षाले मृत्यु ल्याउँदछ भनेर भनिएको छ। जस्तै मैले मेरो शरीर परमेश्वरको मन्दिर हो भनेर जानेर पनि मादक पदार्थहरू सेवन गर्छु भन्ने भोलिको दिनदेखि नै मेरो शरीरले बेग्लै किसिमको एक्टिभिटिजहरू देखाउन थाल्छ। त्यसैले गर्दा यो चाहिँ कति अवस्थामा चाहिँ हामी नै जिम्मेवारी छौं हाम्रो जीवनको, र त्यसले गर्दा पनि रोग ल्याउँछ। कहिलेकाहीँ चाहिँ त्यतिकै अनायासै पनि आउँछ, तर धेरै जसो रोगहरू चाहिँ खानपानको कारणले, मुख बार्न नसक्दा, होइन राम्रो एक्सर्साइज नहुँदाखेरि पनि, अनि पोजिटिभ सोचाइ नहुँदाखेरि पनि आउन सक्छन्। र यस्ता विभिन्न किसिमका रोगहरू अब परमेश्वरले हामीलाई हालिदिनु भयो, म पापी भएको कारणले गर्दा आयो भन्न सुहाउँदैन। अब हामीले चाहिँ रोग बिमार भन्दाखेरि पनि जीवनको मुक्ति, आत्माको मुक्तितिर चाहिँ ढल्कनुपर्ने हुन्छ श्रोता, किनभने अब हामीलाई संसारमा रहन्जेल जस्तो दुःख अप्ठ्यारो आए पनि एक दिन त मर्नै छ। तर यो प्रार्थना चाहिँ गर्छु म चाहिँ मर्ने बेलासम्म पनि सहज होस्, होइन परमेश्वरले बचाउनु भएको होस्, सुरक्षा दिनुभएको होस् भनेर हाम्रो भन्ने काम हो। अरू बाँकी काम त परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। हामी कार्यक्रममा दाम्पत्य जीवनमा कसरी सफल बनाउन सक्छौ र यस्ता सूत्रहरू पनि भनिरहेका छौं। अहिले पनि कार्यक्रममा एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

साथ दिएको छैन। छैटिङ श्रोत हामी त जति पनि कुराहरू मैले गरे तपाईँलाई आश्रित तुल्याए जस्तो लागेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रमबाट म छुटिन चाहन्छु।

0: गुड न्युज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जय मसी, म मिस्पा महर्जन, मलाई लक्ष्मी भनेर पनि चिनिन्छ। म चाहिँ पैसीपाती बस्छु अनि मेरो चर्च चाहिँ स्तुति प्रशंसा हो। अनि हजुरहरूले गुड न्युज एफएम सुन्नु भएको छ? यदि सुन्नु भएको छैन भने एकदमै बिहान 6 बजेदेखि सुन्नु होला। अनि मैले चाहिँ यो गुड न्युज सुन्ने गरेको चाहिँ लगभग 8 वर्ष भयो, अनि यो गुड न्युज एफएम सुनेर म धेरै आशिषित भएको छु। अनि प्रभुलाई धेरै धन्यवाद, किनकि यो गुड न्युजबाट नि मैले बोल्ने मौका पाएको छु, आफ्नो दुःख सुख बिसाउने मौका पाएको छु। अनि हजुरहरूले नि सुन्नु भएको छ भने एकदमै सुन्ने गर्नुहोस्, किनकि कामै रोकेर यो गुड न्युज सुन्नुपर्छ भन्ने छैन, काम गरी गरी पनि हामी सुन्न सक्छौँ। अनि यो गुड न्युज एफएम सुनेदेखि नै मैले धेरै कुराहरू परमेश्वरबाट सिक्ने मौका पनि पाएको छु, अनि धेरै बाइबलको पदहरूबाट सिक्ने मौका पनि पाएको छु। अनि मैले जस्तै हजुरहरूले नि आशिष पाउनु होला भन्न म चाहन्छु। हुन्छ, धन्यवाद। जय मसीह।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुकिनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुन्छ।

0: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएको

0: अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आस्था गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बुझौं।

एकको 1-21 र त्यसपछि हामीले बप्तिस्मा दिने युहन्नाको काम पूरा भएको बारेमा युहन्ना 3 अध्यायको 22-36 रहेका केही कुरा बताएका थियौं र हामीले त्यसपछि येशु सामरियामा हुनुभएको बेलाको केही घटनालाई बताएका थियौं। एउटा घटना सामरी स्त्री र त्यहाँका मानिसहरूको बारेमा रहेको घटना जुन चाहिँ तपाईँले युहन्ना 4:1-22 पढ्न सक्नुहुन्छ। यसरी हामीले तपाईँलाई 4 सुसमाचारका पुस्तकको बारेमा बुझ्नको लागि केही कुरा बताएका थियौं र आशा छ पवित्र आत्मा परमेश्वरले तपाईँलाई अहिलेसम्मको निमित्त

मर्कुस 6 14 देखि 29 पद, लुका 19 9 देखि 7 पदमा हेर्न सक्नुहुन्छ। र मित्र, हामीले तपाईँलाई बप्टिसमा दिने योहन्ना झेलखानमा भएको कुरा विगतको हाम्रो यस बाइबल बुझाइ क्रमाङ्कमा बताइसकेका छौ। मित्र, यस बेला यसुले उत्तरतिर कार्य गरि नै रहनु भएको थियो, जहाँ मानिसहरूको उत्साहपूर्ण स्वागत युदियाका मानिसहरूको शंका भन्दा ठिक विपरीत थियो। मत्ती 4:12-16 पद, योहन्ना 4:43-45 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। तापनि उहाँले घोषणा गर्नुभएको राज्य राजनैतिक

पत्रको सभाघर को बारेमा तपाईँले लुका अध्याय चारको सूर्यदेखि तीसमा पढ्न सक्नुहुन्छ। गालिलमा फर्कना साथ येशु आफ्नो गाउँ नासरतमा जानुभयो। उहाँ परमेश्वरको भय मान्ने इमान्दार इसरायली हुनुभएको कारण सबात दिनमा अरू यहुदीसँग मिलेर परमेश्वरको आराधना गर्न सभाघरमा जानुभयो। सभाघरमा उभिएर धर्मशास्त्र पढिने र बसेर प्रचार गरिने प्रथा थियो। येशूले त्यो प्रथा पालन गर्नुहुँदै खडा हुनुभयो र यसैया अध्याय 61 पद 1 र 2 पढ्नुभयो अनि बस्नुभयो र त्यो वचन उहाँमा कसरी लागू हुन्छ भनी बताउनुभयो। उहाँ मसीह हुनुहुन्थ्यो जसले पापद्वारा पेलिएको संसारमा परमेश्वरको उद्धार ल्याउनुभयो। लुका अध्याय 4 सूर्यदेखि 21 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, मानिसहरूले जसलाई अघिदेखि सिकर्मीको छोरोको रूपमा चिनेका थिए उहाँले त्यति राम्रो प्रचार गर्नुभएको देखेर छक्क परे। तर उहाँलाई मसीहको रूपमा ग्रहण गर्नु अघि उहाँले अरू ठाउँहरूमा गर्नुभए झैं नासरतमा पनि आश्चर्य कर्महरू गरून् भन्ने तिनीहरूले चाह गरे। येशूले त्यसो गर्न इन्कार गर्नुभयो। तिनीहरूले उहाँमा विश्वास गर्दैनन् तर केही चमत्कारपूर्ण कार्यहरू हेर्न मात्र चाहन्छन् भन्ने कुरा येशूले जान्नुभयो। लुका 4:22-23 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, परमेश्वरका सन्देशवाहकहरूलाई तिनीहरूका आफ्नै मानिसहरूले प्राय स्वीकार गर्दैनन् तर अरू ठाउँका मानिसहरूले स्वीकार गर्छन् भनी बुझाउन येशूले एउटा दृष्टान्त भन्नुभयो। एलिया इसरायलमा अप्रिय व्यक्ति थिए तर तिनलाई फोनिकेकी एउटी विधवाले अर्थात् एकल महिलाले स्वागत गरे। एलिसालाई इसरायलीहरूले इन्कार गरे तर सिरियाको एकजना सिपाहीले तिनलाई खोजे अर्थात् नामानले तिनलाई खोजे। इसरायलीहरूले परमेश्वरका दासहरूलाई इन्कार गर्दा परमेश्वरले उहाँका आशिषहरू अरू देशमा पठाउनुभयो। लुका अध्याय 4:24-27 पदसँग तपाईँले पहिलो राजा 17:9-16 पद, दोस्रो राजा 5:1-14 पदलाई तुलना गरेर पनि यस कुरालाई अझ बुझ्न सक्नुहुन्छ र अहिले भर्खर तुलना गर्न भनिएका वचनहरू चाहिँ बाइबलको पुराण करारमा रहेका केही खण्डहरू हुन्। मित्र, येशूको आफ्नै गाउँमा मानिसहरूलाई यो शिक्षा दिइन्थ्यो। यदि तिनीहरूले परमेश्वरका आशिषहरू लिन चाहेनन् भने त्यो अरू कहाँ यहाँसम्म कि तुच्छ अन्य जातिहरू कहाँ अर्थात् गैर यहुदीहरू कहाँ पठाइनेछ र तिनीहरूले त्यसलाई ग्रहण गर्नेछन्। नासरतका मानिसहरूले येशूले भनिरहनु भएको कुरा बुझे र क्रोधित भए। तिनीहरूका व्यवहारले येशूले तिनीहरूका हृदयको अवस्था राम्ररी बुझ्नुभएको छ भन्ने कुरा प्रकट गर्यो, किनकि उहाँमा विश्वास गर्नुको साटो तिनीहरूले उहाँको हत्या गर्न खोजे तर येशू बिना हानि गर्नुभयो। मित्र, यस कुरालाई तपाईँले लुका 4:28-30 पदमा हेरेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई नासरतको सभाघरमा भएको एउटा घटनालाई बताएका छौँ पवित्र बाइबललाई बुझ्नको लागि, जुन चाहिँ तपाईँले लुका अध्याय 4:16-30 आफै पनि पढ्न सक्नुहुन्छ। र भने हामी तपाईँलाई पत्रुस, अन्द्रियास, याकुब र युहन्नाको बोलावटको बारेमा केही कुरा बताउनेछौ, जुन चाहिँ तपाईँले मत्ती, मर्कुस र लुकाको सुसमाचारहरूमा पाउन सक्नुहुन्छ। मत्तीमा तपाईँले 4:18-22 पद, मर्कुसमा 1:16-20 पदमा र लुकाको सुसमाचारमा 5:1-11 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। अर्थात् पत्रुस

अन्द्रियास, याकुब र योनाको बोलावटको बारेमा। मित्र, अब यो कथा अर्थात कहानी वा घटना नासरतका पहाड़हरूतिरबाट गालिलको झील उत्तर किनारमा भएको माछा मार्ने गाउँ कफरनहुम र बेत्सैदामा सर्छ। मछुवा दाजुभाइ पत्रुस र अन्द्रियासले येशूलाई अघिबाटै भेटिसकेका थिए र उहाँलाई मसीहको रूपमा ग्रहण गरेका थिए। यस्तो लाग्छ मछुवा दाजुभाइको अर्को जोडी याकुब र योहन्नाले पनि त्यसै गरेका थिए। योहन्ना अध्याय एकको 35 देखि 42 मा रहेका केही कुरा

लगाउनु भयो। त्यसै बेला तिनले अब आउने दिनहरूमा के हुनेछ भन्ने कुरा धेरै मात्रामा जान्न सके। पत्रुसले आज्ञा पालन गरे, फलस्वरूप तिनले यति धेरै माछा पारे, जाल नै फाट्ला जस्तो भयो। लुका अध्याय 5:1-7 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। त्यो घटनाको कारण पत्रुसले यसो साँच्ची नै प्रभु हुनुहुन्छ भनी बुझे र तिनी नम्र भएर यसुको चरणमा परे अनि आफू पापी भएको कुरा स्वीकार गरे। लुका अध्याय 5:8-11 पदमा तपाईँले यस कुरालाई अझ पनि बढी रूपमा पढेर बुझ्न सक्नुहुन्छ आफैले। मित्र, हामीले तपाईँलाई यो घटना बताइरहँदा तपाईँले याद गर्नुपर्ने कुरा यो पनि छ कि गालिलको समुद्र वा झील, गणेश रेतको समुद्र वा झील र टिबेरियसको समुद्र वा झील एउटै स्थानको तीनवटा नाम थियो। र अहिले हामीले तपाईँलाई गालिलमा यीशुको कामको प्रारम्भिक कार्यहरूको बारेमा बताइरहेका छौं र अहिलेसम्म हामीले तपाईँलाई त्यहाँको बदलिदा परिस्थितिहरूको बारेमा अनि एक अधिकृतको छोरो निको पारिएको विषयमा र नास्रतको सभाघरमा भएको घटनाको बारेमा अनि पत्रुस, अन्द्रियास, याकुब र योनाको बोलावटको बारेमा पनि बताइसकेका छौं। अब भने हामी तपाईँलाई येशूको आश्चर्य कर्मको बारेमा बताउँछौ, अर्थात् दुष्टात्माले सताइएको मानिस निको भएको बारेमा, जुन घटनालाई तपाईँले मर्कुस अध्याय 1:21-28 र लुका 4:31-37 पदमा पढ्न सक्नुहुन्छ। मित्र, कफरनहूममा हुनुहुँदा येशु स्थानीय सभाघरमा जानुभयो। मानिसहरूले उहाँको शिक्षा यहुदी धर्मगुरूका शिक्षा भन्दा धेरै भिन्नै पाए। उहाँले व्यवस्थाका ससाना कुराको विषयमा बहस नगरेर परमेश्वरको सत्यताको स्पष्ट शिक्षा दिनुभयो। उहाँको शिक्षा सुन्नेहरू सबैले त्यो परमेश्वरको अधिकारमा दिइएको उहाँको शिक्षा हो भन्ने कुरामा शंका गरेनन्। मर्कुस अध्याय 1:21-22 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, तापनि यस अवसरमा येशूको शिक्षालाई दुष्ट शैतानका शक्तिहरूले ठूलो विरोध गरे, जसले श्रोताहरूका माझ बसेको एकजना व्यक्तिलाई बसमा पारिरहे, तर तिनीहरू कहिले पनि उहाँमाथि विजय भएनन्। दुष्ट आत्माहरूमाथि येशूको अधिकार छ भन्ने खबर चाँडै उत्तरी प्यालेस्टाइन भरि फैलियो। यसको लागि तपाईँले मर्कुस 1:23-28 पढ्न सक्नुहुन्छ। मित्र, दुष्टात्माले सताइएको मानिस निको भएको विषयमा रहेको केही कुरा यिनै हुन्, जुन चाहिँ तपाईँले मर्कुस अध्याय 1:21-28 र लुका 4:31-37 पढ्न सक्नुहुन्छ। अब आउनुहोस्, हामी धेरै बिरामी निको पारिएका विषयमा केही कुरा हेरौं, जुन चाहिँ हामीले मत्ती अध्याय 4:23-25 पद र मत्तीकै 8:14-17 पद र मर्कुस अध्याय 1:29-39 पदसम्ममा र लुका 4:38-40 पदमा पढ्न सक्छौ। मित्र, येशूको सेवकाइका अझ अरू उदाहरणहरूले शैतानद्वारा सताइएकाहरूलाई निको पारिएका कार्यहरूमा परमेश्वरको राज्यको उपस्थिति र शक्ति प्रकट गरे। र मित्र, हामीले तपाईँलाई हाम्रो विगतको बायोलोजाई क्रमाङ्कमा बताइसकेका छौ कि परमेश्वरको राज्यको अर्थ के हो। येशू र परमेश्वरको राज्यको बारेमा बुझ्ने क्रममा र तपाईँले यस कुरालाई मत्ती अध्याय 4:23-25 अनि मर्कुस अध्याय 1:29-34 पदमा हेरेर पनि बुझ्न सक्नुहुन्छ र परमेश्वरको राज्यको अर्थ र येशू र परमेश्वरको राज्यको बारेमा अझ बुझ्न सक्नुहुन्छ। मित्र, एक अवसरमा जब येशू कफरनहूममा बस्नुभएको बेला पितासँग प्रार्थना गर्न एउटा एकान्त स्थान खोज्दै सहरदेखि बाहिर जानुभयो। पत्रुसले भने,

उहाँले बहुमूल्य मौकाहरू गुमाउँदै हुनुहुन्छ भन्ने सोचे, किनकि त्यो सहर उहाँलाई खोज्ने मानिसहरूले भरिएको थियो। जवाफमा यसुले भन्नुभयो, कफरनहुममा खाँचोमा परेका मानिसहरू जति नै धेरै भए पनि उहाँ सधैँभरि त्यहाँ बसिरहन सक्नुहुन्न। उहाँले अरू सहरमा पनि काम र प्रचार गर्नुपर्छ। त्यसको लागि तपाईँले मर्कुस 1:35-39 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, धेरै बिरामी निको पारिएको विषयमा रहेको केही कुरा यति नै हुन्। र भने हामी तपाईँलाई फेरि पनि यसुले गर्नुभएको अर्को एउटा आश्चर्य कर्मको विषयमा बताउनेछौ। चारवटा सुसमाचारका पुस्तकलाई बुझ्ने क्रमाङ्क 7 यो बुझाइ क्रमाङ्कमा यसुले एक कुष्ठ रोगीलाई शुद्ध पार्नु भएको। यसको लागि तपाईँले मत्ती 8:1-4 पद, मर्कुस 1:40-45 पद र लुका अध्याय 5:12-16 पदमा हेर्न सक्नुहुन्छ। मित्र, त्यस बेला कुष्ठ रोग र अन्य किसिमको छालाका रोगहरू लागेका मानिसहरूलाई जनसाधारणका स्वास्थ्यका निम्ति खतरा मानिन्थ्यो। तिनीहरूलाई समाजबाट बहिष्कार गरिन्थ्यो। लेवी 14:1-20 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। पहिलो उल्लेखित घटना जुन बेला यसुले एकजना कुष्ठरोगीलाई निको पार्नु भएको थियो, त्यस बेला उहाँले त्यस्तो कार्य गर्नुभयो जुन साधारणत कसैले पनि गर्दैनथ्यो। उहाँले त्यस व्यक्तिलाई छुनुभयो। उहाँले त्यसपछि त्यस व्यक्तिलाई पुजारीहरू कहाँ गएर आफूलाई देखाउने अर्थात् पुजारीहरूले भने उसलाई जाँचेर उशुद्ध भएको पुष्टि गर्नु पर्थ्यो। लेवी 14:3 पदमा तपाईँले यसलाई हेर्न सक्नुहुन्छ। त्यस व्यक्तिलाई पुजारीहरू कहाँ गएर आफूलाई देखाउने र व्यवस्थाले माग गरेका बलिहरू चढाउने आज्ञा दिनुभयो। उहाँले त्यस व्यक्तिलाई जे भएको थियो त्यो कुरा कसैलाई नभन्नु भन्ने स्पष्ट र कडा चेतावनी पनि दिनुभयो, किनकि उहाँ त्यस्ता मानिसहरूलाई आकर्षित गर्न चाहनु हुँदैनथ्यो जो आश्चर्यकर्म गर्ने व्यक्तिलाई हेर्न चाहन्छन् तर आफ्नो आत्मिक खाँचो महसुस गर्दैनन्। मर्कुस अध्याय 1:40-44 पदमा तपाईँले स्कुललाई पढ्न सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ। मित्र, त्यो व्यक्तिले यसुको कुरा मानेन, फलस्वरूप उहाँको काममा बाधा भयो। धेरैजना मानिस उहाँलाई हेर्न आए जसले गर्दा उहाँले इच्छा गर्नुभएका सहरहरूमा शिक्षा दिन यसुले सक्नु भएन। उहाँले खाँचोमा परेकाहरूलाई सहायता गरिरहनुभयो तर उहाँमाथि परेको दबाउले अर्थात् दबावले उहाँलाई प्रार्थनाद्वारा अझ बढी परमेश्वरको इच्छा खोज्न बाध्य बनायो। यसको लागि तपाईँले मर्कुस 1:45 र लुका 5:16 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, यसुले एक कुष्ठरोगीलाई शुद्ध पार्नु भएको विषयको कुरा यिनै हुन् केही कुरा। हामी तपाईँलाई थप कुराहरू आगामी श्रृङ्खलामा अवश्य बताउनेछौ र आजको लागि चाहिँ हामी यस बाइबल बुझाइ क्रमाङ्कलाई यही नै रोक्न चाहन्छौ। मित्र, हामी तपाईँलाई चारवटा सुसमाचारका पुस्तकका बारेमा अझ बुझ्नको लागि मदत पुर्याउनको लागि र उत्साह दिनको लागि आगामी श्रृङ्खलामा यसुले एकमात्र पक्षघातीलाई निको पार्नु भएको कुरा, मट्टीलाई बोलाउनु भएको कुरा अर्थात् मट्टीको बोलावट, यसुका चेलाहरू उपवास किन नबसेको कुराको बारेमा अनि सवादमा गहुँका बाला चुडेका कुराको बारेमा अनि हात सुकेको मानिसको बारेमा अनि यसुले 12 प्रेरित चुन्नु भएको बारेमा अनि त्यसपछि डाँडाको उपदेशको बारेमा पनि केही कुरा बताउनेछौ। चारवटा सुसमाचारको बारेमा बुझ्ने
समयमा। र आजलाई भने हामीले तपाईँलाई गालिलमा येशूको प्रारम्भिक कामको बारेमा बताएका छौं, जसमा हामीले तपाईँलाई बदलिँदा परिस्थितिहरू, एक अधिकृतको छोरो निको पारिएको, राष्ट्रको सभाघर, पत्रुस, अन्द्रियास, याकुब र यहुन्नाको बोलावट, दुष्ट आत्माले सताइएको मानिस निको भएको बारेमा, धेरै बिरामी निको पारिएको बारेमा, अनि येशूले एक कुष्ठरोगीलाई शुद्ध पार्नुभएको बारेमा बताएका छौं। आशा छ यस बाइबल अध्ययनद्वारा, यस बाइबल बुझाइद्वारा तपाईँले अवश्य पनि केही आत्मिक लाभ प्राप्त गर्नुभएको छ। र हामी अनुरोध गर्न चाहन्छौ कि तपाईँ आफैले पनि पवित्र बाइबललाई नियमित रूपमा अध्ययन गर्नुहोस् र पवित्र आत्मा परमेश्वर तपाईँसँग अवश्य बोल्नुहुनेछ भने हामी तपाईँलाई उत्साह र प्रेरणा दिन चाहन्छौ। अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागमा जानुभन्दा अघि एउटा अर्थपूर्ण गीत सुनौं।

0: श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझ्नमा स्वागत छ। र मित्र, तपाईँले भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट। र तपाईँले हामीलाई अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.goodnewsfm.com.np मा लगइन गरेर। मित्र, अब आउनुहोस् परमेश्वरको जीवित वचन पवित्र बाइबललाई अधिक मात्रामा बुझ्नको लागि केही प्रश्न र उत्तरहरूलाई हेरौं। र मित्र, कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। आज हामीले हेर्न लागेको प्रश्न चाहिँ हामीले किन बाइबल पढ्नुपर्छ या बाइबल अध्ययन गर्नुपर्छ भन्ने हो। मित्र, हामीले बाइबल पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ किनभने यो हाम्रो लागि परमेश्वरको वचन हो। शाब्दिक रूपमा बाइबल परमेश्वरको प्रेरणाबाट भएको हो। दोस्रो तिमोथी 3:16। अर्को शब्दमा यो हाम्रो लागि परमेश्वरकै वचन हो। पवित्र बाइबलमा धर्मशास्त्रीहरूले सोधेका थुप्रै प्रश्नहरू छन् जसद्वारा परमेश्वरले हाम्रो लागि धर्मशास्त्रमा जवाफ दिनुभएको छ। जीवनको उद्देश्य चाहिँ के हो? म कहाँबाट आए? के त्यहाँ मृत्युपछि पनि जीवन छ? म कसरी स्वर्ग जान सक्छु? संसार किन दुष्टताले भरिएको छ? असल गर्नलाई मैले किन संघर्ष गर्नुपर्दछ? यस्ता ठूला प्रश्नहरू बाहेक बाइबलले त्यस्ता क्षेत्रहरूमा एकदमै व्यवहारिक अर्थीहरू दिदछ। जस्तै आफ्नो जीवनसाथीमा मैले कुन कुन कुरा खोज्नु पर्दछ त? मैले कसरी एउटा सफल विवाह जिउन सक्छु? म कसरी एउटा असल मित्र बन्न सक्छु? म कसरी एउटा असल अभिभावक बन्न सक्छु? सफलता के हो र यसलाई मैले कसरी प्राप्त गर्न सक्छु? म कसरी परिवर्तन हुन सक्छु? जीवनमा साँच्चै कुन कुराको महत्व हुँदछ? मैले पछुताउनु नपर्ने गरी कसरी जिउन सक्छु? जीवनका अनुचित परिस्थितिहरू र नराम्रा घटनाहरूलाई मैले कसरी विजयपूर्वक सम्हाल्न सक्छु? यस्तै यस्तै धेरै प्रश्नहरूका उत्तर हामीले बाइबलमा पाउन सक्छौ। हामीले पवित्र बाइबललाई पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ किनभने यो पूर्ण रूपले भरपर्दो र बिना त्रुटिको छ। पवित्र बाइबल मलाई विश्वास गर मात्र भन्ने र नैतिक शिक्षा नदिने पवित्र बनाउँदा पुस्तकहरूमा एकदमै अनौठो छ। बरु हामीसँग यो कुराको जाँच गर्न सक्ने योग्यता छ जसले यसको संयौं विस्तृत भविष्यवाणीहरूको घोषणा गर्दछ। पवित्र बाइबलको जाँच हुन सक्दछ। यसमा लेखेको जस्तो ऐतिहासिक वृत्तान्तलाई जाँच्न सक्छौ र त्यस सम्बन्धित वैज्ञानिक तथ्यहरूको जाँच गर्न सक्छौ। बाइबलमा त्रुटि छ भनेर भन्नेहरूले सत्यताप्रति तिनीहरूका कानहरूलाई बन्द राखेका छन्। प्रभु येशू ख्रीष्टले एकपल्ट तिम्रो पाप क्षमा भएको छ अथवा उठ र तिम्रो ओछ्यान लिएर जाऊ भन्नुमा कुन चाहिँ सजिलो प्रश्न हो भनेर सोध्नुभयो। उहाँसँग पापलाई क्षमा गर्ने सामर्थ्य छ जसलाई हामीले हाम्रो आँखाले देख्न सक्दछौ भनेर उहाँले साबित गरिदिनुभयो। एकजना पक्षघातीलाई चङ्गाई गर्नु भएर उहाँका वरिपरि भएकाहरूले आफ्नै आँखाले जाँच गर्न सक्दथे। त्यसरी नै परमेश्वरको वचन सत्य छ भनेर हामीलाई विश्वस्त पार्दछ जब यसले त्यस्तो आत्मिकी क्षेत्रहरूको छलफल गर्दछ जसलाई ऐतिहासिक परिशुद्धता, वैज्ञानिक परिशुद्धता र अगमवाणीय परिशुद्धता जस्ता हामीले जाँच गर्न सक्ने ती क्षेत्रहरूमा यसलाई सत्य ठहराउँदै हामीले हाम्रो ज्ञानसँग जाँच गर्न सक्दैनौ। प्रिय मित्र, बाइबल पढ्नु पर्दछ र अध्ययन गर्नुपर्दछ किनभने परमेश्वर बदल्नुहुन्न र मानव जातिको स्वभाव नबदलिएकोले गर्दा यो हाम्रो लागि त्यतिकै प्रासङ्गिक छ जस्तो यो यसलाई लेखिएको समयमा थियो। जब प्रविधिकरण बदलिन्छ मानव जातिको स्वभाव र इच्छा बदलिँदैन। जसै हामी बाइबलीय इतिहासका पृष्ठहरू पढ्दछौ हामी पाउँदछौ कि हामीले नयाँ नयाँ सम्बन्धहरू अथवा समाजहरूको विषयमा कुरा गरे तापनि सूर्यमुनि त्यहाँ कुनै नयाँ कुरो छैन। उपदेशक 1:9 हामी यही कुरा पढ्न सक्छौ र समग्रमा जसै मानिस जातिले सबै गलत स्थानहरूमा प्रेम र सन्तुष्टि खोज्दछ हाम्रा असल र महिमामय सृष्टिकर्ता परमेश्वर कुन कुराले हामीमा अनन्त आनन्द ल्याउँदछ भनेर हामीलाई भन्नुहुन्छ। उहाँद्वारा प्रकट गरिएको वचन पवित्र बाइबल यति महत्वपूर्ण छ कि प्रभु येशू ख्रीष्ट आफैले यस बारेमा यसरी भन्नुभयो, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ। मत्ती 4:4 यो वचन पढ्न सक्दछौ। अर्को शब्दमा भन्नुपर्दा यदि हामी परमेश्वरले इच्छा गर्नुभए जस्तै पूर्ण रूपले जीवन जिउन चाहन्छौ भने हामीले परमेश्वरको लिखित वचनलाई सुन्नु नै पर्दछ र ध्यान दिनु नै पर्दछ। प्रिय मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझौंमा हुनुहुन्छ र म तपाईँहरूको मित्र आइजेक राई। आउनुहोस् हामी हाम्रो प्रश्नको उत्तरलाई अगाडि बढाउँ। हामीले बाइबललाई पढ्नु र अध्ययन गर्नु पर्दछ किनभने यस संसारमा धेरै झुटा शिक्षाहरू व्याप्त छन्। पवित्र बाइबलले हामीलाई नाप्ने छडी दिन्छ जसद्वारा हामीले त्रुटिबाट सत्यतालाई छुट्याउन सक्दछौ। यस संसारमा विद्यमान झुटा शिक्षाहरूलाई नाप्न सक्छौ र साँचो बाटोमा लाग्न सक्छौ। बाइबलले हामीलाई परमेश्वर कस्तो हुनुहुन्छ भनेर भन्दछ। परमेश्वर प्रति गलत विचार हुनुको कारण चाहिँ कुनै मूर्ति वा झुटो ईश्वरको आराधना गर्नु हो। हामीले यस्तो वस्तुको आराधना गरिरहेका हुन्छौ जुन आफैमा केही पनि होइन। पवित्र बाइबलले हामीलाई साँच्चै हामी कसरी स्वर्ग जान सक्छौ भनेर भन्दछ र यो असल भएर अथवा बप्तिस्मा लिएर अथवा हामीले गरेका अरू कुनै कामद्वारा हुँदैन। यस कुरालाई हामीले पवित्र बाइबलको योहन्ना 14:6, एफिसी 2:1-10, यसैया 53:6, रोमी 3:10-18, रोमीकै 5:8, रोमी 6:23, रोमी 10:9-13 पढ्न सक्छौ। यी वचनसँगै परमेश्वरले हामीलाई कति प्रेम गर्नुहुन्छ भनेर उहाँको वचनद्वारा हामीलाई देखाउनुहुन्छ। रोमी 5:6-8 र योहन्ना 3:16 हामी यो कुरालाई पढ्न सक्दछौ र यो थाहा पाएपछि पनि हामी यसको बदलामा उहाँलाई प्रेम गर्न सक्दछौ। पहिलो योहन्ना 4:19, पवित्र बाइबलले हामीलाई परमेश्वरको सेवा गर्नलाई तयार पार्दछ। दोस्रो टिमोथी 3:17, एफिसी 6:17, हिब्रू 4:12, यसले हामीलाई हाम्रा पापहरूबाट र यसको अन्तिम प्रतिफलबाट कसरी बाँच्नु भनेर बुझ्नलाई सहायता गर्दछ। दोस्रो टिमोथी 3:15, परमेश्वरको वचनमा ध्यान दिनाले र यसका शिक्षाहरूलाई पालन गर्नाले जीवनमा सफलता ल्याउनेछ। योशु 1:8 र याकुब 1:5 हामी यस कुरालाई अध्ययन गर्न सक्छौ वा पढ्न सक्छौ। परमेश्वरको वचनले हामीलाई हाम्रा जीवनका पापहरू देख्न र यसबाट छुटकारा पाउन सहायता गर्दछ। भजन संग्रह 119:9 र पद 11, यसले हामीलाई जीवनमा निर्देशन गर्छ, हाम्रो शिक्षक भन्दा बुद्धिमान बनाउँछ। भजन संग्रह 32:8 र भजन संग्रहकै 119:99, उपदेश 1:6 हामी यस कुरालाई हेर्न सक्छौ। बाइबलले हाम्रो जीवनमा ती वस्तुहरूमा समय व्यर्थमा फाल्नुबाट बचाउँछ जसको कुनै अर्थ छैन वा सधैँभरि रहिरहँदैन। पवित्र बाइबलको अध्ययन र पठन गराइले पापपूर्ण परीक्षाहरूमा आकर्षक पासोदेखि लिएर दुःखमय अङ्कुशे पछिका कुराहरू देख्न सहायता गर्दछ, ताकि हामीले आफै गल्ती गर्नुभन्दा अरूहरूको गल्तीबाट सिक्न सक्दछौ। अनुभव एउटा महान शिक्षा हो, तर जब पापबाट सिक्ने कुरा आउँदछ यो साह्रै कठोर शिक्षक बन्दछ। अरूहरूको गल्तीहरूबाट सिक्नु चाहिँ साह्रै असल हुँदछ। पवित्र बाइबलमा आलेखको रूपमा राखिएका थुप्रै व्यक्तिका चरित्रहरूबाट सिक्न सकिन्छ, जसमध्ये केहीले त तिनीहरूको जीवनकालका विभिन्न समयमा र नकारात्मक दुवै भूमिकामा सेवा गर्दछन्। उदाहरणको लागि दाउदले गोलियतमाथिको तिनको विजयबाट हामीले सामना गर्नलाई उहाँले भन्नुभएको सबै कुरा भन्दा परमेश्वर महान हुनुहुन्छ भनेर हामीलाई सिकाउँदछ। पहिलो समुएल 17 अध्याय। जबकि बेतसेबासँग व्यभिचारमा परेका कुराले एक क्षणको लागि पापमय सुखको प्रतिफल कति लामो र डरलाग्दो हुन्छ भनेर प्रकट गर्दछ, र यस घटनालाई हामी दोस्रो समुएल 11 अध्यायमा पढ्न सक्छौ। प्रिय मित्र, पवित्र बाइबल एउटा त्यस्तो पुस्तक हो जुन केवल पढ्नको लागि मात्र होइन, यो चाहिँ अध्ययन गर्नुपर्ने पुस्तक पनि हो, ताकि यसलाई लागू गर्न सकियोस्। नत्र त यो नपचाइकन खाना निलेपछि फेरि बान्ता गरेको जस्तै हुन्छ। यसो हुँदा यसबाट कुनै पौष्टिक कुराहरू प्राप्त हुँदैन। पवित्र बाइबल परमेश्वरको वचन हो, यसर्थ यो प्रकृतिको नियम जस्तै न्यायबद्ध छ। हामीले यसलाई व्यवस्था गर्न सक्दछौ, तर हाम्रो आफ्नै हानिको लागि त्यसो गर्छौ। ठिक त्यसै गरी जसरी यदि हामी गुरुत्वाकर्षण शक्तिको नियमको व्यवस्था गर्दछौ, हाम्रो जीवनहरूमा बाइबल कति महत्वपूर्ण छ भनेर कठोर रूपमा जोड़ दिन सकिँदैन। बाइबल अध्ययनलाई सुनको खानीसँग तुलना गर्न सकिन्छ। यदि हामी अलिकति मात्र कोसिस गर्छौ भने नदीको सानो सानो ढुङ्गाहरूलाई छाने जस्तो हामीले अलिकता सुनको धुलो मात्र भेटाउँछौ, तर यसलाई भेटाउन जति बेसी प्रयत्न हामी गर्दछौ हाम्रो प्रयत्नको लागि हामीले अझ धेरै पुरस्कार पाउनेछौ। प्रिय मित्र, हामी आशा गर्छौ कि आज उठेको प्रश्न हामीले बाइबललाई किन पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ भन्ने कुराको अब तपाईँले स्पष्ट जवाफ पाउनु भएको छ। आजको लागि बाइबललाई बुझौंको प्रश्नोत्तर खण्डलाई हामी यही अन्त गर्न चाहन्छौ, र अब हामी बाइबल अध्ययनतर्फ लाग्नेछौ। हामी तपाईँलाई नियमित रूपमा बाइबलसँग सम्बन्धित प्रश्नहरूको उत्तर यस कार्यक्रमको श्रृंखलामा प्रस्तुत गर्दै जानेछौ। प्रिय श्रोता मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट कार्यक्रम बाइबललाई बुझौं। हामीलाई अहिलेसम्म सुनिरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, येशु ख्रीष्टको नाममा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। यी दिनहरूमा हामीले हाम्रो बाइबल अध्ययनमा ती वचनहरूलाई अध्ययन गरिरहेका छौं जसले हामीमा वास्तविक आशा ल्याउँदछ र हामीलाई आनन्दित तुल्याउँदछ। मित्र, तपाईँलाई याद छ होला कि हामीले त्यस मानिसको विषयमा कुराकानी गरिरहेका छौं जसलाई पवित्र बाइबलमा थुमा भनिएको छ। त्यो मानिस को हुनुहुन्छ त? के तपाईँलाई याद छ? हो, त्यो मानिस प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, जो परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ जसले हाम्रो पापको मोल चुकाउनको निम्ति मानव रूप धारण गर्नुभयो, ताकि हाम्रो सट्टामा हाम्रो पापको कारणले प्राप्त भएको परमेश्वरको क्रोधलाई भोग्न सकोस्। मित्र, हामीले अहिले अध्ययन गर्न लागिरहेको पद चाहिँ यसैया अध्याय 53 पद 6 हो, र यस पदले भन्दछ, हामी सबै भेडा झै बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं औ परमेश्वरले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो। मित्र, यस पदले हामीलाई परमेश्वरको ठाउँमा अर्थात् प्रभु येशू ख्रीष्टको विषयमा बताइरहेको छ। तपाईँलाई याद छ होला कि हाम्रो पछिल्लो अध्ययनमा हामीले यसया 53 पद 7 अध्ययन गरेका थियौं र त्यस पदले पनि सोही परमेश्वरको ठुमाको विषयमा बताउँदछ र भन्दछ, मारिनलाई लगेको ठुमा र आफ्नो उन कत्रनेको सामु भेडा लाटो भए झै उसले आफ्नो मुख खोलेन। यसया 53:7 पद र पद 6 हामी पढ्छौ, परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभयो। मित्र, मानव जातिको अवस्था कस्तो छ त? यस पदको सुरुमा यसो लेखिएको छ, हामी सबै भेडा झै बरालिएका छौं। मित्र, तपाईँलाई याद छ होला कि हाम्रो पछिल्लो अध्ययनमा हामीले यसया 53 पद 7 अध्ययन गरेका थियौं र त्यस पदले पनि सोही परमेश्वरको ठुमाको विषयमा बताउँदछ र भन्दछ, मारिनलाई लगेको ठुमा र आफ्नो उन कत्रनेको सामु भेडा लाटो भए झै उसले आफ्नो मुख खोलेन। र पद 6 हामी पढ्छौ, परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभयो। मित्र, मानव जातिको अवस्था कस्तो छ त? यस पदको सुरुमा यसो लेखिएको छ, हामी सबै भेडा झै बरालिएका छौ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं। अब जुन बेलामा हामीले आदम र हब्बा बगैँचामा रहेको विषयमा अध्ययन गरेका थियौं त्यस बेलामा हामीले सिक्यौं कि आदम र हब्बाले परमेश्वरको विरूद्धमा विद्रोह गरे र अहिले हामीलाई लाग्न सक्दछ कि यदि हामी अरनको बगैँचामा आदम र हब्बाको स्थानमा त्यस बेलामा भइदिएको भए हामीले उनीहरूले गरेको जस्तो गर्ने थिएनौ। तर मित्र, वास्तविकता यो हो कि हामी मध्ये हरेक व्यक्तिले त्यही कार्य नै गर्ने थियौं जुन आदम र हब्बाले गरे, किनभने हामी सबै नै मानव जातिको एक भाग हौ। मित्र, के तपाईँले पाप गर्नुहुन्छ? के त्यहाँ त्यस्तो कुनै समय छ जब तपाईँले झुटो बोल्नु भएको थियो? के त्यहाँ त्यस्तो कुनै समय थियो जब तपाईँको मनमा कसैप्रति घृणा थियो? के तपाईँले कुनै समयमा कुनै व्यक्तिको बारेमा सोचेर कामातुर हुनुभएको थियो? के तपाईँले कुनै बेलामा आफ्नो छिमेकीसित भएको कुराहरूको लोभ गर्नुभएको थियो? मित्र, यी सबै कुराहरू पाप हुन्। यो परमेश्वरको विरूद्धमा विद्रोह हो। यसया अध्याय 53 पद 6 हामीलाई सोही कुरा नै बताइरहेको छ। हामी सबै बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं। परमेश्वरले हामीलाई उहाँको आज्ञा पालन गर्नको निम्ति र उहाँमा पूर्ण रूपले विश्वासयोग्य हुनको लागि सृष्टि गर्नुभएको हो। तर हामी चाहिँ हरेक आफ्नै बाटोतिर लाग्न चाहन्छौ, तर परमेश्वरले यस पदमा बताइरहनु भएको छ कि कोही व्यक्ति आएको छ जसलाई पद 7 ठुमा नाउँले बोलाइएको छ, किनभने उहाँलाई त्यही ठुमाहरूको रूपमा संकेत गरिएको छ जसलाई पुरानो नियममा अर्थात् पुरानो करारको दिनहरूमा बलिदानको रूपमा इसरायल राष्ट्रले चढाउँथे। कुनै एउटा यस्तो व्यक्ति जो आउनुहुनेछ र हामीहरूको सबै पाप आफूमाथि लिनुहुनेछ, उहाँ हामीहरूको निम्ति पाप बन्नुहुनेछ। अब यदि कोही व्यक्तिले हाम्रो पापको भार उठाउँदछ भने तब हामीलाई के प्राप्ति हुन्छ त? हामीहरूको निम्ति यो कुरा किन महत्वपूर्ण छ त? हामीहरूको निम्ति यो महत्वपूर्ण छ किनभने हाम्रा पापहरूले हामीलाई परमेश्वरको न्यायतिर लगिरहेको छ। हामीहरूको पापको कारणले गर्दा नै हामी नरकमा फालिन योग्य भइरहेका छौं। परमेश्वरको जीवित वचन
1: पवित्र बाइबलले यो तथ्यको विषयमा बताउँदछ कि हाम्रो पापको कारणले मानव जातिलाई अनन्त नरक दण्डले पर्खिरहेको छ। त्यसै कारणले गर्दा परमेश्वरको सामुन्ने हामी एकदमै डरलाग्दो दुःखदायी अवस्थामा खडा छौं। तर यहाँ यसया 53 पद 6 परमेश्वरले अर्थात प्रभुले हामीलाई भनिरहनु भएको छ कि एक जो आउनेवाला हुनुहुन्छ, जो एक उद्धारकर्ता हुनुहुन्छ, र त्यो उद्धारकर्ता चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जसलाई थुमाद्वारा पूर्व संकेत गरिएको छ। त्यसैले योहन्ना अध्याय 1 बताइरहेको परमेश्वरको थुमा उहाँ नै हुनुहुन्छ, जसमाथि परमेश्वरले हाम्रो पाप लाद्नेवाला हुनुहुन्छ। र यदि परमेश्वरले हाम्रा पापहरू उहाँमाथि लाद्नुहुन्छ अर्थात् राख्नुहुन्छ भने त तब हामीले नरकदण्ड भोग्नुपर्ने छैन, किनभने यदि उहाँले हामीहरूको पापलाई बोक्नुहुन्छ र यदि उहाँले हामीहरूको पाप सहनुहुन्छ भने त तब उहाँले हामीहरूको पापको निम्ति दण्ड पाउनु नै पर्दछ। र यही नै परमेश्वरले हामीहरूको निम्ति उपलब्ध गराउनु भएको छुटकारा पाउने तरिका अर्थात् मार्ग हो, बाटो हो। प्रभु येशू ख्रीष्टद्वारा मात्रै हामी हाम्रो पापको दण्डबाट उम्कन सक्दछौ। प्रभु येशू ख्रीष्टमा मात्र पापको क्षमा छ। हामी यसया अध्याय 53 पद 5 पढ्दछौ, जसै परमेश्वरले अझसम्म पनि सोही अद्भुत उद्धारकर्ता जो आउनेवाला हुनुहुन्छ उहाँकै विषयमा नै कुराकानी गरिरहनु भएको छ। परमेश्वर भन्नुहुन्छ, तर उता हाम्रा अपराधको निम्ति घायल भयो, उसले हाम्रा अधर्मका निम्ति चोट पायो, हाम्रै शान्तिको निम्ति दण्ड उसमाथि पर्यो, र उसले पाएको कोराको चोटले हामी निको भयौं। मित्र हेर्नुहोस्, हामी पापका रोगीहरू हौं। हामी सबै आफ्ना पापको बोझले दबिएका छौं। हाम्रो अधर्म र खराब कार्यहरूको बोझले हामी दबिएका छौं, र परमेश्वरले हामीहरूका पाप प्रभु येशू ख्रीष्टमाथि लाद्नु भएको छ। अर्थात् हरेक जसले प्रभु येशूलाई आफ्नो जीवन सुम्बेका छन् उनीहरूका पापहरू परमेश्वरले प्रभु येशू ख्रीष्टमाथि लाद्नु भएको छ। यसै रीति अनुसार मात्र हामीहरू परमेश्वरको क्रोधबाट उम्कन सक्दछौ। प्रभु येशूद्वारा मात्र हामी त्यस दण्डबाट उम्कन सक्दछौ जुन दण्ड परमेश्वरले हाम्रो पापहरूको कारणले हामीमाथि ल्याउनेवाला हुनुहुन्छ। मित्र, मेरो विचारमा यस समयमा मैले तपाईंलाई परमेश्वरको क्रोधको विषयमा र हामीहरूको पापको कारण हामीमा परमेश्वरले हुकुम गर्नुभएको दण्डको विषयमा केही कुरा बताउँदा उचित हुन्छ जस्तो मलाई लाग्छ। मैले यस विषयमा केही समय अगाडि नै तपाईंलाई बताउन सुरु गरिसकेको छु, जसै हामीले उत्पत्तिको पुस्तकको पहिलो 3 अध्यायहरूमा

कारलाई हेरेका थियौं। तर अहिलेलाई आउनुहोस्, हामी हेरौं कि पापको दण्डको विषयमा परमेश्वरले के भन्नुहुन्छ। त हामीले यसको बारेमा थाहा पाउनु एकदमै जरूरी छ, किनभने जब हामीले यसलाई राम्रोसित बुझ्दछौ तब हामीले महत्व बुझ्न थाल्दछौ कि परमेश्वरले हामीहरूको निम्ति पापको दण्डबाट उम्कनको निम्ति उपलब्ध गराउनु भएको उपाय वा मार्ग कति अद्भुत छ। दोस्रो कोरिन्थी अध्याय 5 पद 10 हामी पढ्छौ, किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको त्यस अनुसारको फल पाउन हामी सबैजना ख्रिस्टको न्याय आसनको सामुन्ने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। अब यो त्यो पद हो जसलाई हामी पवित्र बाइबलको नयाँ करार खण्डमा अर्थात नयाँ नियममा पाउँदछौ। दोस्रो कोरिन्थी अध्याय 5 पद 10 परमेश्वरले मानव जातिको निम्ति एउटा नियम राख्नुभएको छ। उहाँले घोषणा गर्नुहुन्छ, किनभने हरेक चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको छ त्यस अनुसारको फल पाउन हामी सबैजना ख्रिस्टको न्याय आसनको सामुन्ने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। परमेश्वरले हामीलाई उहाँको आफ्नो स्वरूपमा बनाउनुभयो। परमेश्वरले हामीलाई उहाँको आज्ञाकारी हुनको निम्ति सृष्टि गर्नुभएको छ, तर हामी हरेक आफ्नै बाटोतिर लागेका छौं। हामीहरू परमेश्वरका आज्ञाकारी हुनको लागि सृष्टि गरिएका हौं भन्ने बारेमा चाहिँ पवित्र बाइबलको प्रथम पुस्तक उत्पत्तिको पहिलो 3 अध्यायहरूको अध्ययन गरेको बेलामा हेरिसकेका छौ। हामी परमेश्वरको विरोधी भएका छौं, चाहे हामीले परमेश्वरलाई माने पनि या नमाने पनि हामीले हाम्रो जीवनको हिसाब किताब परमेश्वरलाई दिनु नै पर्छ। र परमेश्वरले मैले अघि पढेको वचन अर्थात दोस्रो कोरिन्थी अध्याय 5 पद 10 हामीलाई बताउनुहुन्छ कि हामी हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेका छौं त्यसै अनुसारको फल पाउन हामी सबैजना ख्रिस्टको न्याय आसनको सामुन्ने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। मित्र, हामीहरूको अबको आउने बाइबल पाठको पद दोस्रो कोरिन्थी अध्याय 5 पद 10 नै हुनेछ, जुन हामीले भर्खरै पढेका थियौं। मित्र, अब अहिलेको लागि हाम्रो यस अध्ययनको समय सिद्धिएको छ, तर हामीहरूको अर्को अध्ययनमा हामी यही कुरालाई नै थप अध्ययन गर्नेछौ र त्यसपछि मात्र हामीले थाहा पाउन सक्नेछौ कि हाम्रो पाप उठाइ लैजानको निम्ति परमेश्वरको ठुमाको रूपमा येशूको आगमन हुनु कति महत्वपूर्ण छ। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 51 हो। अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय मित्र, हामी आशा गर्छौ गुड न्युज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउनलाई सुनेर तपाईँले आज अवश्य पनि आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुड न्युज एफएमलाई सुन्दै गर्नुहोला।

प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गोविन्द विश्वकर्माको तर्फबाट फेरि पनि हार्दिक स्वागत छ। प्रियहरू, सदाझै आज पनि म धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा लिएर आएको छु। आज म एफएसीको पुस्तक अध्याय दुईको पद एघारबाट पाठ गर्दै अगाडि बढ्नेछु र मलाई विश्वास छ तपाई मसँगै हुनुहुनेछ। आउनुहोस् हामी पाठ गर्न अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ, ख्रिस्टमा सबै एक। एघार पदमा यसरी लेखिएको छ, यसकारण याद राख, अघि तिमीहरू शरीर अनुसार अन्य जाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतना मान्दथे। याद राख, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारहरूबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। तर तिमीहरू जो त्यस बेला ख्रिस्ट येशुबाट टाढा थियौ, अब ख्रिस्टको रगतले नजिक भएका छौ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गर्नु आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापना होस्। अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौ। यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू संघी नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घरना प्रेरितहरू र अगमभक्तहरूको जगमाथि बसालिएर निर्माण भएको छ र ख्रिस्ट येशु आफै चाहिँ मुख्य कुनै ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठिकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ अनि पवित्र आत्मामा परमेश्वरको वास स्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ। आमेन। प्रियहरू, आजको वचनको खण्ड हामीले पाठ गर्यौं एफिसीको पुस्तक दुई अध्यायको एघारदेखि। यहाँ विशेष गरी येशु ख्रिस्टमा सबै एक भन्ने शीर्षकमा, विशेष गरी त्यो बेलाको समयमा जहाँ जातीय विभेद थियो, जहाँ धनी र गरीब बीच विभेद थियो, जहाँ मानिसहरू स्त्री र पुरूष भनेर छुट्याउँदथे, उनीहरू बीच ठूलो विभेदको खाडल थियो। त्यो बेला संसारमा त्यो किसिमको जातीय र वर्गीय रंगीय विभेद, विभिन्न किसिमका विभेदहरू रहँदाखेरि त्यो किसिमको प्रभाव मण्डलीमा पनि थियो। त्यसकारण पावलले मण्डलीलाई बताउँदैछन् कि अब कुनै पनि विभेदको पर्खाल हामी बीच हुनु हुँदैन, कुनै पनि किसिमका विभेदको अभ्यासहरू मण्डलीमा हुनु हुँदैन भनेर पावलले यहाँ स्पष्टसँग बताएका छन्। त्यहीहरू, म त्यो बेलाको समयमा जान चाहन्छु जहाँ पावलले बताएका छन् कि आफू बेन्जामिन कुलको यहुदी घरानाको खतना गरिएको, अझ त्यस बेला धेरै यहुदीहरूले आफू परमेश्वर तर्फको विशेष जाति भनेर घमण्ड गर्दथे। उनीहरूले अन्य जातिहरूलाई निकै विभेद गर्दथे। यहुदीहरूले आफू यहुदी हुँ भन्ने कुराको गर्व गर्दथे अनि खतनामा उनीहरूले विश्वास गर्दथे, जुन संसारी खतनामा उनीहरूले विश्वास गर्दथे। खतना भएपछि उनीहरू आफूले आफूलाई निकै पवित्र, निकै महान, परमेश्वरबाट बोलाइएका, परमेश्वरको विशेष जाति भनेर उनीहरूले आफूले आफूलाई त्यो स्थानमा राख्दथे अनि अन्य मानिसहरूलाई, उनीहरूले संसारका मानिसहरूलाई, ग्रीकहरूलाई, अन्य व्यक्तिहरूलाई, अन्य जातिहरूलाई निकै हेलाको दृष्टिले हेर्दथे। बाइबल विद्धहरूले भन्दछन् कि यहुदीहरूले अन्य जातिहरूलाई अति नै तुच्छ ठान्दथे, कुकुरको बराबरको स्थानमा उनीहरूले राख्दथे। कति विभेद थियो भन्ने कुरा हामीले त्यहाँबाट हेर्न सक्दछौ। उनीहरूले यो पनि विश्वास गर्दथे कि अन्य जातिहरू भनेको नर्कमा आगो बाल्नको लागि, दाउराको काम गर्नको लागि बनाइएका जातिहरू भनेर उनीहरूले हेला गर्दथे। यहुदी पुरूषले बिहान उठेर परमेश्वरलाई दुईवटा कुरामा उनीहरूले धन्यवाद दिदथे। एउटा, परमेश्वर धन्यवाद तपाईँले मलाई यहुदी बनाउनु भयो, र अर्को, परमेश्वर धन्यवाद तपाईँले मलाई पुरूष बनाउनु भयो। यति धेरै विभेदको खाडल त्यो समयमा थियो कि यदि अन्य जातिले यहुदीहरूको मालहरू सामानहरू केही छोयो भने पनि उनीहरूले तुरन्तै गएर जलाइहाल्दथे। त्यो प्रकारको विभेद त्यो बेलाको समयमा थियो प्रियहरू। अनि अन्य जातिहरू परमेश्वर सामु आउनु भनेको निकै कल्पना नै गर्न नसकिने विषय थियो। अनि यहुदीहरूले सोच्दथे कि परमेश्वर केवल इजरायलीहरूको लागि, यहुदीहरूको लागि मात्रै यो संसारमा आउनु भएको हो। तर त्यसको ठ्याक्कै विपरीत प्रियहरू, येशु प्रभुले यहुदीहरूलाई मात्रै सुन्नु भएन, उहाँले अन्य जातिहरूलाई पनि प्रेम गर्नुभयो। उहाँले अन्य जातिहरूलाई पनि परमेश्वरको त्यो महान योजनामा ल्याउनु भएको छ भन्ने कुरा बताउनुभयो। अब कोही पनि यहुदी अथवा अन्य जाति, यहुदी अथवा ग्रीक यहाँ छुट्याइएका छैनन्, तर येशु ख्रीष्टमा सबै एक हुन् भन्ने कुरा येशु प्रभुले प्रमाणित गरिदिनुभयो। त्यही कुरालाई बुझाउनको लागि मलाई लाग्छ एफिसीको मण्डलीमा धेरै अन्य जातिहरू थिए, यहुदी भन्दा बाहिरका मानिसहरू थिए, र उनीहरूले आफूले आफूलाई हामी त अन्य जाति हौ भन्ने किसिमको डरमा, एउटा कम्पमा उनीहरू रहेका थिए। उनीहरूमा एक किसिमको परमेश्वरले कि हामीलाई प्रेम गर्नुहुन्छ भन्ने किसिमको दोधार दोमन पनि थियो होला पक्कै पनि। त्यसकारण यहाँ पावलले उत्साह दिइरहेका छन् कि अब यहुदी अथवा अन्य जाति केही पनि छैन, अब हामी सबै एक हौ, येशूमा हामी एक छौं भनेर यहाँ बताउन गइरहेका छन्। हामी वचनमा हेर्दै जानेछौं। एघार पदमा यसरी लेखिएको छ, यसकारण याद राख अघि तिमीहरू शरीर अनुसार अन्य जाति छदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतना मान्दथे। हो, त्यो बेला यहुदीहरूले बेखतना गरेका अन्य जातिहरूलाई निकै घृणाको दृष्टिकोणले हेर्दथे। बाह्र पदमा याद राख तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग, इजरायलका नागरिक हकबाट बाहिर भएका थियो, र प्रतिज्ञाका करारहरूबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। हामीलाई थाहा छ परमेश्वरले इजरायली जातिलाई निकै प्रेम गर्नुभयो, इजरायली जातिलाई उहाँले आफ्नै आँखाको नानी सरह प्रेम गर्नुभयो, उहाँले इजरायल जातिलाई आफ्नै सन्तान सरह अगाडि बढाउनुभयो। अनि येशु प्रभु यो संसारमा आउनुभन्दा पहिले अन्य जातिहरूले ती यहोवे परमेश्वर हामी सबैलाई प्रेम गर्ने परमेश्वर हुन् भन्ने उनीहरूले बुझेका थिएनन्। इजरायलीहरूले उनीहरूलाई अलग गरेका थिए, येशु ख्रीष्टबाट उनीहरू अलग थिए, परमेश्वर एउटा साँचो परमेश्वरबाट उनीहरू अलग थिए, अनि करारहरू उनीहरूले पाएका थिएनन्। इजरायली जातिहरूलाई परमेश्वरले करार दिनुभएको थियो, वचन दिनुभएको थियो, परमेश्वरको साक्षात उपस्थिति इजरायली जातिहरूले पाएका थिए, मन्दिर उनीहरूले पाएका थिए, अनि परमेश्वरको महिमा उनीहरूले देखेका थिए। इजरायल परमेश्वरले चुनेको जाति थियो, परमेश्वरको साथ साथै उनीहरू हिँड्ने जाति थिए, करार उनीहरूले प्राप्त गरेका थिए, तर अन्य जातिले पाएका थिएनन्। तेह्र पदमा यसरी लेखिएको छ, तर तिमीहरू जो त्यस बेला येशु ख्रीष्टबाट टाढा थियो, अब ख्रीष्टको रगतले नजिक भएका छौ। आमेन। प्रियहरू, पक्कै पनि भन्नुपर्दाखेरि जब येशु ख्रीष्ट संसारमा आउनुभयो त्यसपछि मात्रै परमेश्वर सारा मानिसका लागि उहाँ यो संसारमा आउनुभयो। येशु ख्रीष्टमाथि गरेको हाम्रो विश्वासले, उहाँको रगतमाथि गरेको हाम्रो विश्वासले हामी परमेश्वरको सन्तान हुन पाउने रहेछौ भन्ने कुरा अन्य जातिले बुझेका थिएनौ, अन्य जातिले त्यो कुरा हामीले जानेका थिएनौ। यहुदी भन्दा अन्य जातिले परमेश्वरको बारेमा केही कुरा थाहा थिएन। हामी आशा नभएका, परमेश्वर रहित थियौं, जीवित परमेश्वरलाई हामीले चिनेका थिएनौ पक्कै पनि। त्यो जीवित परमेश्वरको उपस्थिति, उहाँको योजना के हो, उहाँले कसरी उहाँले आफ्नो जातिलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले बुझेका थिएनौ। यहाँ त्यही भनिएको छ, तर प्रियहरू, येशु ख्रीष्टबाट हामी टाढा भएकाहरूलाई, अन्य जातिलाई पनि येशुले उहाँको रगतका कारणले हामी नजिक भएका छौं, उहाँको रगतमा अब हामी एक भएका छौं। एकदमै अचम्मको कुरा, यो निकै आशिषको कुरा हो प्रियहरू। आज यहुदी जातिहरूले विश्वास गरेको यहोवे परमेश्वर जो सारा संसारका रचयिता हुनुहुन्छ, ब्रह्माण्डको रचयिता हुनुहुन्छ, सृष्टिकर्ता परमेश्वर जो आदि हुनुहुन्छ, जो अन्त्य हुनुहुन्छ, जो सर्वव्यापी सर्वज्ञानी सर्वशक्तिमान प्रभु हुनुहुन्छ, आज सारा संसारभरिका मानिसले त्यो परमेश्वरलाई चिन्न पाएका छन्। त्यो परमेश्वरको अनुग्रहका कारणले आज ख्रिस्टद्वारा संसारभरि छरिएका विभिन्न जातिहरूलाई उहाँले ल्याउनु भएको छ, एउटै मण्डलीको एउटा हिस्सेदार बनाउनु भएको छ। आज तपाईँ र म परमेश्वरको त्यो महान योजना, उहाँको करारबाट हामी बेखबर मानिसहरू, हाम्रो आशाहरू हामीले नदेखेका, परमेश्वर रहित थियौं। हामी ढुङ्गामा, काठमा, रूखहरूमा, पर्वतहरूमा हामी ईश्वर खोज्दै थियौं, तर साँचो ईश्वर चाहिँ हामीले येशु ख्रिस्टको रगतद्वारा हामीले प्राप्त गर्यौं, हामीले चिन्ने मौका पायौं। अनि यो महान अनुग्रह हो प्रियहरू, तपाईँ र मेरो लागि यो निकै नै आशिषको कुरा हो। 14 पदमा यहाँ भनिएको छ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ, उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको फर्खाल भत्काइदिनु भएको छ। प्रियहरू, अब यहाँ कोही पनि यहुदी अथवा अन्य जाति भन्ने छैन, यहाँ कोही पनि धनी अथवा गरीब भन्ने छैन। जसले येशूलाई विश्वास गर्छ, यहाँ स्त्री र पुरुष अथवा यो जाति अथवा त्यो जाति, यो देशको अथवा त्यो देशको भनेर कुनै पनि किसिमको विभेद छैन। उहाँ शान्तिका परमेश्वर हुनुहुन्छ। पावलले भन्दछन्, हामी दुवैलाई एउटै बनाउनु भएको छ, अथवा पावल यहुदी थिए र अहिले एबीसीका मानिसहरू, अन्य जाति, उनीहरू र पावल भनेको अर्थ सबै अब एक भएका छन्। विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइएको छ, जुन पर्खालको कुरा गरिएको छ हामीले देख्दछौ पुरानो करारमा। मन्दिरमा जब यहुदीहरू आराधना गर्न जान्थे, त्यहाँ विभिन्न किसिमका पर्खालहरू थिए। त्यहाँ स्त्रीको लागि फरक पर्खाल, मुख्य पुजारीहरूको लागि फरक पर्खाल, साधारण यहुदीहरूको लागि फरक पर्खाल र अन्य जातिहरूको लागि उनीहरू मन्दिरभित्र प्रवेश गर्न पाउँदैन थिए। विभिन्न किसिमका पर्खालहरू छुट्याइएको थियो। परमेश्वर कहाँ पुग्नको लागि विभिन्न किसिमका पर्खालले मानिसहरूलाई विभाजन गर्दथ्यो, तर अब येशु प्रभुको रगतद्वारा, उहाँमाथि गरेको विश्वासद्वारा सबै किसिमका विभाजन ल्याउने पर्खालहरू, ती शत्रुताका पर्खालहरू भत्काइएका छन्। ख्रिस्टमा तपाईँ र हामी सबै एक भएका छौं। 15 पदमा, र उहाँले व्यवस्थालाई, त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारेज गर्नु भएको छ, कि यी दुईका सत्तामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापना होस्। प्रियहरू, धार्मिक विधि विधान, पुरानो करार व्यवस्थामा भएका कुराले पाप के हो भन्ने देखाउँदथ्यो। पाप के हो भनिकन देखाएर मानिसहरूलाई र अन्य जाति, यहुदी र अन्य जाति बीच एउटा विभाजन ल्याएको थियो। तर येशू प्रभु जब क्रूसमा बलिदान हुनुभयो, उहाँ सधैँका लागि र सबैका लागि उहाँ बलिदान हुनुभयो। अब उहाँमाथिको विश्वासका कारणले मात्र मुक्ति र उद्धार सम्भव भयो, धार्मिक विधि विधान र व्यवस्थाका आज्ञाहरूले होइन। धार्मिक विधि विधानले मानिसको आफ्नै शक्तिले मुक्ति र उद्धार प्राप्त गर्दैन, तर येशूमाथि गरेको विश्वासका कारणले गर्दाखेरि मात्रै आज सारा मानिसले, कि यहुदीले, कि अन्य जातिले, के स्त्रीले अथवा के पुरुषले, कि धनीले अथवा के गरीबले, जो कोहीले पनि येशूलाई मुक्तिदाता भनेर विश्वास गर्छ भने, उहाँको बलिदानमाथि विश्वास गर्छ भने, त्यसले उद्धार मुक्ति प्राप्त गर्दछ र ती सबै ख्रिस्टमा एक हुन्, समान हुन् भन्ने कुरा यहाँ बताएको छ। 16 पदमा यसरी लेखिएको छ, अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौं। प्रियहरू, हामीले आज येशूलाई विश्वास गरेका छौं, उहाँलाई विश्वास गर्नका लागि हामीले पिता, पुत्र र पवित्र आत्मामाथि जुन विश्वास गरेका छौं, र पवित्र आत्मा जब हामीले येशूमाथि विश्वास गर्दछौं, उहाँ हामी बीचमा बास गर्नुहुन्छ, अनि उहाँद्वारा नै, एकै पवित्र आत्माद्वारा नै हामीले येशू प्रभु को हौं भन्ने कुरा चिनेका छौं। त्यसकारण हामी बुझ्दछौं, अब स्वदेशी अथवा प्रवासी कोही रहेन। यहाँ बताइएको छ कि खतना भएका अथवा नखतना भएका भन्ने केही रहेन, स्त्री अथवा पुरुष केही रहेन, सानो जाति अथवा ठूलो जाति भन्ने केही पनि रहेन। ती सबै शत्रुताका पर्खालहरू येशूमा भत्काइएका छन्। 19 पदमा, यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू संघी नागरिक र परमेश्वरको परिवारका सदस्य भएका छौ। प्रियहरू, धेरैले भन्छन् हामी नेपालमा रहेर प्रभु येशूलाई विश्वास गरेपछि हामीलाई विदेशी धर्म अंगालेको भनेर त्यो संज्ञा दिइन्छ। प्रियहरू, जीवित परमेश्वर सारा सृष्टि रचना गर्ने परमेश्वर, यो संसार परमेश्वरको हो, सबै सृष्टि यावत सृष्टि परमेश्वरको हो। अब कुन देशमा उहाँ जन्मिनुभयो र कहाँ उहाँ मर्नुभयो भन्ने कुराले उहाँ स्वदेशी अथवा विदेशी भन्न मिल्दैन। येशूमा हामीले विश्वास गरेको कारणले हामी अब विदेशी अथवा प्रवासी होइनौ, तर हामी येशू ख्रीष्टमा सबै सन्तहरू संघी नागरिक परमेश्वरको परिवारका हामी सदस्य भएका छौं। प्रियहरू, त्यसकारण हामी नेपालमा छौं, हाम्रो समाजमा कतिपय समयमा विभिन्न किसिमका विभेदहरू छन्, जातीय विभेद छ, धनी र गरीब बीच विभेद हामीले देखेका छौं, स्त्री र पुरूष बीचमा विभेद हामीले देखेका छौं, हामी बीच विभिन्न किसिमका विकृतिहरू छन्। बाइबलले स्पष्टसँग भन्दछ कि जो ख्रीष्टमा छ ती सबै एक हुन्। विभेदका पर्खालहरू हामी भत्काउनु पर्दछ। परमेश्वरलाई प्रेम गर्नु भनेको प्रेममा बाँच्नु हो, परमेश्वरलाई ग्रहण गर्नु, उहाँमाथि विश्वास गर्नु भनेको परमेश्वरलाई प्रेम गर्नु र आफ्नो छिमेकीलाई आफूसँग नै प्रेम गर्ने कुरा बाइबलले सिकाउँदछ। यहाँ स्पष्टसँग बताइएको छ कि ख्रीष्ट हाम्रो शिर हुनुहुन्छ र हामी उहाँका शरीरहरू हौं, अंगहरू हौं। तपाईँ हामी यदि अंगहरू हौं भने कुनै अंग सानो छ, कुनै अंग ठूलो छ भने कुनै अंग काम नलाग्ने, कुनै अंगको महत्व बढी, कुनै अंगको महत्व कम भन्ने हुँदैन। प्रियहरू, हामी सबै एक हौं भन्ने कुरा यहाँ बताइएको छ। त्यसकारण म तपाईँलाई त्यही उत्साह दिन चाहन्छु, मण्डलीमा पनि कहिलेकाहीँ विभेदको कुराहरू आउँदछ, जातीय विभेदको कुराहरू आउँदछ। मैले केही पास्टरको कुराकानी सुन्दाखेरि कतिजना मण्डलीमा पास्टर सेवाकाई गर्ने पास्टरहरू मण्डलीको गोठालो, समाजले छुट्याइएको जातीय व्यवस्था अनुसार सानो अथवा दलित समुदायबाट छ भने उसमाथि विभेद भएको हामीले पाएका छौं। मण्डलीको पास्टर हुनको लागि पनि एउटा निश्चित समाजले तोकिदिएको उच्च वर्गको जातीय हुनुपर्छ, जात हुनुपर्छ भन्ने खालका धेरै यस्ता खालका विकृति हाम्रो समाजमा पनि छ। यदि तपाईँ र मैले साँचो विश्वास येशू ख्रीष्टमा गरेका छौं भने यहाँ येशूले भन्नुभएको छ कि येशू ख्रीष्टमा अब कोही पनि अलग छैन, कोही पनि फरक छैन, के यहुदी के अन्य जाति सबै येशू ख्रीष्टमा एक हुन् भन्ने कुरा बाइबलमा बताइएको छ। त्यसकारण कुनै पनि खालको विभेद हामी बीचमा हुनु हुँदैन भन्ने कुरा आजको यो वचनले पनि मुख्य गरी जोड़ दिएको म पाउँदछु। बीस पदमा त्यो घरना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ र ख्रीष्ट येशू आफै चाहिँ मुख्य कुने ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठिकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ। येशू प्रभु हाम्रो घरको कुने ढुङ्गो हुनुहुन्छ। कुने ढुङ्गो भनेको जसले घरलाई आकार दिन्छ। घर बनाउँदै जाँदाखेरि शुरूमा राखिने एउटा ढुङ्गो हो जसले निश्चित एउटा आकार घरलाई दिन्छ। यदि कुनै ढुङ्गो गलत भयो, बिग्रियो भने घर पूरै बिग्रिएर जान्छ। येशू प्रभु हाम्रो घरको जग हुनुहुन्छ भने त्यो जगमा आज हामी विभिन्न जातिका मानिसहरू, विभिन्न देशका मानिसहरू, स्त्री अथवा पुरूष, धनी गरीब सबै एक ठाउँमा आएका छौं अनि त्यो सबै परमेश्वरको महिमाका लागि एउटा त्यो मन्दिरको रूपमा स्थापना हुँदै जाँदैछ, बढ्दै जाँदैछ। यदि कुनै ढुङ्गो हाम्रो येशू ख्रीष्ट हुनुहुन्छ भने सम्पूर्ण घरमा हामी जे जति रहन्छौ सबै हामी समान छौं भन्ने कुरा यसले बताउँदछ। गलातीको पुस्तक 3:28 यहाँ यसरी लेखिएको छ, अब न त यहुदी छ, न ग्रीक, न कमारा छ, न फुक्का, न त पुरूष, न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ। आमेन। परमेश्वरले तपाईँ सबैजनालाई आशिष दिनुभएको होस्। हस्त
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
4: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
3: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ
4: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो भजन संग्रह 119 9 पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरूसँगको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला
5: यीशुले भन्नुभयो मृत्यु र पातालका साँचाहरू मसँग छन्
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम झोलाभित्र के छ हजुर, के छ तपाईँको हालखबर, कस्तो छ झोलाभित्र के छ? होइन, मलाई लाग्छ तपाईँ पनि ठिकै हुनुहुन्छ, म पनि एकदमै ठिक छु, परमेश्वरलाई धन्यवाद होस्। र कार्यक्रम झोलाभित्र लिएर प्राविधिक मित्र विजय र म ब्राम उपस्थित भइसकेको छु र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। हजुर, 9893244646 हाम्रो फोन नम्बर रहेको छ। र झोलाभित्र 12 पोका छन् है श्रोता, त्यो पोका चाहिँ तपाईँले खोल्नु पर्ने हुन्छ। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 पोका। र फोन लाइनमा अघि नै मित्र आएको जानकारी मलाई प्राविधिक मित्रले दिइसक्नु भएको छ र विशेष गरिकन कार्यक्रमको बारेमा पनि मैले तपाईँलाई बताउनु पर्ने हुन्छ। एकजनाले दुईपल्ट भाग लिन सक्नुहुन्छ र कार्यक्रमलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मेसेज अफ गड टिभीले। र मेसेज अफ गड टिभीलाई चाहिँ हजुरले युट्युबमा गएर तपाईँले त्यहाँ आशिषमय वचनहरू छ र तपाईँले लाइक सेयर कमेन्ट र सब्सक्राइब पनि गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। र तपाईँ पनि यो कार्यक्रमलाई चाहिँ म पनि मेरो व्यवसाय छ, म पनि हेल्प गर्न चाहन्छु, म पनि एउटा स्पोन्सर बन्न चाहन्छु जस्तो लाग्छ भने केही छैन, तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ। र यतिखेर भने फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, म कुराइराख्न चाहन्न, उहाँलाई स्वागत गरौं कार्यक्रममा। हेलो,
1: हिजो आज राति सपनीमा मसँग खेल्न आउँछिन् झोलाभित्र के छ? हिजो आज सपनीमा मसँग खेल्न आउँछिन् झोलाभित्र के छ? उनको मेरो चोखो माया साँच्चै बस्या रहेछ, उनको मेरो साँचो माया साँच्चै बस्या रहेछ। यसैले त तिमीलाई भेट्न आए दौडी दौडी झोलाभित्र के छ? यसैले त झोलाभित्र के छ तिमीलाई भेट्न आए दौडी दौडी, तिम्रो प्रेमको सागरमा खेलिरहेछु पौडी पौडी, तिम्रो प्रेमको सागरमा झोलाभित्र के छ म खेलिरहेछु पौडी पौडी। आजको दिनमा मलाई 10 नम्बर झोला दिनुहोस् हजुर, 10 नम्बर झोला, जे पर्छ पर्छ, जे जे होला होला।
2: जय मसी हजुर, जे जे पर्ला पर्ला, अब पक्कै पनि झोलाभित्र होइन, 10 नम्बर होइन त हजुर? ल हो, साह्रै रमाइलो परेछ हौ आज त। हजुरले कुकुर कराएको कहिले सुन्नु भएको छ? ल हजुर, एकचोटि कराएर सुनाइदिनु पर्यो भन्ने छ। के गर्नु, आज सुरुमै रमाइलो परेछ हजुर, अब कुकुरको आवाज निकाल्नु पर्यो क्या। हजुर हजुर, ल यति नै हो, फेरि एकचोटि भुक्दिनु पर्यो भनिदिनुहुन्छ विजय सरले, ठ्याक्कै राम्रो लाग्यो अरे। ल धेरै रमाइलो गरिदिनु भयो, खुसी लाग्यो होइन, यो भनेको आफ्नो प्रतिभालाई पनि सो गर्नुपर्छ हामीले होइन, जे आउँछ त्यही टर्छ होइन, त्यो तरिकाले हो। ल खुसी लाग्यो हजुर साथ दिनुभयो, अहिलेलाई छुटौ,
1: हस्
2: धन्यवाद। जय मसी हुन्छ पम्फा रक्काजी। र यो कार्यक्रमबाट चाहिँ मलाई चाहिँ एउटा के लाग्छ भने त्यो एक प्रकारको हामीमा डर हुन्छ क्या, त्यो डर चाहिँ हराउँछ क्या, जस्तो ए जे आउँछ म रेडी छु भन्नु चाहिँ पर्छ होइन। तपाईँ र म भित्र नि एउटा प्रतिभा लुकेको हुन्छ है, एउटा लिडर छ, त्यसलाई कहिले पनि मर्न दिनु हुँदैन होइन। तपाईँ हामी भन्छौँ नि म केही गर्न सक्दिनँ, तर तपाईँभित्र एउटा नि यस्तो आशा छ नि, तपाईँभित्र यस्तो असम्भव कुरालाई सम्भव तुलाउने एउटा अस्तित्व छ क्या, त्यो अस्तित्वलाई चाहिँ हामी मर्न दिनु हुँदैन। र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं, पक्कै पनि उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हजुर, कहाँबाट?
3: नैना थापा बोलेको,
2: नैना थापाजी म पनि ठिकै छु, तपाईँ कस्तो हुनुहुन्छ?
3: खाजा खानुभयो?
4: हजुर म ठिकै छु,
2: खायौँ हामीले खायौँ, तपाईँले?
3: मैले खाएँ मकै भुटेर खाएको, आज तपाईँलाई पनि सम्झिरहेको थिएँ, आउनु मन परिरहेको थियो गुड न्युज एफएमतिर, अब कहिले समय हुन्छ एक दिन आउनु पर्छ।
2: यो मकै खाएँ भनेर चाहिँ मलाई नसुनाएकै भए हुन्थ्यो क्या, म यस्तो उयो भइसक्यो, मैले मकै खाँदै गरेको फिल अझै तपाईँको
3: ल्याइदिन्छु एक
2: दिन। हुन्छ हुन्छ, दुःख नगर्नुहोस् हजुर, हजुरले सम्झिदिनुहोस् बास भइहाल्छ है, नत्र अब कहिले काहीँ मकै भुटेको त्यो मैले भनिदिइरहेछु। अनि जस्तो छ नि नैनाजी, मकै भुटेको टक्क फोटो खिच्नुहोस् होइन, अनि यसो म्यासेन्जरमा पठाइदिनुहोस्, हामी त्यही हेरेर चित्त बुझाउँछौँ क्या।
3: हजुर हुन्छ नि, हजुर
2: विजयजीले पनि
3: रियलमै आउँछ एक दिन,
2: ए हो
3: म पनि आउँछु अनि मकै पनि आउँछ।
2: विजयजीले पनि मेरो तर्फबाट जयमसी भनिदिनु भन्दै हुनुहुन्छ है।
3: हजुर हुन्छ, जयमसी।
2: नैना थापाजी, अनि अरू नयाँ नौलो के छ बताउनुहोस्।
3: म एकदमै ठिकै छु, परमेश्वरले आशिष दिनुभएको छ हजुरहरूको एफएम परिवारबाट, म एकदमै आशिषित छु। अनि अघि बिहानको कार्यक्रममा पनि मैले पुनम आन्टीलाई, पुनम दिदीलाई सेयर गर्दै थिएँ, अनि अहिले पनि म एकदमै आशिषित छु हजुरहरूको कार्यक्रम, विशेष यो के अरे बिहिबारको झोलाभित्र के छ भन्ने चाहिँ मलाई एकदमै मनपर्छ, यो त कहिले पनि नहटोस् भन्ने भइरहेको छ मलाई। यो कार्यक्रमले चाहिँ एकदमै उत्साह रमाइलो है, सुरुमा चाहिँ मैले भाग नलिँदै गर्दा चाहिँ के होला कस्तो होला भन्ने जस्तो लागिरहेको थियो, तर आफूले सहभागी हुनु पाउँदा, हजुरहरूसँग बोल्नु पाउँदा एकदमै उत्साहको कुराहरू, एकदमै आशिषको कुराहरू मैले पाएको छु। एकदमै धन्यवाद हजुरहरूलाई हृदयदेखि नै
2: आउने
3: दिनहरूमा। हजुर
2: नैनाजी, अनि तपाईँको हब्बा चाहिँ यतै हुनुहुन्छ कि गइसक्नु भयो?
3: जानु भइसक्यो, गएर पनि काम आदम होला, हावा त मैले
2: आदम आदम आदम हो आदम
3: हजुर आदम काम त जानु भइसक्यो अनि काम गर्दै हुनुहुन्छ।
2: ल खुसी लाग्यो, हामी पनि प्रार्थनामा सम्झिन्छौँ है। ल हजुर, अब चाहिँ भने तपाईँले पोका खोल्नु पर्ने हुन्छ, कति नम्बर झोलाभित्र कति नम्बरको झोला
3: के छ भन्नेमा होइन? ओके, अब कति नम्बर गयो? उहाँले 10 नम्बर चुज गर्नुभएको थियो हाम्रो कम्पा दिदीले, म 2 नम्बर गर्छु ल आज।
2: 2 नम्बर कति राम्रो परेछ ल है, मैले ढोका भन्दा पनि झोला चाहिँ खोले, ढोका त खोलिसकेछ अघि नै। एउटा रमाइलो चुटकिला भन्नुहोस्, हामी हाँस्न चाहन्छौ।
3: हजुर,
2: अब एउटा सम्झिनु पर्यो किनभने अब भागमा परेपछि त त्यसको भार त उठाउनै पर्यो होइन।
3: म कविता चाहिँ भन्न सक्छु, म चुटकिला चाहिँ अहिलेसम्म लाइफमा अहिलेसम्म भनेको छुइनँ।
2: यस्तो नत्र तपाईँको जीवनमा कुनै पनि त्यस्तो हँसाउने कुराहरू त भएको होला नि त, जस्तो चन्द्रमायाजीले भनेको, मलाई चन्द्रमायाजीले भनेको एउटा कुरा याद आउँछ क्या, पहिलोचोटि उहाँको घरमा चाहिँ कुकर ल्याएको थियो अरे क्या, अनि त्यो सिटी लाग्दाखेरि चाहिँ उहाँको दिदी अथवा कसले चाहिँ त्यो झिक्दिनु भन्नुभएको थियो अरे सिटी, अनि उहाँले चाहिँ सिटी नै फुत्ता झिकेर त्यो चाहिँ सबै छानातिर गएको थियो अरे क्या, अनि त्यो घटना चाहिँ कहिले बिर्सिन चाहन्न भनेर उहाँले हामीलाई एकदमै हँसाइराख्नु भएको थियो क्या। तपाईँको जीवनमा पनि त्यस्तै होला नि त कुनै पनि
3: पलहरू?
2: हजुर हजुर,
3: जीवनमा घटेको विगतमा सानो बेलामा चाहिँ
2: म आफ्नै
3: हँसाउने भन्दा पनि म एकदमै अलिक फनी टाइपकै थिएँ, अलिकति चञ्चल, एकदमै चञ्चल, सबैलाई माया, सबैले माया गर्ने, एकदम चञ्चले टाइपको, एकदम उपद्रव गर्ने के, बेसरी उपद्रव गर्ने, चपचप गरिहाल्ने, काम बिगार्ने, त्यस्तो स्वभावको थिएँ। अनि मलाई अरू त खासै व्याख्या गर्न आउँदैन, माफ गर्नु होला, मैले कहिले पनि चुटकिला भनेको छुइनँ। अनि
2: अब चाहिँ तपाईँ तयारी हुनुपर्छ, अब अर्को पालि चाहिँ तयारी हुनुपर्छ ल। एउटा कविता सुनाइदिनुहोस् न त।
3: हजुर,
2: एउटा कविता।
3: हजुर हस्, कविता चाहिँ म एकदमै कस्तो भने अब ओके, पिताको प्रेम भन्छु ल। पिताको प्रेम पापीहरूमा, पुत्रको बलिदान क्रुसैमा, मिटियो सबै अधर्म आत्माको छाप छातीमा, यीशुमा बाँचेकोहरूलाई न कुनै दण्ड छ न कुनै दोष, बिरानो विपना अब भुलिदेऊ, पुरानो सपना अब भुलिदेऊ,
4: सुम्पी देऊ जीवन सम्पूर्ण पिता पुत्र आत्मालाई यीशुमा सुतेकाहरूलाई न कुनै शोक छ न कुनै भोक व्यस्तको मलाई आएन
2: निकै नै रमाइलो गर्नुभयो. उहाँले पनि एउटा कविता कति राम्रो भन्नुभयो, खुसी लाग्यो. र आफ्नो जिम्मेवारी चाहिँ तपाईँहरूले निभाउनै पर्छ है, कुनै पनि सम्झिनु पर्ने हुन्छ. हामीले यो कार्यक्रममा यो पनि आउन सक्छ भनेर तयारी भएर बसेको चाहिँ एकदमै राम्रो. कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो.
5: फोन गरेर सहभागी बनाऊ मेरो मित्र,

0: सरकसी सर्वप्रथम दुवै सरलाई गरे है जाई माखी जाई माखी सर एकैछिन बोलिदिनुहोस् मलाई पोका पाँच नम्बर खोलिदिनुहोस् नदी चाहिँ शारदा खोला नम्बर हो
1: एकदमै ताली बजाउन मन लाग्यो मलाई एकदमै कति राम्रो है तपाईँ र मलाई पम्फा दिदी चाहिँ एकदमै बहुप्रतिभाशाली लाग्छ प्रभुले अझै धेरै तपाईँहरूलाई आशिष दिनुभएको होस् पाँच नम्बर होइन हजुर पाँच नम्बरमा चाहिँ एकदमै रमाइलो छ है तपाईँको कोसँग ठुलो झगडा भएको थियो अहिलेसम्म त्यो घटना अलिकति बताइदिनुहोस् न कसरी झगडा भयो पक्कै पनि कोहीसँग त तपाईँको एकदमै झगडा भएको छ होइन कोसँग भएको थियो र किन भएको थियो
0: सबभन्दा ठुलो त मेरो घरमै झगडा भएको भन्छु अनि के भन्छ मेरो जेठाजु दाई जेठानी दिदीसँगै झगडा भएको
1: हजुर
0: किन भन्दाखेरि मैले विश्वास गरे बारेमा
1: ए हजुर
0: अनि मैले विश्वास गर्दा चाहिँ उहाँहरूले घृणा गर्नुहुन्थ्यो यसलाई घरबाट निकाल्नु पर्छ भन्नुहुन्थ्यो अनि त्यस्तो गर्दा गर्दा मैले त्यतिकै केही पनि भनेन अनि त्यहाँ मान्छे पनि खेर्नु भयो यसले यो धर्ममा गए अनि हामी बिरामी भयौँ 5 लाख रुपियाँ मलाई खर्च लाग्यो यसले तिर्नुपर्छ भनेर पनि बोलिरहनुहुन्थ्यो अनि त्यसपछि एक दिन हाम्रो बाबुको बुवा खाना खाँदै हुनुहुन्थ्यो अनि त्यस्तै देवर भाउ बोलिराख्नु भएको थियो अनि मैले तल गएँ अनि किन झगडा गर्नुहुन्छ भने अनि पछि दिदीले हाम्रो बाबुको बुवालाई पिट्नुहुन्थ्यो अनि मैले दिदीलाई समाएँ क्या किन गर्नुहुन्छ दिदी यस्तो भनेर त्यहाँ समाएँ अनि जेठाजु दाईले चाहिँ मलाई टाउकोमा हानिदिनु भयो क्या बाक्सुले अनि पछि ठुलो झगडा हो मेरो जिन्दगीमा
1: भनेपछि प्रभुको निम्ति कुटाई पनि सहनु भएको छ कस्तो आशिषको कुरा होइन मलाई त यस्तो लाग्छ रश्मिलाजी जसले प्रभुको निम्ति सतावट सहन्छ नि त्यो चाहिँ एकदमै स्पेसल मान्छे लाग्छ नि
0: परमेश्वरले जान्नुहुन्छ परमेश्वरलाई धन्यवाद अनि त्यस्तो गर्दा पनि सने तैले पुलिस बोला के गर भनेर भन्नुहुन्थ्यो अरू गाउँकोहरूले अनि मैले केही भनेन न्याय परमेश्वरले गर्नुहुन्छ परमेश्वरले तिमीहरूले बदला नल्याऊ बदला लिने काम मेरो हो भन्नुहुन्छ म केही पनि गर्दिनँ भने अनि पछि चाहिँ अब चाहिँ सबै राम्रै कुराकानी हुन्छ बोल्छौँ त्यति बेला यस्तो भयो तिमीले त्यो कुरालाई सम्झि नराज है भनेर भन्नुभएको थियो इन्डियाबाट म यतै आइसकेपछि फोन गर्नुभएको थियो अनि कुरा त बुझिसके दाई भन्यो अनि
1: कति राम्रो कुरा क्या आशिषमय लाग्यो मलाई चाहिँ एकदमै मन छुयो धेरै धेरै धन्यवाद रश्मिलाजी अहिलेलाई छुटौँ
0: हुन्छ
1: धन्यवाद रश्मिला बोहराजी हुनुहुन्थ्यो एकदमै आशिषमय गवाही सुन्ने मौका पाएँ हुँ होइन परमेश्वरले यो मलाई दिइराख्नु भएको थियो होइन झगडा पनि हेर्न त कति अर्थपूर्ण जसले प्रभुको खातिर सहनु पर्यो होइन आज त्यही व्यक्तिले फोन गरेर मलाई माफ गर त्यो दिन बिर्सिदेऊ हेर यो कस्तो एउटा आशिषको कुरा हो क्या मलाई चाहिँ त्यो लाग्छ त्यो भएर तपाईँ र मलाई पनि कति मान्छेले सताउन खोज्छन् थुकेका होलान् ढोका बन्द गरेका होलान् परमेश्वरलाई धन्यवाद दिनुहोस् किनकि परमेश्वरको निम्ति सतावट सहने मान्छे स्पेसल मान्छे हो जसले पाए त्यसले कहाँ प्रभुको खातिर सहन सक्छ र होइन कोही हुनुहुन्छ त्यतिखेर फोन लाइनमा उहाँलाई स्वागत गरौं कार्यक्रम झोलाभित्र के छ कोही हुनुहुन्छ फोन लाइनमा हेलो
2: जय
1: मसी पम्फाजी रुजी हजुर हजुर कस्तो हुनुहुन्छ म पनि एकदमै ठिकठाक छु रुजी एकदमै मैले सम्झिरहेको थिएँ हाम्रो रुजी कतिखेर आउनुहुन्छ कतिखेर आउनुहुन्छ भनेर सोचिरहेको थिएँ जस आइदिनु भयो खुसी लाग्यो हो नि एकदमै मनै मनैदेखि किनभने यो कार्यक्रम आउँदा र गुड न्युज प्रवासी सन्देश आउँदा चाहिँ म तपाईँलाई धेरै सम्झिन्छु हजुर हजुर एकदमै एकदमै रुजी ल कति नम्बरको झोलाभित्रको पोका खोल्न चाहनुहुन्छ
2: अब कति नम्बरको होला म चाहिँ
1: 1 नम्बरको कति राम्रो परेछ रुचिलाई बाइबलको तपाईँलाई मनपर्ने दुईटा पद भन्नुहोस् भनेर लेखेको छ हौ तपाईँको झोलाभित्र त
2: बाइबलको मलाई
1: मनपर्ने
2: दुईटा पद
1: हजुर
2: प्रेरित 1:8 मनपर्छ
1: पढ्दिँदा राम्रो
2: अनि पेजको आत्मा लेखेको कुरा मैले गलत गरिन भने नहेरिकन भन्दैछु तिनीहरूमा पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरू शक्ति पाउनेछौ तिमीहरू एरुसलेममा सारा यहुदियामा सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ भनिकन लेखिएको छ भनेर म सम्झिन्छु होइन सायद गलत गरिन भने अनि फिलिपी चारको दानमा भनेको छ त्यो पनि मनपर्छ प्रभुमा सधैँ आनन्द गर म फेरि पनि भन्दछु आनन्द गर भनिकन
1: ठिक छ साथ दिनुभयो खुसी लाग्यो मनैदेखि हजुरलाई धन्यवाद भन्न चाहन्छु अहिलेलाई छुटौं जय मसी रुथ मगराजी हुनुहुन्थ्यो हामीसँग कुवेतबाट जोडिनु भएको थियो र हजुर तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ र झोलाभित्र 12 पोका छ र त्यो पोकाभित्र चाहिँ के छ त्यो तपाईँले खोल्नु पर्ने हुन्छ मैले खोल्न मिल्दैन र यो कार्यक्रम प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिने गर्छौं र कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ म्यासेज अफ गड टीभीले र यो चाहिँ युट्युब च्यानल हो त्यहाँ गएर तपाईँले परमेश्वरको जीवित वचनहरू सुन्न सक्नुहुन्छ र यो च्यानललाई चाहिँ तपाईँले लाइक शेयर कमेन्ट र सब्सक्राइब गरिदिनको लागि म अनुरोध पनि गर्न चाहन्छु र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
3: हेलो सर जयमस्ती
1: जयमस्ती हजुर लक्ष्मीजी ए माया मगर माया माया माया मगर आरामै हुनुहुन्छ
3: पत्ताल्नु पर्दो रहेछ कि त्यो बाबै
1: हजुर
3: कस्तो कार्यक्रम हो
1: यो त एकदमै तपाईँ हाम्रै कार्यक्रम हो
3: साह्रै झोलाभित्र पोका खोजाल्नु गाह्रो हुन्छ क्या सबै
1: होइन जे आउँछ त्यही टर्छ भनेर गर्नुपर्ने हुन्छ होइन
3: अहिलेसम्म बल्ल बल्ल
1: ल हजुर अब माया मगरजी अब माया गरेर एउटा पोका खोल्नु पर्ने हुन्छ कति नम्बरको पोका खोलौँ
3: कुन कुन गर्छ
1: अहिले त 1 गयो 2 गयो 5 गयो अनि 10 गयो
3: म 7 नम्बर खोल्छु नि त
1: 7 नम्बर मैले 7 नम्बरको पोका खोल्दैछु है यहाँ यस्तो रहेछ तपाईँको स्कूली जीवनको 5 साथीहरूको नाम भन्नुहोस् अब सम्झिनु पर्ने भयो जतिखेर तपाईँ फरक लगाएर टुक टुक टुक कुद्नुहुन्थ्यो नि
3: सुन्नुहोस्
1: है तपाईँ स्कूली जीवनमा हुँदा क्या सानोमा
3: हजुर
1: हुँदा तपाईँको 5 साथीहरू होलान् पक्कै पनि बिर्सनै नसक्ने साथीको नाम त थाहा हुन्छ नि त होइन जतिखेर तपाईँ फरक लगाएर टुक टुक टुक कुद्नुहुन्थ्यो क्या स्कुल जानुहुन्थ्यो त्यतिखेरको 5 साथी सम्झिनुहोस् यतिखेर
3: ए साथीहरूको नाम दिनु पर्यो सर
1: एकदम एकदम मिल्ने साथीहरू
3: ल हुन्छ हुन्छ सर अब अहिले त फोन सोन कन्ट्याक्ट छैन होइन पहिला चाहिँ सानो बेलामा चाहिँ नै जे होस् स्कुल त जाने मौका पाएन सर तर हामी भाडाकुटी खेल्थ्यौँ कि
1: हो त्यही साथी
3: साथीहरू कल्पना बिमला तारा संगीता निर्मला हजुर
1: कति मजाले सम्झिनु भएको रहेछ केही अलिकति रमाइलो केही कुराहरू पनि छन् सानोमा
3: हजुर एकदमै रमाइलो त एकदमै अब सानो बेलाको कतिवटा चाहिँ नि बिर्सि पनि सके सर अनि अब खेल्दाखेरि चाहिँ नि यसो भाँडाकुटी खेल्दाखेरि कोही साथीहरूले चाहिँ तरकारी पकाउनुहुन्थ्यो कोही साथीहरूले म चाहिँ दाल पकाउँछु भन्थे कोहीले अचार बनाउँछु भन्थ्यो कि सर
1: हजुर हजुर
3: अनि त्यो मध्येमा चाहिँ मैले चाहिँ अचार बनाउँछु भन्दाखेरि अचार त बनायो तर सब कुरा हालेर नुन चाहिँ नहालेको के सर
1: हजुर हजुर हजुर
3: नुन नहालेपछि त अनि पहिला खानेले त कस्तो मिठो छ भनेर जिस्किएर भन्या रहेछ पछि खानेहरूले चाहिँ मिठै छैन पानी जस्तै छ भने के अनि आफूले चाख्दाखेरि त साह्रै मिठो लाग्यो के गर्ने अब नमिठो भनौँ भने आफैले बनाएको है
1: हो नि अनि मिठो
3: भन्नु पर्यो
1: ल खुसी लाग्यो हजुर साथ दिनुभयो अहिलेलाई छुटौँ
3: हुन्छ सर
1: जयमस्ती माया मगर्जी हुनुहुन्थ्यो नि किनभने रमाइलो कुराकानी भयो र म पनि एकदमै आशिषित भइरहेको छु हजुरहरूले प्रत्येकले फोन गरेर भनेका कुराहरू मेरो लागि एकदम आशिष भनिरहेको छ र म मात्र होइन धेरैले कार्यक्रम सुनिराख्नु भएको छ हामी यसरी अरूको निम्ति पनि कहिलेकाहीँ हामी रुदै भए पनि खुसी बाँड्नुपर्छ किनभने कसैको लागि यो खुसी आशिष बन्न सक्छ होइन भनेको छ नि त जब एउटा मलाई परमेश्वरको वचन चाहिँ एकदमै मनपर्छ क्या, कसैले मेरो निम्ति पानी दियो भने पनि त्यसलाई इनाम दिइनेछ क्या। पानीको कुरा होइन यहाँ, तपाईँ र मैले के दिइरहेको छौ, उत्साह दिइरहेको छौ क्या। यदि तिमीले कसैलाई उत्साह दियो भने तिमीले पनि डबल उत्साह पाउनेछ भनेर परमेश्वरको वचनले हामीलाई भन्दछ। र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
4: जय मसी सर।
1: जय मसी पम्फाजी।
4: जय मसी सर, म त लाइनमा बसे बसे आमाले बोला बोले हुनुहुन्छ भित्र अघिदेखिको, एउटा बोका खोलेर के भने अनि भित्र जाउँ कि भनेर लागेको छ।
1: हजुर हजुर, ल हजुर, ल कति नम्बर पोका खोल्ने भन्नुहोस् न।
4: म 4 नम्बरको खोल्न चाहन्छु सर।
1: ओके, 4 नम्बरमा भने मैले पोका खोले है त। पम्फाजी, तपाईँले चाहिँ एउटा किताब पाउनु भयो है, यो किताब चाहिँ लेखक जेम्स तामाङजीले लेख्नु भएको किताब चाहिँ हजुरको लागि मैले उपहार दिए।
4: परमेश्वरलाई धन्यवाद। अनि हस्पिटलमै झन्डै आन्द्रा गाँठो परे, हाँस्दा हाँस्दा हस्पिटल पनि तयारी बनाउनु पर्ला जस्तो छ सर। हसाउनु भएन मेरो मितिनी ज्यूले है,
1: तपाईँको मितिनी त साह्रै खतरा हुनुहुन्छ नि त।
4: अनि फेरि अर्को बहिनी कविता सहित आउने, अहो कति हाँस्दा हाँस्दा है हाम्रै नाटक पर्ला जस्तो,
1: प्रत्येकले एकदमै रमाइलो भइरहेछ आज है, सबैले हँसाइराख्नु भएको छ, आशिष पारिराख्नु भएको छ होइन। धेरै धेरै धन्यवाद हजुर, जसरी आमालाई स्याहार गरिराख्नु भएको छ, परमेश्वरले हजुरलाई त्यो सामर्थ्य त्यो शक्ति दिनुभएको होस् है। अहिले
4: सर हजुरहरूको प्रार्थनाद्वारा अहिले बोलाएर 2-3 चोटि बोलाइसक्नु भयो, फेरि रुन थाल्नुहुन्छ है त सर।
1: धन्यवाद धन्यवाद। जयमस्ती पम्फा गोपालीजी हुनुहुन्थ्यो हामीलाई चितलाङबाट, र उहाँको मम्मीको लागि प्रार्थना गरिदिनु होला। उहाँको मम्मीको खुट्टा चाहिँ एकदमै त्यो कुहिएर गइरहेको अवस्था जस्तो देखिन्छ क्या, पाकेको छ एकदमै। प्रार्थना गरिदिनुहोस् परमेश्वरले काम गर्नुभएको होस् भनेर, र पम्फा दिदीलाई पनि परमेश्वरले त्यो सामर्थ्य र त्यो शक्ति दिनुभएको होस् भनेर। र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
5: हेलो हजुर।
1: हजुर, जय मसी पुनाजी। जय मसी पुना थापाजी।
5: हजुर, आज फुन्ना लाउँदाखेरि यहाँ गीत पनि आइरहेको थियो मलाई, अब भन्न त के भन्नु खै।
1: पुना थापाजी, अनि खानुभयो पापा?
5: पुना खाइसक्यो पापा। अनि के
1: हजुर,
5: हे प्रभु चिनेको सलाई त फुन पनि लाग्दैन क्या रे, बनाथे मैले त। अनि म त यता जान्छु नि त, फेरि यस्तै गीतमा यहाँ भन्नु पर्यो नि त।
1: हजुर हजुर, भनेपछि गीतैबाट भनिदिनु भयो फोन लागेन भनेर।
5: लाग्दैन लाग्ने रहेछ यो हजुर प्रभु, आज त भनेको थिएँ कि मैले।
1: हजुर हजुर, लाग्छ लाग्छ, तपाईँहरूकै लागि हो, नलाग्ने त कुरै हुँदैन नि होइन।
5: लाग्यो, अब मैले भन्न सक्ने परे हुन्थ्यो, अलिअलि हजुरै छ मेरो लागि।
1: सक्नुहुन्छ सक्नुहुन्छ। ल, कति नम्बर पोका खोलौँ त पुनाजी? अहिले त 1 नम्बर पनि गयो, 2 नम्बर पनि गयो, 6 नम्बर पनि गयो, होइन 5 नम्बर गयो, 7 नम्बर गयो, 10 नम्बर गयो।
5: 10-12 बाँकी छ।
1: अब कतिवटा बाँकी छ भने 3 नम्बर बाँकी छ, 6 नम्बर बाँकी छ, 8 नम्बर बाँकी छ, 9 नम्बर बाँकी छ, 11 नम्बर बाँकी छ, 12 नम्बर बाँकी छ।
5: मलाई हानि मात्र बस्दै हुन्थ्यो बरु। अनि त्यही 5 नम्बरको होइन, 5 त टिपिसक्नु भयो क्या,
1: टिपिसक्नु भयो,
5: अनि भनिसक्नु भयो। 8 नम्बरको भन्छु,
1: 8 नम्बरको चाहिँ लै लै लै मैले खोले खोले खोले खोले खोल्दाखेरि चाहिँ के रहेछ भने बाइबलमा 66 पुस्तक छ होइन, 10 मात्रै पुस्तकको नाम भन्नुहोस् भनेर भन्नु है यो झोलाले। अयो ल, 8 पुस्तकको नाम भनिदिनुहोस् अब, जेसुकै होस्, 66 त भन्नु परेन होइन, 8 मात्रै। ल
5: ए, पदहरू मात्रै भन्दै जाने
1: होइन होइन, पुस्तकको नाम मात्रै, मत्ती मर्कुस लुक्का योना जस्तो क्या,
5: त्यसरी नै भन्दै जाने।
1: हजुर
5: ए हजुर, हुन्छ हजुर,
1: 10 पुस्तकको नाम भन्नुहोस्।
5: हुन्छ हजुर, ल हजुर, म चाहिँ राजाको
6: राजाको पुस्तक बोल्छु है,
1: पहिलो राजा दोस्रो राजा हो,
6: पहिलो राजा दोस्रो राजा अनि त्यसपछि इतिहासलाई है, अनि इतिहास पछि चाहिँ म के अरे ऊ भन्छु त्यहाँ के अरे इतिहास पछि
1: पहिलो सामेल दोस्रो सामेल
6: अघिल्लो छ के मेरो पुरै बल्लट परिदिन्छ अनि स्तर अनि यो आयुबको चिप्छु म आयुब भन्छु
1: आयुब
6: आयुब हजुर आयुब पछि भजन है
1: भजन सङ्ग्रह
6: भजन सङ्ग्रह अनि त्यसपछि इतिहासको है
1: हजुर उपदेशक अनि
6: उपदेश यसैया एरिया हजुर है यस्तो अघिल्लो परेको यो पुनालाई आज
1: ल पुग्यो पुग्यो अब अप्ठ्यारो नमान्नु मैले तपाईँलाई साथ दिएँ होइन
6: धन्यवाद
1: तपाईँले बाह्रवटा भनिदिनु भयो दुईटा त बढी नै भन्नुभयो ल धेरै धेरै धन्यवाद तपाईँलाई साथ दिनुभयो जस्तो सुकै परिस्थितिमा पनि हामी चाहिँ पछि हट्नु हुँदैन भन्ने एउटा यो पनि हो होइन जस्तो आउँछ त्यस्तै तर्छ
6: मतीको 25 को वचनले भने है बत्ती दुला आउँदा तयारी हुन सकम के
1: परे परे परे एकदमै हजुर धेरै धेरै धन्यवाद तपाईँलाई अहिलेलाई छुटौ
6: हुन्छ हजुर
1: जय मसी पुनाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र श्रोता तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ यतिखेर कोही मित्र फोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो एउटा कुरा चाहिँ सोध्न मन लाग्यो तपाईँलाई जस्तो अहिले त्यो युद्धहरू भइरहेको छ त्यतातिर कस्तो छ तपाईँलाई त्यस्तो केही छ कि छैन
7: अहिले यहाँ चाहिँ ठिकै छ हिजो के अस्तिको दिन चाहिँ साइरन बजिरहेको छ मोबाइलमा
1: हजुर
7: त्यस्तो खासै त्यस्तो केही छैन न्युजहरू चाहिँ आइरहेको छ इरान र अमेरिकाको बारेमा तर यहाँ कुवेतमा चाहिँ खासै त्यस्तो केही पनि सुनेको छैन अहिले
1: हजुर हुन्छ हामी तपाईँको सुरक्षाको लागि प्रार्थनामा सम्झिन्छौँ है ल रुचि अब छान्नुहोस् कति नम्बर
7: अब कति कति नम्बरको पोका होला
1: अब तीन नम्बर बाँकी छ छ नम्बर बाँकी छ नौ नम्बर बाँकी छ एघार बाँकी छ बाह्र बाँकी छ
7: बाह्रै रोज्छु मैले त बाह्रै रोज्न लागेको थिएँ
1: ल बाह्रमा
7: जहिले उपहारमा त के खापिरहनु उपहारमा चाहिँ भनेर
1: अब त्यसो भनिसक्नु भयो के भन्नु म तपाईँको भागमा चाहिँ रिचार्ज कार्ड नै परेको छ आज पनि
7: अनि रिचार्ज कार्ड त खोइ त सेन्ड भएन त अस्ति नै त
1: हो तपाईँको तपाईँको नम्बर पठाइदिनु त तपाईँको नम्बर जुन नम्बर छ नि त्यो चाहिँ आज तपाईँले पठाइदिनु अस्ति पठाउनु पालो थियो नम्बर कन्फ्युजन भएर हामीले पठाउन सकेनौ आज चाहिँ पठाइदिनुहोस्
7: म अहिले तुरुन्तै वाट्सएपमा अहिले भर्खरै सेन्ड गर्छु त्यो नम्बर टिपिराख्नुहोस् ल फेरि मलाई थाहा हुँदैन नि त त्यो भएर
1: हुन्छ हुन्छ
7: नम्बर सेन्ड गर्छु
1: हजुरले हजुर
7: मलाई चाहिँ भजन गाउने भाग परे नि हुन्थ्यो भनेर खोजिबस्छु
1: यीशु
7: समाचार सुनाउने भाग परिरहोस् भनेर खोजिबस्छु त्यही चाहिँ पर्दैन
1: अब प्रार्थना गर्नुहोस् पुरा
7: प्रार्थना सहित चाहिँ आउँछ क्या आउन चाहिँ तर अघि नै चाहिँ धन्यवाद प्रभुलाई वचनको भाग परेछ त्यो पनि एकदमै खुसीको कुरा हो होइन खै मान्छेलाई पुरस्कार पद रमाउनु पर्ने मलाई चाहिँ खुसी
1: लाग्छ
7: खुसी लाग्दैन आयो धन्यवाद रिसर्च कार्ड पनि होइन चाहिन्छ हुन्छ उहाँ नम्बर सेन्ड गर्छु
1: जयमसी धन्यवाद उहाँ हुनुहुन्थ्यो रुथ मगरा दिदी कुवेतबाट हामी जोडिनु भएको थियो हामीसँग र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ र झोलाभित्र बाह्रवटा पोकाहरू छन् र तपाईँले खोल्नुपर्ने हुन्छ र त्यो पोकाभित्र के छ त्यो चाहिँ मलाई थाहा छैन तपाईँले फोन गरेपछि मात्रै त्यसको रहस्य थाहा हुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
8: हेलो जय मसी हजुर
1: जय मसी चन्द्रमायाजी ढिलै आयो कडा आयो भने जस्तो भयो के आयो त्यो त मलाई पनि थाहा छैन हेर्नुहोस् होइन अब ल अब कति नम्बर पका
9: हजुर सर,
1: कति नम्बर पोका खोल्न चाहनुहुन्छ? नौ नम्बर, ल अब चाहिँ तपाईँलाई कडा परे जस्तो छ है। अब ढुक ढुक ढुक गरेर मैले नौ नम्बरको खोलेँ। नौ नम्बर के रहेछ भने, नढाँटी भन्नुहोस्, आज तपाईँ कति बजे उठ्नु भएको थियो?
9: बिहान
1: कति बजी? ओहो, भनेपछि तपाईँलाई हामीलाई अल्छे भन्ने चाँदरिलो भन्ने त्यो पनि तपाईँ नै भन्नुहोस् है, हामी त भन्दैनौँ फेरि।
9: म अल्छे अल्छे भन्दा नि हुन्छ यस्तो के सर, म पहिले म कति धेरै बिराम हुँदाखेरि रात कटाउनु, दिन कटाउनु कति गाह्रो हुन्थ्यो, रातभरि निन्द्रा आउँदैन, कहिले उज्यालो हिँड्नु अनि बाहिर निस्किनु त्यस्तो हुन्थ्यो सर। अहिले मलाई यस्तो आनन्द, निन्द्रा आउँछ, शान्ति छ, अनि ल म सात बजी चाहिँ उठेर पसल खोलिहाल्ने हो, होइन, प्रार्थना गरेर, अनि शान्ति नठाँटी भनेको सर म सात बजे उठ्छु।
1: ए, भनेपछि त्यो पहिलेको निन्द्रा पनि अहिले प्रभुले दिइराख्नु भएको छ तपाईँलाई?
9: पहिलेको त्यो सम्झेर नि म सुत्छु क्या, मलाई निन्द्रा आउँछ भनेर म आनन्दले सुन्ने
1: हो। एउटा एउटा पद भन्न मन लाग्यो, सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो, होइन। यसरी नै खुसी रहनुहोस्, यसरी नै व्यस्त रहनुहोस्, हामी तपाईँलाई प्रार्थना गरिदिनेछौँ, होइन। मान्छेलाई कतिचोटि निन्द्रै लाग्दैन नि त, होइन भन्नु त?
9: हजुर हजुर, त्यतिखेर त म सुन्नु हुँदैन भनेर म त्यो पहिलेको याद आउँछ नि सर, म कति धेरै दुःख कष्ट रातभरि म निन्द्र नआई, कहिले उज्यालो हुन्छ, मेरो घरदेखि बाहिर निस्केपछि अनि म पनि निस्कौला भन्ने त्यस्तो भइरहन्थ्यो, अनि म चाहिँ त्यो सम्झेर मलाई अहिले यति निन्द्रा आउँछ, मिठो निन्द्रा म दिनरात पनि
1: सुन्न सक्छु। ल ठिक छ ठिक छ, कस्तो आशिष लाग्यो आज चाहिँ, प्रत्येकबाट म आशिष पाइरहेको छु, किनभने परमेश हिजो त्यस्तो समय थियो नि त, होइन, निन्द्रा नलाग्ने समय थियो, प्रभुलाई पाउनु भएको थिएन होला, चारतिर तनाव थियो होला, तर आज प्रभुलाई पाउनु भएको छ, होइन, प्रभुले प्रार्थना सुन्नुहुन्छ।
9: आनन्द छ क्या सर, अनि म साँच्चै सुत्छु, तर अब यो धेरै काम हुने बेलामा चाहिँ मेरो टुङ्गो हुँदैन, मैले एक बजे उठ्नुपर्ने हुन्छ, कहिले बाह्र बजेसम्म काम गर्नुपर्ने हुन्छ, ठिकै छ, त्यही भएर म साँच्चै नजाति भरेको सर सुत्छु सात सबैजना हाँस्नु भयो होला।
1: हो नि, जस रमाइलोको लागि पनि त हो नि त कार्यक्रम, अब धेरैलाई थाहा हो नि त, अब तपाईँलाई कुनै पनि साथीले पाँच बजी छ बजी फोन गर्नेवाला छैन, सात बजी उठ्नुहुन्छ भनेर, होइन। तपाईँलाई तपाईँको नम्बर मागिराख्नु भएको थियो एकजनाले, सायद अब उहाँले पनि सुनिराख्नु भएको होला, हाम्रो चन्द्रजीलाई चाहिँ सात बजी भन्दा पछाडि नै फोन गर्नुपर्ने रहेछ भनेर थाहा हुन्छ नि त, होइन।
9: धन्यवाद सर, हामीले दिनु भएको रहेछ, हामी कुराकानी भयो, धेरै वर्ष अघिदेखि हामी भेट्ने कुरा थियो, हामी भेट्नु सकिरहेको थिएन, हजुरलाई धेरै धन्यवाद, हामी कुराकानी भइसक्यो नि।
1: हजुर ल, धेरै धेरै धन्यवाद, किनभने तपाईँको आवाज धेरैजना सुन्न चाहनुहुन्छ क्या, मैले धेरैलाई धेरैको तपाईँको नम्बर दिएको छु, होइन, जस्तै हाम्रो पम्पा दिदीको, होइन, जस परमेश्वरले यसरी साथीहरू राखिदिनु भएको छ, एकअर्काको लागि हामी उत्साहको स्रोत बन्नुपर्छ, होइन, त्यो कुरा चाहिँ एकदमै राम्रो छ, र राम्रो कुरालाई हामीले बढाउँदै जानुपर्छ, नराम्रो कुरालाई घटाउँदै जानुपर्छ। धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। आइयो ल, धन्यवाद है, छुटौ, जय मसी। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, मलाई पनि एकदम उत्साह लाग्यो यी सबै कुराहरू, र म एउटा कुरा भन्न चाहन्छु, सायद फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ होला, तर एउटा कुरा चाहिँ म भन्न चाहन्छु, आज तपाईँलाई निन्द्रा नलागेको होला, आज तपाईँलाई गाह्रो साह्रो होला, तर परमेश्वरले त्यो दिन पनि तपाईँलाई दिनुहुन्छ, नहात्तिनुहोस्, त्यो सुखको दिन पनि आउँछ, होइन, गाह्रो कुराहरू सबै हटेर जान्छ, होइन, आज तपाईँ कसैसँग मागिराख्नु भएको होला, तर भोलि परमेश्वरले यस्तो दिनुहुन्छ, आज तपाईँ माग्ने हो, भोलि तपाईँ दिने हो, होइन, केही छैन, प्रभुसँग प्रार्थना गर्नुहोस्, परमेश्वरले हाम्रो बिन्ती, हाम्रो प्रार्थना, हाम्रो आँसुलाई चाहिँ खुसीमा बदल्ने परमेश्वर अझै पनि तपाईँ र मेरो साथमा हुनुहुन्छ, सबै कुरा बदलिने छन्, तर परमेश्वर कहिले पनि बदलाउनुहुन्न, उहाँले हाम्रो आवाज वा परमेश्वरको वचनले स्पष्ट रूपले भन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सधैँ खुल्ला रहनेछ, त्यो परमेश्वरको छोराछोरी हो हामी, हाम्रो आवाजलाई परमेश्वरले आज नसुन्नुहोला, तर उहाँको वचनले स्पष्ट रूपले भन्दछ, सबै कुराको समय छ, भोलि आज दुःखले तपाईँले कटनी रोपिराख्नु भएको होला, भोलि हाँस्दै कटनी गर्ने समय पनि आउनेछ। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
10: हेलो, जय मसी।
1: जय मसी संगीता रिमालजी।
10: ठुदेखि कसैले नगर्दा गर्दा गर्दा बल्ल बल्ल भागमा आयो। ल धन्यवाद।
1: बल्ल बल्ल होइन, जोड जाड गरे बल्ल बल्ल लाग होइन त।
10: हजुर हजुरले भन्नुभएको छ, सुरुमै भन्नुभएको छ, सुरुमै गर्दा नि भएन
1: भएन,
10: उकालो हिँड्दा हिँड्दै।
1: तर यस्तो हिरोको समय अन्तिममा आउँछ भनेको त्यो होला, तपाईँ आजको कार्यक्रमको हिरो हो नि त।
10: हिरो होला,
1: हिरो हिरो हिरो होइन। ओके, कति नम्बरको पोका खोल्न चाहनुहुन्छ त हजुर संगीताजी?
10: के थाहा अब कति पोका छ के पोका छ थाहै छैन।
1: ल हजुर, तीन नम्बरको बाँकी छ, छ नम्बरको बाँकी छ, एघार नम्बरको बाँकी छ, तीनवटा मात्रै बाँकी छ। ल छ एघार तिन
10: नम्बर त अस्ति नै गरे होला, कुन चाहिँ गरौँ त प्रभुसँग?
1: अब एघार बाँकी छ, छ बाँकी छ,
10: छ बाँकी छ, छ त आउँदै गर्दाखेरि
1: खोल्दिउँ छ नम्बर। कति नम्बर कति नम्बर?
10: अब अस्ति नै छ खोलेको, अहिले छ खोलिदिन्न त अब।
1: ल ल ल ल, खोल्दे है, मैले खोल्दे। ल जे सुकै होस्, यहाँ चाहिँ यसरी लेखेको रहेछ, तपाईँलाई मन पर्ने एउटा भजन गाउनुहोस् ल।
10: मलाई मन पर्ने भजन
1: ल गाइदिनुहोस्।
10: आउँदैन होइन,
1: यो चाहिँ अघि कसले भयो मलाई परे पनि हुन्थ्यो भन्दै हुनुहुन्थ्यो हाम्रो पम्फा गोपालीजीले होला सायद,
10: हो र?
1: तर तपाईँलाई पर्यो, तपाईँ पनि मिठो गीत गाउनुहुन्छ नि त।
10: मैले लय चाहिँ आउँदैन,
1: तपाईँ पनि हाम्रो पम्फा रोक्काजीको साथी हो नि त, त्यो भएर गीत गाउनुहुन्छ। सल्लाह बग्ने खोला नि होइन। ल छ नम्बर
10: के अरे, अब के गाउँ त?

0: हात पाउलाई चढी होला नि उसमा होइन
1: ठिक छ जे साथ दिनुभयो त्यो नै खुसी लाग्यो मलाई
0: हजुर अब मलाई केही आउँदैन भजनको लय त आउँदैन तर पनि धन्यवाद
1: होइन यति भयो भने प्रभुको निम्ति गाइदिनु भयो नि त त्यो ठुलो कुरो हो नि त होइन अहिलेलाई छुटौँ हस् धन्यवाद छैन
0: शिवा दिदी अगाडि हुनुहुन्छ
1: क्या हजुर हजुर
0: म 11 नम्बर आयो भने शिवा दिदीलाई गाउन लाउँछ है अब के आउँछ त्यहाँ त
1: जय मसी हजुर जय मसी हजुरको नाम हेलो संगीता रिमालजी हुनुहुन्थ्यो 6 नम्बरको पोका खोलेर साथ दिनुभएको थियो र कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ र झोलाभित्र के छ त्यो त मलाई पनि थाहा छैन झोलाभित्र पक्कै भन्नुपर्दा 12 पोका छन् र अब चाहिँ भने 3 र 3 नम्बर र 11 नम्बरको पोका मात्र बाँकी छ कोही मित्र यतिखेर फोन लाइनमा आएको जानकारी मैले पाइसकेको छु उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जय मेसी हजुर म त साह्रै रमाएको छु के साथीहरूको बोली सुन्दा नि एकदम रमाइलो लाग्यो मलाई
1: पुनाजी फेरि आउनुभयो खुसी लाग्यो
2: हजुर
1: फेरि अघि तपाईँलाई के पो परायो थियो
2: हजुर
1: अघि तपाईँलाई के परायो थियो
2: वचनहरूको पदहरू भन्नुहोस् भन्नुभएको
1: ए पदहरू होइन बाइबलको नाम पुस्तकका नामहरू होइन ल अब चाहिँ भने 11 नम्बर र 3 नम्बर बाँकी छ पुनाजी
2: अब उब्रिने आयो रमाइलो लागेको छ मात्रै 3 नम्बर टिप्छु ल
1: 3 नम्बरमा चाहिँ पुनाजीलाई परेको छ रिचार्ज कार्ड ल तपाईँको रिचार्ज कार्ड है आज
2: हजुर हजुर हजुर धन्यवाद म त हामी आइदिनुहुन्छु जस्तो लाग्थ्यो एकपल्ट त
1: हो अब अर्को पालीलाई पनि त राख्नु पर्यो नि त सबै हाँसेर सिधाउनु भएन होइन
2: हाँस्ने अनि एउटा टुक्का जोडेर यसो मिलाएर भन्ने पनि मन लाग्छ नि है
1: परिगोनी ल एकदमै खुसी लाग्यो है एकदमै तपाईँलाई आज
2: धन्यवाद फेरि अब आउँदा नि तिन परेको छ ल धन्यवाद
1: हस् धन्यवाद धन्यवाद पुना थापाजी हुनुहुन्थ्यो उहाँलाई रिचार्ज कार्ड परेको छ 3 नम्बरको पोकाभित्र र अन्तिम नम्बर बाँकी छ 11 हजुर कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु हेलो हेलो
3: हेलो
1: हजुर हजुर हजुर जय मसी हजुर जय मसी कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म भक्तपुरबाट सावित्री खड्का
1: ए सावित्रीजी आरामै हुनुहुन्छ
3: आरामै छु हजुरहरू कस्तो हुनुहुन्छ
1: हामी पनि ठिकठाक छौँ सावित्रीजी अरू बेला त तपाईँ अगाडि हुने मान्छे आजभोलि किन पछाडि पछाडि पछाडि भइराख्नु भएको छ परमेश्वरले अन्तिममा भए पनि तपाईँलाई मौका चाहिँ दिनुभयो होइन ल अब 11 नम्बर बाँकी छ त्यो रोज्नु पनि परेन होइन म
3: टक
1: भन्दै है त रमाइलो छ यो पनि पढौँ सुरु गरौँ
3: पहिलो चोटि है मेरो चाहिँ हजुर हुन्छ
1: तपाईँलाई भेट्न मन लागेका ठूला ठूला व्यक्तिहरू 4 जनाको नाम भन्नुहोस् क्या देशका ठूला ठूला व्यक्तिहरू छन् नि त होइन मौका पाउनु भने को कसलाई भेट्नुहुन्छ 4 जना व्यक्ति
3: म त सुदन गुरुङलाई भेट्थे
1: सुदन गुरुङ एकजना अर्को
3: अर्को हजुरहरूलाई नै
1: ए हामी पनि पर्छौ ल म पनि परेला हो मेरो त नाक त कत्रो ठुलो भयो झन्डै यहाँ माइकमा ठोकेको अर्को
3: 4 जनाको भन्नु पर्ने
1: 4 जना भन्नु पर्यो नि
3: त्यसो भए त मलाई पम्फा रोगका म्यामलाई पनि भेट्न मन थियो
1: हो पम्फा रोगकाजीलाई अनि अर्को अब एकजना
3: अब एकजना अर्को कसलाई भेट्नु प्रभुको अनुग्रह भएदेखि फेरि अब यस्तो कार्यक्रमहरू राखेको बेलामा नि
1: हजुर
3: अब त्यो बेलामा चाहिँ सबैजनालाई भेट्नु मन थियो
1: सामूहिक रूपमा
3: सामूहिक रूपमा पनि कार्यक्रम राख्नुहुन्थ्यो नि डाँडाको प्रार्थना, त्यसमा अहिलेसम्म सहभागी हुन पाएको छैन, त्यसमा सहभागी हुन पायो भने एकदम खुसी हुन्थ्यो।
1: ल, तपाईँको इच्छा परमेश्वरले पूरा गर्नुहुनेछ सायद, अब कहिले हुन्छ जस्तो लाग्दछ मलाई डाँडाको प्रार्थना। पक्कै पनि हाम्रो
3: हुन्छ कि, अब मंगलबार राख्नुहुन्छ, अब मेरो यहाँ सङ्गतिहरू परिरह हुन्छ अनि कोही बेला आफ्नै लिड गरिरह हुन्छ अनि त्यही भएर अनि भेट्नै पाएको छैन, कति दुःख लाग्छ।
1: ल, हामी पनि सावित्रीजी तपाईँलाई भेट्न एकदमै इच्छुक छौँ, जसरी हामीलाई भेट्ने इच्छा राख्नु भएको छ त्यसरी नै हाम्रो पनि इच्छा हजुरलाई भेट्ने छ। त्यो मिठो आवाज बोल्ने हाम्रो सावित्री खड्काजीलाई भेटेर जय मसी भन्न चाहिँ मनैदेखि मन छ मलाई पनि,
3: एकदम मन छ मन छ। तपाईँलाई धन्यवाद, एक दिन प्रभुले त्यो दिन जुटाउनुहुन्छ होला, सबै कुराको समय छ भन्नुभएको छ, त्यो समय पर्खिँदैछु।
1: सबै कुराको समय पनि छ, पृथ्वी गोलो छ, एक दिन भेटिन्छ
3: हजुर,
1: नभेटे पनि आखिर माथि त भेटिहालिन्छ नि, सँगै त हो नि होइन। सावित्रीजी एकदमै खुसी लाग्यो, अन्तिममा साथ दिनुभयो, रमाइलो भयो, अहिलेलाई छुटौ
3: हुन्छ, जय मसी सबैजनालाई, जय मसी है यहाँबाट सबै जति पनि बोल्नुहुन्छ हाम्रो गुड न्युज एफएममा सबैजनालाई नछुटाइकन जय मसी भन्छु है म पनि।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद, मनैदेखि साथ दिनुभयो, अहिलेलाई छुटौ र खुसी लाग्यो। आज हामीलाई 12 श्रोताले फोन गरेर साथ दिनुभयो, 12 पोका खोलेर, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र यो कार्यक्रमको उद्देश्य एउटै हो कि हामी भित्र एक प्रकारको जुन असम्भव कुराहरू सम्भव तुल्याउने कुरा हुन्छ क्या, हामी भित्र एउटा लिडर हुन्छ, हामी भित्र एउटा सम्भावना हुन्छ, त्यसलाई चाहिँ हामीले कहिले पनि मर्न दिनु हुँदैन। यसरी हामी अगाडि बढ्दैछौँ। यो कार्यक्रमको अर्को फाइदा के छ भने डर हराउँदै जान्छ, जे आउँछ त्यसलाई हामीले सामना गर्नै पर्छ, त्यो पनि हो। र प्रत्येक श्रोताले साथ दिनुहुन्छ, तपाईँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। म एक्लै भएर यो कार्यक्रम कहिले पनि सफल हुँदैन, तपाईँको साथ, तपाईँको प्रार्थनाको आशा गर्दै, जो जतिले फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र म्यासेज अफ गड टिभीलाई पनि धन्यवाद दिँदै, र हाम्रो प्राविधिक हेन्सम मित्र विजयजीलाई पनि धन्यवाद दिँदै, अहिलेलाई भने कार्यक्रमबाट म कुमार अब्राम बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: स्वार्थी संसारबाट लानु नै के छ र किन पो गर्छौ भेदर भाव। स्वार्थी संसारबाट लानु नै के छ र किन पो गर्छौ भेदर भाव। आकाश र पृथ्वी टली जान्छ, यो जिन्दगी पनि ढली जान्छ। खै कहाँ पो ठुलो र सानो, कहाँ पो छ धनी र गरिब। तिम्रो र मेरो शरीर यो माटैमा मिली जान्छ, खै कहाँ पो छ जात र भात। के तिम्रो रगत रातो र मेरो सेतो छ र के तिम्रो रगत रातो र मेरो सेतो छ र के तिम्रो रगत शुद्ध र मेरो अशुद्ध छ र के चोट लाग्दा तिमीलाई बढी अनि मलाई कम दुख्छ र म त भन्दछु केही फरक छैन, केवल तिम्रो र मेरो मात्र विचार फरक छ। यसकारण म भन्दछु यस स्वार्थी संसारबाट लानु नै के पो छ र किन पो गर्छौ भेदर भाव। आकाश र पृथ्वी टली जान्छ, यो जिन्दगी पनि टली जान्छ। जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको यो एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तोता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी परमेश्वरको जीवित वचन जसले तपाईँको जीवनमा महिमा लिएर आउँदछ त्यसलाई हामी प्रस्तुत गर्ने गर्दछौ। आदरणीय श्रोता, आज पनि मैले दिलकुमारी बुढा मगरको कविता संग्रह सबैको लागि परमेश्वरको आशिष नामक कविता संग्रहको 49 कवितालाईका साथ आजको यो बसाईलाई सुरुवात गरिसकेको छु। आदरणीय श्रोता, अब भने अबको आधी घण्टा आउनुहोस्, हामी एकसाथ परमेश्वरको महिमाका गाथाहरूलाई सुनौ र मिठा मिठा गीतहरूलाई सुन्दै हामी आजको यो बसाईलाई आशिषमय पारौं। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको पनि यही नै हो, तपाईलाई परमेश्वरको महिमाको बारेमा बताउनु, ताकि तपाईले यी कुरालाई विश्वास गरिकन अनि फेरि तपाईले प्रभु यीशु ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गरी उहाँको महिमाभित्र प्रवेश गराउनु हाम्रो यस कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा तपाईँले उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन हामी यहाँलाई हार्दिक अनुरोध गर्दछौ। श्रोता, अब भने आजको कार्यक्रमको आरम्भमा सुनौ एउटा सुमधुर भक्ति गीत, त्यसपछि म पुनः तपाईँको बीचमा आजको कार्यक्रमको विषयवस्तु लिएर आउने नै छु। अहिले भने सुनौ एउटा मिठो गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी ढिला नगरिकन आजको बसाइलाई अगाडि बढाउनेछौ। श्रोता, प्रभु यीशु ख्रीष्ट त्यो महिमित परमेश्वरको मानव रूप हुनुहुन्छ जसले मरेका कुराहरूलाई पुनर्जीवित पार्न सक्नुहुन्छ। आदरणीय श्रोता, आजसम्म थुप्रै यस्ता व्यक्तिहरू यस संसारमा आफैलाई सर्वज्ञ हुँ भन्दै आए, तर कति कतिले कुनै कुनै चमत्कार पनि देखाए, तर वास्तवमा उनीहरूले मरिसकेको मानिसलाई जीवित पार्न भनि सकेनन्। किन सकेनन् भने उनीहरूसँग मृत्युमाथि अधिकार नै थिएन र उनीहरू मरेकालाई जीवित पार्ने ईश्वरै थिएनन्। जसले आफूलाई सर्वज्ञ भनेर घोषणा गरे या फेरि शक्तिमान भनेर घोषणा गरे, समयको कालचक्रसँगै ती व्यक्तिहरू आफै चिहानमा पसे र चिहानबाट उनीहरू बाहिर निस्केनन्। यद्यपि मानिसहरूलाई दिग्भ्रमित पार्नको लागि म फलानु ठाउँबाट अवतार लिएर आउँछु अथवा फलानु ठाउँमा म अवतरित हुन्छु भनेर बताए। प्रेश्रोता, अनि आज यस्ता व्यक्तिहरूको भीड यस संसारमा थुप्रै छ र त्यही भीडमा एकजना प्रभु यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ जसले मृत्युमाथि पनि आफ्नो हुकुम चलाउनुहुन्छ। र उहाँले मृत्युमाथि मात्रै हुकुम चलाउनु भएन, बरु उहाँ आफै पनि मृत्युले बन्धनमा हालिसकेको थियो तर त्यसलाई जितेर उहाँ त्यो मृत्युलाई जितिकन मृत्युञ्जय भएर बौरी उठ्नु भएको कुरा यहाँ हामी पाउँछौ। प्रेश्रोता, यतिका धेरै सर्वज्ञहरूको भीडमा एकजना यीशु मात्रै सत्य र साँचो ठहरिनु भयो। यद्यपि ती मानिसहरूले आफ्ना पाठकहरूलाई श्रोताहरूलाई असल असल नैतिक शिक्षाहरू दिए तापनि ती वास्तवमा शब्दहरू मात्रै थिए तर अधिकार सहितका शब्दहरू थिएनन्। तर पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको छ कि येशु ख्रीष्टले जसलाई जे सिकाउनुहुन्थ्यो सम्पूर्ण अधिकारका साथ सिकाउने गर्नुहुन्थ्यो। यसको अर्थ यो हो कि ख्रीष्ट येशु चाहिँ सबै कुराको अधिकारी, सबै मानिसको आत्माका परमेश्वर हुनुहुन्छ भनिकन पवित्र धर्मशास्त्र बाइबलमा हामीलाई बताइएको छ। प्रेश्रोता, अब यहाँ यसको पुष्टिको लागि मर्कुस 5:21 एउटा घटना तपाईँको बीचमा म प्रस्तुत गर्न गइरहेको छु। यहाँ एउटा ठिटी मरेकी छ र अर्को एउटा रोगी स्त्री, दुईजना यहाँ यीशुको एउटै यात्रामा एकसाथ छुटकारा पाएको कुरा अभिलेख गरिएको छ। यी दुईजना फरक फरक समस्या र फरक फरक बिमारले थलिएका व्यक्तिहरू हुन् र यिनीहरूको पारिवारिक पृष्ठभूमि पनि फरक फरक नै रहेको हामी देख्न सक्छौ। म तपाईँको निम्ति वाचन गरेर सुनाइदिन्छु। जब यीशु फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो र उहाँ चाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। सभाघरका शासकहरू मध्ये याइरस नाउँका एकजना उहाँ कहाँ आए र उहाँलाई देखेर उहाँको पाउमा घोप्टो परे र यसो भनेर विन्ती गरे, मेरी सानी छोरी मर्न लागेको छ, आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो निको होस् र बाँचोस्। तब येशु तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्यो र मानिसहरूले उहाँको वरिपरि ठेलमठेल गर्न लागे। अनि 12 वर्ष अघिदेखि रगत बग्ने स्त्री भएकी एउटी स्त्री त्यहाँ आई र त्यसले सबै वैद्यहरूको हातबाट अनेकन कष्ट पाएर आफूसँग भएका सारा सम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन खराब हालतमा पुगेकी थिए। येशूको विषयमा त्यसले सुनेकी थिए र भीड़को पछिल्तिरबाट आएर उहाँको वस्त्र त्यसले छोई, किनकि त्यसले मनमनै भनी, मैले उहाँको वस्त्र मात्रै छोए भने पनि म निको हुनेछु। अनि तुरन्तै त्यसको रगत बग्ने निको भइहाल्यो र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाए। प्रेश्रोता, अनि अगाडि यसरी लेखिएको छ, आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भिडका पछिल्लोतिर फर्केर सोध्नुभयो, कसले मेरो वस्त्र छोयो? चेलाहरूले उहाँलाई भने, भेडले ठेलम ठेल गरेको त तपाईँले देख्नु भएकै छ, र पनि तपाईँ भन्नुहुन्छ कसले मलाई छोयो? उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो। तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यस स्त्रीले डरले काम्दै आएर येशूको अघि घोप्टो परी र उहाँलाई सबै कुराको सत्य भनिदिई। तब उहाँले त्यसलाई भन्नुभयो, ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसित जाऊ र तिम्रो रोग निको होस्। उहाँ बोल्दै हुनुहुँदा शासकको घरबाट मानिसहरू आएर भने, तपाईँकी छोरी त मरी, गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ? तब तिनीहरूले गरेको कुरालाई ध्यान नदी येशूले सभाघरका शासकलाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर। अनि उहाँले पत्रुस, याकुब र याकुबका भाइ योहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथमा आउन अनुमति दिनु भएन। उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो अनि उहाँले खैला बैला गर्नेहरू, स्त्रीहरू र ठूलो स्वरले बिलौना गर्नेहरूलाई देख्नुभयो। भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन खैला बैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन तर सुतिरहेकी छे। तर तिनीहरूले उहाँको कुरामाथि हाँसो गरे। तब उहाँले तिनीहरूलाई सबैलाई बाहिर निकाल्नुभयो र ठिटीका बुवा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँमा जानुभयो। अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, तालिटा कुमी, जसको अर्थ यस बालिका, म तिमीहरूलाई भन्दछु उठ। अनि त्यो ठिटी तुरन्तै उठेर हिँडडुल गर्न लागि। त्यो 12 वर्षकी थिए अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। उहाँले तिनीहरूलाई यो कसैलाई थाहा नपाओस् भन्ने कडा आज्ञा दिनुभयो अनि बालिकालाई चाहिँ केही खान दिनु भनी तिनीहरूलाई भन्नुभयो। आमेन। आदरणीय श्रोता, यहाँ एउटा परमेश्वरले अर्थात् येशू ख्रीष्टले दुईवटा महान महिमाका कार्यहरू गर्नुभएको छ। पहिलो कुरा, 12 वर्षदेखि रगत बगेर थलिएकी स्त्रीलाई उहाँले चंगाई दिनुभएको छ। यद्यपि त्यो स्त्रीले उहाँको पछि पछि आएर उहाँको वस्त्रको छेउ मात्रै छोएकी थिए, तर उनको विश्वासको कारणले गर्दा येशू ख्रीष्टबाट चंगाई गर्ने शक्ति निस्कियो र उनीमा सर्यो र उनी निको भइन्। अब यता एउटा बालिका जो छे ओ बिमारी परेर मरेकी छ। प्रिय श्रोता, तर येशूले त्यस मृत बालिकालाई जीवितै देख्नुभयो र सुतिरहेको मात्र देख्नुभयो। वास्तवमा अरूहरूले चाहिँ मरिसकेको ठानेका थिए र भौतिक विज्ञान अनुसार त्यो बालिकाको मृत्यु भइ पनि सकेको थियो। तर जब प्रभु येशू ख्रीष्ट आउनुभयो, उहाँले तिनीहरूको शरीरलाई पुनर्स्थापित गरी ती मृत अर्थात् शरीरबाट निस्किसकेका आत्मालाई पुनः शरीरमा प्रवेश गर्नको लागि आज्ञा दिनुभयो। र यसरी परमेश्वरले आफ्नो महिमा त्यो सभाघर शासकको घरमा उहाँले प्रकट गर्नुभएको हामी देख्दछौ। आदरणीय श्रोता, यी सब कुराहरू तपाईँको अगाडि किन राखिए भने, परमेश्वरले हिजोको दिनहरूमा येशू ख्रीष्ट मार्फत जे गर्नुभयो, आज पनि उहाँमाथि विश्वास गर्नेहरूको जीवनमा त्यही काम गर्न सक्नुहुन्छ। यहाँ कसैले पनि ठानेको थिएन कि येशूले साँच्चै मरेको स्त्रीलाई जीवित पार्नुहुनेछ, त्यो बालिकालाई निको पार्नुहुनेछ भन्ने कुरा। तर येशू ख्रीष्टले आफ्नो स्वर्गीय अधिकारलाई प्रयोग गरेर उहाँले त्यस स्त्री अथवा बालिकाको जीवनमा श्वास फर्काइदिनु भएको कुरा हामी थाहा गर्न सक्दछौ। यसबाट हामीले के उत्साह पाउँछौ भने, येशू ख्रीष्टमा हामीले सबै कुरा गर्न सक्छौ। प्रभु येशूसँग सम्पूर्ण कुराको सामर्थ्य छ, शक्ति छ र अधिकार छ। श्रोता, येशूसँगको अधिकारको विषयमा कुरा गर्ने हो भने, उहाँले यो समयलाई रोक्न सक्ने, ब्रह्माण्डलाई ब्रह्माण्डको गतिलाई बिना हानि रोक्न सक्ने अधिकार समेत उहाँसँग छ। श्रोता, अनि उहाँ त्यो महिमित परमेश्वर भइकन भौतिक रूपमा एउटा कमजोर मानिस जस्तो भएर जन्मनुभयो। श्रोता, कसैले पनि सोच्दैन थियो कि उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँले सबै कामहरू, परमेश्वरको महिमाहरू आफ्नो हातका चिन्ह र चमत्कारहरूद्वारा उहाँले प्रस्तुत गरि नै राख्नु भएको थियो र आज पनि तपाईँ यदि आफ्नो जीवनमा परमेश्वरको महिमा हेर्नु छ र परमेश्वरलाई तपाईँले आफ्नो जीवन उहाँको महिमा प्रवेश गरोस्, आफ्नो परिवार उहाँको महिमा प्रवेश गरोस् भन्ने तपाईँ चाहनुहुन्छ भने तपाईँले पनि ख्रिस्ट येशूलाई आफ्नो जीवनमा आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्न सक्नुहुनेछ। जब तपाईँले ख्रिस्ट येशूलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुहुन्छ तब तपाईँले परमेश्वरको महिमामा प्रवेश पाउनुहुन्छ। यो महिमा यस्तो महिमा हो जो अनन्त अनन्तसम्म कहिले पनि नाश भएर जाने छैन। आदरणीय श्रोता, कि तपाईँ यस्तो प्रकारको महिमित कुरामा तपाईँ प्रवेश गर्न चाहनुहुन्छ? त्यसो भए तपाईँले येशू ख्रिस्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु पर्ने हुन्छ। तपाईँलाई म स्मरण गराउन चाहन्छु, येशू ख्रिस्टले भन्नुभयो, तिमीले विश्वास मात्रै गर, तिमीहरूले परमेश्वरको महिमा देख्नेछौ। तपाईँ साँच्चै परमेश्वरको महिमा देख्न चाहनुहुन्छ भने ख्रिस्ट येशूद्वारा भन्दा बाहेक अरू कुराहरूद्वारा तपाईँले परमेश्वरको महिमा देख्न सक्नुहुन्न। आदरणीय श्रोता, परमेश्वरको महिमा कुनै नक्कली वा देखावटी हुँदैन, जुन चाहिँ सत्य हुन्छ, साँचो हुन्छ। प्रिय श्रोता, यसकारणले गर्दा तपाईँ र म सत्य परमेश्वरको महिमामा प्रवेश गर्नु पर्दछ। आदरणीय श्रोता, अर्को कुरा हामी यहाँ के देख्न सक्दछौ भने ख्रिस्ट येशूलाई जसले पुकार्दछ उहाँ सृष्टिकर्ता र महिमाको राजा परमेश्वर हुनु भए तापनि ठूलो रकम र कष्टहरू खर्चिँदै र भोग्दै उहाँ त्यो व्यक्तिको निम्ति उपस्थित हुनुहुने परमेश्वर हुनुहुन्छ। प्रेसरता उहाँको काम र उहाँको प्रतिको भरोसा र उहाँ प्रतिको शक्ति नै सफलताको मुख्य कारक तत्व हो र सो कुरा प्राप्त गर्नको लागि तपाईँ र हामी हरेकले उहाँलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नुपर्ने हुन्छ, विश्वास गर्नुपर्ने हुन्छ। तपाईँलाई याद दिलाउ, विश्वासद्वारा नै परमेश्वरको महिमा हामीमा सञ्चारित हुन सक्छ। या हामी देख्छौ कि त्यो रोगी स्त्री जो 12 वर्षदेखि रगत बग्ने व्यथा भएको थिए, उसले भिडको पछि लागेर उसले यति मात्रै भनेको थिए, यदि मैले उहाँलाई छोएँ, पोसाक मात्र छोएँ भने पनि म निको हुनेछु। श्रोता, 12 वर्षदेखि रगत बग्ने व्यथा भएकी स्त्री भिडमा येशूको पछि लाग्नु जुन एउटा स्त्री अशुद्ध भनेर ठानिन्थे र उसलाई व्यवस्थाले अशुद्ध भनेर भन्दथ्यो, ऊ त्यो भिडमा जानु हुँदैन थियो, तर ऊ त्यो कुरालाई पनि चिरेर भिडमा गई र लुकी छिपी येशूलाई छोइने प्रयत्न गरी र उसको विश्वासलाई देखेर प्रभु येशू ख्रिस्टले उसको निको होस् भनेर उहाँले भन्नुभएको कुरा पनि हामी थाहा गर्न सक्छौ। प्रेसोता, अनि उहाँको वस्त्र छुने बित्तिकै त्यो निको भई 12 वर्षसम्म वैद्यहरूले पनि उसलाई निको पार्न कोसिस गरेका थिए तर सकेनन्। त्यसले आफूसँगै भए जति सबै खर्च गरिसकेकी थिए। अब येशूको वस्त्र छोएपछि त्यो बिल्कुलै निको भई निको पार्ने शक्ति येशूको वास्तवमा को हुनुहुन्थ्यो भन्ने कुरा हामी थाहा गर्छौ। निको पार्ने शक्ति येशूको वास्तवमा थिएन, तर उहाँमै थियो। आफूबाट शक्ति बाहिर निस्किएको झट्टै येशूले थाहा पाउनुभयो र भनेर मर्कुसले यहाँ लेख्दछन्, त्यो स्त्रीलाई येशूको पोसाक छोएकी हुनाले जादुगरद्वारा जस्तै गरी निको भएको होइन, बरु त्यो आफ्नो विश्वासको कार्य गर्ने येशूको शक्तिबाट त्यो निको भई। जब धेरैजना येशूको नजिक जम्मा हुन्थे तर तिनीहरूले कुनै फाइदा वा आशिष पाउँदैनथे। आदरणीय श्रोता, जसले येशूलाई प्रभु मानि विश्वास साथ हृदयले ग्रहण गरेर उहाँमा व्यक्तिगत रीतिले विश्वास राख्छन् तिनीहरू मात्रै पुरा निको हुन सक्छन् र उद्धार पाउन सक्दछन्। प्रिय श्रोता, त्यसकारण के तपाईँ साँच्चै उद्धार पाउन चाहनुहुन्छ? तपाईँ साँच्चै के रोग बिमारले थलिनु भएको छ? तपाईँका सबै आशाहरू र भविष्यहरू मरेतुल्य भइसकेको छ? अथवा के तपाईँ आफूले आफूलाई भनौ आफ्नो आशाहरूलाई तपाईँले मृत घोषणा गरिसक्नु भएको छ? प्रेसवता, जे कुरा मानिसले मृतक भनेर घोषणा गर्दछ अथवा मरेको भनेर घोषणा गर्दछ, त्यो चाहिँ वास्तवमा येशूको नजरमा सुतेको हुन्छ। अनि हामीलाई थाहा छ, जब कोही सुत्छ भने त्यो व्यक्ति फेरि दोहोऱ्याएर उठ्छ। अर्थात् यदि तपाईँका यी दिनहरूमा कुनै क्षेत्रमा तपाईँको कष्ट परिरहेको छ भनेदेखि तपाईँ धैर्य राख्नुहोस् र यीशु ख्रिस्टले तपाईँलाई पुनः पहिलेकै अवस्थामा फर्काइदिन सक्नुहुन्छ। यो उहाँको महिमाको एउटा सचित्र हो। अब उहाँले आफ्नो महिमा ती व्यक्तिहरूलाई प्रकट गरेर देखाउन सक्नुहुन्छ जसले उहाँमाथि विश्वास गर्दछ। विश्वास गरिएन भने केही पनि पाउन सकिँदैन। बाइबल धर्मशास्त्रले भन्छ विश्वास नगर्ने चाहिँ दोषी ठहरिनेछ, उसले पापको क्षमा समेत पनि पाउँदैन, किनभने ऊ दोषी ठहरिएको छ र जसले विश्वास गर्दैन र पाप र अधर्मको काम गर्छ त्यो व्यक्तिले मुक्ति र उद्धार भन्ने कुरा केही पनि प्राप्त गर्न सक्दैन। आदरणीय श्रोता, यसकारणले गर्दा तपाईँ साँच्चीकै मुक्ति पाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँले यीशु ख्रिस्टलाई आज र अहिले नै विश्वास गर्नुपर्नेहुन्छ। यदि आजको कुराकानी सुनेर तपाईँलाई केही अर्थ लाग्यो भने तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, मैले तपाईँको वचन सुने र आजदेखि म तपाईँलाई मेरो जीवनको प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नेछु। मेरो जीवनमा आउनुहोस् र राज गर्नुहोस् येशू प्रभुको नाउँमा, आमेन भनेर तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्छ। र म विश्वास गर्छु तपाईँले उहाँलाई विश्वास गरिसक्नु भएको छ। अब हेर्नुहोस्, उहाँको महिमा कस्तो हो भन्ने कुरा तपाईँको जीवनबाट अब प्रकट हुनेछ। आदरणीय श्रोता, यसकारणले गर्दा आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको बेदी, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले पत्राचार गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भनी आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र जाँदा जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड छोडेर जान चाहन्छु, जुन यस प्रकार रहेको छ, लुका 13:13। तर उहाँले त्यसमाथि आफ्नो हात राख्नुभयो र त्यो तुरुन्तै सिधा भई र परमेश्वरको प्रशंसा गर्न लागि, आमेन, यो हप्ता तपाईँका पनि सारा रोगहरू निको भएर तपाईँले पनि सृष्टिकर्ता परमेश्वरको प्रशंसा गर्ने हप्ता बन्न सकेको होस् भन्दै अब भने प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जनाथन गिरी अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ। आज्ञा दिनुहोस्। अवस्थ जय मसीह।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

0: नेपालगंज सुसमाचार प्रसार मण्डलीको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आसमिकको हार्दिक स्वागत तथा जयमस्य। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबर्नका साथै नेपालका 10 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य रेडियो स्टेशनहरूबाट पनि चाँडै नै प्रसारण हुने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी मानिस धार्मिक विधि विधानले होइन तर येशु ख्रीष्टमा गरिएको विश्वासद्वारा मात्र उद्धार र मुक्ति पाउन सक्छ भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, हामीले हेर्ने हो भने धेरै मानिसहरू कार्यद्वारा अर्थात धार्मिक क्रियाकलापहरूद्वारा मुक्ति र उद्धार पाउन सकिन्छ कि भन्ने दौड़मा विभिन्न धार्मिक क्रियाकलापहरूमा संलग्न भएको पाउँदछौ। अनि विभिन्न धर्मका शास्त्रहरूले यो गरेमा यो मिल्छ, त्यो गरेमा त्यो मिल्छ जस्ता कुराहरूद्वारा मानिसलाई धार्मिक क्रियाकलापतर्फ बढ़ावा दिनतिर प्रोत्साहित गरिरहेका हुन्छन्। तर बाइबलले भन्दछ, मानिस धार्मिक क्रियाकलापले होइन तर येशु ख्रीष्टमा गरिएको विश्वासद्वारा मात्र उसले मुक्ति र उद्धार पाउँदछ। आउनु श्रोता, आजको यही विषयमा तपाई हामीलाई अझै विस्तृत रूपमा पवित्र धर्मशास्त्र बाइबलबाट जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय दाई जनक उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैको लागि कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूमा म जनकको तर्फबाट न्यानो अभिवादन र जयमसी। मित्रहरू, आज म तपाईँहरूको बीचमा अलिकति ऐतिहासिक कुराहरू लिएर परमेश्वरको वचनबाट पनि प्रकाश पार्न चाहन्छु। त्योभन्दा अगाडि आउनुहोस् यो गीतद्वारा परमेश्वरको महिमा गरौं।

0: आजभन्दा 500 वर्ष अगाडि जर्मनीको विटेनबर्ग भन्ने शहरमा एकजना व्यक्तिको जन्म भयो जसको नाम मार्टिन लुथर थियो। मार्टिन लुथर यद्यपि उनी शुरूआतको समयमा रोमन क्याथोलिक चर्चमा हुर्केका व्यक्ति थिए, तर उनको जीवनमा परमेश्वरको वचनले प्रश्न चिन्ह जगायो। जब जब उनी परमेश्वरको वचन पढ्दथे र त्यस बेलाको चर्च अर्थात मण्डली घरमा जान्थे, उनीलाई लाग्यो कि यो त फरक कुरा रहेछ। परमेश्वरको वचनमा लेखेको कुरा भनेको कुरा त्यहाँको मण्डलीमा प्रचार हुँदैन, अनि उनलाई प्रश्न चिन्ह लाग्यो, मानिस कसरी उद्धार पाउँछ? एकजना व्यक्तिद्वारा अर्थात परमेश्वरको जीवित वचनद्वारा? अनि यही प्रश्नले उनी थुप्रै थुप्रै कुरा अध्ययन गर्दै गर्दै जाँदा एक दिन उनी परमेश्वरको वचन रोमीको किताब त्यसको एक अध्याय पढिरहेका थिए र उनले त्यहाँनिर यसो पाए, रोमीको किताब त्यसको एक अध्याय जुन आजको वचनको शीर्षक पनि हो, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। र यो वचनले उनलाई निश्चयता दियो कि मानिसको उद्धार कुनै व्यक्तिबाट अर्थात कुनै थोकबाट होइन, तर यदि साँच्चै उद्धार हुन्छ भने त्यो त केवल जीवित परमेश्वरको वचनबाट मात्रै हो। र यो कुरा उनले त्यहाँका मानिसहरूको बीचमा प्रचार गर्न लागे, जुन त्यस बेलाको चर्चले स्वीकार गरेन, जसलाई हामी रोमन क्याथोलिक भनेर भन्छौ। किनभने त्यहाँ थुप्रै किसिमका परम्पराहरू, थुप्रै किसिमका रीति तिथिहरू थिए जुन वास्तवमा परमेश्वरको वचनमा आधारित थिएन, तर मानिसको बुद्धि र मानिसको आफ्नै तरिका मानवीय रीति रिवाजले भरिएको कुरा त्यहाँको मण्डलीमा सिकाइन्थ्यो, जसको विरुद्धमा मार्टिन लुथरले परमेश्वरको वचन देखाउन लागे र त्यहाँको मण्डलीले उनलाई स्वीकार गरेन। मार्टिन लुथरले त्यसै ठाउँमा अर्थात विटेनबर्ग चर्चमा 95 बुदाहरू लेखेर एक दिन ठाँगे, जुन त्यहाँको चर्चको लागि ठूलो बम भएर निस्क्यो, अर्थात ठूलो धक्का भएर निस्क्यो। मण्डलीको कमाउने स्रोत बन्द भयो, किनभने मानिस त अब फर्केर परमेश्वरको वचनतिर फर्किन लाग्यो, किनभने उद्धार त परमेश्वरको वचनद्वारा नै आउँछ, मानिसद्वारा होइन। धर्मी चाहिँ विश्वासद्वारा जिउँछ जुन परमेश्वरको वचनमा लेखेको छ। मानिस अब मानिसलाई पुज्न छोडेर अर्थात रीति रिवाजलाई छोडेर विश्वासद्वारा जिउने भयो। त्यसकारणले त्यहाँको मण्डलीले मार्टिन लुथरलाई त्यस ठाउँबाट निकाल्न खोज्यो, अर्थात उनको विरुद्धमा उनलाई उनको ज्यानको धम्की दिन खोज्यो। मित्रहरू, तपाईँलाई अप्ठ्यारो लाग्छ होला कस्तो मण्डली हो त्यो भनेर। यदि हामीले इतिहासलाई हेर्यौँ भने थुप्रै किसिमका धार्मिक युद्धहरू देख्छौं जुन वास्तवमा मानिसको स्वार्थ, मानिसको अभिलाषा र मानिसका आफ्नै विचारले भरिएर आउने कुरा हो, किनभने धर्मले कहिल्यै पनि जीवन दिन सक्दैन। यदि जीवन दिन्छ भने केवल विश्वासद्वारा आउँदछ, जुन येशु ख्रीष्टले सिकाउनु भएको थियो, जुन परमेश्वरको वचनमा उल्लेख गरिएको छ, किनभने धर्मी चाहे विश्वासद्वारा नै जिउनेछ। र जब त्यहाँको मण्डलीले, जब त्यहाँको चर्चले मार्टिन लुथरलाई विरोध गर्यो, थुप्रै व्यक्तिहरू परमेश्वरको वचन खोज्न लागे। लुथरले अर्थात मार्टिन लुथरले त्यहाँका मानिसले बुझ्ने भाषामा परमेश्वरको वचन छाप्न लगाए, अर्थात जर्मन भाषा त्यहाँका स्थानीय व्यक्तिले बुझ्ने गर्दथे। मण्डलीमा ज्यादा जहाँदा ज्यादा ल्याटिन भाषाको प्रयोग गरिन्थ्यो, जुन केवल 10% मानिसले मात्रै बुझ्दथे, किनभने त्यो अलिकति सिभिलाइज मानिसहरूको, अलिकति सभ्य मानिसको बीचमा बोलिने भाषा भनेर ठहरिन्थ्यो। मित्रहरू, मार्टिन लुथरले जर्मनी देशको इतिहास परिवर्तन गरे। आज त्यो इतिहास परिवर्तन गरेको 500 पुग्दैछ। आज हामी 500 प्रोटेस्टेन्ट मिसनको इतिहासमा छौं र मार्टिन लुथरलाई याद पनि गर्दछौ। सन् 1517 अक्टोबरको महिनामा जब उनले त्यो थेसिस त्यस ढोकामा टंगाए, 95 बुदाहरू टंगाए, म तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु, किन एकजना व्यक्ति परिवर्तनको लागि खड़ा हुनु भयो र त्यो परिवर्तनले के असर गर्यो? म तपाईँ हामी बसेको ठाउँमा हामी बसेको गाउँमा, हामी बसेको समाजमा हामी हेरौं, कति त्यस्ता चिजहरू छन्, कुरीतिहरू छन्, संस्कृतिहरू छन्, रीतिरिवाजहरू छन्, जुन हाम्रो समाजलाई जालमा पारिरहेको छ, हामीलाई झनै अन्धकारको बाटोमा डोराइरहेको छ। मैले यहाँनिर संस्कृति, समाज र रीतिरिवाजको कुरा गरे। कतिपटक हामी क्रिस्चियनहरूभित्र पनि त्यस्ता किसिमका रिवाजहरू छन्, जसरी मार्टिन लुथरले रोमन क्याथोलिक चर्चभित्रबाटै उनले त्यो संघर्ष शुरूआत गरेका थिए। भन्न खोजेको कुरा के हो भने, यसको तात्पर्य के हुन्छ भने, तपाईँ र हामी, हाम्रो विश्वास केमा अडेको छ, तपाईँ र हाम्रो विश्वासको जग कसमा छ, हाम्रो रीतिरिवाज, हाम्रो संस्कृति, हाम्रो अनुभव अर्थात् हाम्रा आफ्नै दन्ते कथाहरूमा, या तपाईँ र हामी, हाम्रो विश्वास हाम्रो जीवित परमेश्वरको वचनमा छ। किनभने धर्मी जन विश्वासद्वारा नै जिउँदछ। मानिसको जिउने कला, मानिसको जिउने प्रवृत्ति, मानिसको जिउने आधार भनेको विश्वासद्वारा हो, र त्यो विश्वास प्रभु येशू ख्रीष्टमा गरेको विश्वास। हामीले उद्धार पाउनको लागि अब पैसा दिनु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि अब कसैलाई धान चढाउनु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि कसैबाट किन्नु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि कुनै मूर्तिहरूलाई ढोक्नु पर्दैन, तपाईँ र हाम्रो उद्धारको लागि अब कहीँ यात्रा गर्नु पर्दैन, तीर्थयात्रा गर्नु पर्दैन। यदि गर्नुपर्छ भने हामी बसेको ठाउँमा परमेश्वरमा विश्वास गर्नुपर्छ, किनभने धर्मी जनको उद्धार त विश्वासमा हुन्छ। र यो कुराको शुरूआत मार्टिन लुथरले सन् 1917 अक्टोबरको महिनामा गरे, र आज 2017 हामी मार्टिन लुथरको लुथर्स 500 इयर्स भनेर जर्मनीमा सेलिब्रेसन गर्दैछ, उत्सव मनाउँदैछ। मित्रहरू, ठूलो दुःखको कुरा पनि के छ भने, कतिपटक हामी जब इतिहासलाई उत्सवमा ल्याउँछौ, कतिपटक हामी भुली पठाउँदछौ हाम्रो उत्सवको पछाडिको तात्पर्य के हो। आज जर्मनी विश्वमा थुप्रै प्रगति गरेर गएको छ, त्यहाँ थुप्रै विकास भएको छ। सन् 1945 हेर्यौं भने, हामी जब दोस्रो विश्वयुद्ध भइरहेको थियो, जर्मनी देश अत्यन्त नाजुक भएको थियो, उसको स्रोतहरू, उसको रिसोर्सहरू सबै सुकिसकेको थियो। भनिन्छ मान्छे बाँच्नको लागि मानिसको लास खानुपर्ने अवस्था थियो, त्यहाँसम्मको गरिबी जर्मनीमा थियो। तर जब मानिसले आफ्नो अवस्था थाहा पायो, उसले आफ्नो आँखा उचालेर परमेश्वरतिर फर्क्यो, र जर्मनी देश केही दशकभित्रै आफ्नो प्रगतिको शिखरमा पुगेको छ। आज हामी 2017 छौं, धेरै वर्षको इतिहास छैन, जर्मनी विश्वमा अहिले प्रख्यात भएको छ। मैले भन्न खोजेको युरोपियन देश प्रख्यात भएको छ भन्न खोजेको होइन, मैले इतिहासलाई जोडेर भन्दैछु मित्रहरू, एउटा गरिबीको घेरामा भएको देश केही दशकमा परिवर्तन गर्नु पछाडि त्यस्ता व्यक्ति लुथरको शिक्षामा अडिक रहेर हो, जुन लुथरले परमेश्वरको वचनलाई बोलेका थिए, जुन लुथरले संस्कृति अथवा रीति रिवाजलाई तोडेर परमेश्वरको वचनलाई स्थापित गरेका थिए र आफ्ना पुस्ताहरूलाई त्यो वचन सिकाएका थिए, र देशले प्रगति गर्यो, मानिसले फर्केर परमेश्वरलाई हेर्यो, र जर्मनी देश केही दशकभित्रै नै प्रगतिको शिखरमा पुगेको हामी पाउँदछौ। मित्रहरू, यदि हामी फर्केर परमेश्वरतिर हेर्यौं भने, मित्रहरू, परमेश्वर परिवर्तन गर्नलाई सक्षम हुनुहुन्छ। तर यदि मानिस आफ्नै रिवाजमा, रिवाजको जालोमा बेरिन चाह्यो भने, मानिस कहिले पनि अन्धकारबाट बाहिर आउन सक्दैन, उसलाई सहायता चाहिन्छ। मित्रहरू, सहायता लिन चाहने या नचाहने मानिसको आफ्नै छनौट हो। हामी कतिजना चाहन्छौ त्यो सहायताको निम्ति, जुन सहायता किन्नु पर्दैन, जुन सहायता कसैले रकम दिएर लिएर किन्ने कुरा होइन, यो सहायता फ्रीमा, मुफ्तमा भन्छ, यो सहायता सित्तैमा पाइने कुरा हो, र यो सित्तैको दान, सित्तैको वरदान येशु ख्रीष्ट तपाईँ र हाम्रो लागि हुनुहुन्छ। त्यो धर्मीजन विश्वासद्वारा नै जिउँदछ। आज कतिपटक दुःखको कुरा, हाम्रै मण्डलीभित्र पनि कति रीति रिवाजमा प्राथमिकता दिन्छौं, र कतिपटक लाग्छ हामी धर्ममा प्राथमिकता दिए जस्तो हुन्छ। तपाईँ र हाम्रो विश्वासको जग कहाँ छ? म फेरि पनि भन्छु, रोमी 1:17 लेखेको छ, धर्मी चाहिँ विश्वासद्वारा जिउँछ, त्यो विश्वास येशू ख्रीष्टमाथिको विश्वास, किनभने सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। मलाई एकदम मनपर्छ यो खण्ड, सम्पूर्ण रूपमा विश्वासद्वारा आउँछ, आधा होइन विश्वासद्वारा आउने कुरा, 50% मात्र होइन विश्वासद्वारा आउने कुरा, यो 100% विश्वास सम्पूर्ण रूपमा परमेश्वरको वचनबाट आउँदछ। यदि तपाईँ र हाम्रो जीवन चाहिँ हामी आफ्नै दन्तै कथामा घुमायौं भनेपछि हामी उद्धारको त्यो शिखरमा पुग्न सक्दैनौ, उद्धारको त्यो चोटीमा पुग्न सक्दैनौ। र तपाईँ हाम्रो जीवनको विश्वास यदि परमेश्वरको वचनमा अट्कायौं भनेपछि, अर्थात हाम्रो हुक भन्छ नि, हाम्रो एङ्कर, हाम्रो त्यो अट्काउने थोक चाहिँ सिकडी यदि परमेश्वरको वचनमा छ भने हामी साँच्चै त्यो उद्धारको अनुभव गर्न सक्छौ। मित्रहरू, त्यो समाजमा छौं जहाँ विभिन्न रीतिरिवाज, संस्कृतिहरू, समाजमा विभिन्न किसिमका प्रथाहरूमा हामी हुर्किरहेका छौं, र कतिपटक यस्तो कुरा बुझ्न अप्ठ्यारो लाग्छ, मलाई पनि अप्ठ्यारो लाग्छ, र कस्तो सिद्धैको वरदान हो त यो भनेर हामी प्रश्न गर्छौ। किनभने कस्तो उद्धार हो जसको लागि मेहनत गर्नु पर्दैन, प्रश्न गर्छौ हामी। हो, यो उद्धारको लागि मेहनत गर्नु पर्दैन, यो उद्धारको लागि पैसा तिर्नु पर्दैन, यो उद्धारको लागि तीर्थयात्रा गर्नु पर्दैन, यो उद्धारको लागि तपस्या गर्नु पर्दैन, यो उद्धारको लागि तपाईँ र हाम्रो मेहनत बेकार छ, चाहिँदैन यसको लागि। यदि चाहिन्छ भने यो उद्धारको लागि तपाईँ र हाम्रो हृदय चाहिन्छ, केवल हृदय परमेश्वरलाई दिनुहोस्, केवल हृदय उहाँले खोज्नुहुन्छ, र उहाँले त्यो हृदय चाहनु भएको छ, तपाईँ र हाम्रो मन चाहनु भएको छ, तपाईँ र हाम्रो हृदयमा बास गर्न चाहनुहुन्छ, र त्यो परिवर्तन उहाँले दिन चाहनुहुन्छ। चित्तैको परमेश्वर, हामी कतिपटक जीवनदेखि थाकेका हुन्छौ, परमेश्वरका जनहरू थाक्छौ हामी, हामी विभिन्न थोकद्वारा, परिस्थितिद्वारा हामी थकानमा हुन्छौ, र परमेश्वर त्यो थकावन जीवनलाई, थकावट भएको जीवनलाई आशा दिन चाहनुहुन्छ। उहाँ तपाईँ राम्रो जीवनमा त्यो आशा लिएर आउनु भएको छ, त्यो आशालाई किन्नु पर्दैन, यो चित्तैको वरदान हो। मित्रहरू, फेरि म इतिहासतिर लागे। आज जर्मनी देश जुन प्रगतिको शिखरमा पुगेको छ, त्यहाँ विटनबर्ग भन्ने शहरमा यदि आज तपाईँ जानुभयो भने, तपाईँले हेर्न सक्नुहुन्छ समाचारमा, पढ्न सक्नुहुन्छ, तपाईँ हेर्नुभयो भने त्यहाँ लुथरको परमेश्वर, जसलाई लुथरले आराधना गर्थे, त्यो भन्दा बढी लुथरलाई पुजेको जस्तो देखिन्छ। यो दुःखको कुरा हो। यदि लुथर यो हेरिरहेका छन् भने उनलाई पक्कै पनि दुःख लाग्छ होला कि मानिस परमेश्वरलाई छोडेर, उनको परमेश्वरलाई छोडेर उनलाई पुजिरहेका छन्। आज जर्मनीमा ठूलो उत्सव छ लुथरको बारेमा, तर त्यहाँका मानिसले लुथरको परमेश्वरलाई भुलिरहेका छन्। त्यहाँका मानिसले लुथरले खोजेको परमेश्वरलाई, लुथरले पुजेको परमेश्वरलाई छोडिरहेका छन्। जर्मनी देश जहाँ अलिकति मात्रै क्रिस्चियनहरू बसेको पाइन्छ, हो क्रिस्चियन धर्म मान्ने थुप्रै व्यक्तिहरू छन् त्यहाँ, क्रिस्चियन धर्म लेख्ने थुप्रै व्यक्तिहरू छन्, तर क्रिस्चियन जीवन अपनाउने व्यक्तिहरू कम छन्। युरोपमा अब क्रिस्चियन जनसंख्या अति नै कम भइसकेको छ। मानिसले परमेश्वरको वचनलाई छोडेर उनीहरू आफ्नै तार्किक कुरामा विश्वास गर्छन्, आफ्नै दर्शन शास्त्रमा उनीहरूको भरोसा अट्केको छ। आई एम स्ट्रङ्गर देन गॉड, म परमेश्वर भन्दा पनि महान छु भन्ने विश्वास उनीहरूको भइसकेको छ। म सबै कुरा सल्भ गर्न सक्छु, सबै कुरा म समाधान गर्न सक्छु, मेरो समस्याको समाधान मसँग छ, अब मलाई परमेश्वरको खाँचो चाहिँ पर्दैन, आवश्यक छैन। मानिसको घमण्ड यहाँसम्म पुगिसकेको छ। मित्रहरू, तपाईँ र हामीलाई सहायता चाहिन्छ। हामी जीवनमा थुप्रै परिश्रम गरौं, थुप्रै मेहनत गरौं, थुप्रै कुराहरू हामी हासिल गरौं। यदि हाम्रो जीवन, हाम्रो आत्मा चाहिँ यदि त्यो नाशमा जान्छ भने, त्यो हासिल गरेको, त्यो तपाईँले हामीले कमाएको त्यो प्रेस्टिजको कुनै त्यसको मतलब ठहरिँदैन यदि हाम्रो आत्मा चाहिँ बाँच्दैन भने। र यो कुरा मार्टिन लुथरले आजभन्दा 500 वर्ष पहिला जर्मनीमा गरे, र त्यहाँबाट नै प्रोटेस्टेन्ट हिस्ट्री शुरूआत भएको छ। र आज विश्वमा थुप्रै ठाउँमा थुप्रै मण्डलीहरू, नेपालमा म्याक्सिमम मण्डलीहरू, ज्यादाभन्दा ज्यादा मण्डली प्रोटेस्टेन्ट मण्डलीहरू छन्। हामी त्यो सन्देश नबाटी बस्न सक्दैनौ। कतिजनाले हामीलाई भन्छन् धर्म प्रचार गर्छ, तिमीहरू धर्म परिवर्तन गर्छ। होइन, हामी धर्म परिवर्तन गर्दैनौ, धर्म प्रचार पनि गर्दैनौ। यदि हामी गर्छौ भने जीवनको प्रचार गर्छौ, किनभने जीवन चाहिन्छ मानिसलाई। यदि हामी गर्छौ भने हामी जीवन, यीशु ख्रीष्टको जीवन बाँड्छौ, किनभने मानिसलाई आज यीशुको आवश्यकता छ। धर्म होइन मित्रहरू, धर्म त हामीसँग पर्याप्त छन्। त्यही पनि हाम्रो नेपाल देशमा हामी धर्ममा कमी छैन, थुप्रै धर्महरू छन्। त्यो सबै धर्मले जीवन दिँदैन, क्रिस्चियन धर्मले पनि जीवन दिँदैन, तर ख्रिस्टले जीवन दिनुहुन्छ। यसलाई राम्रोसँग बुझ्नुहोस्, धर्मले होइन जीवन दिने, ख्रिस्टले दिनुहुन्छ जीवन। र त्यो जीवनको कथा परमेश्वरको वचनमा लेखेको छ। हामी रीतितिथिमा होइन, तर ख्रिस्टमा विश्वास गर्छौ मित्रहरू। र त्यो इतिहासलाई म आज यहाँ जोड्न चाहन्छु। हाम्रो देशमा पनि त्यस्ता थुप्रै रीतिथितिहरू छन्, थुप्रै कुरीतिहरू छन्, थुप्रै अन्धविश्वासको कुराहरू छ, जसमा हामी अझै पनि लागि परिरहेका छौँ त्यहाँबाट केही हुन्छ कि भनेर। थुप्रै व्यक्तिहरू विभिन्न किसिमका कुराहरूमा पछि छौँ हामी, थुप्रै जादुटोना पछि छौँ हामी, त्यसले हुन्छ कि भनेर आशा छ हामीमा। तर होइन मित्रहरू, त्यो आशा छेडेको, त्यो चङ्गाई छेडेको, त्यो छुटकारा छेडेको। यदि हामी साँच्चै जीवनमा परिवर्तन चाहन्छौँ भने हामी परमेश्वरको वचनतिर फर्किनुपर्छ, जुन मार्टिन लुथरले त्यहाँको युरोपको इतिहास परिवर्तन गरेका थिए। यद्यपि मानिसहरूले, त्यहाँको मण्डलीहरूले, त्यहाँको चर्च, रोमन क्याथोलिक चर्चले थुप्रै व्यक्तिलाई मार्यो। जोन हस भन्ने एकजना व्यक्ति उनले आफ्नो जीवन गुमाए कारण उनले परमेश्वरको वचन मानिसहरूको अगाडि बोलेको कारण त्यहाँको चर्चले उनलाई जिउँदै जलाएको छ। दुःखको कुरा हो, तर येशु ख्रीष्टले चाहिँ तपाईँ र हामीलाई प्रेम गर्नुहुन्छ। उद्धार मण्डलीको चार ढोकाबाट आउँदैन, उद्धार येशु ख्रीष्टबाट आउँछ। जीवन चर्चमा गएर होइन, जीवन येशुबाट आउँदछ। तपाईँ र हामीले दिएको दान दक्षिणाबाट उद्धार हुँदैन, तपाईँ र हामीले दिएको जीवनबाट, येशु ख्रीष्टमा चढाएको जीवनबाट उद्धार हुँदछ। र यही कुरा मार्टिन लुथरले आजभन्दा 500 वर्ष पहिला जर्मनी देशमा र युरोपको विभिन्न ठाउँमा प्रचार गरेका थिए। र आज त्यो इतिहासको 5 वर्ष पुगिसकेको छ र कतिपटक हामी त्यस्तै प्रकारको रीतिथितिमा घुमिरहेका छौं। र त्यो जालो तोड्नका लागि यदि कोही छ भने एउटा मात्र चिज छ, एउटा मात्र थोक छ, परमेश्वरको वचन, जसले हाम्रा सबै किसिमका जालोहरू तोड्न सामर्थ्य राख्दछ। र त्यो वचनमा यदि हामी विश्वास गर्यौं भने मित्रहरू धन्यका हौ हामी, किनभने परमेश्वरको वचनले मानिसलाई जीवित पार्दछ, परमेश्वरको वचनले मानिसलाई सँगाइदिँदछ, परमेश्वरको वचनले मानिसलाई आश्रित गर्छ। धन सम्पत्तिको कुरा गरेको छैन मैले जीवनको कुरा गरेको छु। शान्ति आनन्द त्यो परमेश्वरको वचनमा छ। धन सम्पत्ति त मैले नै थाल्ना जस्ता हुन् जुन एकपटक खुइलिएर जाँदछन्, तर जीवन चाहिँ अमूल्य छ। यो एकपटक खुइलिएर जाने कुरा होइन, यो अनन्तको लागि हो। हामी मरेर गइसके पनि हामी परमेश्वरसँग सधैँको लागि जीवित रहन्छौ। परमेश्वरले तपाईँ हामीलाई यस वचनबाट आशीष दिनु भएको होस्।
1: धन्यवाद दाई जनक दिसीलाई, साँच्चीकै आजको वचन आशिषमय थियो। हो श्रोता, यदि हामी क्रिश्चियन भएर पनि येशू ख्रीष्टमाथि गरिएको विश्वासले हामीलाई मुक्ति दिन्छ भन्ने कुराको जबसम्म हाम्रो हृदयमा निश्चयता हुँदैन, अर्थात बाइबलको वचनमाथि हामी पूर्ण भरोसा गर्दैनौ भने हामी स्वर्ग जाने कुरामा निश्चित हुन सक्दैनौ। किनभने वचनमा भने जस्तै हामी येशू ख्रीष्टमाथि गरिएको विश्वासद्वारा मात्र मुक्ति प्राप्त गर्ने व्यक्तिहरू हौ। श्रोता, जसरी वचनमा मार्टिन लुथर एक रोमी क्याथोलिक इसाई भइकन पनि मुक्तिको निश्चयताको बारेमा अनभिज्ञ थिए, तर पछि आएर जब उनले येशू ख्रीष्टमाथिको विश्वासद्वारा मात्र मुक्ति पाइन्छ भन्ने वचनमा विश्वास गरी त्यही सत्य वचनमा आधारित रहेर थुप्रै मण्डलीहरूको निर्माण गरेर एक उदाहरणीय व्यक्ति बनेका छन्। श्रोता, भन्न खोजेको कुरा चाहिँ हामी हरेक हप्ता चर्च जान्छौ, कति पटक हामी हरेक हप्ता चर्च गएर पनि हामीले पाउनु पर्ने साँचो उद्धार र मुक्तिबाट विमुख भएका हुन सक्छौ। त्यसरी नै आज हामीले आफ्नो मोक्ष प्राप्तिको निम्ति अर्थात मुक्तिको निम्ति लाखौं करोडौं धन सम्पत्ति खर्च गरी आफ्नो बहुमूल्य समय दिएर गरेको धार्मिक कार्यले पनि हामीलाई हामीले चाहेको मोक्ष अर्थात साँचो मुक्ति र उद्धार नपाएका हुन सक्छौ। यो यथार्थ तितो सत्य हो, किनभने आजको वचनले यो पुष्टि गर्दछ कि येशू ख्रीष्टमाथि गरेको पूर्ण विश्वासले मात्र मुक्ति र उद्धार प्राप्त गर्न सकिन्छ। त्यो बाहेक संसारमा साँचो मुक्ति र उद्धार पाउने अरू कुनै मार्गहरू र विधिहरू छैनन्। हो श्रोता, यदि तपाईँ साँचो मुक्ति र उद्धार पाउन चाहनुहुन्छ भने आज भन्दा 2017 वर्ष अगाडि यस संसारमा मानिसहरूका पापलाई आफैले सिरोपर गरी क्रुसको पीडादायक मृत्युलाई आत्मसात गर्ने साँचो मुक्तिदाता येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्। र यदि तपाईँले उहाँमाथि विश्वास गर्नुभयो भने तपाईँले साँचो मुक्ति र उद्धार पाउनुहुनेछ, किनभने उहाँ ईश्वर र संसारको मानिसको मिलाप गराउन सक्ने एकमात्र सत्य माध्यम हुनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै विस्तृत रूपमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि र यदि तपाईँले उहाँमाथि विश्वास गर्नुभयो भने तपाईँले साँचो मुक्ति र उद्धार पाउनुहुनेछ, किनभने उहाँ ईश्वर र संसारको मानिसको मिलाप गराउन सक्ने एक

भएको छ 98580 37 454 98580 37 454 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा, आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: ओइ बाबु न्याप एक कुरा भन्नु छ।
1: हजुर बाजे के हो भन्नुहोस्।
0: हामी किन सबभन्दा बढी माया गर्ने को होला भाइ? भन्प भन्प।
1: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ।
0: कसरी गर्नुहुन्छ त?
1: कसरी? यो कुरा ईश्वरको वचन बाइबलको युहन्ना भन्ने पुस्तकको 3:16 प्रष्ट भनेको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
0: होइन, यो एक मात्र पुत्र भने को हुन्?
1: ए बाजे, हजुरलाई थाहा छैन? ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रिष्ट हुन् के?
0: औ औ, अहिले पो थाहा पाए। अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है।

0: तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक छमा यहाँहरूलाई स्वागत छ। आज म तपाईहरूसँग एउटा सत्य कथा साझा गर्न चाहन्छु। मलाई पक्का छ कि तपाई यो बुझ्न सक्नुहुन्छ। यो एकजना मानिसको बारेमा हो जसले आफ्नो बुढी औलामा धेरै पीड़ा महसुस गरिरहेको थियो। शुरूमा यो केवल थोरै मात्र पीड़ा थियो, त्यसैले उसले यस घाउलाई व्यवस्था गर्यो, यो आशा गर्दै कि यो आफै हराएर जानेछ। तर त्यसो भएन, बरु त्यो दुखाइ झनझन बढ्दै गयो। जब उसले त्यो खुट्टामा एक पाइला अगाडि बढाउँथ्यो, उसलाई पीड़ा महसुस हुन्थ्यो। उसले कसैलाई उसको लागि प्रार्थना गर्न भन्यो, तर पीड़ा अझै जारी नै रह्यो। उसले आफ्नो पारिवारिक डाक्टरलाई भेट्ने निर्णय गर्यो, तर डाक्टर त्यो दिन कार्यालयमा थिएनन्। त्यसैले उसले घरमै समस्या समाधान गर्न सक्छ कि भनेर अनलाइनमा समस्याहरूको अनुसन्धान गर्न थाल्यो। उनले पत्ता लगाए कि खुट्टाको औंला संक्रमित भएको थियो। अनलाइनमा प्राप्त निर्देशन अनुसार उसले दुईवटा काम गर्ने निर्णय गर्यो। पहिलो, दिनमा धेरै पटक 15 मिनटसम्म औंला भिजाउने। उनले यो काम नुन र ब्याक्टेरिया विरोधी साबुन मिसाएको तातो पानी प्रयोग गरेर गरे। दोस्रो, संक्रमित क्षेत्रमा दिनमा धेरै पटक चियाको रूखको तेल लगाउनुहोस्। रूखको तेललाई मेलालुका तेल पनि भनिन्छ। यो चियाको रूखको पातबाट प्राप्त हुने एक आवश्यक तेल थियो, जुन अस्ट्रेलियाको मूल निवासी थियो। यदि तपाईसँग चियाको रूखको तेल छैन भने तपाई नियोस्फोरिन र पोलिस्फोरिन जस्ता अर्को एन्टी ब्याक्टेरिया मलम प्रयोग गर्न सक्नुहुन्छ भने उनले पत्ता लगाए। उनले यी दुई काम इमानदारीपूर्वक गरे र उनको खुट्टाको औंला पूर्ण रूपमा निको भयो। म तपाईँलाई आवश्यक पर्दा डाक्टरहरूलाई भेट्नबाट बस्न वकालत गरिरहेको छैन, तर त्यहाँ परिस्थितिहरू छन् जहाँ घरेलु उपचारहरू तपाईँलाई सताइरहेका स्वास्थ्य समस्याहरू हटाउन धेरै प्रभावकारी हुन सक्छन्। यद्यपि त्यहाँ अन्य परिस्थितिहरू छन् जहाँ घरेलु उपचारले तपाईँलाई निको पार्दैन र राम्रो डाक्टरलाई भेट्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। प्रिय श्रोता, आज म तपाईँसँग यो कुरा किन साझा गर्दैछु, तपाईँको सम्पूर्ण शरीरको आकारसँग तुलना गर्दा औंला एकदमै सानो अंग हो। तरै पनि तपाईँको खुट्टाको त्यो सानो औंलामा के भइरहेको छ भन्ने कुराले तपाईँको सम्पूर्ण शरीरलाई धेरै असर गर्न सक्छ। क्रिश्चियन विश्वासीहरूको शरीर पनि त्यस्तै हो। पहिलो कुरन्तीको पुस्तक 12:21-22 आँखाले हातलाई मलाई तेरो दकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अंगहरू नै नभई नहुने हुन्छन्। हामीले कहिले पनि प्रत्येक व्यक्तिको महत्वलाई कम आकलन गर्नु हुँदैन। हामी कसैलाई हेर्छौं र हाम्रो आँखाले तिनीहरू कति महत्वपूर्ण छन् भनेर नदेख्न सक्छौं, तर म तपाईँलाई ग्यारेन्टी दिन्छु, तिनीहरू धेरै महत्वपूर्ण छन्। संसारको लागि कोही मानिसहरू तुच्छ लाग्न सक्छन्, तर परमेश्वरको लागि प्रत्येक व्यक्ति अत्यन्तै मूल्यवान छ र परमेश्वरले प्रत्येक व्यक्तिलाई विशेष प्रतिभा र क्षमताले सुसज्जित गर्नुभएको छ, जसले तिनीहरूलाई वरपरका मानिसहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्ने क्षमता दिन्छ। पहिलो कोरिन्थीको पुस्तक 12:23 शरीरका ती अंगहरू जुनहरूलाई हामी कम महत्वका ठान्छौ, तिनलाई हामी बढ्ता आदर दिन्छौ। प्रत्यक्ष रूपले देखाउन नसक्ने अंगहरूलाई हामी बढी भद्रता साथ राख्छौ। प्रिय श्रोता, जब तपाईँ कसैलाई कमजोर देख्नुहुन्छ र उसमा क्षमताको कमी देख्नुहुन्छ, परमेश्वरले तपाईँलाई त्यो व्यक्तिलाई विशेष हेरचाह र उपचार दिन भनिराख्नु भएको छ, किनभने परमेश्वरसँग उनीहरूको जीवनको लागि धेरै अद्भुत योजना छ। पहिलो कोरिन्थीको पुस्तक 12:26 यदि एउटा अंगलाई कष्ट भयो भने सबै अंगहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अंगको आदर भयो भने सबै अंगहरूले सँगै आनन्द मनाउँछन्। श्रोता, जब त्यो मानिसको खुट्टाको औंला दुख्थ्यो, उसको सम्पूर्ण शरीरले त्यसबाट पीड़ा भोग्दथ्यो र उसको खुट्टाको औंला निको भएपछि उसको सम्पूर्ण शरीरले धेरै राम्रोसँग काम गर्न थाल्यो। त्यसैले जब तपाईँ कसैलाई दुखी रहेको देख्नुहुन्छ, तिनीहरूलाई व्यवस्था नगर्नुहोस्, बरू परमेश्वरको निस्वार्थ प्रेमले उनीहरूलाई प्रेम गर्नुहोस्। उनीहरूले सामना गरिरहेका चुनौतीहरू पार गर्न मदत गर्नुहोस्। यसरी सम्पूर्ण क्रिस्चियन विश्वासीहरूलाई नै फाइदा हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: प्रत्येक व्यक्ति परमेश्वरको लागि धेरै महत्वपूर्ण छ।

0: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
1: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
0: अनि यी सबै कहाँ पाउने त दाई?
1: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
0: कार्यक्रम मुक्तिको मार्ग?
1: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
2: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
11: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
10: कहाँ छ?
11: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
10: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
11: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
10: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
12: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनिज आफ्नो 105.5 MHz काठमाडौँबाट र गुडनिज आफ्नो 105.6 MHz पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनिज आफ्नो अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। आज हामी अध्ययन गर्न लागेको खण्डको बारेमा मैले सुन्दै गर्दाखेरि चाहिँ म एकदमै उत्साहित भएको छु। भनिन्छ आजको अध्ययनमा येशु ख्रिस्टको क्रुसको चित्र चाहिँ देख्न पाइन्छ, हो र?
2: अवश्य पनि भाइ, अझ रोचक कुरा के छ भने हामी नयाँ करारमा होइन पुरानो करारमा छौं। तब येशु ख्रिस्ट पृथ्वीमा आउनुभन्दा सयौं वर्ष अघि लेखिएको यो भजनमा उहाँको क्रुसको घटनाको अद्भुत झलकलाई देख्न पाइन्छ।
1: त्यसो भए येशु जन्मनुभन्दा धेरै अघि नै उहाँको दुःख पीड़ा र क्रुसको बारेमा चाहिँ भविष्यवाणी गरिएको थियो।
2: एकदमै ठिक कुरा भन्नुभयो भाइ तपाईँले। हो, आजको भजनलाई धेरै जसो बाइबल विद्वानहरूले क्रुसको भजन पनि भन्दछन्। यसमा हामी येशुले क्रुसमा भोग्नु भएको शब्दहरूको प्रतिध्वनि सुन्छौ। हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो? यति मात्र होइन, उहाँका वस्त्र बाढ़िएको, उहाँलाई हाँसोको पात्र बनाइएको, उहाँका हात खुट्टा छेडिएको जस्ता विवरणहरू आजको यो अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौ।
1: दाइ, यी कुराहरूले त मलाई अझै गहिरो रूपमा सोच्न बाध्य बनायो। पुरानो करारमा नै येशूको जीवनको यस्तो स्पष्ट चित्र हुनु वास्तवमै आश्चर्यजनक छ।
2: हो नि त भाइ, आज हामी केवल एउटा भजन पढ़िरहेका छैनौ, तर येशु ख्रिष्टले हाम्रो निम्ति भोग्नु भएको पीड़ाको झलकलाई हेर्दैछौ। उहाँले हाम्रो पापको दण्ड आफूमाथि लिनुभयो। उहाँले हामीलाई अनन्त मृत्युबाट बचाउन क्रुसमा आफ्नो जीवनलाई दिनुभएको सत्यतालाई हेर्दैछौ।
1: अनि दाई, कहिलेकाहीँ हामी क्रुसलाई केवल एउटा चिन्ह वा धार्मिक प्रतीकको रूपमा मात्र हेर्छौ, तर आजको अध्ययनले यसको मूल्य र गहिराई बुझ्न मदत गर्नेछ जस्तो मलाई लाग्छ।
2: एकदमै सही कुरा हो भाइ। क्रुस केवल इतिहासको घटना होइन, यो परमेश्वरको प्रेमको सबैभन्दा ठूलो प्रमाण हो। आजको अध्ययनले हामीलाई सम्झाउनेछ कि येशूले हामीलाई कति प्रेम गर्नुभयो र किन उहाँको बलिदान हाम्रो जीवनको केन्द्र हुनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आफ्नो हृदय तयार पार्नुहोस्। आज हामी परमेश्वरको वचनतर्फ येशु ख्रिष्टको क्रुसको अद्भुत चित्रलाई हेर्नेछौ। अब आउनुहोस्, प्रार्थनापूर्वक आजको हाम्रो यो अध्ययनको यात्रामा अगाडि बढौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 22 अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रिष्टको क्रुसीकरण। त्यहाँ धेरै शास्त्रहरूको खण्ड छन् जुनसँग व्यवहार गर्न पर्याप्तको म महसुस गर्दिन, अनि यो एक हो। जब हामी भजन संग्रह 22 अध्यायमा आउँदछौ, मलाई लाग्छ कि हामी पवित्र भूमिमा उभिरहेका छौं र हामीले आफ्ना आत्मिक जुत्ताहरू फुकाल्नु पर्छ। शास्त्रको अरू कुनै अरू खण्डले भन्दा धेरै यसले सही तरिकाले र विवरणसहित ख्रिष्टको क्रुसीकरणको वर्णन गर्दछ। निश्चय नै उत्पत्तिको 22 अध्याय र यसैया 53 अध्यायसित मेल खाँदछ। हामीसँग धेरै मसीह बारेको भजनहरू मेसाइनिक साम्सहरू छन् जुन ख्रिष्टको तस्विर हुन्। उदाहरणको निम्ति पहिलो भजन आफ्नो चरित्रमा ख्रिष्टको शब्दचित्र हो, अर्थात उहाँको जीवनको र उहाँको व्यवहारको र अभ्यासको। तर 22 अध्यायमा हामीसँग एक्सरे छ जुन उहाँको विचारहरू र उहाँको आन्तरिक जीवन भित्र पस्दछ र देखाउँछ। यो भजनमा हामीसँग उहाँको मनोवेग आवेगको वेदना छ। सुसमाचारहरूमा उहाँको मृत्युको ऐतिहासिक तथ्यको र उहाँको क्रुसीकरणको साथ दिने घटनाहरूको रेकर्ड गरिएको छ, तर खाली भजन 22 अध्यायमा उहाँका विचारहरू प्रकट गरिएको छ। यो धेरै धर्म विज्ञानहरूको विश्वास हो कि प्रभु येशु क्रूसमा टाँगिनु भएको बेला सबै भजन यानी 22 अध्यायको उद्धृत गर्नुभएको थियो। अनि म यसमा एउटै मतको हुन्छु किनभने सुसमाचारमा दिएको प्रभुका अन्तिम भनाइहरू या त यस भजनमा प्रकट भएका छन् या तिनीहरूको निम्ति मनोवैज्ञानिक पृष्ठभूमि यहाँ छ। धेरै चर्चहरूको गुड फ्राइडे सेवाको आयोजना गर्ने चलन प्रथा छ जुनमा 7 सेवकहरूले क्रूसबाट ख्रिष्टको अन्तिम 7 भनाइहरूबाट सन्देशहरू ल्याउँछन्। मैले 10-12 वर्षको अवधिमा 100 मानिसहरूले यी 7 प्रभुका भनाइका शब्दहरूसँग व्यवहार गरेको सुनेको छु। यो सधैँ ती हरेक मानिसले यो विषयको विकास गर्ने कुरा सुन्ने काम आत्मिक भोज हो र सधैँ त्यहाँ धेरै नयाँ र फाइदाजनक विचारहरू पेश गरिन्छन्। तर हामी सबै 7 भनाइहरूलाई कथनहरूलाई एउटा सन्देशमा लपेट्ने प्रयत्न गर्नेछौ। क्रूसको फेदमा उभिएर र उहाँको कुरालाई सुन्नको सट्टामा हामी उहाँसँगै क्रूसमा जुड्निन गइरहेका छौं। हामी ख्रीष्टको क्रूसीकरण नयाँ स्थितिबाट क्रूस स्वयंबाट विचार गर्न गइरहेका छौं र हामी उहाँसँगै क्रूसको फेदीमा हेर्न सक्छौ। जब उहाँ त्यहाँ झुण्डिरहनु भएको थियो उहाँको मनमा उहाँको हृदयमा के गुजरिरहेको थियो त्यसको देख्नेछौ। जब उहाँ संसारको पापहरूको लागि बलिदान बन्नुभयो उहाँको हृदयमा के भयो होला त्यसको देख्नेछौ। जब उहाँ स्वर्गीय र पृथ्वी बीचमा झुण्ड्याइएको थियो क्रूसमा उहाँ स्वर्गीयबाट पृथ्वी बीचको सिँढी बनिनुभयो ताकि मानिसहरूले परमेश्वरका पुग्ने बाटो पाउन सकुन्। हामी त्यस क्रूसमा थियौं जब उहाँलाई हाम्रो निम्ति पाप बनाइनुभयो। दोस्रो कुरन्ती 5:21 पदमा भनिएको छ हामी उहाँमा परमेश्वरको धार्मिकता हुन पाऊ भनेर पापै थाहा नपाउनु हुनेलाई पनि उहाँले हाम्रो निम्ति पाप तोल्याउनु भयो। हामी निश्चय नै त्यस क्रूसमा थियौं जसरी आज हामी ख्रीष्टमा विश्वासद्वारा छौं। पत्रुसले यसलाई यसरी राख्छन् 1 पत्रुस 2:24 पदमा हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो उहाँकै चोटहरूमा तिमीहरू निको भयौ पापबाट चंगाए। त सबभन्दा पहिले देख्नेछौ यो कथनको हे मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नुभयो। 22 अध्याय यो दुखी एक्लो मानिस असहाय जसलाई उहाँबाट त्यागिएको छ उसको यो दयनीय चित्कारसँग आरम्भ हुन्छ। भजन संग्रह 22:1 पदमा भनिएको छ हे मेरा परमेश्वर हे मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नुभयो मलाई सहायता गर्न र मेरो कंकला शब्दबाट तपाईँ किन टाढा रहनुहुन्छ। हा मित्र प्रभु परमेश्वरद्वारा त्यागिनु भएको थियो अहिले यहाँ हामीसँग छ अनि यो नै एक कुरा हो जुनको आरम्भदेखि नै जोड़ दिन चाहन्छु अनि त्यो हो उहाँको मानव कष्ट दुख यानी भोग। हामी उहाँलाई त्यहाँ मानिसको रूपमा झुण्डिरहेको देख्छौ। युहन्ना 1:29 पदले भन्छ परमेश्वरको थुमा जसले संसारका पापहरूको उठाइ लैजानुहुन्छ। हामीले यसको विषयमा हेब्रूको पुस्तक पल्टाएर धेरै प्रकाश पाउँछौ। हेब्रू 2:9 पदमा भनिएको छ येशूलाई स्वर्गीय दूतहरू भन्दा केही कम तुल्याइएको थियो। केही कम कम एक मानिस बनाइएको थियो किन परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नुपर्छ भनेर अनि मृत्युको कष्ट शासनको कारण महिमा र आदरको शिरपेच पहिरहेको हामी देख्छौ त्यही नै हामी हेरिरहेका छौं। जसले स्वर्गको महिमा छोड्नु भएर मानिस बन्नुभयो उहाँ परमेश्वरको प्रकट गर्न मानिस बन्नुभयो त्यो सत्य हो तर त्योभन्दा धेरै उहाँ पापी मानिसलाई उद्धार गर्न मानिस बन्नुभयो। हेब्रू 2:14 पदमा भनिएको छ छोरा छोरीहरू रगत र मासुको सहभागी भएको हुनाले उहाँ पनि मृत्युको सामर्थ्य भएको अर्थात शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो। उहाँले आफ्नो जीवनद्वारा कसैलाई बचाउन उद्धार गर्न सक्नु भएन यो उहाँको बलिदानिक मृत्युले उद्धार गर्दछ। हेब्रू 2:5 15 र 16 पद अनि 18 पदमा भनिएको छ, अब मृत्युको डरले जीवनभरि दासत्वमा फसेकाहरू सबैलाई छुट्याउनलाई पनि हो, किनकि साँचे नै उहाँले स्वर्गीय दूतहरूलाई होइन तर अब्राहमका सन्तानहरूलाई सम्हाल्नुहुन्छ, किनकि आफै परीक्षित भई शासना भोग्नु भएकोले परीक्षित हुनेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। हामी मानव चोलामा आउनुभएको ख्रिष्ट क्रुसमा सिद्ध मानिसको रूपमा देख्छौ। उहाँले परमेश्वरमा आश्रित हुन सिक्नुभयो, आफूले गर्नुभएको हरेक काममा उहाँले परमेश्वरमा भरोसा गर्न सिक्नुभयो। उहाँले भन्नुभयो, म सधैँ उहाँलाई प्रसन्न गर्ने कुरा गर्दछु। तर त्यस दयनीय कष्टदायक घड़ीमा उहाँ परमेश्वरबाट त्यागिनु भएको थियो। फर्किने स्थान कहीँ थिएन, सहायताको निम्ति जाने स्थान कहीँ थिएन, उहाँले कुनै मानव न ईश्वरीय सहायता त्यस बेला पाउनुभयो। मानिस ख्रिष्टलाई, मानव ख्रिष्टलाई त्यागिएको थियो। कसैले पनि कहिले पनि त्यस्तो अनुभव पाएको छैन, कसैले पनि। उहाँ एक्लो हुनुहुन्थ्यो, किन परमेश्वरले उहाँलाई त्याग्नुभयो? पद तीनमा भनिएको छ, 22 अध्यायको 3 पदमा, तर तपाईँ जो इसरायलको स्तुतिको सिंहासनमा विराजमान गर्नुहुन्छ, तपाईँ पवित्र हुनुहुन्छ। किन उहाँलाई परमेश्वरबाट त्यागिनुभयो? किनभने क्रुसमा ती आखिरी 3 घण्टाहरूमा त्यो घनघोर अन्धकारमा उहाँलाई पाप बनाइनुभयो, उहाँलाई केही क्षणको निम्ति त्यागिनु भएको थियो। विरोधाभास यो हो, त्यही समयमा परमेश्वर ख्रिष्टमा संसारलाई आफै स्वयंसँग मेलमिलाप बनाइरहनु भएको थियो। प्रभु येशु ख्रिष्ट स्वयंले भन्नुभयो, युहन्ना 16 अध्याय 32 पदमा, हेर बेला आउँछ औ आएकै छ कि तिमीहरू हरेक आफ्ना आफ्नै ठाउँमा तितर बितर हुनेछौ औ मलाई एक्लै छोड्नेछौ, तापनि म एक्लै छैन किनभने पिता मसँग हुनुहुन्छ। पिता उहाँसँग हुनुहुन्थ्यो जब उहाँ गिरफ्तार गरिनुभयो, पिता उहाँसँग हुनुहुन्थ्यो जब उहाँलाई कुटियो पिटियो, पिता उहाँसँग हुनुहुन्थ्यो जब तिनीहरूले उहाँलाई क्रुसमा टाँगे, तर आखिरी 3 घण्टाहरूमा उहाँले आफ्नो प्राणलाई पापको निम्ति भेटी बनाउनुभयो र उहाँलाई चोट पार्न परमप्रभुलाई इच्छा भयो, त्यागियो। मित्र, तपाईँलाई थाहा छ कि त्यो के हो अनि परमेश्वरबाट त्यागिनुको अर्थ के हो? सो म पनि बुझ्दिन। आज यो पृथ्वीमा सबभन्दा दुष्ट मानिस पनि परमेश्वरबाट त्यागिँदैनन्। हरेक व्यक्ति उहाँका आउन सक्छन्, जस्तो सुकै पापी व्यक्ति पनि। तर जब ख्रिष्टले मेरो पाप आफैमाथि लिनुहुन्छ, उहाँ परमेश्वरबाट त्यागिनु भएको छ। किन तपाईँले मलाई त्याग्नुभयो? यो अधैर्यताको, धैर्यहीनको चित्कार होइन, यो खिन्नताको चित्कार होइन, यो सन्देहको चित्कार होइन, यो तीव्र कष्ट दुःखको मानव चित्कार हो जुन उहाँको निर्दोष र पवित्र जीवनको तीव्र पीड़ाद्वारा उत्तेजित गरिएका थिए। हा मित्र, उहाँ एक्लो हुनुहुन्थ्यो र आफैमाथि उहाँ संसारको पापसँग एक्लो हुनुहुन्थ्यो। पद 1 को अन्तिम खण्डमा भनिएको छ, मलाई सहायता गर्न र मेरो कंकला शब्दबाट तपाईँ किन टाढा हुनुहुन्छ? कंकला शब्द, हाँ, उहाँको कष्टमा उहाँ मौन हुनुहुन्थ्यो। यसैया 53 अध्याय 7 पदमा भनिएको छ, 53 अध्याय 7 पदमा, मारिनलाई लगेको थुमा र आफ्नो ऊन कत्रनेको सामु भेडा लाटो भएझै उसले आफ्नो मुख खोलेन। जब तिनीहरूले उहाँलाई पिटे, उहाँले केही बोल्नु भएन। जब तिनीहरूले उहाँलाई क्रुसमा काँटी टाँगे, उहाँ चिच्याउनु भएन। तर जब परमेश्वरले उहाँलाई त्याग्नुभयो, उहाँ सिंह जस्तै गर्जनुभयो। यो दर्दको, कष्टको गर्जन थियो। अहिले सृष्टिकर्ता कष्ट भोगिरहेको छ। त्यस क्रुसमा उहाँ घायल जनावर, शिकार जस्तै कराउनुभयो। उहाँको आवाज मानव चित्कार पनि थिएन, तर जंगली गर्जन सिंह जस्तै चित्कार थियो, कष्टको चित्कार थियो। हाम्रा पापहरू उहाँमाथि दबाव पर्दा यो उहाँको समझदेखि बाहिरको दुःखको विलाप थियो। अनि 6 पदमा भनिएको छ, तर म त किरा मात्र हुँ, मानिस होइन, मानिसहरूमा गिला र जनतामा तुच्छ। उहाँको मतलब के हो जब उसले भन्छ, तर म त किरा मात्रै हुँ? उहाँ सिंह जस्तै गर्जनु भएको छ, अहिले उहाँ भन्नुहुन्छ कि म किरा मात्र हुँ। यो उहाँले यस कारणले भन्नुभयो किनभने उहाँ अति नै नीच स्थानमा पुग्नु भएको छ। यसैया 53 अध्यायको 3 पदमा उहाँको बारेमा भनिएको छ, उसलाई मानिसबाट तुच्छ ठानियो, ओ शोकले पीड़ित र दुखी मानिस थियो, ओ मानिसबाट घृणित भयो, उसलाई हामीले कुनै मोलको गनेनौ। यहाँ भन्छन् म किरा मात्र हौ। उहाँले अति नै निच स्थानको लिनुभयो। अनि त्यसपछि उहाँको यो कथनको देख्नेछौ, पिता तिनीहरूलाई क्षमा गर्नुहोस्, के तपाईँले क्रूसमा त्यस पीड़ामा हेर्नुहुनेछ? क्रूसको फेदमा रहेका त्यो क्रूर निर्दयी भीड़द्वारा र कठोर दर्शकहरूले उहाँको कष्टहरूको तीव्र बनाइरहेको थियो। उहाँका आँखाहरूमा हेर्नुहोस् र उहाँले के देख्नुहुन्छ त्यसको देख्नुहोस्। 7 र 8 पदमा भनिएको छ, मलाई देख्नेहरू जति सबैले मलाई खिसी गरेर हाँस्छन्, तिनीहरू ओठ लेप्राउँछन् र यसो भन्दै टाउको हल्लाउँछन्, आफूलाई परमप्रभुमा समर्पण गर, उहाँले नै त्यसलाई छुटकारा गरिदिउन्, उहाँबाट त्यसको छुटकारा होस्, किनभने त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ। अमित्र त्यसरी नै उहाँका विरोधी फरिसीहरू ती यहुदीहरू अलिक पर बसेर उहाँको विरूद्धमा खिसी गर्दै मजाक उडाइरहेका थिए जब उहाँ क्रूसमा असहाय रूपमा झुन्डिरहनु भएको थियो। ओ मित्र, तिनीहरूको त्यो उपहास चोटमा नुन खुर्सानी छर्के जस्तै हो। तब लुका 23 अध्यायको 34 पदमा येशूले भन्नुभयो, पिता तिनीहरूलाई क्षमा गर्नुहोस् किनभने तिनीहरूले के गरिरहेका छन् त्यो जान्दैनन्। यदि उहाँले त्यसो नभन्नुभएको भए त्यहाँ उपहास गर्दै बस्ने भीड़हरूले क्षमा नहुने पाप गरेका हुने थिए, तर तिनीहरूले क्षमा नपाउने क्षमा नहुने पाप गरेनन् किनभने उहाँले तिनीहरूको पापको लागि परमेश्वर पितासँग क्षमा माग्नुभयो। हामी जान्दछौ कि उहाँलाई फाँसी चढ़ाउनेको निम्ति अभिभार लिने सिपाहीको सुबेदारले उद्धार पाए, अनि त्यस भीड़मा हुने धेरै फरिसीहरू र म विश्वास गर्दछु त्यस झुण्डमा त्यस बेला टार्ससको सौल पनि उपस्थित भएका थिए, पछिबाट तिनीहरूले पनि उद्धार पाए। त्यसपछि हामी अर्को प्रभुको कथनको देख्छौ, भनेको स्त्री तिम्रो छोरालाई हेर, स्त्री तिम्रो छोरालाई हेर। अहिले जब उहाँले त्यस भीड़हरूतिर हेर्नुहुँदा उहाँले ती भीड़का मानिसहरू घृणा र कटुताको आँखा मात्र देख्दैनन्, तर उहाँले प्रेमको आँखा पनि देख्छन्। उहाँले युहानासँग तल आफ्ना आमालाई देख्नुहुन्छ। युहाना 19 अध्यायको 25 पदमा भनिएको छ, येशूको क्रूस लिएर उहाँको आमा उभिनु भएको थियो। जब येशूले तिनलाई हेर्नुभयो, के तपाईँ जान्न चाहनुहुन्छ कि उहाँको हृदयमा के गुज्रेको थियो? त्यस समयमा उहाँ जन्मेको स्थान बेतलेममा जानुभयो र उहाँले पितालाई भन्नुहुन्छ, 9 र 10 पदमा, तर मलाई गर्वबाट निकाल्ने त तपाईँ नै हुनुहुन्छ, म मेरो आमाको कोखमा हुँदा तपाईँले मलाई तपाईँमा भरोसा गर्न तुल्याउनु भयो, गर्वदेखि म तपाईँमा सुम्पिए, म मेरो आमाको पेटमा हुँदादेखि नै तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। युहान्ना 19 अध्याय 26 पदमा भनिएको छ, स्त्री तिम्रो छोरालाई हेर। गालिलको कानामा विवाहको समयमा मरियमले उहाँलाई आफू मसीह थिए भन्ने कुरा स्पष्ट देखाउन केही खास काम गर्न अनुरोध गरिन्, ताकि तिनी यानी मरियम यस कुरामा बिल्कुल सही सबूत हुन सकोस् कि उहाँ तिनको कन्या गर्भबाट जन्मनु भएको थियो। मरियम त्यस विवाहमा आफैलाई प्रकट गराएको चाहनु हुन्थ्यो। त्यस बेला उहाँले तिनलाई उत्तर दिनुभयो, युहान्ना 2 अध्यायको 4 पदमा, नारी मैले के गर्नुपर्छ मलाई नभन, मेरो बेला आजसम्म आएको छैन। हाँ, मेरो बेला आजसम्म आएको छैन। तर क्रूसमा टाँगिरहनु भएको बेला उहाँले भन्नुभयो, स्त्री तिम्रो छोरालाई हेर, उहाँको घड़ी आएको छ, उहाँको यो पृथ्वीमा आउने उद्देश्य अहिले पूरा भएको छ, यो विश्वको इतिहासमा सबभन्दा महत्वपूर्ण घड़ी हो। त्यसपछि उहाँको ध्यान उहाँलाई क्रूसमा टाँगिरहने मानिसहरू कहाँ जान्छ? 12 पदमा भनिएको छ, धेरै साँढेहरूले मलाई घेरेका छन्, वासनका बलिया बलिया साँढेहरू मेरो वरिपरि घेरा लागेका छन्। उहाँलाई क्रूसमा टाँगिरहने सिपाहीहरूको बारेमा बोल्दा उहाँ भन्नुहुन्छ कि तिनीहरू वासनका बलिया बलिया साँढेहरू हुन्। अनि 13 पदमा भनिएको छ, फराउने र गर्जने सिंह जस्तै तिनीहरूले मतिर आफ्ना मुख बाउँछन्। अहिले उहाँ रोमको बारेमा यहाँ बोलिरहेका छन्। रोमले उहाँलाई क्रूसमा टाँग्यो, उहाँले तिनीहरूलाई फराउने र गर्जने सिंहको रूप तुलना गर्नुहुन्छ, किनकि सिंह रोमको तस्विर हो। अहिले उहाँको स्थितिको ध्यान दिनुहोस्। पचौधमा भनिएको छ, म त पानी झै पोखिएको छु र मेरा सारा हड्डीका जोड्नीहरू फुस्किएका छन्। मेरा मुटु मैन जस्तो भएको छ। मेरा आन्द्रा भुँडीको बीचमा त्यो पग्लेको छ। मित्र, कृषिकरणको यो बिल्कुल ठिक वर्णन अति नै उल्लेखनीय महत्वपूर्ण छ, कारण जब भजन लेखिएको थियो त्यस बेला कृषिकरणको बारेमा अजान थियो, अज्ञात थियो, केही थाहा पाइएको थिएन। अरू त के, रोमी साम्राज्य कति पनि त्यस बेला अस्तित्वमा थिएन, अनि रोमले नै कृषिकरणको स्थापना गरेको थियो। अनि यहाँ कृषिकरणद्वारा मरिरहने मानिसको तस्विर छ। भनिएको छ, म त पानी चाहिँ पोखिएको छु। यो चर्को घाममा मरिरहेको मानिसको अत्याधिक पसिना हो। आगे भनिएको छ, मेरा सारा हड्डीका जोड्नीहरू फुस्किएका छन्। मित्र, कृषिकरणको बारेमा भयानक कुरा यो हो, जब मानिसले खुनको गुमाउन शुरू गर्दथ्यो उसको शक्ति उसबाट क्षीण हुन्थ्यो र उसका सबै हड्डीहरू जोड्नीहरूबाट फुस्कन्थे। त्यो भयानक कुरा हो, भयानक कष्ट। त्यसपछि उहाँ भन्नुहुन्छ, जुन वास्तवमा अनौठो हो, मेरो मुटु मैन जस्तो भएको छ। उहाँ टुटेको हृदयसित मानुभयो मित्र। यसपछि उहाँको अर्को कथनको देख्छौ, मलाई तिर्खा लाग्यो। जब उहाँ मर्नलाई त्यहाँ क्रुसमा झुन्डिरहनु भएको बेला अत्याधिक पसिना उहाँबाट खसेको कारण उहाँ तिर्खाको प्यासाको यन्त्रणा सन्तापको भोग्नुहुन्छ। 15 पदमा भनिएको छ, खपडा चाहिँ मेरो बल टुटेको छ र मेरो जिब्रो मेरो तालुमा तासिन्छ। मृत्युको माटोमा तपाईँले मलाई पुर्याउनु भएको छ। क्रुसको फेदीमा हुनेहरूले उहाँले यो भनेको सुन्छन्, मलाई प्यासा लाग्यो। अनि 16 पदमा भनिएको छ, किनभने कुकुरहरूले मलाई घेरेका छन्, कुकर्मीहरूको समूहले मलाई चारैतिरबाट थुनेर राखेका छन्, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्। अमित्र, त्यस बेला कुकुरहरू चाहिँ अन्य जातिहरूको उपाधि थियो, यानि नाम थियो। उहाँको हात र पैतालाको छेडाई कृषिकरणको बिल्कुल ठिक वर्णन हो। अनि 17 र 18 पदमा भनिएको छ, मेरा सबै हाडहरू म गर्न सक्छु, तिनीहरूले मलाई आँखाले ताकेर हेर्दछन्, तिनीहरूले मेरा लुगाहरू आपसमा बाँड्छन् र मेरा दौरामा चाहिँ तिनीहरूले गोला हाल्दछन्। उहाँलाई नङ्गै कृषिकरण गरिएको थियो। त्यस बेला नङ्गै क्रुसमा टाँग्ने काम अति नै ठूलो बेइज्जत थियो, अपमान थियो। तिनीहरूले उहाँको कपडा लिए र त्यसको अधिकार गर्न चिट्ठा गरे। मित्र, उहाँलाई नाङ्गै क्रुसमा टाँगियो ताकि तपाई र म ख्रिष्टको धार्मिकताले पहिराइन सकौं र यसरी अनन्त अनन्त कालभरि परमेश्वरको सामने खड़ा हुन योग्य बन्न सकौं। त्यसपछि हामी प्रभुको अर्को कथनको सुन्छौ, पिता तपाईँको हातमा म आफ्नो आत्मा सुम्पिन्छु। पद 19 र 20 भनिएको छ, 19 र 20, तर तपाईँ चाहिँ टाढा नहुनुहोस् हे परमप्रभु, हे मेरा सहायक, मलाई छिटो सहायता गर्नुहोस्। मेरो प्राणलाई तरवारबाट र मेरो एक मात्र ज्ञानलाई कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्। मित्र, येशू भन्नुहुन्छ लुका 22:46 पदमा, पिता तपाईँको हातहरूमा म आफ्नो आत्मालाई सुम्पन्छु। अहिले जब हामी पद 22 आउँछौ, हामी मौलिक फेरबदलको परिवर्तनको देख्छौ, यानि 2 शाखा हुने कामको। हामीले ख्रिष्टको कष्ट यातनाहरूको देख्यौ, अहिले त्यसपछि आउने महिमाको देख्छौ। 22 पदमा भनिएको छ, म आफ्ना दाजुभाइहरूलाई तपाईँको नाउँको वर्णन गर्नेछु, समुदायको बीचमा म तपाईँको प्रशंसा गर्नेछु। मलाई लाग्छ कि उहाँले क्रुसमा यो सबै भजन भन्नुभयो। उहाँ पराजित भएर मर्नु भएन, किनकि जब उहाँ अन्तिममा पुग्नुभयो तब भन्नुभयो, यो नै सुसमाचार हो जुनको गवाही दिइनेछ, म आफ्ना दाजुभाइहरूलाई तपाईँको नाउँको वर्णन गर्नेछु। अनि पत्रुसले सदुकी र फरिसीहरूलाई भने, स्वर्गीय मुनि मानिसहरूको बीचमा कुनै नाउँ दिएको छैन जहाँबाट उद्धार हुनेछ, म आफ्ना दाजुभाइहरूलाई तपाईँको नाउँको वर्णन गर्नेछु। त्यसपछि हामी उहाँको यो कथनको देख्नेछौ, आज तिमी मसँग स्वर्गीयधाममा हुनेछौ। 25 र 26 भनिएको छ, त्यो ठूलो सभामा मेरो स्तुति तपाईँबाट नै उत्पन्न हुन्छ। उहाँको डर राख्नेहरूमा सामने म आफ्नो भाकल पूरा गर्नेछु। नम्र मानिसहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्। तिनीहरूले तिनीहरूको हृदय सदा जीवित रहोस्। मित्र, क्रुसमा झुण्डिरहने चोरले भन्यो लुका 22:42 पदमा, प्रभु जब तपाईँ आफ्नो राज्यमा आउनुहुन्छ मलाई याद गर्नुहोला। अनि ख्रिस्ट भन्नुहुन्छ, आज नै तिमी मसँग स्वर्गीय लोकमा हुनेछौ। उद्धार पाउनेहरू त्यहाँ स्तुति गर्न हुनेछन् मित्र। अनि त्यस चोरलाई उहाँले त्यही दिन आफूसँग लानुभयो। यद्यपि चोर रोमी नियमको स्तर अनुसार यस पृथ्वीमा रहनलाई अयोग्य भए तापनि प्रभु येशूले क्रुसमा आफ्नो मृत्युद्वारा स्वर्गको निम्ति फिट योग्य बनाउनुहुन्छ। त्यसपछि ख्रिस्टको आखिरी समयको अन्तिम कथनलाई देख्छौ, अब सिद्धि हो। 31 भनिएको छ, तिनीहरू आएर उहाँको धार्मिकताको विषयमा उहाँले यसो गर्नुभएको छ भनेर पछि जन्मनेहरूलाई वर्णन गर्नेछन्। पछि जन्मनेहरूमा तपाईँ र म पनि सामेल छौं। तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्। तपाईँको होइन, किनकि परमेश्वर भन्नुहुन्छ त्यो उहाँको दृष्टिमा फोहोर र गन्दा कपड़ा जस्तै छ। कसरी तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्? उहाँले यसो गर्नुभएको छ भनेर। कोही कोहीले यसको यसरी अनुवाद गरेका छन्, अब सिद्धि हो। जुन क्रुसमा येशूको आखिरी कथन वचन हो, अनि जब उहाँले यो भन्नुभयो, यो खाली एउटा शब्द मात्र थियो, टेटे लेस्टाई, मतलब सिद्धि हो, तपाईँको उद्धार पूरा गरिएको पोको हो। यसमा हरेक आवश्यक कुरा हाल्नु भएर राम्ररी उपहारलाई जस्तै बेर्नु भएर तपाईँलाई दिनुभएको छ। तपाईँले उद्धारको निम्ति अरू कुनै कुरा गरेको उहाँ चाहनुहुन्न, उहाँलाई त्यसको आवश्यक छैन। जब उहाँ क्रुसमा मर्नुभयो, उहाँले त्यस्तो धार्मिकताको प्रदान गरिदिनुभयो जुनले थियो, टेटे लेस्टाई, मतलब सिद्धि हो, तपाईँको उद्धार पूरा गरिएको पोको हो। यसमा हरेक आवश्यक कुरा हाल्नु भएर राम्ररी उपहारलाई

0: सोर्नुहुने कुरा नै यो उद्धारको उपहारको पोकालाई विश्वासद्वारा ग्रहण गरेको जुन येशु ख्रिष्टमा अनन्त जीवन हो। यदि तपाईले त्यसको इन्कार गर्नुहुन्छ, अस्वीकार गर्नुहुन्छ भने परमेश्वरले तपाईलाई उहाँको पुत्रलाई जस्तै व्यवहार गर्नुपर्दछ। जब उहाँ यसरी चित्कार छोड्नुभयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईले मलाई त्याग्नुभयो? मत्ती 15:34 अनुसार। म यहाँ नरकको पापको बारेमा तर्क गर्नलाई छुइन र गर्न चाहदिन। परमेश्वरबाट त्यागिने हरेक मानिसको निम्ति चाहिँ नरक नै हुनेछ। प्रभु येशु यसमा भएर जानुभयो ताकि तपाईले कहिले त्यस्तो चित्कार छोड्न नपरोस्, मैले त्यस्तो कहिले चित्कार छोड्न नपरोस्, पिता किन तपाईले मलाई त्याग्नुभयो भन्ने चित्कार। भजन 22 हाम्रो प्रभुको हृदयको प्रकट गर्दछ। उहाँले लेनदेनको विजयमा सिद्ध्याउनुभयो। उहाँले हामीलाई पूर्ण सिद्ध उद्धारको प्रदान गर्नुहुन्छ। हामी कहिले पनि यसको योग्य थिएनौ, छैनौ। हामी यसको कमाउन सक्दैनौ, हामी यसको किन्न सक्दैनौ। हामीले यसको उपहारको रूपमा लिनुपर्छ। हामीलाई उद्धार गर्नलाई चाहिने हरेक कुरा 2000 वर्ष पहिले येशु ख्रिष्टले गर्नुभयो। यसको खत्तम गरिसकियो, उद्धारको काम पूरा गरिसकियो, सिद्धियो। अब तपाईं र मैले यसलाई केवल विश्वासद्वारा ग्रहण गर्नुपर्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको दिनले साँच्चै नै म विश्वास गर्दछु हामी हरेकको हृदयलाई छोएको छ। पुरानो करारमा लेखिएको यो भजन पढ्दा लाग्यो मानौ हामी त्यो क्रुसको झल्कोलाई चाहिँ प्रत्यक्ष रूपमा हेर्दैछौ।
2: 100 वर्ष अघि लेखिएको यो भजनले येशु ख्रिष्टको क्रुसको कथा हाम्रो आँखा अगाडि ल्याइदिन्छ। हामीले देख्यौं कि उहाँले भोग्नुभएको उपहास, पीड़ा, तिरस्कार र बलिदान कुनै दुर्घटना थिएन। यो परमेश्वरको उद्धारको सुन्दर योजना थियो।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

पनि सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नु भन्दा पहिले एउटा मिठो भजन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। यहाँहरू सम्पूर्णलाई नयाँ आशा रेडियो कार्यक्रममा हार्दिक न्यानो स्वागत गर्न चाहन्छु। मित्रहरू, आजको अध्यायमा हामीले यस अघि नै चर्चा गरेको विषय नम्रताका फल शीर्षक अन्तर्गत बाँकी खण्डको बारेमा चर्चा गर्नेछु। आउनुहोस् शुरूआतमा एउटा प्रार्थना गरौं। महान सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, धन्यवाद यो वचनको लागि, धन्यवाद यो जीवनको लागि, धन्यवाद प्रभु सबै सबै थोक जुन तपाईँले हामीलाई माग्नुभन्दा अगाडिदेखि नै दिनुभएको छ। हाम्रो प्रार्थना सुन्ने परमेश्वर, हामी यस समय विशेष विन्ती गर्न चाहन्छौ कि प्रभु हामीले आजको पाठलाई बुझ्नको लागि तपाईँले सहायता गर्नुहोस्, किनकि हामी जान्दछौ साँचो ज्ञान बुद्धि विवेक केवल तपाईँबाट मात्रै आउन सक्छ। त्यसैले हामीलाई अगुवाई र विवेक दिनुहोस् यीशुको नाममा, आमेन। मित्रहरू, हामी गरीब भएपछि नम्र हुन सक्छौ वा नम्र हुन्छौ भन्ने शिक्षा कहाँबाट शुरू भयो? मण्डलीको प्रथम शताब्दीमा ग्रीक दर्शन शास्त्र वा तत्व ज्ञान अर्थात फिलोसोफी, सन्यास र वैराग्य र ग्रीक रहस्य ज्ञानको प्रभाव निकै परेको थियो। यी विचारहरूको असर आज पनि मण्डलीमा परेको देखिन्छ। यी नियम र सिद्धान्तहरू मानिसले बनाएका भए तापनि धेरैले यसको कारण परमेश्वरको वचनलाई टालेर निष्प्रभावी बनाइदिन्छ। मर्कुस 7:13 लेखिएको छ, यसरी तिमीहरू आफ्नो चलिआएको परम्परालाई कायम राखेर परमेश्वरको वचनलाई चाहिँ रद्द तुल्याउँछ अनि यस्तै अनेक कामहरू तिमीहरू गर्दछौ। मित्रहरू, येशूको सेवा कार्यका समयमा यहुदीहरूको विचार यस खालको भएकोले उनीहरूको कारण मण्डलीमा ठूलो नोक्सानी भोग्नु परेको थियो। यस किसिमको चालचलनले परमेश्वरको राज्यको काम गर्नुमा पनि बाधा बनिरहेको थियो। मण्डलीमा विश्वासीहरू गरीब भएर खमण्ड गरेमा त्यहाँ पनि डियाबोलसले काम गर्ने मौका पाउँछ र विश्वासीहरूलाई विभिन्न समस्या, खडी कमी र अभाव र प्रलोभनमा पारेर परीक्षामा फसाउँछ। मित्रहरू, यसरी विश्वासीहरू भौतिक, आर्थिक र शारीरिक रूपमा कमजोर भएपछि तिनीहरूको मानसिक, बौद्धिक, संवेगात्मक र आत्मिक क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्दछ। यस किसिमको परम्परावादी नम्रताको सोच एकदमै गलत साबित भएको छ। येशूका चेलाहरूले आफ्नो परिवार, सरकार, मिडिया, मनोरञ्जन उद्योग, शिक्षा, व्यापार आदि क्षेत्रमा सकारात्मक प्रभाव पारी त्यहाँ पनि प्रभुको काम गर्नु आवश्यक छ। ग्रीक दार्शनिक प्लेटोले सिकाउनु भयो कि आत्मिक र भौतिक क्षेत्र दुवै एक आपसमा भिन्न। यहुदीहरू यो सिद्धान्तलाई स्वीकार्दैनन्। येशूले बताउनु भएको छ कि आराधना र सेवा कार्य दुवै अलग होइनन्, हामी यी दुईलाई अलग गर्न सक्दैनौं। पवित्र वचनको यस सिद्धान्तको कारण आज पनि यहुदीहरू सम्पन्न छन् र यहाँसम्म कि तिनीहरू संसारमै धनी वर्गमा पर्दछ। अन्धकार युग अर्थात डार्क एजेसमा केहीमा पनि केही क्रिश्चियन अगुवाहरू गरीब र अभिभावित भएर रहने शपथ खाएर रहने शिक्षा दिन्थे। तिनीहरू आत्मिक क्षेत्रलाई भौतिक क्षेत्रबाट भिन्न सम्झन्थे। आज पनि धेरै जसो विश्वासीहरू यस्तो नियम पालन गर्दछ। यिनीहरू वैराग्य वा सन्यासी भएर रहस्य ज्ञानमा विश्वास गर्दछ। यिनीहरूको विचारमा जुन कुरा हामीलाई आनन्द दिन्छ ती कुराहरू परमेश्वरबाट आएका होइन। यसकारण मानिसहरू गरीब बनिरहने अर्थात पोभर्टी र अविवाहित भइरहनेको शपथ लिने गर्दछ। जसले रहस्य ज्ञानमा विश्वास गर्दैनन् तिनीहरू पूरा ध्यान भौतिक संसारमा केन्द्रित गर्दछन्। उनीहरू मान्दथे कि परमेश्वर यति टाढा हुनुहुन्छ कि हामी कहिले पनि उहाँसम्म पुग्न सक्दैनौं। त्यसकारण उनीहरू भौतिक संसारमा रमाएर खाओ, पियो र आनन्द गर भनेर लागिरहन्छ। माथिका दुई दर्शन तथा सिद्धान्तहरू पवित्र वचनसँग सम्बन्धित छैन। जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो तब उहाँले प्राण, आत्मा र शरीर सबै थोक असल बनाउनु भएको थियो। प्रारम्भिक मण्डलीका यहुदी विश्वासीहरू आत्मिक र भौतिक क्षेत्रलाई एक आपसमा फरक मान्दैनथे, सेवा कार्य र आराधनालाई अलग मानिँदैनथ्यो, काम धन्दालाई र दम्पतिको बीचको हुने आपसी सम्बन्धलाई खराब मान्दैनथे। यसरी उनीहरू उन्नतिशील र सम्पन्न भएका थिए। उनीहरूको मान्यता अनुसार शारीरिक र आत्मिक हरेक कुराहरू परमेश्वरले असल नै बनाउनु भएको। प्रेरितको पुस्तकमा पनि यस किसिमको सम्पन्नताको बारेमा दर्शाइएको छ। हामीले सरकार राष्ट्रलाई येशूको लागि येशूद्वारा प्रभावित पार्नुपर्छ। कसैको विचार मण्डली र देश फरक क्षेत्र हो, त्यसकारण तिनीहरू राजनीतिमा लाग्न चाहँदैन। आज धेरै जसो सेवक र अगुवाहरू त्यस झुटलाई साँचो मानेर भुलिरहेका छन्। श्रोताहरू, मण्डलीले आफूलाई राज्यबाट अलग गर्न सक्दैन। जब अगुवाहरू पुल्पिटबाट सबैलाई आत्मिकी बन्न मात्र आग्रह गर्दछन् भने उनले तिनीहरूलाई सरकार पक्ष, कानून बनाउने विज्ञहरू र पूरै देशमा प्रभाव पार्न सक्दैन। यस्तो खालको विचारले गर्दा परमेश्वरले समाजलाई प्रभावित पार्न मण्डलीलाई दिनुभएका वरदानहरूमा व्याधा ल्याउँदछ। मित्रहरू, धेरैको विचारमा यस्तो पनि छ कि जुन कुराहरू आत्मिकै छैनन् ती कुराहरू परमेश्वरका बाट होइन। त्यही भएर परमेश्वर चाहनुहुन्छ कि आत्मिकी क्षेत्रले भौतिक क्षेत्रमा कब्जा नगरोस्। येशू ख्रीष्टलाई समाजका हरेक क्षेत्रमा आफ्नो प्रभाव राख्नका लागि मानिसहरूको आवश्यकता पर्छ। हामीले मण्डली भवनको चार पर्खाल भन्दा बाहिर निस्केर यी कार्य गर्नुपर्नेछ। हामीले भौतिक क्षेत्रमा काम गर्दै मानिसहरूसँग असल सम्बन्ध स्थापित गरेर पनि आत्मिक बनिरहन सक्छौं र यस प्रकार हामी भौतिक क्षेत्रलाई प्रभावित गर्न सक्छौं। पहिलो तिमोथी 4:8 लेखिएको छ, किनभने शारीरिक तालिम केहीसम्म लाभको हुन्छ तर ईश्वर भक्ति चाहिँ हर प्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्य जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। हामीले नम्र बन्न, पश्चाताप गर्न र आज्ञाकारी भएर पवित्र आत्माको मन्दिर जसलाई उहाँले हामीलाई रेखदेख गर्न दिनुभएको छ त्यसलाई प्रयोग गर्नु आवश्यक छ। त्यसैले पहिलो कोरिन्थी 3:16-17 पदहरूमा लेखेको छ, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हो र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ। यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हो। त्यसै गरी हितोपदेश 23:20-21 पदमा राजा सोलोमन लेख्छन्, बेसरी दाखमत पिउनेहरू अथवा सकेसम्म मासु हसुर्नेहरूसँग संगत नगर, किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छ र यस्तो लठ्याईले तिनीहरू छुत्रे बन्छ। श्रोताहरू, हामीले येशूको नम्र स्वभावको अनुसरण गरेको कारण परमेश्वरले हाम्रो सेवकाईमा प्रशस्त मात्रामा आशिषहरू दिनुभएको छ। हामी जति नम्र हुने प्रयासमा छौं त्यति नै उहाँले हाम्रो सेवालाई समृद्ध गर्दै सबै ठाउँसम्म पुर्याइ रहनु भएको छ। उहाँले हामीलाई अचम्मको कार्य गर्न सक्ने क्षमता दिनुभएको छ। हामी चकित हुन्छौं कि अद्भुत प्रकारले परमेश्वरको महिमा हाम्रो जीवन र सेवकाईमा कार्य गर्नुभएको छ। युन्ना 10:10 लेखिएको छ, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन र त्यो प्रशस्त मात्रामा पाउन भन्ने हेतुले परमप्रभुको भय मानेर प्राप्त हुने तेस्रो फल जीवन हो। यसको अर्थ यो हो कि हाम्रो शारीरिक चङ्गाई, शान्ति, सुरक्षा, स्वास्थ्य, निरोगिता आदि जीवन शब्दको लागि नयाँ करारमा मूल ग्रीक भाषाको जो शब्दको प्रयोग गरिएको छ, जसको अर्थ हुन्छ परमेश्वर जुन प्रकारको जीवन हुन्छ त्यस्तो जीवन। आत्मिक रहस्य ज्ञानलाई मान्नेहरू येशूले भन्नुभएका प्रशस्तताको जीवनलाई जीवनको विषयलाई मान्दैन। तिनीहरूको विश्वास छ कि जुन कुराले हामी आनन्दित हुन्छौ, जुन कुरा हामीलाई असल लाग्छ, ती कुराहरू आत्मिक र परमेश्वरको तर्फबाटका होइनन्। येशूले भन्नुभएको छ, जीवनलाई हेर्दा हामीले आत्मिक कुरालाई भौतिक क्षेत्रबाट फरक गर्न सक्दैन। येशूले यस भौतिक संसारमा आफ्नो प्रशस्तताको जीवनद्वारा फर्न चाहनुहुन्छ। अब आउनुहोस् हेरौं घमण्ड तथा अहंकारको परिणाम। राजा सोलोमनले हितोपदेश 8:13 लेख्छन्, परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहंकार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्दछु। त्यसै गरी हितोपदेश 6:16-17 लेखेको छ, 6 कुराहरू छन् जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातो चाहिँ जो उहाँको दृष्टिमा घृणित छ, अहंकारी आँखा, झुट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात। श्रोताहरू, परमेश्वरले घमण्डलाई घृणा गर्नुहुन्छ। घमण्डको कारण नै स्वर्गमा आराधना गर्ने प्रमुख आराधक तथा अगुवा लुसिफर स्वर्गबाट तल फालियो। घमण्डकै कारण आज धेरै सेवकहरू आफ्नो सेवा, विश्वास र मान प्रतिष्ठाबाट पतित भएका छन्। उनीहरू परमेश्वर र अरूहरूको कारणले होइन तर आफ्नै कारणले समस्यामा परेका छन्। आफ्नो पतनको अघि मानिसको हृदय घमण्डी हुन्छ, तर आदर आउन अघि नम्रता आउँछ भनेर हितोपदेश 18:12 लेखिएको छ। परमेश्वरको कार्यमा जति उचाइबाट हामी खस्नेछौं त्यति नै चोट लाग्ने खतरा हुन्छ। त्यसैले हामीले निरन्तर आफ्नो हृदयको रक्षा गरी सेवामा लागिरहनु पर्छ। यदि हामी चंगाईको अभिषेकको लागि नम्र जीवन जिउँछौ भने परमेश्वरले हामीलाई महिमा, आदर र उन्नति दिनुहुन्छ र हामी आफ्नो सेवकाईमा चिन्ह र चमत्कारहरू गर्न सक्छौं। मित्रहरू, यदि हाम्रो हृदयमा शुद्ध र चोखो नम्रता छ भने हामीले स्वर्गलाई यस पृथ्वीमा प्रकट गराउन सक्छौं। जसले यी अन्तिम दिनहरूमा नम्र भएर जिउँछ त्यही मात्र लामो दूरी पार गर्न सक्छ। तर अहंकारी, घमण्डी, अभिमानी र सिक्ने इच्छा नगर्नेहरू पहिले नै ठलिहाल्नेछ। अन्तिम दिनहरूमा नम्रतालाई पोहिरेकाहरूले मात्र पवित्र आत्माको अभिषेकलाई लिएर जान सक्नेछ। मेरो इच्छा यो होइन कि अगुवाहरू आफ्नो सेवकाईबाट तल खसुन्, तर जुन अगुवाहरू नम्रताका साथ चल्दैनन् ती सबै अन्तिम दिनमा पतन हुनेछ। कसैले नम्रताको विषयमा शिक्षा प्रचार सुन्यो भने तिनीहरूले सोच्दछन् कि यो विषय मेरो लागि होइन वा यो शिक्षा व्यक्तिगत विशेषमा निर्भर हुन्छ। प्रियहरू, येशूको सेवा कार्यको समयका अगुवाहरूको धारणा यस्तै खालको थियो, तर नम्रताले हामीलाई सहायता गर्छ कि हामी सिक्ने र पारदर्शी, इमान्दार र खाँचोमा परेकाहरूलाई परिवर्तन र सुधार गर्ने व्यक्ति बन्नुपर्दछ। नम्र भएपछि हामी आफ्नो गल्तीहरूलाई स्वीकार्छौं र त्यसलाई सुधार्नतिर लाग्छौं। यी अन्तिम दिनहरूमा परमेश्वरले यस्ता योद्धाहरूलाई खोजिरहनु भएको छ जो नम्र भएर उत्सुकताका साथ आफैलाई समृद्धितर्फ लैजान्छ। परमेश्वर र मानिसहरूबाट आदर र महिमा पाउँदै उहाँको राज्यको लागि ठूलो र सामर्थ्य कामहरू गर्न सक्छ। आश्चर्य कर्महरूको साथ परमेश्वरद्वारा प्रयोग गरिएको व्यक्ति जसले उहाँको लागि प्रशस्तताको जीवनको आनन्द लिन सकोस्। आमेन। श्रोताहरू, आजको पाठले तपाईँ र हामी सम्पूर्णलाई घमण्ड तथा अहंकारको हृदय नभई नम्रताको फल परमेश्वरले दिनुभएको होस् भन्दै मलाई आजको कार्यक्रमबाट बिदा दिनुहोस्। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशीष दिनुभएको होस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 82950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ तब सम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस् धन्यवाद
1: कोरस नम्बर 133

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: FM 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रीष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: प्रिय श्रोता मित्र, तपाईलाई याद छ होला कि हाम्रो पछिल्लो कार्यक्रममा मैले तपाईँको सामु एउटा घटनालाई प्रस्तुत गरेको थिएँ जसले परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई बताउँदछ। र फेरि पनि म दोहोर्याउन चाहन्छु कि परमेश्वर अवश्य अस्तित्वमा हुनुहुन्छ, जो सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञानी अनि प्रेमिलो हुनुहुन्छ, जसले उहाँको महिमाको निम्ति मानिस र यस संसारलाई सृष्टि गर्नुभयो। तर पनि अहिले संसारमा रहेका हजारौं मानिसहरूले जीवित परमेश्वरको अस्तित्वलाई स्वीकार गर्दैनन् र हामीलाई बाइबलले यस कुराको जानकारी अघिबाटै भजन संग्रह 14:1 दिइसकेको छ। भजन संग्रह 14:1 हामी पढ्छौं, मूर्खले आफ्नो मनमा भन्छ, ईश्वर छँदै छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्, यस्तो कोही पनि छैन जसले असल गर्दछ। प्रिय मित्र, क्षण क्षणमा मानिसको विवेकले कानीखुसी गर्छ, परमेश्वर हुनुहुन्छ, तर त्यस अधर्मतिर लागेको मानिसले यसलाई इन्कार गर्छ। मास्तिर उडिरहेको हवाई जहाजलाई देखिन्छ तर पाइलटलाई देखिन्न, पाइलटलाई नदेख्दा हवाई जहाज पाइलट बिना उडिरहेको छ भन्नु र सारा सृष्टिलाई हेरेर पनि उहाँलाई नदेख्दा परमेश्वर छैन भन्नु बराबरको हास्यास्पद तर्क हो। प्रिय श्रोता, हामी मध्ये कसैले पनि आफ्नो मस्तिष्क सायदै देखेका हौला, तर पनि हामीमा मस्तिष्क छ भने हामी विश्वास गर्छौ, किनभने त्यसैको नियन्त्रणमा हाम्रो शरीर चलिरहेको हुन्छ। सृष्टिलाई हेरेर नै परमेश्वर हुनुहुन्छ भने हामी विश्वास गर्छौ। हो श्रोता, परमेश्वर निश्चय नै हुनुहुन्छ र उहाँ कहाँ पुग्ने एकमात्र बाटो येशु ख्रिस्ट हुनुहुन्छ। अब आउनुहोस् आजको पहिलो प्रश्नतिर जाऊ।
1: कृपया मलाई परमेश्वरको प्रेम र उहाँको कृपाको विषयमा बताइदिन सक्नुहुन्छ?
0: प्रिय मित्र, म तपाईलाई परमेश्वरको प्रेम र उहाँको कृपाको विषयमा अवश्य नै बताउन सक्छु। अब आउनुहोस् पहिला हामी परमेश्वरको प्रेमको विषयमा बाइबलमा रहेको युहन्ना 3:16 पढौं। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। त्यस्तै रोमी 5:8 हामी पढ्छौं, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। र प्रकाश 1:5-6 परमेश्वरको प्रेमको विषयमा यी कुराहरू पढ्छौं। विश्वासयोग्य साक्षी येशु ख्रिस्टदेखि मृतकबाट प्रथम जीवित हुनुभएको तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई र हामीलाई एउटा राज्य उहाँको पिता र परमेश्वरका पुजारीहरू तुल्याउनुहुने उहाँलाई महिमा र पराक्रम सदा सर्वदा होस्। आमेन। प्रिय मित्र, यसरी हामीले बाइबलका यी विभिन्न खण्डहरूलाई पढेर परमेश्वरको प्रेमको विषयमा त केही कुरा थाहा पाइहाल्यौं। अब आउनुहोस् परमेश्वरको कृपा अथवा करूणा सम्बन्धित वचनहरूलाई हेरौं। भजन संग्रह 103:11 हामी पढ्छौं, किनकि पृथ्वीबाट स्वर्ग जति अग्लो छ उहाँका भय मान्नेहरूमाथि उहाँको करूणा त्यति नै महान छ। र भजन संग्रह 103:17 हामी पढ्छौ, तर परमप्रभुको करूणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। त्यसै गरी तितस 3:5-7 यसो लेखिएको छ, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं। प्रिय मित्र, म आशा गर्छु परमेश्वरको प्रेम र उहाँको कृपा अथवा करुणा सम्बन्धित रहेको आफ्नो प्रश्नको उत्तर तपाईँले पाउनुभयो। अब आउनुहोस् हाम्रो अर्को प्रश्नतिर जाऊ।
1: तपाईँले हर समय बाइबललाई उल्लेख गरिरहनुहुन्छ, बाइबल कति महत्वपूर्ण छ?
0: प्रिय मित्र, पवित्र शास्त्र बाइबल संसारकै सबभन्दा महत्वपूर्ण पुस्तक हो, किनभने मानव जातिको लागि यो परमेश्वरले उपलब्ध गराउनु भएको एकमात्र व्यवस्थाको पुस्तक हो। यदि परमेश्वरको इच्छा हुन्छ भने बाइबललाई पढेर या सुनेर कुनै पनि व्यक्ति एउटा यस्तो स्थानमा पुग्दछ जहाँ परमेश्वरले उसको उद्धार गर्न सक्नुहुन्छ। यसबाहेक उसले परमेश्वर, उहाँको क्रोध र उहाँको उद्धारको योजनाको बारेमा धेरै अद्भुत र विचित्रका सत्यताहरूलाई पनि थाहा पाउनेछ। जब उसले बाइबललाई पढ्छ या सुन्छ, वास्तवमा उसले परमेश्वर स्वयंको आवाजलाई सुनिरहेको हुन्छ, किनभने परमेश्वर नै बाइबलको लेखक हुनुहुन्छ र त्यस बेलामा परमेश्वर नै उसँग उहाँको वचन बाइबलद्वारा बातचित गरिरहनु भएको हुन्छ। भजन संग्रह 19:7 हामी पढ्छौ, परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने। त्यसै गरी भजन संग्रह 119:1 हामी पढ्छौ, धन्य हुन् तिनीहरू जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्। र भजन संग्रह 119:105 यसो लेखिएको छ, तपाईँका वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। प्रिय मित्र, अब आउनुहोस् बाइबलको महत्वलाई प्रकट गर्ने केही अरू पदहरूलाई पढौं जुन पवित्र शास्त्र बाइबलको नयाँ नियमको भागमा रहेका छन्। रोमी 10:17 हामी पढ्छौ, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। अनि दोस्रो तिमोथी 3:16-17 हामी पढ्छौ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। प्रिय मित्र, अब तपाईँलाई थाहा भयो होला कि हर समय मैले पवित्र पुस्तक बाइबलको किन उल्लेख गरिरहन्छु र पवित्र बाइबल कति महत्वपूर्ण छ। मित्र, म निश्चित छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता, यसैको साथमा म तपाईँलाई फेरि याद दिलाउन चाहन्छु कि प्रभु येशू ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर सित्तैको वरदान हो, जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशू ख्रीष्टमाथि साँचो रूपमा विश्वास र भरोसा राख्दछन्। श्रोता, म आशा गर्छु परमेश्वरले तपाईँको हृदयलाई खोलिदिनु भएको छ र उहाँको त्यस वरदानलाई प्राप्त गर्नुभएको छ। तर यदि प्राप्त गर्नुभएको छैन भने निराश नहुनुहोस्, अहिले नै परमेश्वरको हातमा आफैलाई सुम्पनुहोस्। येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्नुहोस्, किनभने उहाँले मात्र उद्धार नभएकाहरूलाई तिनीहरूका पापहरूदेखि नरक दण्डदेखि छुटकारा दिन सक्नुहुन्छ। अनि यही संसारमा पनि पवित्र आत्मा परमेश्वरले तपाईलाई साँचो शान्ति आनन्द र खुशीको जीवन दिनुहुनेछ।

हामी आशा गर्दछौं कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

मित्र, हुन त तपाईहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रिस्टले गर्नुभएका दावीहरूप्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रिस्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरू सहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौं त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कल्भरी क्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

ख्रिस्टको खोजी गर्नुहोस्। तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौं र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
2: हुन्छ, जय मिश्री। फेरि पनि तपाईँको प्रस्तुता परशुराम गिरी खेलकुद तथा विश्वास कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। आज हाम्रो बीचमा हामीसँग हुनुहुन्छ टेकनाथ शर्माज्यू, उहाँ चाहिँ इन्जिनियर हुनुहुन्छ अनि उहाँ चाहिँ यो कर्नर स्टोन बिल्डिङ एण्ड डेभलपमेन्ट प्राइभेटमा उहाँ चाहिँ सीईओ हुनुहुन्छ। स्वागत छ। जय मिश्री, अनि तपाईँको अहिले दिनचर्या कसरी बित्दैछ? अहिले तपाईँ के गर्दै हुनुहुन्छ?
3: म चाहिँ अहिले हजुरले भन्नुभएकै जस्तै जुन एउटा कम्पनी कर्नर स्टोन बिल्डर्स एण्ड डेभलपर्स प्राइभेट लिमिटेड, अनि यो ललितपुर भैँसेपट्टीमा छ र यही कम्पनीमा रहेर म चाहिँ काम गर्छु। यसैका गतिविधिहरूमा म चाहिँ बिजी छु आजकल। त्यही छ।
2: अनि अघि पनि हामी अफेयरमा कुरा गर्दाखेरि अब तपाईँ कर्नर स्टोन बिल्डिङमा हुनुहुन्छ अनि त्यसमा अन्तर्गत तपाईँले चाहिँ चर्चहरूमा पनि केही सेवाकाई पनि अथवा सेवा पनि दिनुहुन्छ भनेर भन्दै हुनुहुन्छ। कस्तो प्रकारको सेवा तपाईँले दिइरहनु भएको छ?
3: यो मैले यो कर्नर स्टोन भन्ने यो शब्द नाम नै कुनै ढुङ्गो, यो चाहिँ धेरै प्रार्थना गरेर चाहिँ मैले राखेँ अनि यो नाम पनि मैले गभर्मेन्टमा रजिस्टर गर्नलाई यो पनि पाएँ। र यो कुना ढुङ्गो भनेको यो बिल्डिङ घरको पनि घरको हो र अर्को चाहिँ स्विसलाई होइन उहाँको राज्यको लागि यहाँ चाहिँ जनाउँछ। र त्यो कारणले मैले आफ्नो यो कम्पनीलाई चाहिँ पुरै व्यावसायिक नभइकन यो चाहिँ यसलाई चाहिँ कन्स्ट्रक्सन मिनिस्ट्रीको रूपमा मैले चाहिँ आफ्नोले नाम दिएको छु। त्यो कति उपयुक्त हुन्छ भन्नलाई, तर यसले गर्दाखेरि यो कम्पनीले गर्ने कामहरू भनेको हामीले रेसिडेन्टल बिल्डिङहरू कन्स्ट्रक्सन गर्छौँ र त्योभन्दा अगाडि बिल्डिङहरूको डिजाइन प्लानिङहरू इस्टिमेसनहरू प्रपोजलहरू अनि सबै हामीले चाहिँ गर्छौँ र धेरै मण्डलीहरूमा चाहिँ हामीले यो कन्स्ट्रक्सन गर्ने मौका पाएका छौँ। सन्डे स्कुलहरू र अरू विभिन्न एनजिओका बिल्डिङहरू पनि गर्छौँ र यो बाहेक कसैलाई घर बनाउनलाई अथवा घर सम्बन्धी केही समस्याहरू छन् भने हामीले उहाँहरूलाई चाहिँ एउटा प्राविधिक सल्लाह फ्री अफ कस्ट नै मैले दिने गरेको छु र मसँग खुलेर कुरा गर्न पनि सक्नुहुन्छ। मेरो एक्सपिरियन्सहरू मेरो अनुभवहरूले अरूलाई चाहिँ केही फाइदा हुन्छ भने किन नगर्ने भनेर मैले चाहिँ यसरी गर्ने गरेको छु। र अर्को कुरा, हामी चाहिँ काम चाहिँ यो बिल्डिङहरूको चाहिँ रेट्रोफिटिङ भन्छन् अनि यो पुरानो बिल्डिङहरू पनि हुन्छन्, भुइँचालोले बिग्रेको कचक कुचुक भएको बिल्डिङहरू पनि हामीले रेट्रोफिटिङ गर्छौँ र यो चाहिँ अब रिपेयर एन्ड मेन्टेनेन्ससँग रिलेटेड पनि छ। कति ठाउँमा रिनोभेसनहरू पनि हामीले चाहिँ विभिन्न मण्डलीहरूले बोलाउनुहुन्छ, विभिन्न व्यक्तिहरूले, त्यो हिसाबले हामीले सक्दो गर्ने गरेको छौँ।
2: मलाई एकदमै खुसी लागेको सर कि तपाईँले यो चाहिँ भूकम्पमा भएकाहरू काचेक कुचुक भएकोलाई पनि तपाईँले रिबिल्डिङ गर्नुहुन्छ भन्ने बारेमा। त्योभन्दा अगाडि चाहिँ अब हामीले जति पनि पुँजीहरू कमाएर होइन वर्षौंबाट कमाएर एउटा घरको परिकल्पना गर्छौँ अनि घर बनाउनको लागि यति धेरै खर्च लाग्छ उति लाग्छ भन्ने हुन्छ अनि हामीले राम्रो कन्सल्टेन्ट नपाएको कारणले गर्दाखेरि धेरै खर्च भइरहेको हुन्छ। तर तपाईँलाई त्यो सरलाई भेट्न पाउँदा एकदमै खुसी लाग्यो अनि यदि तपाईँसँग कन्ट्याक्ट गरे भने तपाईँले कस्तो प्रकारको सर्वसुलभ भन्नुभयो हजुरले?
3: यस्तो छ, यो बिल्डिङ कन्स्ट्रक्सन भन्ने कुरा धेरै खर्चिलो महँगो पनि छ नेपालमा र कति ठाउँमा आइडिया पनि हुँदैन र हामीले चाहिँ मेरो आफ्नो के विचार छ भने के उद्देश्य छ भने लो कस्ट सुपथ मूल्यमा आफ्नो आवास मानिसहरूले पाउन् अनि हामीले सिमेन्टहरूको ठुलो घरहरू बनाउनु पर्छ भन्ने पनि छैन, हामीले प्री फ्याबको बिल्डिङहरू हामीले चाहिँ धेरै बनाएको पनि छौँ र त्यो भयो भने अलिकति सुलभ पनि हुन्छ, ठाउँ अनुसारको हुन्छ। अनि र कंक्रिट बेसकै बिल्डिङ बनाउन चाहनेहरूलाई पनि हामीले उचित परामर्श दिँदा उहाँहरूले चाहिँ सामानहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने, कामदारहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने र यो प्रोसिड्युर्सहरू हुन्छ नगरपालिकाको यो बारेमा जानकारीहरू पाउन सक्नुभयो भने उहाँहरूले चाहिँ आफ्नो चाहिँ बिल्डिङलाई आफै निर्माण गर्न सक्नुहुन्छ, त्यसले गर्दाखेरि उहाँको खर्च पनि घट्छ, समय पनि बचत हुन्छ, यसरी हामी चाहिँ जोडिन सक्छौँ।
2: अघि हजुरले भन्नुभएको प्रिफ्याब भन्नाले कस्तो प्रकारको?
3: प्रिफ्याब भनेको प्री फेब्रिकेटेड हो खासमा। अनि हामीले अब अहिले चाहिँ प्रिफ्याब बिल्डिङ भन्ने सबैतिर मुखमा झुन्डिएको छ, त्यसमा चाहिँ हामीले सिमेन्ट बोर्डहरू फेब्रिकेटेड बोर्डहरू राखेर गर्छौँ। खास गरी प्रिफ्याब भनेको चाहिँ यो ड्राई बेसको बिल्डिङहरूलाई जनाउँछ यसरी भन्दा हुन्छ, किनभने बालुवा सिमेन्टीहरू त्यो मसलाहरू चाहिँ मुछेर गर्नुपर्ने हुन्छ, तर त्यहाँ ड्राईहरूबाटै धेरै काम गर्न सकिन्छ, हुन त सिमेन्टहरू केही परेको हुन्छ र त्यो भनेको आफ्नो आवश्यकता अनुसारका बिल्डिङहरू बनाउन सकिन्छ। अनि मेटल फलामको स्ट्रक्चरहरूलाई वरिपरि चाहिँ बोर्डहरू लगाएर अनि बीचबीचमा हामीले रकुल जस्तै राखेर रा, साउन्ड प्रुफ पनि बनाउन सकिन्छ। अनि छतलाई पनि, छत भन्नाले छानोलाई, सिलिङहरूलाई पनि त्यही किसिमले बनाउन सकिन्छ र त्यो चाहिँ चाँडो पनि भयो काम गर्नलाई, अनि एक ठाउँबाट अर्को ठाउँमा रिलोकेट गर्न पनि सकिन्छ, आवश्यकता अनुसार त्यसलाई मिलाउन पनि सकिन्छ। कति बिल्डिङहरू लिजमा बनाएको हुन्छ उनीहरूलाई चाहिँ सार्न गर्न पनि सजिलो हुन्छ र खर्च पनि कम नै हुन्छ र त्यसमा पनि धेरै मोडेलहरू धेरै किसिमका मेटेरियलहरू छन्। अब विभिन्न किसिमका त्यो कम्पोजिट प्यानलहरू छन् अनि स्यान्डविच प्यानलहरू छन्, तीहरू विभिन्न किसिमका विभिन्न उसका छन् उनीहरू, त्यो आफूलाई कस्तो चाहिएको छ के चाहिएको छ भनेर अनि बस्दाखेरि राम्रो हुन्छ त्यस्तो घरहरूमा।
2: भनेपछि एउटा साधारण व्यक्तिले पनि उसको जग्गा छ भने, उसले केही रकम जम्मा गरेको छ भने उसले चाहिँ घर बनाउने सपना देख्न सकिन्छ?
3: एकदमै एकदमै देख्न सकिन्छ, किनभने आफ्नो पुँजी अनुसारकै घरहरू बनाउन सकिन्छ, बिल्डिङहरू जुन आवास भनौँ बनाउन सकिन्छ र त्यसको लागि आफूसँग त केही त चाहिन्छ नि र कतिहरू चाहिँ गर्न चाहनेहरूलाई चाहिँ आफ्नो जग्गा आफ्नै जमिनहरू छ भने ब्याङ्किङ प्रोसेस पनि हुने भयो, तर ब्याङ्किङ प्रोसेसतिर लाग्नुहोस् म भन्दिनँ र आफ्नो जत्रो घाँटी हेरेर हाड निल्ने भन्छ। र अहिले चाहिँ हामीले चाहिँ प्रिफ्याबको बिल्डिङहरूतिर लाग्यौँ भने त्यही हिसाबले हामीले बनाउन सकिन्छ, अनि कंक्रिट बेस र प्रिफ्याबको चाहिँ कम्बाइन गरेर पनि बनाउन सकिन्छ। जस्तो कि तपाईँहरूको एक तला घर छ भने माथिल्लो तला चाहिँ प्रिफ्याबको बनाउँदा राम्रो हुन्छ, किनभने तल कंक्रिट पनि भयो, छत पनि राम्रो भयो। अर्को कुरो, तपाईँको घर दुई तला साढे दुई तलाको छ भने बाँकीमा छतमा कोठाहरू थप्न पर्यो भने प्रिफ्याबको त्यो चाहिँ उपयुक्त देखिन्छ, सेक्युरिटीको हिसाबले पनि माथि हुँदा तलबाट चोरहरू लाग्ने समस्या पनि भएन। हुन त अहिले प्रिफ्याबहरूमा सबै ग्रिलहरू हालेर सबै बनाउन सकिन्छ, विभिन्न किसिमको प्यानलहरू आइसकेको छ र त्यो हिसाबले चाहिँ गर्न सकिन्छ। र आफ्नो जग्गा अथवा लिजमा जग्गा छ भने हामीहरूसँग सम्पर्क राख्नुभयो भने हामीले उचित परामर्श चाहिँ दिन सक्छौँ।
2: यो परामर्शको पनि शुल्क लाग्दैन हजुरको भनाइ?
3: हामीले चाहिँ त्यस्तो शुल्क लिने गरेको

0: पहिला
1: त्यतिको चर्च बनाउनको लागि अब ठाउँले पनि भर पर्छ. अब भुइँ चाहिँ राम्रो लेभल मिलेको छ भने, सबै मिलेको छ भने गाडीको एक्सेस त्यहाँ छ, ठुलो गाडीहरू पनि जान्छ भने एकैचोटि सामानहरू ल्याउन सक्छ, तर मेन पावरहरू एकैचोटि राम्ररी परिचालन गर्न सकियो भने करिब करिब त्यो हुन त स्क्वायर फिटको हिसाबले हुन्छ, तर पनि मेरो अनुभवमा बिल्डिङको मात्रै बनाउँदाखेरि हामीले चाहिँ 15-16 लाखमा राम्रै गरी बनाउन सक्छौँ. तर त्यसमा चाहिँ मण्डलीका जनहरूले पनि केही श्रमदानहरू गर्न सक्नुहुन्छ, अनि बाहिरको कामदारहरूले पनि गर्न सक्छ. मिलिजुली गरियो भने त्यो चाहिँ हामीले चाहिँ बाहिर मार्केटमा बनाउने भन्दा कमसे कम 15-16% चाहिँ कम्तीमा चाहिँ हामीले चाहिँ मिहिनेत गरेर बनाउन सक्छौँ. त्यो चाहिँ भर पर्छ, विश्वासीहरूले श्रमदान गर्न चाहनुभयो भने त्यो हिसाबले पनि गर्न सकियो, र सबै ठाउँहरू राम्रो मिल्यो भने पनि गर्न सकियो. त्यही रेन्जमै आजकल राख्दा राम्रो होला.
0: भनेपछि अलिको हाम्रो चर्चकोहरूलाई धेरै गाह्रो छ, कोठामा बस्दाखेरि घरपट्टिले किसिस गर्ने अथवा के कुरा, अनि उहाँहरूको अपेक्षा के हुन्छ भन्दाखेरि एउटा सानो लिजमा लिएर एउटा सानो तपाईँले भनेको प्रिपेयर त्यस्तो बनाउनु. भनेपछि अहिलेसम्म मैले पनि जानकारीमा आएको थिएन तपाईँको यो कर्नर स्टोन बिल्डिङ छ भनेर. म यो बारे प्रिपेक्सको बारेमा पनि मैले अहिले भर्खर सुन्दैछु, अनि मैले स्काई प्यानको बारेमा चाहिँ धेरै सुनेको. त्यो भन्दा प्रिपेक्स भन्दा राम्रो अथवा गुणगाडी छ कि, अथवा कस्टमा पनि कतिको डिफरेन्स छ, यो केही बताइदिनुहुन्छ?
1: यस्तो त्यो प्रिफेब र त्यो बोर्डहरू हो होइन, वालहरू बनाउने होइन, एसवाई प्यानल भनेर होइन, कोरियन मोडेलको भन्छ, कतिहरू जापानिज मोडेलको पनि भन्छ होइन. त्यो चाहिँ के भन्छ भने मेटलको फ्रेम बिल्डिङ बनाइसकेपछि भुइँ अब कति हाइटमा बनाउने हो त्यही हिसाबले चाहिँ हामीले चाहिँ इटै लगाएर अथवा ब्लक लगाएर होइन, 1-1.5 फिट कति आफूलाई चाहिएको छ होइन, त्योभन्दा माथि पनि त्यो हिसाबले चाहिँ भुइँ चाहिँ राम्रै गरी ढलानै गरेर बनाउने हो. अनि र त्योभन्दा माथि वरिपरि चाहिँ पिल्लरहरू खम्बाहरू भनेको चाहिँ फलामको हुन्छ है. यो चाहिँ अब जनरल हामीले चाहिँ त्यसमा हामीले चाहिँ आइबिमहरू एचबिमहरू चाहिँ तलाहरू थप्नु छ भने त्यसरी बनाउन सकियो, सपिङ कम्प्लेक्सहरू त्यसरी बनिराखेको हुन्छ, सुपर मार्केटहरू होइन. अनि तर चर्चको सामान्य बनाउनुको लागि त हामीले चाहिँ त्यही बक्स ट्युबिङ त्यही स्क्वायर चाहिँ खम्बाहरू भनौँ न फलामको वरिपरि लगाउने हो. अब बाँकी के भन्ने हामीलाई सबैलाई थाहा छ, माथि छानो हुन्छ होइन, अब छानो के को हाल्ने होइन, अब जस्ताहरूमा पनि अब कलर जस्ता अलिकति राम्रो भयो होइन, अनि मोटो जस्ताहरू भयो होइन, अब त्यसमा चाहिँ युपिभीसी को छानाहरू चलेको छ, त्यो हाल्दाखेरि पानीको आवाज पनि कमाउने भयो, अनि त्यसमा चाहिँ आफ्नै हिसाबले खर्चहरू आउने भयो होइन, अलिकति तलमाथि पर्ने भयो. अब हजुरले भन्नुभएको एसवाई प्यानल भनेको अब माथि छाना छँदैछ होइन, अनि वरिपरि खम्बाहरू छ भने भनेपछि बिचमा अब राख्नु पर्यो भनेपछि त्यो वाल त हो नि साइडको, त्यो भनेको चाहिँ त्यही हो कि. अहिले चाहिँ प्री फेब्रिकेसन भनेको खासमा त्यही नै हो. त्यसमा सिमेन्ट बोर्डहरू हुन्छ होइन, अब त्यो मोटाइ हुन्छ कति होइन, अब 2-3-4 इन्चीसम्मको होइन, अनि बिचमा चाहिँ त्यो स्यान्डविच भन्छ, साइड साइडमा चाहिँ कोटेडहरू गरेको सिमेन्ट कोटेड अथवा मेटलको कोटेड हुन्छ, बिचमा चाहिँ त्यो कम्पोजिट प्यानलहरू हालेको हुन्छ, त्यसरी गरेको हुन्छ भने साइड साइडमा चाहिँ सिमेन्टकै बोर्ड नै लगाएर होइन, त्यसलाई चाहिँ अब बिचमा ग्याप राख्ने हुन्छ भइट, अनि बिचमा चाहिँ आवाजहरूलाई रोक्नलाई अलिकति राम्रो चाहियो भने त्यहाँ रकवुल भन्ने हुन्छ, त्यो चाहिँ राखेर गर्न सकिन्छ. अनि त्यही चाहिँ रेडिमेड बनाएर मार्केटमा नाम दिएको होइन, एसवाई प्यानल कोरियन प्यानल भनेको होइन. त्यो केही पनि खासमा तपाईँहरूले चाहिँ त्यो बोर्डहरू चाहिँ हेर्न जानुभयो भने सबैमा उस्ता उस्तै हुन्छ, तर उनीहरूको क्वालिटी अनुसारको फरक भयो. अनि त्यसमा चाहिँ अब झ्यालहरू त चाहिहाल्यो, झ्याल र ढोकाहरू, अब हामीलाई एल्मुनियमको झ्याल र ढोका अब हामीले बुझ्ने भइसक्यौँ, अब त काठ त अहिले चाहिँ छैन होइन, छ तर अब अलिकति खर्चिलो पनि पर्यो, अनि यसो प्रुफ फेब्रिकेसनमा खासै हालिदिने पनि, फेरि काठै हाल्न चाहनु भने एल्मुनियम बेसमा त एल्मुनियमको टेक्सचर वाला ठ्याक्कै बाहिरबाट हेर्दा फेरि काठै देखिन्छ, अहिले पनि बाहिर गेट पनि हेर्दा अब झुकिन्छ कहिले कहिले, कस्तो राम्रो काठको टेक्सचर, काठको यसो खानु भने टाइम टाइम बच्छ, त्यो चाहिँ फलामकै हो होइन, मेटलकै हो. अनि त्यो पनि भयो, अब त्यसमा चाहिँ युपिभीसीको चाहिँ झ्यालहरू ढोकाहरू लगाउनु भने आवाज पनि कम आउँछ, बेसपछि त्यो अलि बलियो पनि राम्रो पनि भयो, अनि त्यो कुराहरू नै हाल्ने हजुरले भन्नुभएको प्यानल भनेको होइन एसवाई प्यानल भनेको होइन प्रिफ्याब भनेको होइन बिल्डिङ खासै यही नै हो. अब के अरे वरिपरि खासमा सजिलो तरिकाले बुझ्दाखेरि फलाम प्रिफेब्रिकेटेड हो के त्यो भनेको है, अनि बाहिर केही बनाएर लिएर आएर इन्स्टल गर्नेलाई भन्छ कि खासमा त बाँसको घर पनि प्रिफ्याब नै हो, प्रिफेब्रिकेटेड हो नि त, फेब्रिकेट गर्यो अनि त्यहाँ ल्याएर हाल्ने त
0: होइन,
1: अनि टाटीहरू पनि होइन त्यो पनि त्यही हो, अनि जस्ताहरू ठोक्ने पनि. तर हामीले चाहिँ त्यही बोर्डहरू हालेर स्यान्डविच प्यानलहरू हालेर बनाएकोलाई चाहिँ प्रिफ्याब भन्न थाल्यो, होइन प्रिफेब्रिकेटेड होइन फ्याब भनेको त्यो हो. अनि त्यस कारणले चाहिँ त्यसमा चाहिँ अब कस्तो किसिमको मेटेरियलहरू र कस्तो किसिमको सामानहरू हाल्ने कति हाल्ने त्यही हिसाबले चाहिँ खर्चहरू तलमाथि हुने कुराहरू भयो. अहिले चाहिँ चलेको चाहिँ सजिलोको लागि त्यही चलेको,
0: सजिलो मात्र होइन कि तपाईँको सहुलियत पनि भयो, मतलब सस्तो पनि भयो. अघि हामी आउट अफ उसमा पनि हामीले कुरा गरे कि हामीले बाँसबाट पनि हामीले के बनाउन सक्छौँ भनेर भन्नुभएको थियो टेक्सरले.
1: मैले यो अल्टरनेटिभ कन्स्ट्रक्सन चाहिँ बाँसमा चाहिँ केही अध्ययन गरेको छु. अनि अब जस्तो इन्डियामा नर्थ इस्टतिर जानुभयो भने होइन, अब यो नागाल्यान्डहरू मिजोरम आसामहरूतिर होइन, अब बाँसैको बाट उहाँहरूले कतिहरू चिजहरू बनाउनुहुन्छ होइन, किनभने धेरै बाँस उहाँहरूसँग उत्पादन पनि हुन्छ अनि नेपालमा पनि छ. अनि यो बाँसलाई चाहिँ अलिकति मोडिफाई गरेर हामीले चाहिँ काम गर्न सक्छौँ. अनि बाँसलाई त्यो पक्केर टाटीहरू जस्तो बनाएर अनि यो जुन दुई किसिमले गर्न सकिन्छ, अब बाँसकै बिल्डिङ बनाउनु छ भने सबै फ्रेम हुन्छ नि, छाना बनाउने फ्रेमदेखि लिएर सबै खम्बाहरूदेखि लिएर सबै बाँसको बनाउन सकिन्छ. अर्को कुरो त्यो नबनाएर सबैतिर फलामको बनाउने फ्रेम सबै फलामले मेटलले बनाउने अनि बाँसले, अनि बाँसले बार्दाखेरि त्यहाँ चाहिँ भित्रबाट चाहिँ हामीले कतिपय ठाउँहरूमै काम पनि गरेका छौँ, अनि भित्रबाट चाहिँ प्लाई बाहिर बाँसको फ्रेम हुन्छ बाँसको कप्टेराहरू काटेर अनि भित्रबाट चाहिँ प्लाई ठोकेर अनि त्यसको सिलिङलाई पनि फल सिलिङ हाल्दा पनि भइहाल्यो, नत्र बाँसकै के अरे प्लाईकै फल सिलिङ गर्दा पनि भइहाल्यो. अनि रङरोगन गर्ने भने त्यो पनि नेपालको परिवेशमा राम्रो हो, किनभने नेपालको प्रोडक्ट हो नि त, अनि त्यस कारण चाहिँ नेपाली प्रोडक्टमा चाहिँ हामीले चाहिँ त्यसलाई पनि बाँसबाट धेरै चिज कामहरू गर्न सकिन्छ. अथवा गाउँघरतिर त हामीले बाँसलाई लिपेको देख्छौँ नि होइन, अनि माटोले होइन, बाँसलाई त अलिकति थोरै सिमेन्ट र बालुवा मिसाएर मिक्स गरेर होइन, अनि थोरै जाली बिचमा राखेर के अरे वायरमेस बिचमा राखेर त्यसलाई मजाले प्लास्टर गर्न पनि सकिन्छ. त्यसले गर्दाखेरि यो सिमेन्ट बोर्ड जस्तै प्रिफ्याबकै देखिन्छ पछि,
0: भनेपछि यो झन् धेरै सस्तो हुनु भयो.
1: त्यो चाहिँ केही सस्तो हुन्छ, बाँस कहाँ पाइन्छ, अब काठमाडौँमा बाँस महँगो छ, किनभने हामीले चाहिँ बाँस राम्रो बाँस चाहियो नि त, अनि यो राम्रो बाँस चाहिँ इलामको झापातिरको नै आउँछ, पूर्वतिरबाट आउँछ होइन, अनि राम्रो बाँस छ. अब कति बाँसहरू चाहिँ उता त त्यो बाँस सस्तो होला होइन, अब यहाँ चाहिँ अलिकति बाहिरबाट लिएर आउनुपर्ने महँगो होला, तर पनि बाँसलाई चाहिँ अब बाँसको घरमै बस्ने टहरोमा भन्ने लाग्छ मान्छेलाई, तर चाहिँ वास्तवमा बनाउन जाने भने त्यो त राम्रो चिज हो. रङरोगन गरेर बनाउँदाखेरि त राम्रो देखिन्छ,
0: स्वास्थ्यको हिसाबले पनि
1: स्वास्थ्य त एकदमै राम्रो,
0: सिमेन्टीमा त बाफ हुने
1: त्यो सबै फालेर हामीले गर्न सक्छौँ. नेपाली प्रोडक्ट हो, नेपालकै होइन, बाहिर पैसा गइराखेको छ, गर्न सकिने भयो अनि त्यो चाहिँ म इन्करेज गर्छु.
0: भनेपछि तपाईँको कर्नर स्टोन बिल्डरले पनि यो क्षेत्रमा तपाईँले अलि लबिङ गर्दै हुनुहुन्छ, तपाईँको सेवाकार्य क्षेत्रमा यसलाई नै आधार बनाएर गइरहनु भएको छ कि एडभोकेसी गरिरहनु भएको छ कि बाँसकोले पनि बनाउँदा राम्रो हुन्छ अथवा प्रिपेयर गर्दा राम्रो हुन्छ भन्ने
1: हो. हामीले चाहिँ धेरै यो विषयमा अध्ययन र अनुसन्धान गरेका छौँ र गरेका कुराहरू हेरेका पनि छौँ र अलिकति सबलीकरणको हिसाबले चाहिँ अलिकति डिजाइनहरू मेटेरियलहरूलाई अलिकति राम्रो क्वालिटीको हिसाबले बनाएर गरियो भने होइन, अब 10 वर्षसम्म राम्रै गरी चलेको बिल्डिङहरू मण्डली नै भनौँ पनि छन्, हामीसँग उदाहरण छन् र त्यसलाई चाहिँ बनाउनलाई अलिकति राम्रो डिजाइनहरू गऱ्यो भने बाँसको धेरै राम्रो देखिन्छ अझै. अनि भित्रबाट चाहिँ त्यसलाई चाहिँ प्लाईहरू ठोकेर गर्दाखेरि त्यसको कुनै पालहरू पनि बन्द हुने भयो, राम्रो पनि हुने भयो, अनि सुरक्षाको हिसाबले पनि बलियो हुने भयो र अरूहरू पनि केही हालेर मिलाएर गर्न सकिन्छ। त्यसले गर्दाखेरि अहिले चाहिँ सबै ठाउँतिर बोकेर लानुपर्ने मण्डली विशेष गरी सन्डे स्कुलहरूको अथवा मण्डलीहरूमा थप्नुपर्ने कुराहरू हुन्छ, बनाउनु पर्ने, अब तलदेखि माथिसम्म जानुपर्ने हुन्छ कति ठाउँहरूमा। जस्तो हामी केही समय अगाडि हामी सिन्धुपाल्चोक पुगेका थियौँ अनि सिन्धुपाल्चोकबाट गाडी त मुस्किलले हामी एकदम खतरा बाटो रहेछ लग्यौँ हामीले हाम्रो लगेको गाडी त, तर त्यहाँ मान्छेहरू त्यो गाडीको रुट पनि खासै छैन थियो। अनि माथि डाँडामा पुग्नु पर्ने हुन्छ, माथि एउटा चाहिँ सानो मण्डली रहेछ अनि त्यो मण्डलीलाई चाहिँ अब तलबाट सबै सामानहरू बोकेर लानुभन्दा एकैचोटि यतैबाट बनाएर फ्रेमहरू सबै मेटल फ्रेम सबै बनाएर अनि उहाँहरूले चाहिँ आइडिया दियौँ हामीले, अनि उहाँहरूले चाहिँ राम्रो अहिले चाहिँ त्यो सिमेन्ट बोर्डहरू त हाल्नु भएको छैन, भुइँ राम्रो बनाउनु भयो, वरिपरि राम्रो किसिमले जस्ताहरू हालेर अनि राम्रो मण्डली बनाउन सक्नु भएको छ। त्यस कारणले उहाँको आफ्नै जति साधन स्रोत थियो जति थियो धेरै कम्तीमै भनौँ एकदम कम्तीमा उहाँहरूले चाहिँ अलिकति आफै मिहिनेत गर्नुभयो, विश्वासीहरू थोरै भए पनि निकै मिहिनेत गर्नुभयो, जनश्रमदान उहाँहरूको निकै ठुलो थियो अनि जग्गा पनि कोही विश्वासीले दिनुभएको रहेछ र त्यो सिन्धुपाल्चोकमा चाहिँ त्यो भएको छ। उहाँले चाहिँ त्यही 4-4.5 लाख हारिमा उहाँले चाहिँ बनाउनु भयो र अझ राम्रो त्यसलाई 1-2 लाख रुपियाँ थप्दियो भने होइन 6-7 लाखमा बोर्डहरू राखेर राम्रै चर्च बनाउन सकिन्छ र उहाँहरूको चर्च चाहिँ त्यो धेरै ठुलो भन्नाले अब 60-70 जना
0: भनेपछि तपाईँको
1: 80 जनाको हारहारी अट्नु होला,
0: 80 जनालाई 6-7 लाखमा उहाँहरूको श्रमदानले भयो भने त यदि तपाईँको सुझाव सल्लाह भयो भने त धेरै राम्रो हुने रहेछ त। त्यही कुराहरू हामीले काठमाडौँमा लिजमा लिने मण्डलीहरूलाई गर्न सक्यो भने त धेरै राम्रो हुने रहेछ, ठिक छ?
1: हो, हामीले काठमाडौँ बेसको मण्डलीहरूलाई पनि गरेका छौँ र त्यो हिसाबले चाहिँ राम्रो पनि हुन्छ र अहिलेको आवश्यकता त्यो देखिन्छ। सबैलाई अब मण्डलीमा धेरै स्रोत साधन त हुँदैन आर्थिक रूपमा, त्यो हिसाबले
0: कार्यक्रमको अन्त्यमा आइसकेको छ। तपाईँलाई धेरै धेरै धन्यवाद है, धेरै खुसी लागेको छ कि हाम्रो यो प्यानल सम्बन्धी तपाईँले होइन कुराहरू गरिदिनु भयो, थोरै लगानीमा पनि हामीले मण्डली तयार गर्न सक्छौ भन्ने बारेमा भनिदिनु भएकोलाई धन्यवाद। तपाईँको थप पृष्ठभूमि अरू केही छ, तपाईँलाई के भन्न मन लागेको केही कुराहरू छ श्रोताबिन्दुको माझमा?
1: धन्यवाद, मेरो पृष्ठभूमि इन्जिनियरिङ पृष्ठभूमि हो र म चाहिँ पेसाले सिभिल इन्जिनियर हो र 32-33 वर्षदेखि यही निर्माण सम्बन्धी यही फिल्डमा काम गरिराखेको छु र मेरो उद्देश्य नै के छ भने केही कुराहरू मेरो चाहिँ अब समय अनुसार उमेर अनुसार ढल्किँदै जाँदा र एउटा म विश्वासी मान्छे हो र मेरो पनि केही दायित्व हुन्छ नि यस समाजमा र मैले यो कन्स्ट्रक्सनलाई एउटा मिनिस्ट्रीको रूपमा पनि लगिराखेको छ, परामर्श विभिन्न ठाउँमा गइदिने गरिदिने यो कुराहरू छ र ठुलो बिल्डिङहरू बनाउनेहरूबाट म लिन्छु नै र सामान्य किसिमको गुजारा गर्नुपर्ने ठाउँहरूमा हामीले चाहिँ त्यसलाई चाहिँ फ्री अफ कस्ट नै गरेकै छौँ र त्यो एउटा चाहिँ मेरो सहायता गर्ने त्यो उद्देश्य छ भने अर्को कुरो मैले चाहिँ यो रेसिडेन्टल बिल्डिङहरू विशेष गरी काठमाडौँमा हामी बनाउँछौँ, त्यो चाहिँ महँगो पनि हुन्छ, अलिक चलेकै रेट हुन्छ मार्केटमा, अलिकति तलमाथि हो। अनि मेरो एउटा ड्रिम छ, एउटा भिजन छ, यहाँले भनिहाल्नु भयो म सेयर गर्न चाहन्छु। मेरो एउटा उद्देश्य छ कि यो काठमाडौँ वरिपरि नजिकै क्रिस्टियनहरूको एउटा कलोनी बनोस्, कमसे कम 100 वटा बिल्डिङ बनोस्, 3 नाना जातिको जग्गा, एउटै डिजाइनहरूको, अनि बीचमा कम्युनिटी सेन्टर होस्, अनि त्यो चाहिँ जति कस्ट लागेको छ हामीले चाहिँ त्यसलाई नाफा नलिइकन सबैजना जुट्नु पनि सक्नुहुन्छ त्यसमा, त्यो अब धेरैजनाहरूलाई एउटा सामूहिक रूपमा पनि अगाडि बढ्न सक्नुहुन्छ जो जसले पहल गर्नुभए तापनि, होइन म त्यसमा चाहिँ साथ दिन्छु किनभने इसाईहरू विश्वासी जनहरू भाडामा बस्नुपर्छ, अर्को घरमा फाटोफुट्टा बस्नुपर्दा विभिन्न किसिमका कुराहरू समस्याहरू पनि देखिन्छ र एउटै ठाउँमा चाहिँ अलि धेरै नै विश्वासीहरूको घरहरू छ अनि त्यही किसिमका सुविधाहरू पनि राखियो भने एउटा बीचमा प्रार्थना गर्ने हल हुनसक्छ, कम्युनिटी सेन्टर हुनसक्छ, सोसाइटी हुन्छ उहाँहरूको, मेरो एउटा क्रिस्चियन कलोनी बनाउने चाहिँ एउटा चाहिँ होस् भन्ने चाहिँ मेरो चाहिँ प्रार्थना चाहिँ छ।
0: धेरै राम्रो टेक्नासले यो कुरा बन्नु हो अनि साँच्चै नै अहिले विश्वासीजनलाई पनि धेरै नै गाह्रो छ कि एउटा कोठा खोज्नु पर्ने, फेरि घरपट्टिले फेरि त्यहाँ सङ्गति गर्न पनि नदिने, यो हजुरको यो सपना चाहिँ यो दर्शन चाहिँ परमेश्वरले पूरा गरिदिनु होस् भनेर म पनि भित्रदेखि नै म चाहना गर्दछु। हुन्छ अध्यक्ष सर, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको एकदमै महत्वपूर्ण समय यो खेलकुद तथा विश्वासको कार्यक्रमलाई दिनुभएकोलाई धन्यवाद। जय मसी।
1: धन्यवाद, जय मसी समय दिनुभएकोमा।
0: हुन्छ श्रोताबिन, हामी हाम्रो समय सकिएको छ। हामी खेलकुद तथा कार्यक्रममा हाम्रो इन्जिनियर टेकनाथ शर्माज्यूसँग हामीले धेरै राम्रो कुराहरू गर्यौं। यो समय अब हामी छुट्टिनेछौँ। सबैलाई जय मसी।
2: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
3: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु र म ज्ञान तपाईँहरूको बीचमा आज पनि अन्तर्विन्तीसँग सम्बन्धित कुराकानी गर्नको निम्ति आएकी छु। आशा छ तपाईँहरू सबैजना चाहिँ आरामै हुनुहुन्छ र यो समय एउटा प्रश्न गर्न मन लाग्यो मलाई। तपाईँहरूको जीवनमा चुनौती के छ भनेर मैले सोधेँ भने थुप्रै चुनौती छ होला है। हुन त फेरि मेरो जीवनमा त चुनौती नै छैन भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ होला। समस्या आयो भने नै चुनौती हुने हो, कुनै पनि कुराको उपाय अथवा समाधान देखेन भने नै चुनौती हुने हो, गाह्रो भयो भने नै चुनौती हुने हो होइन। कतिजनाले फेरि एउटै कुरालाई पनि फरक तरिका

ले हेर्नुहुन्छ कि कसैलाई त्यो चुनौती लाग्छ, कसैलाई त्यो चुनौती लाग्दैन होइन, र पनि चुनौती भनेको चुनौती नै हो। तर चुनौती मात्रै हाम्रो जीवनमा छैन है, यसको एउटा उदाहरण समाधान के छ भन्दाखेरि चाहिँ चुनौतीलाई पनि समाधान गर्ने अथवा त्यो चुनौती आउन नदिने कुरा चाहिँ परमेश्वरसँगको प्रार्थना हो होइन। प्रार्थनाद्वारा चाहिँ सबै कुराहरू चाहिँ समाधान हुन्छ, त्यो कारणले गर्दा चाहिँ प्रार्थना गर्नु एकदमै आवश्यक छ। प्रार्थना नै हाम्रो हतियार हो भन्न चाहन्छु। र चुनौती त थुप्रै आइ नै रहन्छन् होला, तर तपाईँले त्यसलाई के रूपमा लिनुहुन्छ होइन, म बनिँदैछु यो ठिकै छ म गर्छु भन्ने हिसाबले लिनुहुन्छ कि अथवा चुनौती रहेछ भनेर बस्नुहुन्छ होइन, त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, चुनौती हरेकको जीवनमा छ, कतिजनाले त्यसलाई थाहा गरेर परमेश्वरको सामु लिएर जानु भएको छ र निस्किनु भएको छ, कतिजनाले चाहिँ फेरि अन्त्यै लिएर जानु भएको छ होइन, जहाँ लानुपर्ने हो नि त्यहाँ नलगिकन अन्त्यै लिएर जानु भएको छ, अनि चुनौतीमाथि चुनौती थपिएको पनि कतिपटक छ। कतिजनालाई भनिन्छ नि होइन, कतिवटा कुराहरूमा कस्तो गाह्रो भएको उसलाई, उसले त गर्नै सकेन, उसलाई त एकदमै गाह्रो भयो भन्छौ हामी। कतिपटक हामीले चाहिँ हाम्रो चुनौतीहरू लिएर जाने ठाउँ पनि थाहा गर्नुपर्छ, त्यो ठाउँ चाहिँ परमेश्वरमा नै हो। तर तपाईँ र मैले चाहिँ यो कुरालाई बुझ्नुपर्छ, परमेश्वरमा असम्भव भन्ने कुरा केही पनि छैन, परमेश्वर चाहिँ सम्भवको परमेश्वर हुनुहुन्छ र प्रार्थना गर्ने व्यक्ति हामी बन्नुपर्छ। धेरै ठुलो कुरा पनि होइन र सजिलो कुरा पनि होइन प्रार्थना भन्ने कुरा होइन, कतिपटक हामी प्रार्थनै गर्न सक्दैनौँ नि होइन, कतिपटक चाहिँ प्रार्थना गरेर हुन्छ र भन्ने गर्छौँ। प्रार्थना पनि हामीले चाहिँ फरक फरक प्रकारले जस्तो होइन, तपाईँको परिस्थिति अनुसार तपाईँले उपवास बसेर हुन्छ कि आफूभन्दा अग्रजहरूलाई आफ्नो प्रार्थनाका चुनौतीका विषयहरू सेयर गरेर हुन्छ कि कसरी हुन्छ, त्यहाँबाट बाहिर निस्कने प्रयास गर्नुपर्छ र परमेश्वरले तपाईँलाई त्यो चुनौतीबाट निस्किनमा सहायता गर्नुहुन्छ। यो चुनौतीमा चाहिँ जे पनि हुनसक्छ, पढाइका कुरा हुनसक्छ, कामका कुराहरू हुन सक्छन्, सम्बन्धका कुराहरू हुन सक्छन्, रोग बिमारका कुराहरू हुन सक्छन्, अप्ठ्यारो अपुगका कुराहरू हुन सक्छन् होइन, कहिलेकाहीँ त प्रशस्ततामा पनि चुनौती आउन सक्छ, सबै कुरा भएको जस्तो देखिने तर केही नभएको जस्तो पनि हुन सक्छ। जे होस् जस्तो सुकै चुनौतीमा तपाईँ हुनुहुन्छ, तपाईँलाई जुन सुकै कुरामाथि चाहिँ चुनौती हो मेरो लागि भन्ने लागिरहेको छ, तपाईँले चाहिँ परमेश्वरसँग प्रार्थना गर्नुहोस् भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जयन्सी।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।
2: स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा आज सोमबार हो, हामी दुईदेखि तीन बजीसम्म कार्यक्रममा आउने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै हामी गर्ने गर्छौं। श्रोता मित्र, आज मसँग प्राविधिक मित्र सुजनजी हुनुहुन्छ प्राविधिक क्षेत्रबाट, र हामी साथमा मीठा मीठा पनि भजनहरू सुन्ने गरेका छौं। शुरूआतमा विज्ञान बराइलीको आवाजमा एउटा गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

श्रोता अत्यन्तै अर्थपूर्ण भजन हामीले सुन्यौं विज्ञान बरालीज्यूको आवाजमा. म त सुनेर एकदम लट्ठ भइरहेको थिएँ, होइन आनन्दित भइरहेको थिएँ, आश्चर्य पनि भइरहेको थिएँ. क्रुसको बोझ बोकेर तिमी कालभरी डाँडा चढ्यो, कति मिठो भजन छ, कति मिठो शब्दले सजिएको भजन छ. हामीलाई चाहिएको नै यही हो, होइन भजनले साँच्चै नै परमेश्वरको महिमा हुन्छ भनेर मानिसले भन्दछन् मात्रै होइन, यो पक्का हो रहेछ. जब मेरो हृदयलाई छोइरहेको हुन्छ कति भजनहरूले, म भन्छु प्रभु तपाईँलाई धन्यवाद. जति पनि हामीलाई गीत संगीतहरू दिनुभएको छ, गीत संगीतहरूबाट पनि प्रभु तपाईँकै महिमा भएको छ र हामी पनि आनन्दित आश्रित बन्ने मौका पाएका छौं. आज यदि हामीसँग यस्ता गीतहरू नभएको भएदेखि परमेश्वरलाई महिमा दिनको लागि उत्साह कहाँबाट पाउने, होइन. त्यसैले विज्ञानजीलाई म धेरै धन्यवाद दिन चाहन्छु. मैले उहाँलाई नदेखे पनि नभेटे पनि उहाँलाई म यहाँबाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. उहाँको निम्ति प्रार्थना हामी गरौं, उहाँले अझ असल असल भजनहरू ल्याउन सक्नु भएको होस्. मैले किन भजनको विषयमा भन्दैछु भन्दाखेरि, कार्यक्रम नयाँ उदयमा हामी निकै मिठा मिठा भजनहरू सुन्ने गरेका छौं र जुनसुकै कार्यक्रममा पनि हामी सेलेक्टेड भजनहरू, अलिकति आफूलाई मनपर्ने होइन हृदय छुने खालको भजन बजाउन मन लाग्छ. भजन सबै राम्रो छ तर पनि कति भजनहरू चाहिँ हामीलाई मन परेको हुन्छ, होइन. त्यसैले गर्दा नै म चाहिँ विशेष गरी विज्ञान बरालीज्यूलाई रोज्ने गरेको छु र भजनले चाहिँ परमेश्वरको महिमामा महत्वपूर्ण भूमिका खेल्दछ. जब बाइबलमा हामीले हेर्यौँ भनेदेखि चाहिँ शुरूआतमा एकजना व्यक्तिबाट नै संगीतको शुरू भएको छ. परमेश्वरले चुन्नुभएको छ त्यस्ता जातिहरूलाई जो लेबी पुजारीहरू, आसाफका सन्तानहरू, यरुतुनका सन्तानहरू, जसले परमेश्वरको महिमा बाजा गाजा बजाएर, होइन वीणा सारङ्गी बजाएर गरोस् भन्ने हो. र त्यसपछि त्यस पश्चातका विश्वासीहरूले पनि धेरै बाजागाजाहरू बजाएर परमेश्वरको महिमा गरिएको छ र आज पनि हामी मण्डलीमा बजाउने गर्छौं, परमेश्वरको महिमा गर्ने गर्छौं. र भजनले भन्दै थियो, क्रुसको बोझ बोकेर तिमी कलभरी डाँडा पुग्यौ, होइन. बाइबलमा चाहिँ क्रुसको बोझको बारेमा एकदम राम्रो गरी प्रष्ट तरिकाले लेखिएको छ र प्रख्यात एउटा पद चाहिँ कुन हो भने मत्ती 16:24, यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस् भनेर भनिएको छ. बोझ कसैलाई पनि मन पर्दैन श्रोता. सानो बालक हुँदाखेरि होइन कति बालकहरूलाई भारी बोकाइन्छ, होइन, अनि घोडाका बछेडाहरू, गधाका बछेडाहरू साना सानालाई एकदम धेरै भारी बोकाएको देख्दाखेरि उसलाई कति गाह्रो भएको होला भनेर हामी सोच्छौँ. र घरमा साना साना बालकहरूले पनि धेरै धेरै बोझहरू बोकेको हामीले गाउँघरमा देख्दाखेरि चाहिँ हामीलाई लाग्छ कसरी सकेको होला, कति गाह्रो भएको होला यो बोझ बोक्न, होइन. र बोझ बोक्न कसैलाई पनि मन पर्दैन, खुसी चाहिँ लाग्दैन, बोझ बोक्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ. तर यहाँ एउटा यस्तो किसिमको बोझ थियो जुन बोझ एकजना व्यक्तिले बोक्नु भएको छ, जो चाहिँ प्रभु येशु हुनुहुन्छ. तपाईँले मेरा पापका बोझहरू हामीले कतै बोक्नै नसक्ने, कतै हामीले त्यसलाई थन्क्याउनै नसक्ने. हुन त मत्ती 11:28 भन्दछ, तिम्रो सारा बोझहरू मलाई सुम्पिदेऊ. यसरी हामीले कसैलाई सुम्पनै नसक्ने बोझहरू चाहिँ प्रभुले हलुको बनाइदिनुभयो. विज्ञानजीले भन्नुभएको जस्तो क्रुसको बोझ बोक्ने चाहिँ प्रभु हुनुहुन्थ्यो नि त, त्यसैले हामी हलुको भयौँ. मतलब त्यो बोझ चाहिँ तपाईँ र मैले बोक्नुपर्ने थियो. र भनियो मत्ती 16:24 फेरि पढ्छु, यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्. रितु हिँड्नु र केही बोझ बोकेर हिँड्नुमा धेरै फरक छ. कहिलेकाहीँ बोझ बोकेर हिँड्दाखेरि ठेस्टोकरहरू आउँछन्, गाह्रो हुन्छ, पसिनाचु हुन्छ, मानसिक रूपमा पनि कमजोर हुन्छौ, शारीरिक रूपमा पनि कमजोर हुन्छौ. अर्को पदले बाइबलमा हामीलाई के भन्दछ भन्दाखेरि चाहिँ लुका 9:23, यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले हरेक दिन आफूलाई इन्कार गर्नुपर्छ र आफ्नो

क्रुस उठाएर मेरो पछि लाग्नुपर्छ भनेर पनि भन्नुभएको छ प्रभुले। र तपाईँ र म आज येशूको पछि लाग्न चाहने व्यक्तिहरू हौ, येशूलाई विश्वास गर्न चाहने व्यक्तिहरू, येशूको पछि पछि हिँड्न चाहने व्यक्तिहरू हौ भने चाहिँ पक्कै यो क्रुसको बोझ तपाईँ र मैले बोक्नुपर्ने हुन्छ। भन्नाले यो दुःखको यात्रा चाहिँ गर्नुपर्ने हुन्छ। प्रभुको बाटोमा हिँड्न सजिलो छैन, होइन? येशूलाई जब विश्वास गर्यौं, अनि कति व्यक्तिले सोच्नुहुन्छ होला येशूलाई विश्वास गरेपछि पानीको बप्तिस्मा लिइसकेपछि मलाई सुख हुन्छ, आनन्द हुन्छ, तर होइन, हामी धेरै दुःखहरूबाट भएर जानुपर्छ र खारिनुपर्ने हुन्छ। मैले आज बिहान मात्रै पास्टर टेकदालज्यूले लेख्नुभएको एउटा पुस्तक संकष्टद्वारा सफलता भन्ने पढ्दै थिएँ, अत्यन्तै चित्त बुझ्दो कुरा त्यहाँ लेखिएको छ। संकष्टपछि चाहिँ सफलता पाउने कुराहरू त्यहाँ लेखिएको छ। र त्यस्तै आज क्रुस बोक्दाखेरि संकष्ट हुन्छ, तर त्यो क्रुस बोकाई चाहिँ हाम्रो सफलताको लागि हो। र क्रुस बोक्नु भनेको चाहिँ के हो भन्दाखेरि परमेश्वरको इच्छा अनुसार जीवन जिउन तयार हुनु भन्ने पनि बुझिन्छ। जस्तै आफ्नो अहंकार, पाप र सांसारिक चाहनालाई छोड्नु पनि हो। संसारमा भएका धेरै कुराहरू रमाइला छन्। संसारमा भएका धेरै कुराहरू हामीलाई बोकिरहन मन लाग्छ, एकैछिन पनि बिसाउन मन लाग्दैन। मिठा कुराहरू खाइरहन मन लाग्छ, राम्रा लुगाहरू लाइरहन मन लाग्छ, राम्रो ठाउँमा गइरहन मन लाग्छ। आज मात्रै गएर हुँदैन, सधैँ यो संसारलाई चाहिँ बोकिरहन नै मन लाग्छ हामीलाई। तर प्रभुले भन्नुहुन्छ, तिमीहरू संसारदेखि अलग गरिएका व्यक्तिहरू हौ र तिमीहरू संसारबाट अलग हुनुपर्छ। र दुःख र तयारीसँग जोडिएको यो जीवन चाहिँ भोलि गएर सफलतामा जानेछ भनेर प्रभुले भन्नुहुन्छ। साँच्चै त्यस्तो पनि हुन्छ। क्रुस भनेको दुःख हो, जब प्रभुले पनि दुःखदायी पीड़ा सहनुभयो। र तपाईँले मेरो जीवनमा पनि आज एउटा सांसारिक बोझ होइन, प्रभुलाई मत्ती 11:28 अनुसार प्रभुलाई दिएर हामी हलुको भएर हिँड्न चाहने बोझहरू छन् नि, अभावका बोझहरू, बिमार रोगका बोझहरू होइन, निराशाका बोझहरू, यी सबै बोझ बोकेर हामी हिँडिरहेका छौं। र क्रुसको बोझ आजको जीवनमा के हो भनेर हामीले अलिकति बुझ्नु पर्दाखेरि चाहिँ विशेष गरी चाहिँ आफूलाई इन्कार गर्नु भन्ने नै बुझिन्छ। आफूलाई इन्कार गरेको व्यक्तिमा के हुँदैन भन्दाखेरि त्यहाँ घमण्ड हुँदैन, गलत चाहना हुँदैन, पाप गर्ने बानी पनि छोडेको हुन्छ त्यो व्यक्तिले। त्यसैले गर्दा आफूलाई इन्कार गरेको व्यक्तिमा घमण्ड हुँदैन, गलत चाहनाहरू, पापी बानीहरू सबै छोडिसकेपछि मानिस ओहो कति राम्रो भन्दछ, मानिस कति असल भन्दछ, जुन चाहिँ परमेश्वरलाई मन पर्दछ। त्यसैले नै परमेश्वरले भन्नुभएको होला, तिमीहरूलाई मैले संसारबाट अलग गरे किनभने तिमीहरू यहाँका होइनौ भनेर भन्नुभयो। म पनि पहिले किन चाहिँ प्रभुले यस्तो भन्नुहुन्छ, हामी संसारमै छौं, हाम्रा साथीभाइ हामीसँग कति मिल्ने साथीभाइ, हाम्रा आफन्तजनहरू त प्रभुलाई नचिने पनि मलाई कति माया गर्ने व्यक्तिहरू संसारमै छन्, मैले कसरी उनीहरूलाई छोडेर आउने भन्ने प्रश्न आउँदथ्यो। तर प्रभुले ठिक भन्नुभएको रहेछ, हामीसँग भएका विवेक, हामीसँग भएको विचारहरू उहाँहरूसँग छैन। हो, हामीले उनीहरूसँग सम्बन्धमा रहनु पर्दछ, तर आत्मिक कुरामा चाहिँ टाढा रहनु पर्दछ। जस्तै हामीले घमण्ड त्यागिसकेका हुन्छौं, गलत बाटोमा हिँड्न त्यागिसकेका हुन्छौं, पाप गर्ने बानीहरू छोडिसकेका हुन्छौं भनेदेखि संसारमा रहिरहेका हाम्रा आफन्तजनहरूमा ती कुराहरू हुन्छन्, किनभने उनीहरूमा ज्ञान छैन अज्ञानताको कारणले। त्यसैले तपाईँ र म प्रभुको भइसकेपछि प्रभुले अराउनु भएको काम गर्नै पर्छ। गलाती 2:20 पनि भन्दछ, अब म बाँचिरहेको छैन तर ख्रिस्ट म भित्र बाँचिरहनु भएको छ। त्यसैले गर्दाखेरि आज तपाईँ र म कसको निम्ति बाँच्ने, ख्रिस्टको निम्ति होइन? मानिसले भन्नु त भन्छन्, म चाहिँ आज एकजना प्रेमिकाको लागि नै बाँचिरहेको छु, ऊ भएको भए नभएको भए त म मरिसक्ने थिएँ। म आज म आफन्तको जनको, म छोराको लागि, छोरीको लागि, मेरो बुबा आमा भएको हुनाले म बाँचिरहेको छु, उहाँहरूको जीवन पछि त देखा जाएगा, यस्तो तरिका होइन। हामी चाहिँ बाँचिरहेका छौँ ख्रिस्ट येशूको निम्ति। सत्यको लागि दुःख सहनु र सही बाटोमा हिँड्दा आलोचना, हानि, एक्लोपना आउनु स्वाभाविक पनि हो। त्यसैले हामी यस्ता कुराहरूलाई सहँदै अगाडि बढ्नु।

विज्ञान बरालीकै आवाजमा अर्को एउटा भजन राख्न चाहन्छु, टुक्रा टुक्रा टुक्रिएको यो मनलाई भन्दैछ। किनभने श्रोता मित्र, जब हामी दुःखको बाटो भएर हिँडिरहेका हुन्छौँ, हाम्रो मनहरू टुक्रिरहेको हुन्छ, अनि गीतले पनि सान्त्वना दिन्छ। सुनौ है त,

कार्यक्रममा हामीले निकै नै मिठो अर्थपूर्ण भजन फेरि पनि सुनेका छौँ विज्ञानजीको आवाजमा। र जब हामी क्रुसको बोझा बोकेर अगाडि बढ्दछौ अनि कति अवस्थामा एक्लिनुपर्ने हुन्छ, मानिसहरूले मन पराउन छोड्छन्, प्रभुको पछि लाग्दा संसार एकातिर आफै एकातिर भइन्छ र यस्तो अवस्थामा एउटा बोझ महसुस हुन्छ। मैले आज एउटा पुस्तक पाएको थिएँ अनि पढिरहेको थिएँ, जो चाहिँ पास्टर टेक दाहालज्यूले लेख्नुभएको रहेछ, संकष्टद्वारा सफलतामा भन्ने कुरा लेखिएको रहेछ। यसो शीर्षक हेर्दाखेरि पक्कै पनि राम्रा सामग्रीहरू यहाँभित्र हुनुपर्छ भनेर हेर्दाखेरि मलाई चित्त बुझ्ने एउटा प्यासेज मैले पाएँ। यो पाठमा यसरी लेखिएको छ, पुतली प्रयोगशालामा भएको पुतलीको विषयमा उहाँले यसरी लेख्नुभएको रहेछ, यो प्रयोगशालामा राखिएको पुतलीसँग आफ्नो जीवनलाई ट्याली गरेर, होइन, उहाँले चाहिँ आफ्नो जीवनलाई पनि समावेश गर्नुभएको छ, उहाँले छोटो गवाही पनि यहाँ राख्नुभएको छ। म ती कुराहरू आज भन्न मन लाग्यो। प्रयोगशालामा पुतली। कुनै एक विद्यालयमा जीव विज्ञानका एकजना प्रशिक्षकले आफ्ना विद्यार्थीहरूलाई प्रयोगशालामा लानुभयो। त्यहाँ लगिएका सबै विद्यार्थीहरूले झुसिल किरा पुतली बन्दै गरेको देखे। त्यहाँ पुतलीहरू आआफ्ना प्युपाबाट संघर्ष गर्दै बाहिर निस्कँदै थिए। त्यो प्रशिक्षकले आफ्ना विद्यार्थीहरूलाई झुसिल किराबाट पुतली बन्ने प्रक्रियालाई हेर्न तर नछुनु भनेर त्यहाँबाट बाहिर जानुभयो। ती विद्यार्थीहरूमध्ये एकजना छात्रालाई भने पुतलीले आफ्नो प्युपाबाट निस्कन संघर्ष गरेको कष्ट देखेर माया लागेछ। तिनले यताउता हेरिन् र शिक्षकलाई नदेख्दा आफ्नो मनलाई थाम्न नसकेको कारण त्यो पुतली बन्दै गरेको झुसुल किरालाई तिनले प्युपाबाट सिधै तानेर निकालिन्। अरू उनका साथीहरूले तिनलाई शिक्षकले त्यसो गर्न निषेध गरेको कुरा पनि सम्झाइरहेका थिए। प्रशिक्षक केही समयपछि त्यहाँ आइपुग्दा सबै कुरा ठिकठाक नै चलिरहेको थियो, तर त्यहाँ प्युपाबाट रूपान्तरित भएको उक्त पुतली भने मरेर भुइँमा पडिरहेको थियो। यो देखेर शिक्षकले विद्यार्थीहरू भएतिर हेर्दै सोध्नुभयो, यो पुतलीलाई कसले यस प्युपाबाट निकाल्यो? तर विद्यार्थीहरूले भने चुप लागेर बसिने रहे। विद्यार्थीहरू नबोली चुप लागेर बसेका देखेर प्रशिक्षकले त्यहाँ के भएको थियो बुझिहाल्नुभयो। त्यसपछि प्रशिक्षकले विद्यार्थीहरू सबैलाई त्यहाँ बोलाएर भन्नुभयो, म यो भुइँमा मरेर पडिरहेको पुतली किन बाँच्न सकेन भन्ने विषयमा बताउँछु। यो पुतलीलाई प्युपाबाट निस्कन कसैले मदत गरेको हुनुपर्छ। जब पुतली आफ्नो बाहिरको खोल फुटाएर बाहिर निस्कन्छ तब उसले निकै नै संघर्ष गर्छ, जुन संघर्षले गर्दा उसको शरीरमा एक प्रकारको ताप उत्पन्न हुन्छ। पुतलीको शरीरमा उत्पन्न भएको त्यो तापले उसलाई बाहिर मौसमको ताप सहन सक्ने क्षमता प्रदान गर्दछ। यो पुतलीलाई कसैद्वारा सहायता गरिएको कारणले उसलाई बाहिरको तापसँग मिल्ने ताप प्राप्त हुन सकेन, यसैले यो पुतली मर्यो। यसर्थ मैले यो प्रक्रियालाई हेर्न भने दिए तर छुनलाई निषेध गरेको थिए। तपाईँले जीवनमा भोग्नुभएको संकष्टले जीवनमा समस्या समाधान गर्ने शक्ति प्रदान गर्छ भन्ने कुराहरू पनि हामीले यहाँबाट थाहा पाउँछौ। पुतलीले संघर्षसाथ खोल प्युपाबाट फुटाएर बाहिर आए जस्तै तपाईँको भित्री अभिमान तोडिन जरूरी छ। जबसम्म तपाईँको भरोसा आफ्नो संवेगमा हुन्छ तबसम्म प्रभुले तपाईँलाई चलाउन सक्नुहुन्न। तपाई र मैले आफ्नो चतुर्याईमा भरोसा राखेका छौं भने यहीबाट जिन्दगीमा सफल हुने आशा राखिएको छ भने प्रभुले हाम्रो यो गलत सोचको खोलबाट हामीलाई बाहिर निकाल्न सक्नुहुन्न। पुतलीले आफ्नो खोल प्युपाबाट बाहिर आउन संघर्ष गरे जस्तै तपाईँले आफ्नो त्यो गलत सोचको खोलबाट बाहिर आउन संघर्ष गर्नु नै पर्छ। तपाईँलाई सामान्य कष्ट त अवश्य हुन्छ तर यो प्रभुको तरिका हो। विक्रम सम्बत 2040 कुरा हो। म भारतको सिलोङ बाइबल कलेजबाट आफ्नो अध्ययन सकेर गृह जिल्ला झापामा फर्के। मेरो आफ्नै शारीरिक वृद्धि र तागतले मैले आफ्नो गाउँ झिलझिलेलाई प्रभुमा डोर्याउन प्रयास गरे। एकजना काका पर्ने व्यक्तिले मैले गाउँलेहरूलाई इसाई बनाउँदैछु भनी आरोप लगाएर म विरूद्ध
उजुरी गर्नुभयो। त्यसपछि म त्यहाँबाट भागेर काठमाडौँ आएँ। मैले आफ्नो शारीरिक ताकत बेकममा भएको महसुस गरे। म एक प्रकारले निराश पनि भएँ। प्रभुले मेरो बाहिरी अभिमानलाई बेकममा गराइदिनुभयो। मैले यो संकष्टको सामना गर्दा जीवनमा असफलता भएको महसुस गरे। मैले जीवनमा केही गर्न सक्दिन जस्तो लाग्यो। म सेवकाईको क्षेत्रमा निराश भए। मैले बाइबल कलेजबाट ल्याएको दर्शन सबै चकनाचुर भए जस्तो लाग्यो। म पानी नभएको धारा जस्तो भए। त्यसपछि मैले बाध्य भएर आफूलाई आफूमा भएको स्वाभाविक तागतबाट आफ्नो भरोसा हटाए र मैले मेरो भरोसा प्रभु येशूमा राखे। तब उहाँले मलाई काठमाडौँमा छुट्टै प्रकारले उहाँको महिमाको लागि चलाउन थाल्नुभयो। उहाँले मेरो जीवनद्वारा गर्नुभएको सेवकाई मेरो क्षमता भन्दा बाहिरको पाए। मैले आफ्नो योजनामा भरोसा राखेर झापाको झिझिलेमा नै सेवकाई गर्दै बसेको भए प्रभुले मलाई काठमाडौँमा दिन लाग्नु भएको आशिष मैले गुमाउने थिएँ। म झापामा रहेर यो स्तरको सेवकाई गर्न सक्दैन थिएँ। प्रभुले मतर्फ गेतसेमाने एयरपोर्ट मण्डली स्थापना गराउनुभयो। उहाँले म मार्फत गुड न्यूज एफएम इसाई रेडियो स्टेशन स्थापना गराउनुभयो। देशका विभिन्न शहरहरूमा 5,000-60,000 भएका जनसमूहको बीच रंगशालाहरूमा र चौरहरूमा क्रुसेड गराउनुभयो। उहाँले देशभरिका पास्टर तथा अगुवाहरूका बीचमा आत्मिक सम्मेलन गराउनुभयो। मैले संयुक्त राज्य अमेरिका एक पुस्तक र नेपालमा दुईवटा पुस्तकहरू प्रकाशित गर्न सके। मैले काठमाडौँ र भक्तपुर जिल्लाहरूमा माध्यमिक तह र दुई विद्यालयहरू पनि स्थापना गर्न सके। उहाँले मलाई राष्ट्रिय मण्डली संगतिको केन्द्रीय अध्यक्ष जस्तो गरिमामय पदमा पनि सेवा गर्नलाई मौका दिनुभयो। यी सबैमाथि उल्लेख गरिएका कामहरू मेरो क्षमताभन्दा बाहिरका काम थियो। उहाँले मेरो शारीरिक क्षमता तोडेर उहाँको आत्माद्वारा कार्य गराउनुभयो। जब जब उहाँले मलाई मेरो खोल प्युपाबाट संघर्ष गराउनुहुन्थ्यो तब मलाई आफू खत्तम हुँदैछ जस्तो लाग्दथ्यो। वास्तवमा म त सुन्दर पुतली पो भन्दै रहेछु। मैले त आफूलाई झुसुल किराबाट पुतलीमा रूपान्तरित हुँदै गरेको पाए। यो कुरा त मलाई बल्ल थाहा हुँदैछ। मैले भोगेका संकष्टहरूलाई सम्झदा मलाई तितो महसुस हुन्छ। पक्कै पनि माथि उल्लेखित उहाँको सेवकाईको लागि स्थापित हुन म धेरै घामपानी भएर जानु पर्यो। म प्रहरीको धरपकड़को कारण आफ्नो गाउँबाट भाग्नु पनि पर्यो। मैले काठमाडौँमा रूपियाँ पैसाको अभावको सामना पनि गरेको छु। मैले समय समयमा आफ्नै इसाई दाजुभाइबाट विभिन्न आरोप सहनु पर्यो। मैले मण्डली भवन निर्माण सम्बन्धी मुद्दा लगायत अन्य समस्याहरू खेप्नु पर्यो। मेरो स्वास्थ्यमा पनि समस्या आयो। मेरो वैवाहिक जीवनको 22 वर्षपछि परिवार फुट्यो। मैले यी सबै प्रकारका संघर्षहरू खेप्नु पर्यो र मैले सामना गरेका यी दुर्घटनाहरू बिल्कुलै तिता थिए। मेरो शारीरिक ताकत खत्तम पार्नु प्रभुले मेरो जीवनमा ती अवस्थाहरू आउन दिनुभयो। मेरो स्वाभाविक तथा शारीरिक सामर्थ्यमा खत्तम हुँदै जाँदा मैले त आफू सिद्धिन भन्ने सम्झेको थिएँ, तर यो सोच त गलत रहेछ। उहाँले मलाई उहाँको राज्यमा निर्माण गरिरहनु भएको रहेछ। उहाँको राज्यको निम्ति निर्माण गरिरहनु भएको रहेछ। परमेश्वरले मेरो जीवनमा उहाँको इच्छा पूरा गर्दै गर्नुभएको रहेछ। प्रभु येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्दछ। मैले छोटो उहाँको गवाही पनि यहाँ पुस्तकमा भएको कारणले पढ्न पाएँ। श्रोतामित्र, हो, हामीलाई प्युपाबाट पुतली भएर निस्कनको लागि संघर्ष गर्नुपर्ने रहेछ। मैले अहिले बुझेँ, एउटा वैज्ञानिक आधारमा चाहिँ त्यहाँबाट ताप निस्किसकेपछि बाहिरको तापक्रमसँग लड्न सक्ने क्षमता बोकेर आउँदो रहेछ पुतली, भन्नाले हामी परिपक्वतातिर जाँदो रहेछौ भन्ने कुरा मैले पनि बुझेको छु। बाँकी कुराहरू फेरि पनि म गर्दै गर्नेछु। अहिले भने हामी विज्ञान बराबरी चाहिँ त्यो आवाजमा एउटा भजन सुन्दछौ। निकै मिठो भजन थियो, तर मैले कण्ठस्थ आउन सकेन। टेक्निसियनज्यूलाई नै भन्दछु, एउटा निकै नै मिठो भजन उहाँले गाउनुभएको राखिदिनु होला।

श्रोतावृन्द, हामीले सफलता पाउनको लागि संकष्ट भएर जानुपर्ने रहेछ भन्ने कुरा चाहिँ हामीले प्युपा र पुतलीको प्रयोगशाला र पुतलीको बारेमा जब अघिका कुरा सुन्यौं त्यहाँबाट थाहा पाएका छौं। प्रकृति आफैले अथवा परमेश्वरको काम जस्तो छ, मानिसको जबरजस्तीले हुँदैन। एउटा पुतलीलाई प्युपाबाट आफै निस्किन दियो भने चाहिँ उसले ताप वहन गर्न सक्ने क्षमता चाहिँ उसले विकास गर्न सक्ने रहेछ भन्ने कुरा थाहा पाएका छौं। त्यस्तै तपाईँहरू मेरो जीवनमा पनि जब हामी क्रुस उठाएर हिँड्छौं, धेरै अनायासे अप्ठ्यारा परिस्थितिहरू आउँछन् अनि हामीलाई लाग्दछ उम्कने बाटो खोइ त, तर यो चाहिँ हाम्रो सफलतातिर जाने बाटो रहेछ। अब हामी भन्छौं अब सिद्धि हो, तर प्रभुले भन्नुहुँदो रहेछ यहाँबाट अब शुरूआत भयो। त्यसैले हामीले सोचिरहेको अन्त चाहिँ हाम्रो जीवनको शुरूआत रहेछ। हामीले सोच्ने हो भने हाम्रो जीवन मृत्युमा जान्छ, मृत्युपछि साँच्ची नै सबै कुरा सकिँदैन। हाम्रो हामी परमेश्वरको जनहरूको मृत्यु त अनमोलको छ, मृत्युपछि पो नयाँ बाटो शुरू हुन्छ। त्यसैले गर्दा आज तपाईँ र मैले बोकिरहेको क्रुसलाई, त्यहाँ भएका हरेक कुराहरू अप्ठ्यारो नमानिकन प्रभुको निम्ति बोक्नुपर्ने रहेछ। संकष्ट आउँदाखेरि पनि भोलिको सफलताको लागि शुरूआत हो यो भन्ने कुरा हामीले बुझ्नुपर्ने रहेछ। चीनमा एउटा बोतलभित्र एउटा खुर्सानी भेटियो। त्यो बोतलमा भेटिएको बिउ लगभग झण्डै 2000 वर्ष पुरानो भन्ने अनुमान गरिएको छ। त्यो बिउलाई वैज्ञानिकहरूले जमिनमा रोपे, त्यो उम्रियो र त्यसले फल फलायो। खुर्सानीको बिउ बोतलभित्र छँदा त्यसले माटो पाएको थिएन। त्यो बिउको बाहिरी खोल कुहिन नसकेकोले त्यसमा भएको खुर्सानीको जीवन बाहिर आउन सकेन। त्यसको जीवन 2000 वर्षसम्म नै खोलभित्र रहिरह्यो। जब माटो मुनिको ओस, पानी र मलले त्यस बिउका बाहिरी खोस्टालाई कुहाइदियो, तब त्यसमा भएका जीवन बाहिर निस्कन थाल्यो। बिउको खोस्टा कुहिने माटोको ओस, पानी र मललाई खोलको समस्या मान्न सकिन्छ। बिउ त्यो खोलभित्र आरामले बसिरहेको हुन्छ, तर अघि उल्लेख गरिएका तत्वहरूले बिउलाई कुहाउन शुरू गर्दा यसलाई असहज हुन सक्छ। बिउले आफू खत्तम भएको अनुमान गर्न सक्छ, तर वास्तवमा बिउको त उन्नति पो भइरहेको हुन्छ। यो अवस्थाले बिउलाई पूर्ण लक्ष्यमा पुर्याउँछ। यस्तै अनुमान झुसिल किराले पनि गरेको हुन्छ। उसलाई खोलभित्र रहँदा आरामको अनुभव हुन्छ, तर जब त्यो बोक्राबाट रूपान्तरण भएर निस्कन्छ, उसलाई रूपान्तरणको प्रक्रिया नसकुञ्जेल कष्ट महसुस हुन्छ। तर त्यो संघर्षपछि झुसुल किरा त एक सुन्दर पुतलीमा रूपान्तरित हुन्छ। मेरो आफ्नो योजना र प्रभुको मप्रतिको योजनामा मैले पनि यही भिन्नता पाएँ। मेरो योजनाले मलाई त्यो खोर्सानीको बिउ बोतलभित्र रहेको जस्तो अवस्थामा राख्दथ्यो, तर प्रभुले त्यो बोतलबाट बाहिर निकाल्नुभयो। त्यो ओसहरूबाट मेरो खोल फुटाउनुभयो र जीवन निकालिदिनुभयो। याकुब प्रभुबाट चुनिएका परमेश्वरका जन थिए। उत्पत्तिको पुस्तकमा परमेश्वरको नाउँको परिचयमा उहाँको नाउँ जोडिएको छ। त्यहाँ अब्राहमका परमेश्वर, इसाकका परमेश्वर, याकुबका परमेश्वर भनिएको छ। याकुबको जीवनमा परमेश्वरको बोलावट थियो। उनको जीवनमा सृष्टिकर्ता परमेश्वरको ठूलो योजना थियो। तर याकुब जन्मदा नै गलत सिद्धान्त लिएर जन्मे। उनी जन्मदा आफ्नो दाईको कुकुच्चो समातेर जन्मेका थिए, यसैले उनको नाउँ याकुब राखियो, जसको अर्थ छली हो। उनले छलबाट जीवनमा सफल बन्ने सिद्धान्त बोकेका थिए। उनले आफ्नो दाई इसाब भकाएको बेला उनको ज्येष्ठ अधिकार छलका साथ आर्जित गरे। बुबा इसहाक वृद्ध हुँदा याकुब आफ्नो दाईको भेषमा गएर छलेका थिए। याकुबले छलद्वारा जिन्दगी चलाउन निर्णय गरेका निर्णय प्रभुको नजरमा उचित थिएन। उनको यो खोल तोडिन आवश्यक थियो। प्रभुको त्यो प्रक्रियामा याकुब परिसकेका थिए। प्रभुले उनलाई मामा घर पुर्याउनुभयो। उनले त्यही विवाह गरे। प्रभुले उनको त्यो खोल तोड्नको लागि त्यहाँ उनी भन्दा कैयौं गुणा छली ससुरा भएको स्थानमा पुर्याउनुभयो। उनले विवाह गरेर एक रात पत्नीसँग बिताए। उनले भोलिपल्ट आफ्नो पत्नीको मुहार हेर्दा त अर्कै महिला पो रहेछ। त्यो घटनाले याकुबलाई दुखित बनायो। उनी मानसिक रूपमा पनि कष्टित भए। याकुबले आफ्नो ससुराको भेडा चराउँथे।
उनको ससुराले उनको तलबमा फेरबदल गरेर धेरै पल्ट छले। उनी यो घटनाबाट टुक्रिए। यी सबै समस्याबाट याकुब एकदम धेरै पेलिएका थिए, तर प्रभुले यो समस्याहरूबाट याकुबलाई हिसाबले मस्काउँदै हुनुहुन्थ्यो। याकुबले ससुरालीमा ठूलो संघर्षको जीवन बिताइरहेका थिए। उनले आफ्नो परिवारसँग सल्लाह गरेर समयानुकूल पारेर त्यहाँबाट सुईको चटोगे। जब उनी आफ्नो घरतिर फर्कदै थिए, एक समाचार वाहकले याकुबलाई उनको दाई एसावले 400 मानिसहरू लिएर उनलाई भेट्न आउँदैछन् भन्ने समाचार सुनायो। उनको मुटुले ठाउँ छोड्यो। उनी घरबाट भाग्दा पनि दाई एसावले मार्छन् भन्ने डरमा नै भागेका थिए। अहिले घर फर्कदा पनि यो समाचार सुनेर याकुब तर्सिनु स्वाभाविक थियो। यो आउँदै गरेको जोखिमबाट बस्न उनले उपाय निकाल्न थाले। उनले परिवारका सदस्यहरू चौपायाको बथान छुटाए। उनी एकान्तमा प्रभुसँग गुहार माग्न र प्रार्थनामा घुँडा टेक्न अलग्गिए। उत्पत्ति 32 अध्यायले भन्दछ, यब्बोक खोला पारी स्वर्गदूत र याकुब रातभरि नै कुस्ती खेले। उहाँले याकुबको कम्मरको नसा छोएर तिनलाई कमजोर तुल्याउनुभयो। उनले परमेश्वरबाट शक्ति पाउने आशा लिएका थिए, तर प्रभुले उनको तागत रित्याइदिनुभयो। प्रभुको तरिका याकुबको तरिका भन्दा फरक थियो। अब याकुब भाग्न पनि नसक्नु भए। स्वर्गदूतले उनको नाउँ के हो भनी सोद्धा आफ्नो नाउँ याकुब हो भनी बताएर आफू छली भएको कुरा स्वीकार गरे। स्वर्गदूतले उनको नयाँ नाउँ इजरायल राखिदिए। त्यसपछि प्रभुले एसावको मन बदल्नुभयो। उनीहरूको भेट मेलमिलापमा टुङ्गियो। प्रभुले याकुबको समस्यालाई फरक प्रकारले समाधान गरिदिनुभयो। आहा, कति मिठो कुरो! याकुबले छल तरिकाले चाहिँ म सफलता पाउँछु छली तरिकाले भनेर सोचेका थिए। जन्मदै दाजुको कुर्कुच्चो समाएर जन्मेका भनेर भनिएको छ, तर प्रभुको योजना अर्कै थियो उसको जीवनमा। उसले जतिजनालाई छले भनेर भन्यो, तर आफू अझ बढी छलमा परेको छ। त्यसैले गर्दा श्रोतामित्र, हामीले आफ्नो ताकतले गरेको कामभन्दा परमेश्वरलाई दिएको योजना चाहिँ एकदमै सफल हुने रहेछ भन्ने कुरा यहाँबाट थाहा पायौँ। हामी कार्यक्रम नयाँ उदयमा यस्तै कुराहरू सुन्दै गर्नेछौँ। यतिखेर बादल पारीको देशहरू भन्ने एउटा निकै मिठो भजन सुनाउँछु।

है रिन्जेल सुन्दै हुन्छ कार्यक्रममा आउँदै समय सकिएको हामीले संकेत पाएका छौं। सुनेर साथ दिनु सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै म भने छुटिन्छु। धन्यवाद, जय श्री।

दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो गमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्।